0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण सहित विभिन्न चारवटा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ। सभाको हिजो बसेको बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 पारित गरेको हो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यस्तै अर्थमन्त्री डाक्टर सुरिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा जवाब दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले आफूहरूको एउटै लक्ष्य देशलाई ग्रे लिस्टबाट बाहिर निकाल्ने रहेको बताउनुभयो। यस्तै सहकारी पहिलो संशोधन विधेयक 2083 माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले बचतकर्ताको बचत फिर्ता गर्ने विषय सबैभन्दा महत्त्वपूर्ण रहेकाले यसमा सबैको सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो। प्रतिनिधि सभाको बैठक असार 22 गते सोमबार बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहगत छलफल सकिएको छ। मन्त्रालयगत विनियोजन शीर्षकहरूमाथि छलफलमा सहभागी सांसदहरूले रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, औद्योगिक पुनरुत्थान, कृषि उत्पादनमा वृद्धि, प्रतिभा पलायन रोक्ने, दलित समुदायलाई राज्यको मूल प्रभावमा ल्याउने लगायत जनअपेक्षा पूरा गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज अपरान्ह 1:15 बजे बस्नेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न फिफाका प्रतिनिधिहरूसँग छलफलको प्रयास भइरहेको बताउनु भएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले अहिलेको समस्या समाधानबारे छलफलका लागि फिफा र एसियाली फुटबल सङ्घका पदाधिकारीलाई वार्तामा बोलाइसकिएको बताउनुभयो। अहिले सरकारबाट नभई विभिन्न समयमा विभिन्न तहबाट सरकारको हस्तक्षेप भएका कारण एन्फामाथि प्रतिबन्ध लागेको बताउनुहुँदै मन्त्री पोखरेलले एन्फामा भएका भ्रष्टाचारहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्न र फुटबलको विकास गर्न सरकार लागिरहेको बताउनुभयो। राजनीतिक हस्तक्षेपका कारण नेपालमा फुटबलको विकास हुन नसकेको उल्लेख गर्दै मन्त्री पोखरेलले एन्फालाई राजनीतिक भर्ती केन्द्र र भ्रष्टाचारको अखडा हुन नदिन सरकारले गम्भीर कदम चाल्ने पनि बताउनुभयो। यसैबीच हिजो बसेको मन्त्री परिषद बैठकले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावलाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। त्यस्तै बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 तथा शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै बैठकले राष्ट्रिय सदाचार नीति 2083 र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने, नेपाल प्रहरीमा 8 प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। कर्णाली राजमार्गको दैलेख सडक खण्डमा हिजो बिहान दुर्घटनाग्रस्त यात्रुवाहक गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ। नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाई भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष सिंह राठौरले बताउनुभयो। उहाँका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको गाडी हिजो बिहान चामुण्डा बिन्द्रा सैनी नगरपालिका 7 दैलेखको साङ्गेत डा स्थित कर्णाली नदीमा खसेको थियो।

थियो। प्रहरीका अनुसार अन्दाजी 40 वर्ष उमेर पुगेका पुरुषको शव भिरमा अड्किएको अवस्थामा निकालिएको र नाम थर तथा वतन खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। सुर्खेत बस पार्कबाट हिजो बिहान 8 बजे छुट्दा 5 जना सवार रहेको भनिए पनि गाडीमा कतिजना थिए भन्ने यकिन नभएको राठौरले बताउनुभयो। गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट अन्दाजी 400 मिटर तल कर्णाली नदीमा खसेको छ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बर्दियाबाट हिजोदेखि जग्गाधनी प्रमाण पूर्जा लाल पूर्जा वितरण अभियान सुरु गर्नुभएको छ। बर्दियाको बडैया ताल गाउँपालिका 4 का 29 जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई मन्त्री रावलले लाल पूर्जा उपलब्ध गराउनु भएको हो। लामो समयदेखि जग्गाको स्वामित्व नपाएका स्थानीयले लाल पूर्जा प्राप्त गरेपछि कानुनी रूपमा जग्गाधनी बनेका छन्। सो अवसरमा मन्त्री रावलले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो। यातायात व्यवस्था विभागले हिजोदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तर्प्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारी साधनको भाडा दर 2% घटाएको छ। विभागले सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाडा 2% घटाइएको जनाएको हो। विभागले पछिल्लो पटक भाडा दर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रति लिटर 235.83 रुपियाँ रहेको थियो भने असार 17 गतेदेखि 193.83 रुपियाँ कायम भएकाले स्वचालित प्रणाली अनुसार नयाँ भाडा समायोजन गरिएको जनाएको छ। यसअघि 2083 वैशाख 12 गतेको मन्त्री स्तरको निर्णय अनुसार सार्वजनिक तथा मालवाहक सवारी साधनको भाडा 5% वृद्धि गरिएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रवक्ताहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखी सूचना प्रवाह गर्नुपर्ने बताउनु भएको छ। संचार मन्त्रालयमा हिजो आयोजित प्रवक्ता संवाद कार्यक्रममा मन्त्री तिमिल सिन्हाले विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रवक्ताहरू आफ्ना निकाय अन्तर्गत सरकारका आधिकारिक प्रवक्ताका रूपमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेको बताउनुभयो। मन्त्री तिमिल सिन्हाले सार्वजनिक हुनुपर्ने आधिकारिक सूचना भने समयमै प्रवाह हुन नसकेको बताउँदै गोप्य रहनुपर्ने सूचना अनधिकृत रूपमा बाहिरिने घटना न्यूनीकरण गर्न र संवेदनशील सूचनाको चुहावट रोक्न आवश्यक सावधानी अपनाउनु पर्नेमा जोड दिनुभयो। कार्यक्रममा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रभावकारी सूचना प्रवाहका लागि सबै मन्त्रालय तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको र प्रवक्ताहरूका लागि सूचना प्रवाह सम्बन्धी स्पष्ट कार्यदिशा हुनुपर्ने बताउनुभयो। विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 3rd पटक 6 दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले हिजो पूर्व अर्थमन्त्री पौडेललाई थप 6 दिन थुनामा राखी अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। उपाध्यक्ष पौडेललाई यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट कैद सजाय ठहर भएका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरी गौशाला नगरपालिका 2 निगौल घर भएका पूर्व सांसद कोइरीलाई गौशाला नगरपालिका 5 एमाले पार्टी कार्यालय अगाडिबाट हिजो साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता तथा प्रहरी नायब परीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो। 2072 भदौ 25 गते ड्युटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत जनकपुरले यी असार 17 गते गरेको फैसलाबाट कोइरीलाई 5 वर्ष कैद सजाय ठहर गरेको हो। बुद्ध जन्मस्थल लुम्बिनीमा 2 दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हिजोदेखि सुरु भएको छ। बौद्ध धर्म संस्कृति र सम्पदाको संरक्षण तथा दिगो पर्यटन प्रवर्धन विषयमा केन्द्रित सम्मेलनमा नेपालसहित भारत, चीन, श्रीलङ्का र फिनल्यान्डका बौद्ध विद्वान, सम्पदा विज्ञ, अनुसन्धानकर्ता तथा शिक्षाविदहरूको सहभागिता रहेको छ। रसुवागढी नाकाको मितेरी पुलबाट हिजोदेखि सवारी साधन सञ्चालन हुन थालेका छन्। गत वर्षको असार 24 गते लेन्दे खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि बेली ब्रिज निर्माण गरी परीक्षण समेत गरेपछि सवारी साधन सञ्चालन हुन थालेको इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ। सरकारले पेट्रोलियम पदार्थको निर्बाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई अधिकतम 10 लाख रुपियाँ जरिवाना र 15 दिन
पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी उक्त प्रावधान राखेको हो। पेट्रोल पम्पका कारण बुधबार देशभर इन्धन बिक्री वितरण असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्री वितरण रोक्का गर्ने कानूनी प्रबन्ध गरेको हो। संशोधित विनियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3-10 लाख रुपियाँसम्म जरिवाना र 5-15 दिनसम्म पेट्रोल डिजेल वितरण रोक्का हुने उद्योग मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। र अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल 2026 अन्तिम 16 पुगेको छ। अमेरिकाको लस एन्जल स्टेडियममा हिजो आज भएको खेलमा अस्ट्रियालाई 3-0 गोल अन्तरले पराजित गर्दै विश्वकपको अन्तिम 16 स्थान बनाएको हो। स्पेनले 16 वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल गरेको हो। सन् 2010 विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न सकेको थिएन। स्पेनले खेलको 36 मार्क कुकेरालाको पासमा मिकेल ओयार्जबाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए। खेलको 66 मिनटमा अलेक्स बायनाको क्रसमा पेड्रो पोरोले हेड मार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको 89 मिनटमा कुकुरेलाकै अर्को उत्कृष्ट पासमा ओयार्जाबालले व्यक्तिगत दोस्रो खेल गरेपछि स्पेनले 3-0 सहज जित निकालेको हो। अहिले अन्तिम 16 स्थान बनाउन पोर्चुगल र क्रोएसिया बीच खेल भइरहेको छ। 6 बजेको समाचार यहीँ सकिन्छ। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल असार महिनाको 19 गते शुक्रबार, शुद्ध आषाढ कृष्ण पक्ष तृतीया तिथि, तदनुसार जुलाई 3 तारिक सन् 2026, नेपाल सम्बत 1146। पूर्वाधारलाई गति दिन कानूनी आधार तयार हुँदै, यो शीर्षक हो गोर्खापत्रको मुख्य समाचारको। कार्यक्रमको सुरुवातमा यसै प्रसंगलाई लिँदैछौ। सरकारले मुलुकको पूर्वाधार विकासलाई तीव्रता दिन थप कानूनी तथा प्रक्रियागत आधारहरू तयार गरिरहेको छ। पूर्वाधार निर्माण र विकास आयोजनाहरूमा वर्षौंसम्म देखिने कानूनी तथा प्रक्रियागत अवरोध हटाउन सरकारले विशेष पहल गर्दै, यसका लागि पूर्वाधार न्यायाधिकरण, इन्फ्रास्ट्रक्चर ट्रिब्युनल गठन तथा आवधिक सहजीकरण ऐन लगायतका संरचना र कानूनी आधार तयार गर्दैछ। यी संरचनागत र कानूनी आधार नहुँदा ठेक्का सम्झौता भए पनि लामो समय 10-15 वर्षसम्म काम सम्पन्न नहुने तथा आयोजनाको निर्माण लागत दोब्बर तेब्बरसम्म बढेर आउने समस्या समाधान गर्न, यससँग सम्बन्धित विभिन्न मुद्दा मामिला छिटो फर्जेउट गर्न पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अगाडि बढाइएको छ। त्यसै गरी सरकारले मुलुकका ठूला र राष्ट्रिय गौरवका पूर्वाधार आयोजनालाई तीव्र गतिमा अगाडि बढाउन, दशकौंदेखि बाधक बनेका कानूनी तथा प्रक्रियागत झन्झट हटाउने उद्देश्यले भौतिक पूर्वाधार निर्माण सम्बन्धी आवधिक सहजीकरण ऐन ल्याउन लागेको छ। लामो समय लाग्ने झन्झटिलो प्रक्रिया हटाउँदै आयोजनाको जग्गा अधिग्रहण, वातावरणीय प्रभाव प्रतिवेदन स्वीकृति र वन क्षेत्रको प्रयोग सम्बन्धी काम तोकिएको समयभित्रै सम्पन्न गर्न बाध्यकारी व्यवस्था सहित सो ऐन ल्याउन लागि हो। सरकारले कार्यदल गठन गरेर यस आवधिक सहजीकरण ऐनको मस्यौदा समेत तयार गरिसकेको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापाको संयोजकत्वमा गठित कार्यदलले मस्यौदा तयार गरी सरकारलाई हस्तान्तरण समेत गरिसकेको छ। सरकारले यसलाई विकास आयोजना व्यवस्थापन तथा कार्यान्वयन सहजीकरण ऐन नाम दिने तयारी गरेको छ। आयोगका सदस्य तथा कार्यदलका संयोजक थापाले मुलुकको पूर्वाधार निर्माणमा देखिएको समस्या र बाधा अवरोधलाई द्रुत गतिमा सम्बोधन गरी आयोजनालाई गति दिने उद्देश्यले ल्याउन लागि यस सहजीकरण ऐनको मस्यौदा तयार गरी सरकारलाई बुझाइसकिएको जानकारी दिनुभयो। सुरक्षा र सुशासनको जग बसालिँदै शीर्षक दिँदै गोर्खापत्र लेख्छ, मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासन र व्यथितिको अन्त्य गरी सुशासन कायम गर्ने, आन्तरिक र बाह्य सुरक्षा मजबुत बनाउने तथा राष्ट्रिय प्रतिरक्षा प्रणालीलाई थप बलियो बनाउने गरी सरकारले थालेको सुधारका अभियानका सकारात्मक परिणाम देखिन थालेका छन्। राष्ट्रिय प्रतिरक्षा प्रणालीको आधुनिकीकरण, अपराध अनुसन्धान क्षमताको सुदृढीकरण, सार्वजनिक प्रशासनमा पारदर्शिता तथा भ्रष्टाचार नियन्त्रणलाई केन्द्रमा राख्दै सरकारले सुरक्षा र सुशासनको नयाँ जग बसाल्ने प्रयासको थालनी गरेको छ। सुरक्षा र सुशासनको जग बसालिँदै उपशीर्षक दिँदै पूर्वाधारलाई गति दिन कानूनी आधार तयार हुँदै शीर्षकमा गोर्खापत्रले मुख्य खबर छापेको छ। सरकारका 100 दिन शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। झण्डै 2/3 जनमत प्राप्त रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा 13 चैत्रमा गठन भएको सरकारको भोलि 100 दिन पुग्दैछ। यो अवधिमा केही आलोचना र प्रश्नबीच सरकारले कैयौं सुधार थालेको छ। 100 दिनका मुख्य सुधार उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ, भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा वितरण सुरु, स्थानीय तहको प्रमुख प्रशासकीयको समस्या अन्त्य, सिंहदरबार र काठमाडौँका पहुँचवाला कर्मचारी विस्थापन, मन्त्रालयको संख्या कटौती, अनावश्यक दरबन्दी पनि कटाइँदै 2048 यताका उच्च पदस्थको सम्पत्ति छानबिनका लागि आयोग गठन,
1594 राजनीतिक नियुक्ति बदर कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयबाट सुबियो खारिज कानुन बमोजिम सुविधा पाउने बाहेकका कर्मचारीको सवारी सुविधा खोसियो सहकारी समस्या समाधानको पहल पीडितको रकम फिर्ता सुरु अतिक्रमण गरिएका सरकारी र सार्वजनिक जग्गा फिर्ता सुरु सेवा प्रवाहमा सुधारका कदम प्रक्रियागत झन्झट घटाइँदै कानुन सुधार प्राथमिकतामा 100 बढी कानुन संशोधन गरिँदै सेवा प्रवाह र निर्णय प्रक्रियामा सुधार भ्रष्टाचार र वित्तीय अपराधमा आक्रामक छानबिन लगायतका बुदाहरूलाई सरकारका 100 दिनका मुख्य सुधारका रूपमा उल्लेख गर्दै सरकारका 100 दिन शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। राष्ट्र बैंकले तोकेकै क्षेत्रमा अत्याधिक खराब कर्जा शीर्षकमा कान्तिपुरको मुख्य समाचार रहेको छ। नेपाल राष्ट्र बैंकले निश्चित प्रतिशत तोकेरै ऋण प्रवाह गर्नुपर्ने भनी बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका क्षेत्रमा प्रवाह भएको ऋणमा समस्या चुलिन थालेको छ। गत चैत्रसम्मको कुल खराब कर्जा मध्ये कृषि र मत्स्यपालनको हिस्सा मात्र करिब 23.5% छ। जलविद्युत आयोजना लगायत निर्माण क्षेत्रको हिस्सा करिब 10.5% छ। खराब कर्जामा थोक तथा खुद्रा व्यापारको हिस्सा करिब 10% छ। तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे नियामक निकायको कारवाही भोग्नुपर्ने र बैंक तथा वित्तीय संस्थाले पनि कर्जाको गुणस्तर सम्बन्धमा आँखा चिम्लने अर्थतन्त्र चलायमान नहुँदा कृषिसँगै लघु साना तथा मझौला उद्यमी सबैभन्दा छिटो प्रभावित हुने लगायत कारण यस्तो भएको जानकार बताउँछन्। तोकिएको क्षेत्रमा खराब कर्जा धेरै हुनुका साथै उद्देश्य अनुसार नतिजा नआएपछि राष्ट्र बैंकले गत चैत्रमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य कर्जा विस्तार गर्नुपर्ने क्षेत्रको दायरा परिमार्जन गरेको छ। राष्ट्र बैंकले तोकेकै क्षेत्रमा अत्याधिक खराब कर्जा कान्तिपुरको मुख्य समाचार हो यो। पुँजीगत खर्च अन्य महिनाका तुलनामा असारमा दोब्बर शीर्षकमा कारोबारले खबर छापेको छ। चालु आर्थिक वर्षमा पुँजीगत बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले वर्षको अन्तिम महिना असार सुरु भएपछि खर्च बढाउन सुरु गरेको छ। चालु वर्षको बजेटमा पुँजीगत शीर्षकमा 4.7 अर्ब रुपियाँ विनियोजन भएको छ। सरकारी लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि जेठसम्मका 11 महिनामा सुरुका 15 दिन एकदेखि 15 गतेसम्म पुँजीगत बजेट जति खर्च भएको छ त्यसको तुलनामा असारका 15 दिनमा दोब्बरले बढेको हो। साउनदेखि जेठसम्मका 11 महिनाको सुरु 15 दिनमा औसत 5.45 अर्ब रुपियाँका दरले पुँजीगत बजेट खर्च भएको छ। तर असारका 15 दिनमा भने यस्तो खर्च 10.71 अर्ब रुपियाँ पुगेको छ। यो पछिल्ला 11 महिनाको औसत खर्चका तुलनामा झण्डै दोब्बरले बढी हो। पुँजीगत खर्च अन्य महिनाका तुलनामा असारमा दोब्बर कारोबारको अग्रपृष्ठको समाचार हो यो। लुम्बिनीमा भारतीय पर्यटक बढे नेपाली न्यून शीर्षकमा कारोबारले भित्री पृष्ठमा खबर बनाएको छ। बुद्ध जन्मस्थल लुम्बिनीमा गर्मीयामका बीच पनि भारतीय पर्यटकको चहल पहल उल्लेख्य रूपमा बढेको छ। गत जुन महिनामा लुम्बिनी भ्रमण गर्ने भारतीय पर्यटकको संख्या नेपाली आन्तरिक पर्यटकको भन्दा बढिरहेको हो। लुम्बिनी विकास कोषका अनुसार जुन महिनामा 30,623 भारतीय पर्यटक लुम्बिनी पुगेका छन्। सोही अवधिमा 26,744 नेपाली आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। लुम्बिनीमा भारतीय पर्यटक बढे नेपाली न्यून कारोबारको भित्री पृष्ठको खबर हो यो। कारोबारले नै अग्रपृष्ठमा अर्थतन्त्रमा आन्तरिक पर्यटकको योगदान 2.65%, नेपालीले वर्षमा 3.81 अर्ब स्वदेशमै घुम्दा खर्च गर्ने शीर्षक दिँदै अग्रपृष्ठमा कारोबारले खबर छापेको छ। नेपालको कुल गृहस्थ उत्पादन
जीडिपीमा आन्तरिक पर्यटन क्षेत्रले 2.65% योगदान पुर्याएको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 देखाएको छ। कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार आन्तरिक पर्यटकहरूले वर्षमा कुल 3.81 अर्ब रुपियाँ खर्च गर्ने गरेका छन्। यो गत वर्षको 54.54 अर्ब रुपियाँ बराबरको कुल अर्थतन्त्रको आकारमा 2.65% हिस्सा हो। अर्थतन्त्रमा आन्तरिक पर्यटनको योगदान 2.65%। नेपालीले वर्षमा 3.81 अर्ब स्वदेशमै घुम्दा खर्च गर्ने कारोबारले अग्रपृष्ठमा यो समाचार छापेको छ। सरकारले एन्फालाई हस्तक्षेप गरेको छैन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले अखिल नेपाल फुटबल संघ एन्फालाई हस्तक्षेप नगरेको स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका प्रवक्ता पोखरेलले एन्फामा भ्रष्टाचारको उजुरी परेकाले छानबिन शुरू भएको बताउनुभयो। मन्त्री पोखरेलले विगतका सरकारले विभिन्न खालका हस्तक्षेप गरेकाले एन्फामा समस्या भएको बताउनुभयो। नेपालको फुटबल अहिलेसम्म विकास हुन सकेको छैन। एन्फा योभन्दा तल जाने ठाउँ पनि छैन। अब कसरी अगाडि बढाउने भनेर व्यक्तिगत रूपमा विभिन्न विज्ञहरूसँग छलफल गरिरहेको छु। फिफासँग अन्तर्क्रिया पनि सुरु भइसकेको छ। उहाँले भन्नुभयो, हामीले फिफाका पदाधिकारीलाई एएफसीका पदाधिकारीलाई वार्तामा पनि बोलाइसकेका छौँ। उहाँहरू आउनुभयो भने स्वाभाविक रूपमा त्यस विषयमा छलफल हुनेछ। गोर्खापत्रको महाप्रबन्धकमा रावल उपशीर्षकमा गोर्खापत्र लेख्छ, सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। गत चैत्र 16 गतेदेखि संस्थानको महाप्रबन्धक पद रिक्त थियो। नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले असार 18 गतेको मन्त्री परिषदको बैठकले रावललाई महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो। गोर्खापत्रको महाप्रबन्धकमा रावल उपशीर्षक दिँदै सरकारले एन्फालाई हस्तक्षेप गरेको छैन शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। तीन खर्बले बढ्यो सार्वजनिक ऋण शीर्षकमा नागरिकको मुख्य समाचार रहेको छ। राजस्वले नियमित सरकारी खर्च समेत धान्न नसकेपछि सरकारको ऋण वर्षेनी बढ्दै गएको छ। चालु आर्थिक वर्ष 2082-83 जेठसम्म सार्वजनिक ऋण करिब 3.25 अर्ब रुपियाँ थपिएको छ। सरकारले ऋण लिएर पुरानो ऋणको सावा ब्याज तिर्न नयाँ ऋण लिनुपर्ने बाध्यता छ। त्यसै गरी सरकारले ऋणबाट विकास खर्च बजेट घाटा व्यवस्थापन गर्दै आएको छ। 3 खर्बले बढ्यो सार्वजनिक ऋण नागरिकको मुख्य समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकम को फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। सरकारका 100 दिन 100 खर्बको अर्थतन्त्रको खाका बन्दै गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। अर्थतन्त्रको पुनरुत्थानका लागि सरकारले अवलम्बन गरेका उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको 100 दिनमा राजस्व संकलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरूपमा आशातीत परिवर्तन देखा परेको छ। निजी क्षेत्रमा विकास, लगानीमा विस्तार तथा दात्री निकायको विश्वासमा समेत बढोत्तरी भएको छ। सरकारका 100 दिन 100 खर्बको अर्थतन्त्रको खाका बन्दै गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। शेयर बजार उकालो यात्रामा नेप्से परिसूचक र शेयर कारोबार दुवै बढे शीर्षकमा अन्नपूर्णले अर्थ पृष्ठमा समाचार छापेको छ। साताको चौथो शेयर कारोबार दिन हिजो शेयर बजार सकारात्मक देखिएको छ। यस दिन नेप्से परिसूचक 8.78 अङ्कले बढेर 2661.71 उक्लिएको छ। अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक 44.59 अङ्कले बढेर 2652.93 पुगेको थियो। शेयर बजार उकालो यात्रामा नेप्से परिसूचक र शेयर कारोबार दुवै बढे अन्नपूर्णको अर्थ पृष्ठको समाचार हो यो। पृथ्वी राजमार्गका होटलमा आकस्मिक अनुगमन 1,10,000 जरिवाना, अन्नपूर्णले भित्री पृष्ठमा समाचार बनाएको छ। पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने हजारौं यात्रुका लागि सडक किनारका होटल केवल खाना खाने ठाउँ मात्र होइनन्, लामो यात्राको थकान मेट्ने भरोसाको विश्राम स्थल पनि हुन्। बिहानको तातो चिया, दिउँसोको खाना वा रातको बाससँगै यात्रुले सुरक्षित, स्वच्छ र गुणस्तरीय भोजनको अपेक्षा गरेका हुन्छन्। तर धादिङ खण्डमा गरिएको एउटा आकस्मिक अनुगमनले त्यो विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ। जिल्ला अनुगमन समितिले पृथ्वी राजमार्ग अन्तर्गत सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टहरूमा गरेको अनुगमनका क्रममा कतै बासी खाना बिक्रीका लागि राखिएको भेटियो, कतै खानामै किरा परेको थियो, केही होटलमा कुहिएका तरकारी पकाउन तयारी अवस्थामा थिए भने म्याद नागेका खाद्य सामग्री भण्डारण गरिएको पाइयो, अझ फोहोर र अस्वस्थ भान्सामा खाना पकाइँदै गरेको अवस्था देखिएपछि 5 होटल तथा व्यवसायलाई कुल 1,10,000 रुपियाँ जरिवाना गरिएको छ। पृथ्वी राजमार्गका होटलमा आकस्मिक अनुगमन 1,10,000 जरिवाना, अन्नपूर्णको भित्री पृष्ठको खबर हो यो। फेवातालमा बेलुकी 6 बजेपछि सैर गर्न नपाइने नागरिकले आर्थिक पृष्ठमा खबर बनाएको छ। स्थानीय प्रशासनले बेलुकी 6 बजेपछि फेवातालमा डुङ्गा, कायाकिङ तथा सर्फिङ प्रयोग गर्न रोक लगाएको छ। पोखरामा पछिल्लो समय दिनहो जसो हावाहुरी चल्ने र तालमा छाल उत्पन्न हुने तथा त्यसको कारण जोखिम बढ्न थालेपछि बेलुकी 6 बजेपछि फेवातालमा जल पर्यटनका गतिविधि गर्न रोक लगाइएको हो। फेवातालमा बेलुकी 6 बजेपछि सैर गर्न नपाइने नागरिकले अर्थ पृष्ठमा खबर बनाएको छ। रेबिज विरुद्धको खोप अभाव शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। मंगलबार दिउँसो भीमदत्त नगरपालिका 18 का 14 वर्षीय समित जोशीलाई कुकुरले टोक्यो। घर बाहिर खेल्ने क्रममा कुकुरले टोकेपछि रेबिज विरुद्धको खोप लगाउन भूपेन्द्रले छोरा समितलाई कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा पुर्याउनुभयो। समितलाई यसअघि 2 वर्ष पहिले पनि बहुला कुकुरले टोकेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, त्यतिखेर भने रेबिज विरुद्धको सुई निशुल्क लगाइए पनि मंगलबार भने महाकाली प्रादेशिक अस्पतालमा सुई लगाउन जाँदा भ्याक्सिन अभाव भन्दै चिकित्सकले निजी अस्पतालबाट खरिद गर्न लगाए। निजी अस्पतालबाट प्रतिभाइल एन्टी रेबिज खोप 645 रुपियाँका दरले खरिद गरेर महाकाली प्रादेशिक अस्पतालमा ल्याएपछि चिकित्सकले छोरालाई रेबिज विरुद्धको खोप लगाइदिए। उहाँले भन्नुभयो, रेबिज विरुद्धको खोप अभाव गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। र युद्ध विराम सम्झौता कार्यान्वयन नहुँदा 20 लाख प्यालेस्टिनीको भविष्य अनिश्चित शीर्षकमा कान्तिपुरले समाचार छापेको छ। हमासले इजरायलमा 7 अक्टोबर 2013 करिब 1200 जनाको ज्यान जाने गरी घातक आक्रमण गरेको थियो। त्यसको भोलिपल्टै अर्थात 8 अक्टोबरमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास विरुद्ध युद्ध घोषणा गर्नुभयो। यसले हमास नियन्त्रित प्यालेस्टाइनको गाजा क्षेत्रमा एउटा नयाँ युद्धको श्रृङ्खला सुरु भयो। हिजो गाजामा युद्ध सुरु भएको 1000 दिन भयो र यसको मूल्य सर्वसाधारणले चुकाइरहेका छन्, जसका कारण गाजामा रहेका 20 लाख भन्दा बढी प्यालेस्टिनीहरूको भाग्य अनिश्चित बनेको छ। ठूलो संख्यामा मानिसहरू भग्नावशेषहरू बीच बाँच्न बाध्य छन्। विस्थापित हुनेहरूको संख्या पनि ठूलो रहेको छ। युद्ध विराम सम्झौता कार्यान्वयन नहुँदा 20 लाख प्यालेस्टिनीको भविष्य अनिश्चित, कान्तिपुरको समाचार हो यो। पत्रपत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट बिदा हुन्छौ। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14#15# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।

0: नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। दुई तिहाई नजिकको जनसमर्थन प्राप्त रासोपा नेतृत्वको सरकारले 100 दिन पुरा गर्दैछ। भोलि यो सरकार गठन भएको 100 दिन पुग्दैछ। यो अवधिमा व्यापक नीतिगत हस्तक्षेप र आक्रामक कार्यशैली मार्फत सशक्त उपस्थिति देखाउने सरकारले प्रयास गरेको छ। 100 दिनलाई सरकारको प्रारम्भिक मूल्याङ्कन गर्ने समय मान्ने चलन पनि रहेको छ। यो अवधिमा सरकारले शासकीय सुधारका 100 सूची सार्वजनिक गर्दै सोही अनुसार काम अगाडि बढाइरहेको छ। त्यसै क्रममा विशेष गरी भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने बुदा पनि यो शासकीय सुधार सम्बन्धी 100 दिनको कार्यसूचीमा उल्लेख गरिएको छ। कार्यसूचीको 92 नम्बरमा यो बुदा समावेश गरिएको छ, जसमा 3 वर्षभन्दा कम समयमै यी अहिले देखिएका समस्या समाधान गर्ने सरकारले वाचा गरेको छ। यसै क्रममा हिजो मात्र बर्दियाबाट विशेष गरी सुकुम्बासी भूमिहीनहरूलाई लालपूर्जा वितरणको कार्य सुरु गरिएको छ। बर्दियाको बडैयाताल गाउँपालिकाको खैरेणी स्थित मान नदी किनारमा 2047 सालदेखि बस्दै आएका 27 भूमिहीन सुकुम्बासी र 2 दलित भूमिहीन परिवारलाई लालपूर्जा वितरण गरिएको छ। यसरी सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्ने वाचा गरे अनुसार यो प्रक्रियालाई अगाडि बढाउँदै गएको छ। आज हामी यो समस्या समाधानमा सरकारले के कस्तो तयारी गरिरहेको छ र उनीहरूलाई चाहिँ व्यवस्थित तरिकाले राख्नका लागि कस्तो योजना बन्दैछ भन्ने सन्दर्भमा कुराकानी गर्छौँ। हामीसँग हुनुहुन्छ भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेश प्रसाद भट्ट। भट्टज्यू, स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: अब हिजोदेखि यो बर्दियाबाट सुकुम्बासीहरूलाई चाहिँ जग्गाधनी प्रमाण पूर्जा लालपूर्जा वितरणको कार्य सुरुवात भएको छ। अब यो कार्य कसरी सुरु हुँदैछ? अब सरकारले एउटा योजना पनि बनाएको छ, यो समस्यालाई चाहिँ 3 वर्षभन्दा कम समयमै सम्बोधन गर्ने, समस्या समाधान गर्ने वाचा सरकारले गरेको छ। अब यही अनुसार हिजोदेखि लालपूर्जा वितरणको कार्य एक ठाउँबाट सुरु गरिएको छ। अब यो समस्या समाधानका लागि कसरी अगाडि बढ्दैछ सरकार? अब हिजोकै कुराबाट सुरुवात गरौँ न।
1: हस्, धन्यवाद। सर्वप्रथम त यो अवसरका लागि म यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। एउटा सुरुमा एउटा कुरा के सच्य हजुर भनेदेखि, यो वर्तमान सरकारको शासकीय सुधारको 100 कार्यसूचीको बुदा नम्बर 91, हजुरले 92
0: भन्नुभयो,
1: बुदा नम्बर 91 अन्तर्गत चाहिँ भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गर्ने सन्दर्भमा जुन नेपाल सरकारले जुन लक्ष्य राखेको छ, 60 दिनभित्र प्रमाणीकरण गर्ने र 1000 दिनभित्र समस्या सम्पूर्ण समस्या समाधान गर्ने गरी जुन लक्ष्य राखेको छ, सोही बुमोजिम अब हामीले मन्त्रालयले खास गरी भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि समस्या समाधान समिति गठन गरी उक्त समितिलाई परिचालन गरेको छ। जिल्लामा प्रमुख जिल्ला अधिकारी ज्यूको अध्यक्षतामा नापी कार्यालयको प्रमुख सदरमुकाम स्थित नापी कार्यालयको प्रमुख सदस्य सचिव रहने गरी जिल्ला समिति गठन भएको छ र यसै समितिले केन्द्रीय समितिले जिल्ला सबै जिल्ला समितिहरूलाई परिचालन गरी 77 जिल्लामा यो कामलाई द्रुतताका साथ अगाडि बढाएको अवस्था छ र यहाँले भन्नुभए अनुसार नै हिजोबाट जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण पनि सुरुवात भइसकेको अवस्था छ र प्राथमिकता चाहिँ भूमिहीन दलित र भूमिहीन सुकुम्बासी परिवारलाई पहिलो प्राथमिकतामा राखी जग्गा यो जग्गाधनी दर्ता प्रमाण पूर्जा उपलब्ध गराउने गरी हाम्रा संयन्त्रहरू परिचालित भएको अवस्था छ।
0: अब अतिक्रमित सार्वजनिक जग्गाहरू सरकारकै नाममा फिर्ता गराउने अभियान पनि चलेको छ। अब यसै क्रममा भूमिहीन भनौँ न काठमाडौँका विभिन्न ठाउँमा कब्जा गरेर लामो समयदेखि बसोबास गर्दै आएकाहरूको ठाउँमा सरकारले त्यो ठाउँ खाली गरेको अवस्था पनि छ र उनीहरूलाई विभिन्न प्रक्रियामा ल्याई होल्डिङ सेन्टरमा राखिएको अवस्था पनि थियो। अब यो सन्दर्भमा चाहिँ के काम हुँदैछ? उनीहरूले केही दिन अघि मात्र प्रदर्शन पनि गरेका थिए, होइन? यो सन्दर्भमा के काम हुँदैछ सरकारबाट?
1: यो चाहिँ काठमाडौँ उपत्यकाको सन्दर्भमा जुन चाहिँ पछिल्लो यो होल्डिङ सेन्टरमा राखिएको जुन इस्यु छ, यो विषयमा अब सञ्चार माध्यममा धेरै कुराहरू आइसकेको पनि छ। यस्ता परिवारहरूलाई चाहिँ राहत स्वरूप रु 25,000 र सायद 3 महिनाको चाहिँ घर भाडा बाबत केही रकम दिएर उहाँहरूलाई चाहिँ उहाँहरूलाई आफ्नो नियमित जीवनमा फर्काएर प्राथमिकता साथ जग्गा उपलब्ध गराउने गरी चाहिँ समितिले काम गरिराखेको छ। अब उहाँहरूको व्यवस्थापनको काम चाहिँ फेरि हाम्रो पूर्वाधार विकास मन्त्रालय मार्फत साबिकको सहरी विकास मन्त्रालयले हेरिराखेको हुनाले यसको विस्तृत तयारी उहाँहरूसँग छ। तथापि हाम्रो चाहिँ भूमि समस्या समाधान समितिले प्राप्त तथ्याङ्कलाई आधार माने उहाँहरूको तथ्याङ्क प्रमाणीकरण गरिरहेको छ। भूमि वास्तविक भूमिलाई मात्रै जग्गा उपलब्ध गराउने गरी चाहिँ अगाडि बढिराखेको, कतिपय परिवारहरूले यसभन्दा अगाडि नै भूमि अन्तर्गत चाहिँ विभिन्न जिल्लाबाट चाहिँ आवेदन दिइसक्नु भएको पनि तथ्याङ्क फेला परेको अवस्था छ। त्यसैले यो प्रमाणीकरण सम्पन्न हुनासाथ उहाँहरूलाई चाहिँ उपयुक्त स्थानमा जग्गा उपलब्ध गराउने गरी चाहिँ के हाम्रो समितिले काम गरिराखेको अवस्था छ।
0: पहिचान प्रमाणीकरण र वर्गीकरणको प्रक्रिया चलिरहँदा अब विशेष गरी काठमाडौँ उपत्यकाकै भनौँ न त्यस्ता व्यक्तिहरूलाई त्यस्ता परिवारहरूलाई चाहिँ सरकारले कुनै ठाउँमा जग्गाको व्यवस्था गर्ने भन्ने समाचारहरू पनि आइरहेको थियो। अब यो चाहिँ कसरी, यो प्रक्रिया चाहिँ कसरी अगाडि बढ्छ, तिनीहरूलाई कुन ठाउँमा कसरी जग्गा दिने भन्ने एउटा मोटामोटी सहमति भएको छ कि बनेको छ कि?
1: अहिले अहिले अहिले चाहिँ त्यही उहाँहरूको तथ्याङ्क चाहिँ प्रमाणीकरण गर्ने काम भइराखेको छ र अब उहाँहरूको चाहिँ कुन भनौँ उहाँको स्थायी बसोबास भएको उहाँहरूको नागरिकताको आधारमा स्थायी बसोबास भएको ठाउँमा अब उहाँहरूसँगै समन्वय गरेर चाहिँ स्थायी बसोबास भएको ठाउँमा उपयुक्त स्थानमा चाहिँ जग्गा दिने गरी उपलब्ध गराउने गरी चाहिँ काम भइराखेको छ। यो तयारीकै क्रममा रहेकोले यसको विस्तृत जानकारी दिन सकिने अवस्था अहिले छैन। अब उहाँहरूको चाहिँ प्रमाणीकरण छ, कुन कुन ठाउँबाट आउनु भएको छ, कहाँ कहाँ जग्गाको उपलब्धता छ भन्ने कुराको खोजबिन पनि भइराखेको हुनाले, तर उहाँहरूको व्यवस्थापन चाहिँ प्राथमिकता राखी सकेसम्म उहाँहरूलाई चाहिँ जुन अवधिभित्र भनौँ उहाँहरूको व्यवस्थापन गरिसक्नुपर्ने भनेर लक्ष्य राखेको छ, सोही अवधिभित्र सक्ने गरी चाहिँ काम भइराखेको छ।
0: अतिक्रमित सार्वजनिक जग्गा सरकारकै नाममा फिर्ता ल्याउने सरकारको एउटा प्राथमिकता पनि हो। अब यो प्राथमिकतामा कतिपय ठाउँहरूको जग्गा चाहिँ फिर्ता पनि भइसकेको छ। अब यो सन्दर्भमा कति प्रगति भएको छ, कति जति यस्ता अतिक्रमित जग्गाहरू सरकारका नाममा आएका छन् र कति जति यस्ता जग्गा होला भन्ने अनुमान गर्न सकिन्छ? अब यो प्रक्रियामा के कस्तो विकास भइरहेको छ?
1: अब यस्तो छ, यसमा हामीसँग एकिन तथ्याङ्क यति नै क्षेत्रफलको जग्गा अतिक्रमित छ भन्ने हाम्रो चाहिँ त्यस्तो एकिन तथ्याङ्क चाहिँ छैन। अहिले प्रत्येक स्थानीय तहलाई आफू मार्फतको चाहिँ अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउने र खाली गराउनु पर्ने जग्गाको चाहिँ नि विवरण उपलब्ध गराउने भनेर यसअघि नै गृह मन्त्रालयबाट समेत परिपत्र भइसकेको अवस्था छ। अब कतिपय ठाउँमा अहिले हाम्रो अव्यवस्थित बसोबासीहरूले बसोबास गरिराखेको अवस्था छ। अब अव्यवस्थित बसोबासीहरूले बसोबास गरिराखेको कतिपय चाहिँ हाम्रो यो ऋणात्मक सूची भनौँ न दिन उपलब्ध गराउन नसकिने जग्गाहरू पनि छन्। कतिपय सरकारी सार्वजनिक र यो धार्मिक क्षेत्र, सांस्कृतिक क्षेत्र, सामरिक महत्त्वका क्षेत्रहरू, जोखिम क्षेत्रहरू, त्यस्ता क्षेत्रहरूमा चाहिँ मानिसहरू भोगसल नहोस् भन्ने नै आशय छ। तसर्थ स्थानीय तहले स्थानीय तहको लागि आवश्यक पर्ने खुला क्षेत्र, सरकारी सार्वजनिक क्षेत्र अतिक्रमित भएको देखिएका चाहिँ क्षेत्र उहाँहरूले चाहिँ पहिचान गर्नुहुन्छ र खास गरी हाम्रो मन्त्रालय मार्फतका संयन्त्रहरू जस्तो नापी कार्यालयले रेखाङ्कन गरिदिने, भूमि प्रशासन कार्यालयले चाहिँ सरकारी सार्वजनिक जग्गाको अभिलेख उपलब्ध गराइदिने गरी सहयोग भइराखेको हुनाले अब क्रमशः पछि हामीले चाहिँ हरेक स्थानीय तहबाट चाहिँ विवरण सङ्कलन भए पश्चात मात्रै एकिन के कति चाहिँ क्षेत्रफलको चाहिँ जग्गा अतिक्रमित भएको छ भन्ने कुराको चाहिँ थाहा हुनेछ।
0: अब सरकारले सुकुम्बासी र भूमिको समस्या समाधान गर्न एउटा ठुलो शक्तिशाली आयोग गठन गर्ने तयारी पनि गरेका कुराहरू छन् होइन? अब यसअघि पनि थुप्रै यो भूमि सम्बन्धी थुप्रै आयोगहरू गठन भएका थिए, तर तिनीहरूले पनि काम त अगाडि बढाए तर तिनीहरूको काम चाहिँ सन्तोषजनक नदेखिएका कुराहरू पनि छँदैछन्। अब यो शक्तिशाली आयोग गठन गर्ने भन्ने सरकारको जुन खालको तयारी छ, यो चाहिँ कस्तो खालको आयोग हो र यो अघिल्ला आयोगहरूभन्दा अलिकति फरक हुने र यसले चाहिँ अहिले भनौँ न यी समस्याहरू समाधान गर्छ भन्ने सन्दर्भमा कसरी आशा गर्न सकिन्छ?
1: शक्तिशाली आयोग भन्दा पनि जुन अघि मैले निवेदन गरेँ नि, भूमि समस्या समाधान समिति गठन भइसकेको छ। अब विगतमा हामीले आयोग भनेका थियौँ भने अहिले पछिल्लो यो पछिल्लो चाहिँ हामी समितिको रूपमा, तर त्यत्तिकै र अझ त्योभन्दा पनि थप अधिकार समेत दिने गरी चाहिँ केन्द्रमा भूमि समस्या समाधान समिति गठन गरेको छ भनेदेखि जिल्लामा चाहिँ अब विगतमा के थियो भनेदेखि चाहिँ केन्द्रमा पनि जस्तो 9 सदस्यीय भूमि समस्या समाधान आयोग थियो भन्नु योभन्दा अगाडिको, र केन्द्रमा के अरे जिल्लामा 4 जना राजनैतिक नियुक्ति र प्लस अरू कर्मचारी गरेर ठुलो एउटा संयन्त्र जिल्लामा पनि थियो, तर पछिल्लो समयमा केन्द्रमा जम्मा राजनैतिक नियुक्तिको आधारमा जम्मा 4 जना रहने गरी र 1 जना सदस्य सचिव रहने गरी एकदम छरितो प्रकृतिको चाहिँ केन्द्रीय समिति गठन भएको छ भने जिल्लामा प्रमुख जिल्ला अधिकारी जो अध्यक्ष रहने, सदरमुकाम नाति कार्यालयको प्रमुख चाहिँ सदस्य सचिव रहने र त्यसै गरी चाहिँ अब वनको वन कार्यालयको प्रमुखजी हुनुभयो, भूमि प्रशासन कार्यालयको प्रमुखजी हुनुभयो, प्रमुख जिल्ला अधिकारीले तोक्नु भएको चाहिँ स्थानीय तहको प्रमुख प्रशासक अधिकृत सदस्य रहने गरी 5 सदस्यीय जिल्ला समिति गठन भएको छ। अब यो संरचनाका हिसाबले छरितो पनि छ र खर्चका हिसाबले मितव्ययी पनि छ, किन भन्दा अब पहिला झन्डै हामीले 316 जना राजनीतिक नियुक्ति गर्ने गरी समितिहरू गठन भएको अवस्था थियो भने अहिले जम्मा 4 जना मात्रै राजनीतिक नियुक्ति भएको अवस्था छ, उत्तिकै अधिकार छ र केही हाम्रो काम गर्ने चाहिँ जुन विगतमा हामीले चाहिँ 35 दिने 15 दिने जुन म्याद दिएका त्यसलाई घटाएका छौँ, किन भन्दा अब यो हामीले चाहिँ छोटो समयमा चाहिँ यो समस्याको व्यवस्थापन गर्नुपर्ने भएको हुनाले यो समयावधिका कारणले गर्दा काम नलम्बियोस् भन्ने हिसाबले चाहिँ कानुन र हाम्रो कार्य प्रकृतिमा पनि काम गर्ने प्रक्रियामा पनि सरलीकरण गरेर छिटो छरितो ढङ्गबाट अगाडि बढ्ने गरी काम भइराखेको छ।
0: त्यसो भयो, अब आयोग जतिकै यो समिति पनि यो भनौँ न अधिकार सम्पन्न छ,
1: अधिकार सम्पन्न छ।
0: अब अहिले यो रेडियो हामी यो कुराकानी रेडियोमा गरिरहँदा श्रोताहरू कतिपय श्रोताहरूले चाहिँ अब यो बर्दियाबाट लाल पूर्जाको वितरण सुरुवात गरियो, अब अन्य जिल्लाहरूमा रहेका थुप्रै सुकुम्बासी अव्यवस्थित बसोबासीहरूले पनि एउटा अपेक्षा गरेका छन् हामीले चाहिँ कहिले पाउँछौँ भन्ने। अब अन्य जिल्लाहरूमा चाहिँ अब यहाँहरूले लाल पूर्जा वितरणको कार्य चाहिँ कसरी अगाडि बढाउनुहुन्छ र यो कहिलेसम्म चाहिँ यो भनौँ न सबै जिल्लाहरूमा चाहिँ यो सम्पन्न होला?
1: अब अहिले हाम्रो लक्ष्य भनेको त एकदम महत्त्वाकाङ्क्षी लक्ष्य छ, हामीले चाहिँ यो केन्द्रीय समितिलाई को केन्द्रीय समितिको म्यान्डेट नै 500 दिनभित्र यो समस्या समाधान गर्ने गरी अहिले चाहिँ समिति गठन भएको हो। अब यसको द्रुतताको सम्बन्धमा सम्बन्धित स्थानीय तहको सक्रियताले अझ बढी प्रभावकारिता देखाउँछ, त्यसकारण चाहिँ हाम्रो प्रयत्न त प्रत्येक स्थानीय तह जस्तो 77 जिल्लाकै प्रत्येक स्थानीय तहमा जे जति निवेदनहरू सङ्कलन भएका छन् तिनीहरूको प्रमाणीकरणलाई चाहिँ द्रुतता दिने र अब यहाँलाई जानकारी नै होला, अब हामीले खास गरी भूमिहीन दलित र भूमिहीन सुकुम्बासी परिवारलाई उहाँहरूले अव्यवस्थित रूपमै भए पनि भोक्सन गरिराख्नु भएको छ त्यो जग्गा दिन मिल्ने छ भने सोही ठाउँमा दिने हो, अन्यथा उहाँहरूलाई अन्यत्र जग्गा खोजेर पनि दिने गरी चाहिँ नि भूमिहीनहरूको सन्दर्भमा यसरी चाहिँ जग्गा वितरण हुने हो भनेदेखि अव्यवस्थित बसोबासीको हकमा, अब अव्यवस्थित बसोबासी भनेको त उहाँको अन्यत्र जग्गा छ, घर जग्गा छ, उहाँको पूर्जा भएको जग्गा अन्यत्र पनि छ भन्ने हो, त्यसकारण चाहिँ अब अव्यवस्थित बसोबासीको हकमा चाहिँ नि त्यो जग्गा दिन मिल्ने रहेछ भने उहाँहरूले निश्चित राजस्व तिरेर चाहिँ उहाँले त्यो जग्गा उहाँलाई उपलब्ध गराइन्छ, केही गरी चाहिँ हाम्रो भूमि सम्बन्धी ऐनमा दिन नमिल्ने जग्गाहरूको पनि विवरण छ, त्यो जग्गा दिन नमिल्ने जग्गा जस्तो सडकको मार्गाधिकार क्षेत्र होला, जस्तो यहाँको चाहिँ नि अब यो नदीको मार्गाधिकार क्षेत्र होला, वन ढाकिएको चाहिँ रुखले रुख बिरुवाले ढाकिएको वनको क्षेत्रहरू होला, धार्मिक सांस्कृतिक सामरिक महत्त्वका क्षेत्रहरू होलान्, जोखिमको क्षेत्र होला, राष्ट्रिय निकुञ्जभित्र होला, यस्ता यस्ता ठाउँमा चाहिँ यदि अव्यवस्थित बसोबास गरिएको छ भने त्यस्तो ठाउँमा जग्गा दिन सक्ने अवस्था कानुनले दिएको छैन, तसर्थ त्यहाँ भएका अव्यवस्थित बसोबासीहरूलाई चाहिँ अन्यत्र जग्गा खोजेर पनि दिइने भयो, र यदि चाहिँ नि अव्यवस्थित बसोबासी हुनुहुन्छ भने दिन मिल्ने जग्गाहरूको ठाउँमा मात्रै उहाँहरूलाई निश्चित राजस्व लिने गरी दिन सकिने अवस्था छ, त्यसैले अब सबै स्थानीय तह सक्रिय हुने, जिल्ला समितिलाई सक्रिय गराइसकेको अवस्था भएको हुनाले हामीले अब 753 युनिटबाटै काम हुने भए हुनाले हामीले चाहिँ यो त्यो लक्ष्य जति राखेका छौँ त्यो अवधिभित्र कार्य सम्पन्न होला भन्नेमा हामी आशावादी छौँ।
0: 500 दिनमा नै अब यो जसले पाउन पर्ने हो उनीहरूले चाहिँ लाल पूर्जा पाउने गरी यहाँहरूले काम अगाडि बढाउनु भएको छ।
1: हाम्रो एकदमै हाम्रो चाहिँ नि द्रुतका साथ हामी लागेका छौँ र अब सबै स्थानीय तहको चाहिँ खास गरी स्थानीय तहको सक्रियता यसमा एकदमै आवश्यक पर्नेछ। हजुर,
0: अब अर्कोतर्फ किता कार्डको विषय पनि बेला बेला उठ्ने गरेको छ। अहिले पनि अब सरकारले किता कार्ड रोक्ने कहिले खोल्ने भन्ने सन्दर्भ समाचारहरूमा आइ नै रहेको हुन्छ। अब यो सन्दर्भ चाहिँ के हो खास?
1: अब यो चाहिँ फेरि एउटा समस्या आउँदैछ यो असार मसान्तभित्र। अब हामीले हरेक स्थानीय 753 स्थानीय तहले भूपयोग क्षेत्र वर्गीकरण गरेर अनि कित्तागत विवरण सहितको चाहिँ भूपयोग क्षेत्र वर्गीकरण गरिसक्नु भनेर चाहिँ हामीले यो भूपयोग नियमावलीमा चाहिँ व्यवस्था गरिएको थियो। सुरुमा 6 महिनाको अवधि दिएको थियो, पछि हामीले कम्तीमा 3 पटक म्याद थपेर अहिले चाहिँ यो क्रियाशीलको असार मसान्तभित्र सबै स्थानीय तहले प्रत्येक किताको भूपयोग के पर्छ त भन्ने कुराको भूपयोग क्षेत्र वर्गीकरण गरेर सम्पन्न गर्नुपर्ने भन्ने किसिमको चाहिँ कानुनी व्यवस्था छ। अब हामीले जानकारी भए अनुसार अहिलेसम्म जम्मा 339 स्थानीय तहको मात्रै त्यो काम उक्त काम सम्पन्न भएको र बाँकी स्थानीय तहको चाहिँ नि काम अझै भइराखेको अवस्था भएको हुनाले त्यो वर्गीकरण सम्पन्न नहुना साथ नभएको पालिकाको हकमा त फेरि साउन 1 गतेदेखि किता कार्ड चाहिँ रोकिन सक्ने अवस्था छ। तथापि अब हामीले के आशा गरेका छौँ भनेदेखि अधिकांश स्थानीय तहहरूले केही पहाडी र हिमाली जिल्लाका केही स्थानीय तहहरू थोरै सङ्ख्यामा 20-25 स्थानीय तह बाहेक अरू सबै स्थानीय तहले केही न केही काम अगाडि बढाइसक्नु भएको हुनाले अब केही अवरुद्ध भए पनि उहाँले चाहिँ चाँडै चाहिँ यो वर्गीकरणको काम सम्पन्न गर्नुहुन्छ र किता कार्डको प्रक्रियामा अब त्यस्तो नहोला भन्ने हाम्रो अपेक्षा छ। हामीले पटक पटक स्थानीय तहहरूलाई चाहिँ झकझक्याउने चाहिँ मन्त्रालय तर्फबाट पनि गरिराखेका छौँ, तसर्थ उहाँहरूले गर्नुहुनेछ भन्ने अपेक्षा गर्छु। र यसै बिचमा अर्को कुनै के म यहाँ जानकारी गराउन चाहन्छु भने पहिलो पटक चाहिँ वर्गीकरण गरिएकोमा केही त्रुटि भेटिएको रहेछ, केही चाहिँ संशोधन गर्नुपर्ने भएछ भने पनि यो संशोधनको अथवा परिवर्तनको प्रक्रिया एकदम जटिल थियो र अहिले हामीले कानुनी संशोधन गरेर एक पटकको लागि चाहिँ सम्बन्धित स्थानीय तहले त्यो सुधार गर्न सक्ने पनि कानुनी व्यवस्था गरेका छौँ। अब वर्गीकरणमा पनि केही वर्गीकरण सम्पन्न गर्नुभएका स्थानीय तहहरूमा चाहिँ त्यस्तो समस्या छ भने पनि तत्काल त्यो समस्या समाधान उहाँहरूबाटै हुने भए हुनाले यसरी चाहिँ यसमा पनि उहाँहरूको सक्रियताको अनुरोध पनि गर्छु र अपेक्षा पनि राखिएको छ।
0: हुन्छ त, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
1: यो अवसरका लागि यहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हजुर, हामी कुराकानी गर्दै थियौँ भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता सँगै नापी विभागका पूर्व महानिर्देशक समेत रहिसक्नुभएका गणेश प्रसाद भट्टसँग। विशेष गरी सरकारले हिजोदेखि सुकुम्बासीहरूका लागि बर्दियाबाट लाल पूर्जा वितरणको कार्य सुरु गरेको छ र यो कार्य सरकारले 500 दिनभित्रै टुङ्ग्याउने गरी कार्ययोजना पनि बनाएको छ। यो सन्दर्भमा केन्द्रित रहेर आज हामीले कुराकानी गर्यौँ। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी शङ्कर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।
2: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
3: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC बाट आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: सुशासन प्रवर्धनमा आम नागरिक सँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
4: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्वपूर्ण हुनुपर्छ।
3: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
4: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
5: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पंक्षीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित बिरामी वा मरेका पंक्षीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पंक्षीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पंक्षी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
6: डाक्टर साहब नमस्कार, मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
7: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको
6: हो
7: आमा?
6: हो डाक्टर साहब।
7: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
6: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
8: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
9: वर्षा र बाढीबारे थाहा पाउन 1155 डायल गरौँ। यसमा फोन गर्दा पैसा लाग्दैन।
10: पालिका प्रहरी र एम्बुलेन्सको नम्बर मोबाइलमा सेभ गरिराखौँ, सके कन्ठै पारौँ।
9: घर नजिकै रहेको अग्लो ठाउँ, चौर, डिल, सार्वजनिक भवनबारे जानकारी राखौँ।
10: रबरका ढुङ्गा, लाइफ ज्याकेट, डोरी, बाँस र प्राथमिक उपचारका सामग्रीहरूको जोहो गरिराखौँ।
9: वर्षायाममा मोबाइलमा पर्याप्त ब्यालेन्स र ब्याट्री चार्ज गरिराखौँ।
10: नागरिकता, लालपुर्जा, लाइसेन्स, पासपोर्ट जस्ता महत्त्वपूर्ण कागज पत्र, नगद, गरगहना र औषधि जस्ता महत्त्वपूर्ण सामान प्लास्टिकले राम्ररी पोको पारेर रा घरको अग्लो ठाउँमा राखौँ।
9: टर्च, डोरी, सिट्ठी, लोहोरो जस्ता सामान सजिलै भेटिने ठाउँमा राखौँ।
10: नदीमा बढेको पानी, ड्याम र तटबन्धको अवस्था बारे बेला बेलामा जानकारी लिँदै गरौँ।
11: विपद बारे चासो राखौँ, चनाखो बनाऊ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण।
12: सारा हेर न, मैले इन्टरनेटबाट एउटा नयाँ गीत डाउनलोड गरेर मेरो युट्युब च्यानलमा अपलोड गरे नि, अब त भ्युज बढ्छ।
13: तर सबल, त्यो गीत प्रयोग गर्नु अघि अनुमति लिएका छौ त?
12: किन चाहियो र अनुमति? इन्टरनेटमै त भेटिएको हो नि।
13: लौ, इन्टरनेटमा भेटियो भन्दैमा सबै सामग्री स्वतन्त्र रूपमा प्रयोग गर्न पाइँदैन नि। गीत, चलचित्र, फोटो, पुस्तक वा सफ्टवेयर यी सबै कसैको सृजना हुन् र प्रतिलिपि अधिकारले सुरक्षित हुन्छन्।
12: ओहो, अनुमति बिना प्रयोग गर्दा के हुन्छ त?
13: त्यो प्रतिलिपि अधिकार उल्लङ्घन हो। यसले सृजनाकर्तालाई आर्थिक र नैतिक क्षति पुर्याउँछ र कानुनी कारबाही समेत हुन सक्छ।
12: ए, त्यसो भए अरूको सृजना प्रयोग गर्न अघि अनुमति लिनुपर्ने रहेछ है?
13: हो त, यसले नयाँ सृजना र नव प्रवर्तनलाई पनि प्रोत्साहन गर्छ।
12: प्रतिलिपि अधिकार उल्लङ्घन नगरौ, सृजनाको सम्मान गरौ।
13: नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय नारायण हिटी काठमाडौँ।
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
15: यस बेला बिहानको 7 बज्ने लाग्यो। अब सुन्नु समाचार।

0: kes būna spāl.
1: Visa papēna dīškom, kēlkom pārcā pītē lātnīvom.
0: मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। यो कार्यक्रमलाई यहाँहरूले रेडियो नेपालबाट सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी मुख तथा दाँत स्वास्थ्यको बारेमा कुराकानी गर्नेछौँ। हामी सामान्यतया मुख तथा दाँत स्वास्थ्यलाई त्यति धेरै महत्त्व दिइरहेका छैनौँ। मुख तथा दाँत स्वास्थ्यलाई उचित ध्यान नदिँदा हामीले विभिन्न किसिमका समस्याहरू भोग्दै आएका छौँ। आज हामी विशेष गरी मुख र दाँतमा आउन सक्ने समस्या, यसबाट उत्पन्न हुन सक्ने जोखिमहरू र यसबाट बच्ने उपायका बारेमा आज कुराकानी गर्नेछौँ। हामीले आरसिटी गरेपछि खोल राख्ने अथवा नक्कली नयाँ दाँतहरू राख्ने कुरा पनि हामी सुन्छौँ। वास्तवमा यो दाँत राख्ने, दाँतमा खोल राख्ने यी यावत विषयहरूमा आज हामी जानकारी दिने प्रयत्न गर्नेछौँ। आज यस विषयमा कुराकानी गर्नका लागि हाम्रो अतिथिको रूपमा हुनुहुन्छ वरिष्ठ दाँत रोग विशेषज्ञ डाक्टर मनजीव गुरागाई आजको अतिथि हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
1: नमस्कार, मलाई यस लोकप्रिय कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा पूर्णचन्द्र सरलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। साथै यस कार्यक्रममा म सबै आम श्रोता तथा दर्शकहरूलाई पनि स्वागत गर्न चाहन्छु।
0: डाक्टर साहब, अब यहाँ त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा अब प्राध्यापन पेसामा संलग्न पनि हुनुहुन्छ, निरन्तर रूपमा बिरामीहरूको उपचार पनि गराइरहनु भएको छ। अघि मैले कार्यक्रमको आरम्भमा अलिकति कुरा उल्लेख गरेँ, किनभने दाँत तथा मुख स्वास्थ्यलाई हामीले त्यति ध्यान दिइरहेका छैनौँ। आम समुदायले दाँतमा भोगिरहनु भएको समस्याहरूलाई आज यहाँ मार्फत जानकारी दिने प्रयत्न गर्नेछु। सबैभन्दा पहिले त यो दाँत र मुखको महत्त्व के हो, किनभने हामीले यसको महत्त्व बुझ्न सकेको भए त हामी समयमा उपचार खोज्थ्यौँ होला।
1: हजुर,
0: हामीले यसको महत्त्व नै बुझ्न सकेनौँ र यसको उपचार खोज्न ढिलो गऱ्यौँ कि यो दाँत तथा मुखको महत्त्व चाहिँ के हुन्छ? डाक्टर साहब,
1: एकदम महत्त्वपूर्ण प्रश्न उठाउनु भयो सुरुमै। यस्तो छ, अब दाँतको फाइदालाई संक्षेपमा हामीले चार पाँच बुँदामा हामीले त्यसलाई बयान गर्न सक्दछौँ। सबैभन्दा पहिलो महत्त्वपूर्ण कुरा भनेको त दाँतको काम हाम्रो पाचन प्रणालीसँग सम्बन्धित छ। हामीले खाएको खानेकुराहरूलाई पिसेर सानो टुक्रा बनाउनलाई दाँत चाहिन्छ। त्यसरी सानो पारेर टुक्रा पारिसकेपछि हाम्रो शरीरले त्यसलाई राम्रोसित सोच्न, त्यसबाट प्राप्त हुने जुन न्युट्रिसनहरू छ त्यसरी प्राप्त गर्न सक्छ। पहिलो त त्यो भयो। दोस्रो कुरा भनेको नमिलेको दाँतहरू भनौँ, यदि दाँत छैन भने त्यसले हाम्रो सौन्दर्यलाई पनि असर गर्ने हुन्छ। मिलेको दाँत, पुरा दाँत छ भने यसले सौन्दर्यतालाई पनि अलिक बढाउने काम गर्दछ। तेस्रो कुरा भनेको बोलीचाली, जस्तो कि दाँत, ओठ भयो, जिब्रो भयो, यो सबै अङ्गहरूको मद्दतले नै हामीले प्रष्टसित बोल्न सक्दछौँ। अर्को साथसाथै राम्रो र मिलेको दाँतले चाहिँ मान्छेको कन्फिडेन्स बढाउने काम पनि गर्छ। यी चाहिँ मुख्य रूपमा दाँतका।
0: यहाँले कति राम्रोसँग भन्नुभयो। पहिला त किनभने हाम्रो शरीरलाई ऊर्जा चाहिन्छ, ऊर्जाका लागि हामीले केही खानुपर्छ। त्यो खाएको चिज हामीले जति चपाएर जति मसिनो गरेर पठाउँछौँ त्यति नै हामीले पोषण लिन सक्छौँ। पोषणयुक्त कुराहरू, त्यो पोषण लिनका लागि हामीले चाहिँ चपाएर खानुपर्छ। चपाउने माध्यम भनेको हाम्रो दाँत हो। पहिलो महत्त्व त यही नै। दोस्रो चाहिँ हाम्रो सुन्दरता, किनभने दाँत झरेपछि त हामी कस्तो देखिन्छ नि, होइन? अब दाँत भयो भने, मुखमा टम्म दाँत भयो भने दाँतले शरीरको सुन्दरता, मान्छेको आकर्षण पनि बढाउने भयो,
1: होइन?
0: अब अर्को बोलीचालीमा, त्यो कतिपय मानिसहरूको बोली अलिकति प्रष्ट नहुन सक्छ। दाँत झरेपछि उहाँहरूले भन्न खोज्नुभएका कुरा, कतिपय कुरा बुझ्न नसकिने अवस्था आउँछ। तसर्थ यदि हाम्रो मुखमा दाँत भयो भने हाम्रो बोली प्रष्ट हुन्छ, होइन? सुन्दरता सँगसँगै हाम्रो वाणीको सुन्दरताका लागि पनि यसले काम गर्छ। र अर्को चाहिँ एउटा कन्फिडेन्स बढाउने काम, होइन? आत्मविश्वास सबैभन्दा ठुलो कुरो हो। त्यो आत्मविश्वास बढाउने काम पनि दाँतले गर्छ भनेर यहाँले भन्नुभयो। अब यस्तो महत्त्वपूर्ण दाँत,
1: हजुर,
0: होइन, यति महत्त्वपूर्ण, अहिले यहाँले बुदागत रूपमा संक्षेपमा बताइदिनु भयो, यति महत्त्वपूर्ण दाँतमा समस्या आउँछ कसरी, बिग्रन्छ कसरी, यो कारण होला नि केही?
1: अझ सुरुदेखि भन्ने हो भने कुनै कुनै चाहिँ वंशाणुगत वा जेनेटिक अवस्थादेखि पनि दाँतको समस्याहरू आउन चाहिँ सक्छ। त्यो बाहेक अब हाम्रो रहनसहनले गर्दा धेरै समस्या चाहिँ हुने गर्छ। मुख्य रूपमा हुने दाँत तथा गिजाको भनौँ समस्या ब्याक्टेरियाले, मुखमा त जीवाणुहरू छन्, ब्याक्टेरियाले गर्दाखेरि एसिड बनाउँछ र त्यो एसिडले गर्दा दाँतमा किरा लाग्ने हो। साथै त्यही ब्याक्टेरियाहरूमध्ये नै केही ब्याक्टेरियाहरूले चाहिँ गिजाको रोगहरू पनि लगाउने हुन्छ। एउटा किरा लाग्ने र गिजाको समस्या चाहिँ यसरी आउने भयो। अरू अब दुर्घटनाले गर्दा पनि दाँत बिग्रिने गर्ने हुनसक्छ। अर्को चाहिँ दारा किट्ने बानीहरूले गर्दा दाँत खिएर पनि दाँत बिग्रिने हुन्छ। त्यसबाहेक अब हामीले खानेकुराहरू मध्ये कति पेय पदार्थहरू हुन्छ नि, जुनमा चाहिँ बोतलमा भएको पेय पदार्थहरू त्यसमा एसिड हुनेहरू छ भने त्यसको एसिडले पनि दाँतहरू त्यसरी बिगारिरहेको हुन्छ।
0: सबको कुरो सुन्दा मलाई के लाग्यो भने, पहिलो चाहिँ हामी वंशाणुगत कारण हुन्छ, किनभने जेनेटिक रूपमा मेरो बुवाको आमाका गुणहरूका आधारमा पनि मेरो दाँतमा केही संक्रमणहरू आउन सक्छ, केही रोगहरू आउन सक्छ, होइन, त्यसका कारणले पनि एउटा दाँत बिग्रन सक्ने कुरा आयो। अर्को चाहिँ हाम्रो जीवनशैली, रहनसहन, हाम्रो खानपान, होइन, विशेष गरी अब हामीले खाने अहिले यहाँले भन्नुभयो पेय पदार्थहरू, होइन, अब त्यसले चाहिँ दाँत बिगार्ने काम गर्छ भन्नुभयो। अब दुर्घटना हुँदा कतिपयको दाँत भाँचिने, झर्ने, होइन, यस्ता कुराहरू पनि हामीले सुनेकै हो। र दाँतमा चाहिँ जस्तो किराले खाने यी समस्याहरू पनि हामीले देख्दै भोग्दै आएका हौँ। अब यसलाई हामी अलि विस्तृत रूपमा छलफल गर्दै जाउँला, होइन, जस्तो किरा लाग्ने, दाँत भाँचिने जस्ता यहाँले धेरै कुराहरू ल्याउनु भएको छ। अब यो समस्या आउन नदिन, जस्तो दुर्घटनाको कुरालाई पनि एउटा हामी सावधान भएर सवारी साधन चलाउने, चल्ने, बाटामा हिँड्दा पनि ख्याल गर्ने गर्न सकिएला। अरू कुरालाई अहिले जस्तो भन्नुभयो नि, वंशाणुगत रूपमा आउने कुराहरूलाई सायद हामी रोक्न नसकौँला, अथवा त्यसका पनि रोकथाम गर्ने तरिका हुन्छन् कि। अब भएन भने हाम्रो खानपिनलाई त हामी बदल्न सक्छौँ, होइन, हाम्रो जीवनशैलीलाई त हामीले बदल्न सक्छौँ, होइन, हाम्रो आहार व्यवहारलाई हामी बदल्न सक्छौँ। हामीले के गर्यौँ भने दाँतमा यस्ता समस्या नआउने अवस्था सिर्जना गर्न सक्छौँ। यसका उपाय के छन्?
1: हजुर, धन्यवाद। दाँत तथा अब गिजा मुखको स्वास्थ्यको लागि एउटा भनेको त घरमा हामीले दैनिक रूपमा कसरी दाँत र तथा मुखको हेरचाह गरिरहेको छौँ, सबैभन्दा महत्त्वपूर्ण त त्यो भयो, होइन, त्यसको लागि नियमित रूपमा हामीले र तरिका पुरा गरेर ब्रस गर्नु पर्यो दिनको 2 टाइम बिहान बेलुका, होइन, ब्रसको साथसाथै अर्को चाहिँ 2टा दाँत बिचमा सफा गर्नलाई अर्को फ्लस भन्ने हुन्छ धागो जस्तो, होइन, त्यसले पनि नियमित रूपमा सफा गर्ने गर्नु पर्यो। केही खानेकुरा खाएको छ भने खानेकुरा खाएपछि कुल्ला गर्ने बानी गर्नु पर्यो। त्यसबाहेक अब यो त घरमा गर्ने हेरचाहहरूको कुरा भयो, त्यसबाहेक नियमित रूपमा हस्पिटल वा क्लिनिकमा गएर आफ्नो दन्त परीक्षण, मुखको परीक्षण गराउनु पर्यो। त्यो गर्यो भने हाम्रो दाँत स्वास्थ्यलाई केही हदसम्म, होइन, हामीले रोक्न
0: बिग्रने अवस्थाबाट प्रारम्भिक चरणमा हामी के भने उपचारका कुरा हामी यस पछाडि गरौँ, होइन, पहिलो चरणमा हामीले के गर्न पर्यो, हरेक मानिसले बालकदेखि वृद्धसम्मले ब्रस गर्नु, एउटा ब्रस गरेर हामी आफ्नो दाँतलाई चाहिँ किनभने सफा राख्न सक्ने भयौँ। अर्को चाहिँ हामी फ्लस, किनभने जहाँ त्यो ब्रस मात्रै गर्दा पनि दाँतमा मुखमा अड्किएका दाँतको जुन ज्वाइन्ट हुन्छ त्यो बिचमा अड्किएका कुराहरूलाई हामीले एउटा धागोको माध्यमले पनि निकाल्न सक्छौँ भन्ने कुरा गर्नुभयो। अर्को चाहिँ कुल्ला गर्ने, किनभने जस्तो हामी बच्चाले मिठाई खायो भने कुल्ला गर्न लगाउने, अलिक सचेत अभिभावकले कुल्ला गर्न लगाउने गर्नुहुन्छ, त्यो हरेक मानिसले, हामीले गुलियो खायौँ भने गुलियोले किराले बिगार्ने सम्भावना बढी हुन्छ होला, त्यस्तो अवस्थामा हामी कुल्ला गर्न सक्यौँ। र अर्को नियमित परीक्षण, किनभने समय समयमा जचाउने गर्यो भने पनि हामी दाँत स्वास्थ्यलाई, मुख स्वास्थ्यलाई चाहिँ राम्रो राख्न सक्छौँ भन्नुभयो। अब यो परीक्षणको सन्दर्भ, जस्तो हामी कसरी गर्ने, 6-6 महिनामा गर्ने कि वर्ष वर्ष दिनमा गर्ने कि, यसको पनि केही एउटा तालिका बनाएर गऱ्यो भने, अथवा आफ्नो प्रत्येक वर्ष आफ्नो जन्मदिन चाहिँ म मुख स्वास्थ्य राम्रो बनाउँछु, दाँत जचाएर चाहिँ मेरो बर्थडे मनाउँछु भन्ने हो कि, विभिन्न किसिमले आफ्ना बर्थडेहरू बनाइराखेका छौँ, स्वास्थ्य सजगताकै हिसाबले हामीले त्यो गऱ्यौँ भने राम्रो हुन्छ कि, जचाउने सन्दर्भमा अलिकति प्रश्न पारिदिनु न।
1: 6-6 महिनामा भनेको अवस्था भनेको चाहिँ कस्तो हो भने, आफ्नो मुख स्वास्थ्य सब एकदमै राम्रै छ भने पनि कम्तीमा पनि 6 महिनाको यसरी चाहिँ जचाउनु भन्ने हिसाबले भनेको हो। मुखको समस्या, दाँतको अवस्था हेरेर त्योभन्दा अलिक छिटो छिटो जचाउनु पर्ने अवस्थाहरू पनि हुनसक्छ। त्यो चाहिँ कम्तीमा पनि 6 महिनामा एकचोटि देखायो भने बिग्रिनुभन्दा अगाडि नै त्यसको रोकथामहरू पत्ता लाग्छ भनेर हो।
0: अब हामी 6-6 महिनामा कमसेकम हरेक नागरिकले 6 महिनामा देखाउँ। यदि यहाँहरूले अहिले भन्नुभयो नि उसको अवस्था हेरेर चाँडै पनि गर्न पर्न सक्नेछ भन्नुभएको छ, 6 महिनामा हामीले देखायौँ भने त्योभन्दा अगाडि बोलाउनु पर्ने भयो भने यहाँहरूले अवश्य पनि बोलाउनुहुन्छ, त्यो अनुसार हामी गर्न सक्छौँ। अब हामी सार्वजनिक सेवा प्रसारण र रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी दाँत तथा मुख स्वास्थ्यका बारेमा कुराकानी गरिरहेका छौँ। यस विषयमा कुराकानी गर्नका लागि आज हाम्रो अतिथिको रूपमा हुनुहुन्छ वरिष्ठ दाँत रोग विशेषज्ञ डाक्टर मनजीव गुरागाई। उहाँ त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा दाँत विभागमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ, साथै उहाँ प्राध्यापन पेसामा संलग्न व्यक्तित्व पनि हुनुहुन्छ। म फेरि डाक्टर साहब अब अलिकति यहाँको विषयसँग जोडिन चाहन्छु, दाँत राख्ने यहाँको विषय बिग्बो होइन, अब कस्तो अवस्थामा राख्ने, किन राख्ने, यो नराख्दा हुने जोखिमहरू के हुन्छ डाक्टर साहब?
1: हजुर, दाँत राख्ने भन्ने विषय चाहिँ अब यो धेरै खालको तरिकाले नक्कली दाँत राख्न सकिन्छ। एउटा भनेको त बिरामीले निकाल्न र लगाउन सक्ने खाल्ने रिमुभेबल भन्छौँ, एउटा त्यो भयो। दोस्रो भनेको फिक्स भयो। पनि हामीहरूको दाँत राख्ने दुईवटा पायहरू हुनसक्छ। एउटा भनेको चाहिँ तपाईँको डेन्टल इम्प्लान्ट भन्छौँ हामीहरू, दाँत नभएको ठाउँमा हजुरको स्क्रु जस्तो इम्प्लान्ट भन्छ त्यसलाई, त्यसलाई इम्प्लान्ट हालेर त्यसको सपोर्टमा नक्कली दाँत राख्ने हुन्छ। अर्को भनेको चाहिँ ब्रिज, कमन भाषामा ब्रिज भनिन्छ, दायाँ बायाँको दाँतको सपोर्ट लिएर त्यसमा सिमेन्टले टाँसेर हाल्ने फिक्स दाँत हुन्छ। अनि अर्को होल राख्ने हो, त्यसलाई चाहिँ क्राउन भनिन्छ। अब त्यो अवस्था हेरेर त्यसको विभिन्न खालको क्राउनहरू लाउन सकिन्छ।
0: हजुर, कतिपय मानिसहरू दाँत उखाल्दा राम्रो हो कि भन्ने पनि मान्नुहुन्छ कि, जस्तो मलाई पनि अलिक केही समय अगाडि दाँत दुख्यो अनि मैले हजुरसँगै भनेको थिएँ, डाक्टर साहब यो दाँतले मलाई बेला बेलामा दुःख दिनभन्दा त बरु फाल्न पाए हुन्थ्यो क्या हो भने, होइन कहाँ फाल्ने, आफ्नो भएको दाँत त सकभर फाल्न हुँदैन भन्नुभयो यहाँले। अब हामीले फाल्दा आउने जोखिमहरू र राख्दा हुने फाइदाहरू के छन् अलिकति प्रष्ट पारिदिनु न।
1: साँच्चै भन्ने हो भने हामीले जुन प्राकृतिक रूपमा दाँत पाएको छौँ त्यो जतिको राम्रो हामीले नक्कली दाँत बनाउन सकेको छैनौँ, र आफ्नो दाँत बचाउनै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यो अवस्था रहेन भने मात्रै नक्कली दाँत लगाउने भन्ने कुरा आउँछ। प्राकृतिक दाँतलाई चाहिँ बचाउन नसक्ने अवस्था हो भने बल्ल अनि नक्कली दाँत लगाउने भन्ने कुरा आउँछ।
0: अब दाँत कस्तो अवस्थामा राख्ने र कति प्रकारका दाँत राख्न सकिन्छ, जस्तो कसैले भित्र मेटल भएको राख्ने भन्छन् होइन, हामी बाहिर सुन्दा होइन, कसैले दाँत जस्तै राख्ने भन्छन्, यो दाँतको प्रकार पनि हुन्छ होला र कस्ता दाँतहरू राख्ने यो बारे पनि अलिकति बुझाइदिनु न।
1: यो पनि फेरि अर्को एउटा महत्त्वपूर्ण प्रश्न सोध्नुभयो हजुरले है। अब यसमा कति कुराहरू समाजमा भ्रमहरू पनि छ है, आरसिटी गर्ने बित्तिकै सबै दाँतमा क्राउन लाउनु पर्छ कि पर्दैन भन्ने पनि एउटा डिबेटको विषय हो। हेर्नु, प्रायः सामान्य तरिकाले भन्यो भने हामीले आरसिटी गरेको दाँतमा क्राउन राख्ने भनेको त्यसलाई दाँतलाई भाँचिन नदिन, दाँत आरसिटी गरेपछि दाँत कमजोर हुन्छ भन्छन् होइन, त्यसलाई भाँचिन नदिनको लागि लगाउने भनेर लगाइन्छ होइन। एकदम सामान्य अवस्थामा भन्ने हो भने अगाडिको दाँतहरूमा चाहिँ आरसिटी गरेपछि त्यो बलियो बनाउनैकै लागि भनेर क्राउन चाहिँ लगाउनु पर्दैन, र पछाडिको जुन बङ्गाराहरू हुन्छ त्यो चाहिँ भाँचिने सम्भावना बढी भएको हुनाले आरसिटी गरेपछि पछाडिको दाँतमा चाहिँ अनिवार्य रूपमा क्राउन लगाउने चलन छ। दाँत चाहिँ विभिन्न प्रकारले हामीले तिनीहरूलाई क्राउन जुन भन्छौँ होइन, क्राउनहरूलाई चाहिँ हामीले विभिन्न तरिकाले वर्गीकरण गर्न सकिन्छ होइन, जस्तै कि सामग्रीको आधारमा क्राउन के मेटेरियलले बनेको छ त्यसको सामग्रीको आधारमा एउटा हामीले वर्गीकरण गर्न सकिन्छ, जस्तै कि मेटलको क्राउन हुनसक्छ एउटा होइन, अर्को भनेको भित्र मेटल र बाहिर चाहिँ दाँत रङको मेटल सिरामिक भन्छ त्यो क्राउन हुनसक्ने भयो, र अर्को चाहिँ फुल सिरामिक, त्यसमा चाहिँ अब जर्कोनियम पनि पर्न सक्छ, जर्कोनियम भन्ने चलन चल्ती छ होइन, त्यो पनि पर्न सक्छ होला। यसरी सामग्रीको आधारमा एउटा वर्गीकरण गर्न सक्छ। अर्को भनेको चाहिँ दाँत कतिको कभरेज, दाँतको कतिवटा सर्फेसहरू कभर गरेको हो त्यो अनुसार फुल कभरेज क्राउन हुनसक्ने भयो एउटा। अर्को चाहिँ पार्सियल, अब दाँत भाँचिने भनेको माथि र तलको दाँत ठोकिएर हो होइन, त्यो माथिल्लो सर्फेस मात्रै कभर हुने गरी इनले अन्लेहरू भन्छौँ होइन, त्यो पार्सियल कभरेज क्राउनहरू पनि हुन्छ होइन। आजकल अब आरसिटी गरेरै क्राउन राख्नु, अर्को इन्डो क्राउनहरू भन्नेहरू पनि छन् होइन। त्यसपछि अर्को चाहिँ उद्देश्यको आधारमा पनि क्राउनलाई हामीले वर्गीकरण गर्न सकिन्छ है। अब जस्तै कि अब अलि अस्थायी खालको क्राउन हो कि अलि लामो समयसम्म लगाउने होइन, पर्मानेन्ट भनिन्छ, अलि लामो समयसम्म लगाउने हिसाबले गरिएको क्राउन, यसरी टेम्पोररी क्राउन र पर्मानेन्ट क्राउन भनेर त्यसलाई वर्गीकरण गर्न सकिन्छ।
0: भनेपछि यस्तो भयो, अब एउटा सामग्रीको आधारमा भित्र त्यो दाँतमा चाहिँ कस्तो किसिमको सामग्री हालिएको छ
1: हजुर
0: होइन, एउटा त मेटलको हुने भयो, एउटा मेटल र सेरामिक भनिँदो रहेछ दाँत जस्तै भएको, सेरामिक मात्रै पनि हुनसक्ने कुरा गर्नुभयो, अर्को चाहिँ एउटा दाँतको कभरेजको, किनभने दाँत कति भाग राख्ने भन्ने हिसाब किताबमा होला यो सायद हामी सर्वसाधारण भाषामा बुझ्दा, सर्वसाधारण मानिसहरूले बुझ्दा, र अर्को उद्देश्यका आधारमा, जस्तो केही समयका लागि भयो भने त्यसलाई चाहिँ अल्पकालीन होइन अस्थायी भयो, र अर्को चाहिँ पर्मानेन्ट भनेको चाहिँ त्यो दीर्घकालीन रूपमा लामो समय हुनका लागि राख्ने कुरा भयो होइन डाक्टर।
1: अब अर्को अझै भन्ने हो भने अब विशेष गरी बाल बालिकाको हकमा मार्केटमै पहिल्यै बनिसकेको क्राउन पनि हुन्छ त्यसलाई होइन प्रिफर्म्ड क्राउनहरू भनिन्छ होइन त्यो चाहिँ पहिल्यै नै बनाएर राखिएको क्राउन त्यसलाई फिट गर्ने अब अरू विशेष गरी अब ठुलो मान्छेहरूको लागि चाहिँ हामीले दाँत बिरामीको दाँत अनुसारले नाप लिएर त्यसको क्राउन बनाउँछौँ भने बच्चाहरूको चाहिँ अलरेडी मार्केटमा पाइएको क्राउन पनि हाल्ने छ यसलाई त्यसरी पनि
0: हजुर थप्न सक्छ। बच्चाको सन्दर्भमा चाहिँ बच्चाको त दाँत आउँछ नै कस्तो अवस्थामा राखिन्छ
1: बच्चाहरूको पनि तपाईँको उमेर हुन्छ दाँत फेरिने पनि एउटा सबै दाँतको आफ्नो समय हुने भएको हुनाले यदि समयभन्दा अगाडि नै दाँतको आफ्नै खालको कम्प्लिकेसनहरू हुन्छ त्यो नहोस् भनेर यदि त्यो दाँत चाहिँ लामो समयसम्म झर्ने उमेर छ भने त्यसलाई चाहिँ बचाउनु पर्ने हुन्छ होइन पछि आउने दाँतलाई त्यसले असर गर्ने हुन्छ। त्यो दुधे दाँतको मुख्य काम भनेको हजुरको पछि आउने दाँतको लागि आफ्नो ठाउँ बचाएर राख्ने हो। यदि त्यो दुधे दाँत समयभन्दा अगाडि नै गयो भने तपाईँको त्यो दाँतको स्पेस चाहिँ बन्द हुन्छ र माथि बनिरहेको त्यो पर्मानेन्ट दाँत या त भित्र हड्डीमै अड्किएर बस्ने वा बाङ्गो टिङ्गो आउने सम्भावना बढी भएको हुनाले दुधे दाँतलाई पनि आरसिटी जस्तै बच्चाहरूको चाहिँ पल्पेक्टोमी भनिन्छ त्यो गरेर तपाईँको त्यो प्रिफर्म्ड वा ती प्रायः जस्तो स्टेनलेस स्टिलको हुन्छ स्टिलको क्राउन लगाउने चलन छ
0: त्यसले चाहिँ पछि आउने दाँतलाई चाहिँ ठाउँ बनाइदिन्छ सुरक्षित राख्छ भन्ने कुरा
1: एकदम
0: म यसलाई अझ प्रष्ट पार्न चाहन्छु। मैले के भने जस्तो दाँत नराख्दा हुने बेफाइदा र दाँत आफ्नो दाँत संरक्षण गर्दा अथवा अर्को दाँत राख्दा हुने फाइदा त्यो चाहिँ के छ अलिकति बताइदिनुहोस्।
1: के कुरा बुझ्नु पर्यो भने दाँत हाम्रो जुन प्राकृतिक रूपमा 32 भन्ने
0: हजुर
1: चलन पनि छ होइन बुद्धि बङ्गारा सहित 32 दाँत हुन्छ। बुद्धि बङ्गारा हटाउने हो भने बुद्धि बङ्गारा यदि तपाईँको बिग्रियो भने चाहिँ त्यसलाई त्यसको नक्कली दाँत हाल्नु पर्दैन। त्यो बाहेक अरू 28 दाँत हुन्छ नि एउटा दाँतले अर्को दाँतलाई सपोर्ट गरेर राखेको हुन्छ। त्योमध्ये एउटा दाँत मात्रै पनि भएन भने जुन सपोर्ट राखेको वा त्यो दाँतको सिस्टम हुन्छ नि त्यो सिस्टमलाई नै अलिकति असर गर्ने भएको भएर त्यसको लागि पनि दाँत राख्नुपर्ने हो। अरू दाँत नहुँदा हुने अरू बेफाइदाहरू पनि छन् जस्तो कि दाँत भएन भने जस्तो हाम्रो सौन्दर्यलाई असर गर्छ। कसरी असर गर्छ भन्दा हाम्रो गाला जस्तो अलिकति भित्र किन अलि उमेर बढी अवस्था
0: भएको
1: देखिन्छ मुखमा त्यो क्रिजहरू आउने जुन हुन्छ नि हो त्यस्तो हुने हुन्छ। दाँतले चाहिँ हाम्रो ओठ तथा गालालाई सपोर्ट दिएर राखेको हुन्छ। यदि दाँत भएन भने हाम्रो ओठ तथा गालाभित्र धँसिएर अलि उमेर बढी वा वृद्धपना चाउरी परेको जस्तो देखिने हुनसक्छ। अर्को कुरा चाहिँ हाम्रो अनुहारको उचाइलाई पनि दाँतले अनुहारको उचाइ दिइरहेको हुन्छ है यसरी त्यो उचाइ पनि घट्ने दाँतहरू खिएर दाँतको उचाइ पनि घट्ने हुन्छ त्यसले पनि हाम्रो सौन्दर्यलाई असर पार्ने।
0: दाँतको उचाइ भन्नाले यसलाई अलिक प्रष्ट पार्न मिल्छ डाक्टर साहब मैले अलिक बुझ्न सकिनँ जस्तो हाम्रो दाँत खिइने हो कि किनभने जस्तो मेरो तपाईँको दाँत खिएको रहेछ अलि भन्नुभएको थियो अहिले गिजाले छोडेका कुराहरू पनि गर्नुभएको थियो यो उचाइ घट्ने भनेको कुरा चाहिँ के हो डाक्टर साहब।
1: हाम्रो अनुहारको चाहिँ कस्तो छ भने अनुहारको उचाइलाई हामीले 3 भागमा बाँड्न सकिन्छ। माथि कपालको लाइनदेखि हाम्रो आँखी भाउसम्म आँखी भाउदेखि नाकसम्म र नाकदेखि तल चिउँडोसम्म यसरी चाहिँ 3 तपाईँको उति समान रूपमा 3 भागमा बाँडिएको हुनु पर्छ। यदि केही गरी दाँतहरू खियो वा दाँतहरू भएन भने यो जुन तल्लो भाग चाहिँ छ अनुहारको त्यसको हाइट चाहिँ कम भएर हाम्रो त्यो अनुहारको जुन प्रपोर्सन हुनु हो त्यो अनुसार नभएर त्यसले चाहिँ सौन्दर्यलाई असर पार्छ भन्नु खोज्छ
0: डाक्टर साहब। अब यो हामीले दाँत नहुँदा मुख बाङ्गो हुने अनुहार नराम्रो देखिने कुरा त सुन्यौँ सामाजिक सञ्जालमा अहिले सुन्छौँ जस्तो टिएमजे भनेको पनि सुन्छौँ। यो टिएमजे भनेको चाहिँ के हो किनभने हामी जस्तो सर्वसाधारणका लागि त यो त नौलो कुरा छ यो भनेको चाहिँ के हो डाक्टर साहब।
1: टिएमजे भनेको चाहिँ हामी टिम्पोरो मेन्डिबुलर जोइन्ट भनिन्छ। यो चाहिँ हाम्रो दुईवटा दायाँ र बायाँ कानको अगाडि दुईवटा जोर्नी हुन्छ त्यसलाई चाहिँ हामीहरू टेम्पोरो मेन्डिबुलर जोइन्ट भन्छौँ। यो जोर्नी तथा यो जोर्नीको वरिपरि वा हाम्रो मुखको मांसपेसीहरूमा केही समस्या आयो भने चाहिँ टिएमडी वा टेम्पोरो मेन्डिबुलर डिसअर्डर भनिन्छ। यसले यो हाम्रो जोर्नी टेम्पोरो मेन्डिबुलर जोइन्ट मात्र नभए यहाँ वरिपरिको मासु र दाँतसम्मको लागि एक आपसमा इन्टरकनेक्टेड स्ट्रक्चर स्ट्रक्चर भएको हुनाले यो सबैको केही गरी कम्बिनेसन बिग्रियो भने चाहिँ टेम्पोरोमेन्डुलर जोइन्ट डिसअर्डर भएको भनिन्छ।
0: जस्तो दाँतको समस्याले पनि हामी कानसम्म पनि असर गर्न सक्ने कुरा आयो होइन डक्टर?
1: ठ्याक्क भन्दा कानै त नभनौँ, तर त्यो कानको वरिपरि त्यसको समस्या आउने भएको हुनाले बिरामीहरू कहिलेकाहीँ कानको समस्या हो कि यो जोर्नीको समस्या हो भनेर अलि झुकिने चाहिँ गर्नुहुन्छ।
0: यसको उपचार विधि के छ, कस्ता लक्षणहरू देखाउँछ नि त्यस्तो अवस्थामा?
1: एक त जोर्नी आफैको समस्या पनि हुन सक्ने भयो, अर्को कुरा हाम्रो अनुहारको मांसपेशीहरूको समस्याले गर्दा पनि टिएमडी आउने, तिनीहरूको दुखाइहरूको आउन सक्ने भयो। प्राय जसो यो चाहिँ हामीले थाहा नपाइकन अब खाएको बेलामा वा थुक निलेको बेलामा भनौँ भने हाम्रो माथि र तलको दाँत चाहिँ जुत्छ होइन, तिनीहरूको कन्ट्याक्ट हुन्छ। तर यदि हामीले न अरू बेलामा पनि थाहा नपाई दाँतहरूको कन्ट्याक्ट भइरहेको, दाँत घिस्रिरहेको छ भने त्यसको ठ्याक्क दाँतको तपाईँको त्यो लोड हुन्छ जुन त्यो माथिको जोर्नीमा र मासु मांसपेसीमा जाने हुन्छ। र प्रायः जसो चाहिँ यो स्ट्रेसहरूको यसमा धेरै रोल छ, स्ट्रेसहरूले गर्दा वा अरू कारणहरू पनि हुनसक्छ। यसरी दाँतहरू घिसिन थाल्यो, दाँतको प्रयोगको बेला यो युज गरेको बेला बाहेक पनि दाँतहरू चाहिँ एक आपसमा घिसिन थाल्यो भने चाहिँ टेम्पोरोमेन्टुलर जोइन्ट डिसअर्डर टिएमडी हुन गर्दछ।
0: त्यस्तो अवस्थामा हामी तत्काल यहाँहरू जस्तो विशेषज्ञ डक्टरहरूको समीपमा पुग्नु पऱ्यो होइन डक्टर साहब? यसको हामीले घरमा गर्ने त्यस्तो केही घरायसी उपचारहरू त हुँदैन होला, के हुन्छ?
1: जस्तै कि यदि टिएमडी भएर त्यसरी दाँत एक आपसमा जोडिरहेको छ भने सबभन्दा पहिला त म आफूले थाहा पाउने बित्तिकै त्यसरी दाँत घिसिनको लागि होइन मैले यसरी दाँत चाहिँ टोक्नु हुँदैन भनेर आफ्नो अवेर सेल्फ अवेर
0: हजुर
1: दाँत त्यो घिसाउन वा आफूले बन्द गर्नु पर्यो पहिला कुरो त्यो गर्नु
0: हजुर आफू सजग हुनु पर्यो।
1: अब यसको पछाडिको कारणहरू हामीले फोतल्नु पर्ने हुन्छ अर्को भनेको होइन, जस्तै स्ट्रेस एङ्जाइटी यिनीहरूको धेरै अवस्था भएको होला वा निन्द्राको कमी वा होइन तनाव यिनीहरू छ भने अब यिनीहरूलाई कसरी न्यूनीकरण गर्ने त्यतातिर जानु पर्यो आफूले, या त अब हस्पिटल वा अरू चिकित्सकको सल्लाह लिएर वा आफैले कसरी यसलाई कन्ट्रोल गर्न सकिन्छ हो त्यतातिर जानु पर्यो। हजुर
0: भनेपछि दुईवटा कुरा ध्यान दिनु पर्यो, एउटा पहिला आफू सजग हुनु पर्यो समस्या भयो भने, अर्को कुरा चाहिँ हामी उपचारमा के कारणले मलाई यो समस्या आयो, जस्तो यहाँले एन्जाइटीका कुराहरू पनि ल्याउनुभयो होइन, यो विविध कारणले हुनसक्छ, यसको कारण के हो त्यो कारण खोज्न पर्यो र उपचारमा जानु पर्यो होइन डक्टर साहब?
1: मैले अलिकति थप्न पनि
0: हजुर हजुर हजुर,
1: एउटा त हामीले कारण भन्यो, अब यसको उपचारतिर पनि जाने हो भने
0: हजुर
1: अब घरमा बिरामीले यति गर्ने बाहेक अस्पतालमा यसको उपचारको चाहिँ विभिन्न खालको प्रविधिहरू छ। एउटा हामी नन इन्भेसिभ टेक्निकहरू भन्छौँ, अर्को इन्भेसिभ, नन इन्भेसिभ तरिकाले गर्ने भन्नाले तपाईँको अब घरमा गर्नेमा पनि अरू कुराहरू पनि गर्न सकिन्छ होइन, जस्तै कि त्यो ठाउँमा जोर्नीमा वामा भएको छ त्यसमा अब तातो चिसोले सेक्नेहरू गर्न त घरमा पनि गर्न सकिने भयो। त्यो बाहेक अब दुखाइ कम गर्ने औषधि, अब दुखाइको अवस्था हेरेर मसलको पनि समस्या आउने भएर त्यो मसल रिल्याक्सेन्ट वा पेन किलरहरू जे हुन्छ एकदम चिकित्सकको सल्लाहले त्यसरी घरमा त्यो औषधिहरू वा स्ट्रेस एङ्जाइटी छ भने त्यसको औषधिहरू आफूले कसरी उहाँहरूले दिनुभएको छ त्यो सुझाव अनुसार आफूले त्यसको सेवन गर्ने पनि गर्नु पर्यो। त्यो बाहेक अब अस्पतालमा चाहिँ यसको नन इन्भेसिभ र इन्भेसिभ भनेर दुई तरिकाको उपचार हुने भयो।
0: त्रिवी शिक्षण अस्पताल जहाँ अहिले यहाँ कार्यरत हुनुहुन्छ यहाँ संलग्न अस्पताल त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज भनेपछि आम नागरिकहरूले आशा भरोसा र विश्वास गरेका छन्, किनभने एउटा यहाँ गुणस्तरीय सेवा पनि पाउन सकिन्छ भन्ने आम मानिसको धारणा छ, अर्को अन्तभन्दा अलिकति सस्तो पनि होला भन्ने आशाले पनि आम नेपालीले आशा भरोसा गरिरहेको एउटा अस्पताल हो त्रिवी शिक्षण अस्पताल र यो दाँत विभाग। अब यहाँ हामी यो अहिले हामीले भनियो नि मुख तथा दाँतमा आउने के कस्ता समस्याहरूको समाधान गर्न सक्छौँ, के कस्ता उपचार विधि पद्धतिहरू हामी यस अस्पतालमा अथवा यहाँहरू संलग्न भएको यो स्थानमा आम नागरिकले पाउन सकिन्छ, यहाँको सेवाबारे पनि अलिकति जानकारी दिनुहोस् न।
1: अब यसमा चाहिँ अब हाम्रो यो शिक्षण अस्पताल हो, यो शिक्षण अस्पताल भएको र अब बिडिएस वा ब्याचलर लेभलको हाम्रो पठन पाठन पनि हुने भएको हुनाले होइन सामान्यतया अरू अस्पतालमा हुने सेवा सुविधाहरू हाम्रो अस्पतालमा पनि उपलब्ध छन्।
0: त्यसको चाहिँ सामान्य परीक्षणदेखि
1: हजुर
0: गिजाको परीक्षण, आरसिटी गर्ने, दाँत राख्ने यी लगायत
1: हजुर
0: यी सबै सुविधा हामी पाउन सक्छौँ नि।
1: हजुर हजुर, मुख्यतया होइन बेसिक ट्रिटमेन्ट चाहिँ हामीले सबैको नै पाउँछौँ, अब यो कुन लेभलमा जाने भन्ने कुरा चाहिँ अब अर्को कुरा भयो। हजुर, अब पुरानो अस्पताल हुनु त छँदैछ, यो बाहेक अब हाम्रोमा ब्याचलर लेभलसम्मको डक्टर उत्पादन गर्ने संस्था भएको हिसाबले अब यहाँ चाहिँ हामीले दाँतको सामान्य उपचारहरूदेखि लिएर विशेषज्ञ सेवा पनि दिइरहेको हुनाले प्राय जसो उपचारहरू चाहिँ हाम्रो अस्पतालमा उपलब्ध छ।
0: यसरी बुझौँ, किनभने यहाँ हामी सामान्य उपचारदेखि विशेषज्ञसम्मको सेवाहरू पनि यहाँ पाइरहेका छौँ। त्यो सँगसँगै यो एउटा चाहिँ प्राज्ञिक थलो पनि हो, किनभने यहाँ विद्यार्थीहरू पठन पाठनमा आइरहेका हुन्छन्, उनीहरूलाई पढाउने, ज्ञान बाँड्ने, ज्ञान हस्तान्तरण गर्ने कुराहरू पनि यहाँ भइरहन्छ। होइन,
1: त्यसको साथसाथै हामीहरू चाहिँ अब अनुसन्धानको कुराहरूमा, रिसर्चहरूको काममा पनि हामी संलग्न भइरहेको हुन्छौँ।
0: अब यो दाँत तथा मुखजन्य समस्याहरूबाट बच्नका लागि, जस्तो यहाँहरू त अहोरात्र खटिराख्नु भएको छ, अब हामी देखिरहेका छौँ डेन्टल अरू दाँतको क्षेत्रमा खटिने अरू स्वास्थ्य कर्मीहरू पनि खटिरहनु भएको छ, एक्सरे पनि भइरहेको छ, टेस्टहरू पनि भइरहेको छ, हामी देखिराखेका छौँ। यहाँहरू विशेषज्ञ डक्टरहरू त अहोरात्र खटिराख्नु भएको छ, अब यतिले मात्रै पनि नहोला, सबभन्दा पहिला त मेरो मुख तथा दाँत स्वास्थ्यको बारेमा म नै सजग बन्नु पर्ला, एउटा व्यक्तिकै भूमिका ठुलो होला, त्यसपछि मेरो घर परिवार, किनभने मेरो मुखमा दाँतमा समस्या आयो भने परिवारले उपचारमा लैजाने के गर्ने कुराहरूमा परिवारको भूमिका होला, त्यसपछि समाजले पनि, किनभने जस्तो अहिले हामी दाँत मुख स्वास्थ्यलाई त्यति ध्यान दिइरहेका छैनौँ, समाजले यो चाहिँ महत्त्वपूर्ण विषय हो, यो जचाउनु पर्ने विषय हो भनेर एउटा समाजले पनि, एउटा सामाजिक अभियन्ताहरूले पनि भूमिका खेल्नुपर्ने विषय होला, होइन? त्यस्तै गरी सरकारले पनि यस विषयमा केही पोलिसीहरू बनाउनु पर्ने कुराहरू होला, सरकारवालाहरूको पनि भूमिका होला। कस कसले के गर्यो भने हामीले मुख तथा दाँतमा आउने स्वास्थ्य समस्याहरूलाई चाहिँ सकेसम्म आउनै नदिने, र आयो भने समयमै उपचार गरेर एउटा मानिसले दुःख नपाइकन आफ्नो मुख स्वास्थ्यलाई सफा राखेर आफ्नो जीवन जिउने अवस्था आउला, कस कसले के गरिदियो हुन्थ्यो भन्ने लाग्छ।
1: यो अर्को महत्त्वपूर्ण प्रश्न सोध्नुभयो, यसको लागि म तपाईँलाई धन्यवाद पनि दिन चाहन्छु। है, यसको बारेमा दुई चारवटा कुराहरू मलाई प्रस्ताउन मन पनि लागिरहेको थियो। अब हाम्रो जस्तो अब लो इन्कम देश, अहिले पनि भनौँ अलिकति आर्थिक रूपमा दाँत मात्र नभएर अरू स्वास्थ्यको लागि पनि सबभन्दा राम्रो गर्न सक्ने भनेको तपाईँको प्रिभेन्टिभ होइन, थामतिर नै हामीले पहिला चाहिँ ध्यान केन्द्रित गर्नुपर्दछ होइन। त्यसपछि यदि केही भइहाल्यो भने पनि सुरुकै अवस्थामा रोग पत्ता लगाउने, अब त्यो बिरामीले आफै एक्जामिनेसन, सेल्फ एक्जामिनेसन, सेल्फ अवेरनेसले हुन्छ कि अब स्वास्थ्य संस्थामा गएर त्यसको उपचार गरेर हुन्छ, त्यो दाँतको लागि पनि त्यही लागु हुन्छ। अनि त्यसपछि अब हामीले अर्को कुरा भनेको के छ भने, टिचिङ हस्पिटल भनेको अलिकति सबैले बुझ्नुपर्ने कुरा के हो भने, यो एउटा रिफरल हस्पिटल जस्तो खालको पनि हो होइन। अब हामीहरूमा सबै आम जनताहरूको अब आशा भरोसा एक्सपेक्टेसन हुनु राम्रो कुरा हो, त्यो अवसर पनि हो र त्यो चुनौती पनि हो होइन। अब सबैलाई हामीहरूले मात्रै यही एउटै थलोमा सबै उपचार गर्न सक्छौँ भन्ने पनि छैन। अब आजकल अब जिल्ला अस्पतालदेखि लिएर सबैतिर पनि सामान्य दाँतको सामान्य उपचारहरू
0: गाउँ गाउँसम्म
1: पनि ब्याचलर लेभलको डक्टरहरू बिडिएसहरू पुग्नु भएको अवस्थामा साधारण उपचार जे छ आफ्नो नजिकैको ठाउँबाट लियो भने त्यसमा फलोअपमा जान पनि सजिलो हुन्छ, त्यो हिसाबले पनि हामीले सेवा लिनु पर्यो, र केही अवस्था आयो वा आवश्यकता अनुसार हामी पनि त्यसको उपचार गरि नै हाल्छौँ। त नभन अब यो साधारण प्राथमिक स्वास्थ्य केन्द्रदेखि लिएर अब टर्सरी लेभलसम्मको हस्पिटलमा अरू रोगको जस्तै दाँतको रोगलाई पनि हामीले कसरी व्यवस्थापन गर्ने हो, त्यो बारेमा सरकारले सोच्नु पनि पर्यो।
0: अलिकति विशिष्टीकृत सेवा चाहियो भने त्रिवी शिक्षण अस्पताल अहिले यहाँहरू जहाँ संलग्न हुनुहुन्छ त्यहाँ आइदिनु भयो भने गुणस्तरीय सेवा दिन सक्ने अवस्था पनि रहन्छ। डाक्टर साहब, महत्त्वपूर्ण संवाद भयो, आफ्नो यस्तो व्यस्तताका बिच पनि हामीलाई अमूल्य समय र विचार दिनुभयो, यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद डाक्टर साहब।
1: हजुरलाई पनि धन्यवाद, मलाई यस कार्यक्रम मार्फत आफ्नो दुई चारवटा जानेको कुराहरू राख्ने अवसर दिनुभयो, त्यसको लागि धन्यवाद छ।
0: अहिले हामीले दाँतको विषयमा केन्द्रित भएर छलफल गऱ्यौँ। आजको हाम्रो अतिथिको रूपमा हुनुहुन्थ्यो डाक्टर मन्जीव गुरागाई, उहाँसँग गरिएको यो संवाद यहाँहरूलाई कस्तो लाग्यो? उहाँ त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ भने उहाँ प्राध्यापन पेसामा संलग्न व्यक्तित्व पनि हुनुहुन्छ। आजको यो संवाद यहाँहरूलाई कस्तो लाग्यो? यो संवादका विषयमा यहाँहरूका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले कार्यक्रममा हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ नेपाल भनेर लेखी पठाउन सक्नुहुनेछ। यदि यहाँहरूसँग इमेलको पहुँच छ भने इमेलमा swasthyhamro@gmail.com लेखी पठाउन सक्नुहुनेछ। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै, आजका अतिथिलाई विशेष धन्यवाद दिँदै, आजको यो प्रस्तुतिबाट म पूर्णचन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ शशी विक्रम थापा र साथीहरूको स्वर, जीवनाथ थमलाको रचना र गायक स्वयंको संगीतमा रहेको यो जागरण गीत।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
1: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।
2: खस्यो पहिरो जङ्गलै ओइरो, बर्खाको भेलमा नदी छ गहिरो, नपसौँ फुत्त बगाउला सुत्त, काठ दाउरासँगै हुत्त हुत्त, थाहा हुन्न है बर्खाको पानी, जोखिम मोल्ने नराम्रो बानी, नपस्नु नदी जानी जानी, सब थोक पाइन्छ तर पाइँदैन जिन्दगानी।
3: होसियार, बाढीले बगाएर ल्याएको काठ दाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठ दाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौ।
4: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले सुन्नुभयो साजन राई, निता गोस्वामी र साथीहरूको स्वर, नवराज सुब्बाको रचना र साजन राईको संगीतमा रहेको जागरण गीत। अब सुनाउँछौ शिव परियार, प्रमोद खरेल र साथीहरूको स्वर, प्रमोद सेनी राणाको रचना र मीरा राणाको संगीतमा रहेको जागरण गीत। यो गीत पछाडि यहाँले केही बेर सूचना र विज्ञापन सुन्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ 9 बजे समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको
0: हो
1: आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: रमेश, तिमी त विदेश गएर घरै बनायो, म त ऋणमा चुरलुम्मै डुबे यार।
5: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
4: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
6: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौँ। वैदेशिक रोजगार बोर्डको सचिवालय।

यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सम्पत्ति शुद्धिकरण निवारण विधेयक सहित चार विधेयक प्रतिनिधि सभाबाट पारित। इन्धनको निर्बाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई 10 लाखसम्म जरिवाना गर्न सकिने कानुनी प्रावधान लागू। भेनेजुएलामा भूकम्पले भत्काएको भवनको भग्नावशेषमा फँसेका पुरुषको 8 दिनपछि जीवितै उद्धार। र स्पेन र पोर्चुगल फिफा विश्वकपको अन्तिम 16मा प्रवेश। समाचार विस्तारमा। सरकारले अध्यादेश प्रतिस्थापन गर्न ल्याएको सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारणसहित विभिन्न

0: सोधन प्रस्तावहरू सभाले अस्वीकृत गरेको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार 22 गते सोमबार बिहान 11 बजे बस्नेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाले अखिल नेपाल फुटबल सङ्घ एन्फामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न फिफाका प्रतिनिधिहरूसँग छलफलको प्रयास भइरहेको बताउनु भएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले अहिलेको समस्या समाधानबारे छलफलका लागि फिफा र एसियाली फुटबल सङ्घ एएफसीका पदाधिकारीलाई वार्तामा बोलाइसकिएको बताउनुभयो। यसैबीच हिजो बसेको मन्त्री परिषद बैठकले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ। यस्तै सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय मन्त्री परिषद बैठकले गरेको छ। बैठकले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने, कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 तथा शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने लगायतका निर्णय गरेको छ। सरकारले पेट्रोलियम पदार्थको निर्बाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई अधिकतम 10 लाखसम्म जरिवाना र 15 दिन पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी उक्त प्रावधान राखेको हो। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बर्दियाबाट हिजोदेखि जग्गाधनी प्रमाण पूर्जा वितरण अभियान सुरु गर्नुभएको छ। बर्दियाको बढैयाताल गाउँपालिका 4 29 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई मन्त्री रावलले लाल पूर्जा उपलब्ध गराउनुभयो। लामो समयदेखि जग्गाको स्वामित्व नपाएका स्थानीयले लाल पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गाधनी बनेका छन्। यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तर प्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारी साधनको भाडा दर हिजैदेखि नै लागू हुने गरी 2% घटाएको छ। विभागले हिजो सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारी साधनको भाडा दर 2% घटाइएको जानकारी दिएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रवक्ताहरूले राष्ट्रिय हितलाई केन्द्रमा राखी सूचना प्रवाह गर्नुपर्ने बताउनु भएको छ। सञ्चार मन्त्रालयमा हिजो आयोजित प्रवक्ता सम्वाद कार्यक्रममा मन्त्री डाक्टर तिमिल सिन्हाले विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रवक्ताहरू आफ्ना निकाय अन्तर्गत सरकारका आधिकारिक प्रवक्ताका रूपमा महत्वपूर्ण जिम्मेवारीमा रहने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। विशेष अदालतले नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा 3rd 6 म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले हिजो पूर्व अर्थमन्त्री पौडेललाई थप 6 थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो। कर्तव्य जान मुद्दामा उच्च अदालत जनकपुरबाट कैद सजाय ठहर भएका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले हिजो पक्राउ गरेको छ। महोत्तरी गौशाला नगरपालिका 2 निगोल घर भएका पूर्व सांसद कोइरीलाई गौशाला नगरपालिका 5 एमाले पार्टी कार्यालय अगाडिबाट हिजो साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भेनेजुएलामा गएको शक्तिशाली 2 भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा 8 फसेका 43 हर्नाल गिललाई जीवितै उद्धार गरिएको छ। उद्धार टोलीले गिललाई भग्नावशेष मुनिबाट सुरक्षित बाहिर निकाल्न सफल भएको हो। उनलाई पहिचान गरेको करिब 100 घण्टापछि उद्धार कार्य सफल भएको अधिकारीहरूले बताएका छन्। उद्धार अभियानमा भेनेजुएला, चिली, कोस्टारिका, एल साल्भाडोर, मेक्सिको, पोर्चुगल र अमेरिकाका विशेषज्ञ टोली थिए। गत जुन 24 आएको दोहोरो भूकम्पमा हालसम्म करिब 2,300 जनाको मृत्यु पुष्टि भइसक्यो।

गरेको छ भने 10,000 मानिस अझै बेपत्ता छन्। उद्धार तथा खोजी कार्य निरन्तर जारी छ। अब खेल समाचार। पोर्चुगल र स्पेन फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेका छन्। अस्ट्रियालाई 3-0 हराउँदै स्पेन तथा क्रोएसियालाई 2-1 हराउँदै पोर्चुगलले अन्तिम 16 स्थान सुरक्षित गरे। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान 1-1 गोल गरे। खेलमा पहिलो अग्रता भने क्रोएसियाले लिएको थियो। खेलको 53 मिनटमा इभान पेरिसिस ससले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलको 68 मिनटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेललाई 1-1 गोलको बराबरीमा ल्याए। खेलको दोस्रो हाफको अतिरिक्त समयमा रामोसले गोल गरे। त्यसता खेलमा गोल हुन सकेन र पोर्चुगलले क्रोएसियामाथि 2-1 गोलको जित हासिल गर्यो। यस्तै गैरातीको खेलमा अस्ट्रियालाई पराजित गर्दै स्पेनले 16 वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल गर्यो। सन् 2010 विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न सकेको थिएन। अहिले स्विजरल्यान्ड र अल्जेरिया बीच प्रतिस्पर्धा भइरहेको छ। अब मौसम। आज देशभरको पहाडी भागमा मध्यमसम्मको वर्षाको सम्भावना छ। तराईका थोरै भागमा पनि मध्यमसम्मकै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 28.8 र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:06 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। सम्पत्ति शुद्धिकरण निवारण विधेयक सहित 4 विधेयक प्रतिनिधि सभाबाट पारित। इन्धनको निर्वाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई 10,00,000 जरिवाना गर्न सकिने कानूनी प्रावधान लागू। बर्दियाबाट सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण सुरु। अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा दर 2% घटाइयो। भेनेजुएलामा भूकम्पले भत्काएको भवनको भग्नावशेषमा फँसेका पुरुषको 8 दिनपछि जीवितै उद्धार र स्पेन र पोर्चुगल फिफा विश्वकपको अन्तिम 16 प्रवेश। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766666 मा सम्पर्क गर्नुहोस्।

0: समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र रमा वाग्ले। आदरणीय श्रोता, वर्तमान सरकारले आफ्नो 100 दिन पुग्ने लाग्दा केही प्रशासनिक तथा अन्य राम्रा कामहरू गरेको देखिन्छ। यसले आफ्नो काममा चाहिँ फरकपना ल्याएको देखिन्छ। सरकारले परम्परागत कार्यशैलीमा परिवर्तन गर्दै नयाँ किसिमले नयाँ ढङ्गले काम गरिरहेको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रीहरूले पनि जुन उद्घाटन शिलान्यास जस्ता कार्यक्रमहरू थिए त्यसमा सहभागी हुने थिए, त्यस्ता कार्यक्रमहरूलाई निरुत्साहित गर्दै कामहरूलाई अगाडि बढाउने र जनतालाई कसरी सुशासन दिन सकिन्छ त्यसतर्फ आफू लाग्ने भन्ने किसिमको पहल गरिरहँदाखेरि यी कामहरूलाई अझै कसरी प्रभावकारी बनाउन सकिन्छ र यसलाई थप राम्रो बनाउनको लागि के गर्न सकिन्छ र 100 दिनका उपलब्धिहरू के छन्, 100 दिन पुग्दै लाग्दाखेरि भन्ने सन्दर्भमा आज हामी कुराकानी गर्दैछौँ। यसको लागि हामीसँग हुनुहुन्छ माननीय बदन कुमार भण्डारी। मान्यजी, स्वागत छ कार्यक्रममा। हेलो हेलो हेलो हेलो
1: हजुर, धन्यवाद सुन्दैछु म।
0: हजुर, अब सरकार गठनको 100 दिन पुग्दै गर्दाखेरि सरकारले प्रधानमन्त्रीज्यूले आफ्नो सुरुकै दिनमा पनि केही प्राथमिकताका कामहरू पनि राख्नु भएको थियो, ती कामहरू कति पुरा भए र त्यस बाहेकका अन्य सुधारका कामहरू छन् नि, एउटा मान्यको हिसाबले कसरी हेर्नु भएको छ, कतिको प्रगति भएको छ?
1: जनता आन्दोलनपछि चैत्र 21 गते निर्वाचन भयो, निर्वाचनपछि फागुन 21 गते निर्वाचन भयो र चैत्रको 13 गते सामान्य प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भयो र पहिलो दिन नै प्रशासकीय सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सरकारले सहयोगीय कार्यक्रमहरू सार्वजनिक गर्यो। त्यसपछि वैशाखको 2 गते मन्त्री परिषदको बैठकले विगतको राजकीय पदमा लाभमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने भनेर उच्च स्तरीय छानबिन आयोग गठन गर्यो, जसमा पूर्व सर्वोच्चका प्रधान न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा
0: हजुर
1: सँगसँगै सरकारले सुशासन कायम गर्नेतर्फ आयोगलाई अगाडि बढाइसकेको अवस्था छ भने दलीय भागभण्डाको रूपमा जो नियुक्त थिए विभिन्न पदमा थिए झन्नै 1594 भन्दा बढीलाई पदबाट च्युत गरेर मेरिटो कृषिको आधारमा नियुक्ति गर्ने गरी सरकार अगाडि बढिसकेको छ।
0: हजुर,
1: दलित ट्रेड युनियन र दलित विद्यार्थी सङ्गठनलाई खारेज गर्ने र अर्को कुरा स्थानीय प्रमुख प्रशासकीय अधिकृतहरू चाहिँ निमित्तले चलाइरहेको अवस्था थियो, दरबन्दी भए तापनि प्रमुख प्रशासकीय अधिकृत नगएको अवस्था थियो भने 150 भन्दा बढी पालिकामा प्रमुख प्रशासकीय अधिकृत सरकारले पठाइसकेको छ र यी यावत कामहरू गरिरहेको अवस्था छ भने राजनीतिक र प्रशासनिक शक्तिको आधारमा जो गाडीको प्रयोगहरू भइरहेको थियो सरकारले त्यो सरकारी गाडीहरूको प्रयोगको पनि फिर्ता गरिसकेको अवस्था छ। सहकारी पीडितको त बचत फिर्ता नै दिने क्रम अगाडि बढिसकेको छ, सक्रिय राहत कोष बनाएर त्यो कोषमा डुबेका ऋणहरूलाई नउठेका ऋणहरू उठाउने र सहकारी सञ्चालक समितिका बेमानीको कारणले गर्दाखेरि बचतकर्ताको बचत डुबेको अवस्थामा त्यो चक्रीय कोष निर्माण गरी अहिले साना बचतकर्ताहरूको बचत फिर्ता दिन सरकारले थालिसकेको छ।
0: हजुर,
1: सार्वजनिक जग्गा हडपेको कुरालाई पनि हटाउने, अनियन्त्रित बसोबासी हटाउने, सुकुम्बासीहरूलाई वास्तविक सुकुम्बासीको पहिचान गरेर ऊर्जा दिने काम अगाडि बढाएको छ, जसको एउटा औपचारिक सुरुवात चाहिँ बर्दिया जिल्लाको बडैया ताल गाउँपालिकामा 29 भूमिहीनहरूलाई लाल पूर्जा दिइसकेको अवस्था छ। मन्त्रालयको संख्या पनि 25 वटा 18 बनाइएको छ, हेलो सरकार चलाइएको छ, फाइल ट्र्याकिङ सिस्टमहरू अगाडि बढाइएको छ, 14 कानुनहरू बनाउने संशोधन गर्ने भनेर 45 वटा मसौदा तयार पारिसकेको अवस्था छ, सट्टाबाजी बेटिङ एपहरू बन्द गरेको छ, घर घरमा सरकारी सेवा र बिचौलियाको अन्त्य लगायत सरकारले 100 दिनमा काम कारबार अगाडि बढाएको छ, केही सुरुवात भएका छन् भने केही परिणाम देखिसकेको अवस्था छ। यसकारण 100 दिनमा के कस्तो काम सम्पन्न भयो भन्दा पनि सरकारको दिशा कता उन्मुख छ भन्ने ढङ्गबाट हेर्दाखेरि अत्यन्तै सराहनीय प्रशासनीय काम सम्मान्य प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा काम भइरहेको छ।
0: हामीले हिजोको दिनमा पनि भन्दै गऱ्यौँ देशमा भ्रष्टाचार बढ्यो, भ्रष्टाचारको अन्त्य हुन सकेन भन्दै गर्दाखेरि सरकारले 100 दिनमा भ्रष्टाचार विरुद्ध शून्य सहिष्णुताको कुरा, त्यसै गरेर आर्थिक पुनरुत्थान र सामाजिक उन्नतिलाई अभियानकै रूपमा लैजाने भन्ने निर्णय पनि गरेको थियो। त्यही अनुसार अगाडि बढेको अवस्थामा यो कहाँसम्म पुग्यो? यो त खास भ्रष्टाचार त मेन जड नै थियो नेपालको लागि।
1: मैले यहाँलाई अघि नै पनि जोडेँ,
0: हजुर,
1: जस्तो राजकीय पदमा भएका र उच्च पदस्थ पदमा भएकाहरूलाई चाहिँ 48 साल यताकै र गत चैत्र मसान्तसम्म, बैसाठी चैत्र मसान्तसम्मकालाई छानबिन गर्ने अहिले पहिलो चरण चाहिँ 62 सालदेखि अहिलेसम्म 20 वर्षमा राजकीय पदमा र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूका सम्पत्ति छानबिन गर्ने उच्च स्तरीय आयोग गठन भएको छ। त्यो आयोगले छानबिनपछि प्रतिवेदन तयार पार्छ र सरकारले कार्यान्वयन गर्छ।
0: हजुर,
1: अनि हामीले सुशासनका निम्ति सरकार अगाडि बढेको छ। मैले भदौ 23 र 24 गतेको जिएनजी आन्दोलन जोड्दा त्यतिखेर भ्रष्टाचार अन्त्य सुशासन कायम गर्ने र तत्कालीन बन्द भएका सामाजिक सञ्जालहरूलाई खोल्नको निम्ति त्यो आन्दोलन भएको थियो। त्यो सुशासन कायम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने जिएनजी पुस्ताको आन्दोलन जुन मर्म भावना छ, त्यो अनुरूप सरकार के प्रशासक के शासक त्यो सबैलाई छानबिनको दायरामा ल्याएको छ र कार्की आयोगको प्रतिवेदनमा पनि पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत विभिन्न व्यक्तिहरूलाई अनुसन्धान भएको छ। र मैले भने प्रशासक र शासक भनिरहँदा चाहे ठेकदार हुन्, चाहे व्यापारी हुन्, चाहे जोसुकै हुन्, कानुनका दुरुपयोग गरेका छन् र कानुनी राज्य निर्माण गर्नको निम्ति त्यो राजकीय पदमा हुँदा होस् वा निजी क्षेत्रबाट हुँदा भएका आर्थिक अवचलन, हिनामिना र भ्रष्टाचारहरूलाई हदैसम्मको कारवाही गर्ने ढङ्गबाट सरकार अगाडि बढेको छ। यसका केही परिणामहरू छिटपुट रूपमा देखिन थालेका छन् भने भ्रष्टाचार अन्त्य गरेर सुशासन कायम गर्नमा यो सरकार पूर्ण प्रतिबद्ध छ र चाँडै नै हामीले अझ बढी दृढ रूपमा यसका रिजल्ट प्राप्त गर्नेछौँ।
0: मान्यजी, यहाँले यो भन्दै गर्दाखेरि जुन पूर्व विशिष्टहरूको सम्पत्ति छानबिनका कुरा गऱ्यौँ नि, यो गर्दै गर्दाखेरि के छ भने पहिलाको मात्र गर्ने, अहिले किन नगर्ने, आफूहरूले चोख्याउनु खोज्यो भन्ने आरोप यहाँहरूमाथि लाग्दै आएको छ, के भन्नुहुन्छ?
1: मैले यहाँलाई जोडेँ,
0: हजुर,
1: पहिलो चरण 62 देखि 82 चैत्र मसान्तसम्म भनियो,
0: हजुर,
1: त्यसकारण अहिले नयाँ सुरुवात भएको सरकारले 100 दिन पुगेको छ र फागुन 21 गते गत 2082 फागुन 21 को निर्वाचन पछि आएका जनप्रतिनिधिहरूलाई अर्को चरणमा छानबिन हुन्छ। 48 सम्म अर्थात् 82 पछाडि पनि जान्छ, यो छानबिन 82 अगाडि पनि आउँछ। अहिले सबै एकैचोटि गर्दा गोलमटोल हुने र रिजल्ट मसिनो ढङ्गले निकाल्न नसक्ने भएर सरकारले चरणबद्ध ढङ्गबाट अगाडि बढायो। तर कुनै प्रकारका जनप्रति हाम्रो तेरो मेरो कुनै हुँदैन, किनभने लामो समयदेखि यो मुलुकमा भ्रष्टाचार कारणले विकास हुन सकेन, समृद्धि हुन सकेन, सुशासन हुन सकेन, परिवर्तन हुन सकेन भन्ने भावनाको बाट अगाडि बढिरहेको अवस्थामा यो हाम्रो तेरो भन्ने हुँदैन। अहिले चैत्र मसान्तसम्म गरिएको भएको कारणले गर्दा यो छानबिन, यो अनुसन्धान 62 पछाडि पनि जान्छ र 82 अगाडि पनि आउँछ।
0: भन्नाले जुन किसिमको आरोप लाग्दैछ त्यो चाहिँ हुँदैन, अहिलेको सरकारले आफ्नो बिरानो कसैलाई हेर्दैन, त्यसो भए
1: त्यो बिल्कुलै हेर्दैन, किनभने हिजोको दलहरू बिग्रिनुको कारण पनि आफ्नो र पराई भनियो, आफ्नालाई संरक्षित गरियो र बाहिरकालाई दण्डित गर्न थालियो, परिवारवाद भयो, भ्रष्टाचारमा लिप्त भए, डुङडुङ्ती गनाए, भ्रष्टाचारमा मुछिएर विकास हुनुपर्ने बजेटहरू आज दलाल पुँजीपतिहरूको हातमा गयो र नेपाल बाहिर विभिन्न ब्याङ्कमा पैसा राखिएको भन्ने ढङ्गबाट आयो। त्यस कारणले यो सरकारलाई त्यो छुट छैन र बिहानीले दिउँसोको सङ्केत गर्छ भने जस्तै यो सरकार तेरो मेरो भन्ने पक्षमा छैन र हाम्रा जनप्रतिनिधिहरू र अहिले सरकारको नेतृत्व राजकीय पदमा भएका व्यक्तिहरू पनि यस ढङ्गबाट

0: रोजगारी समृद्धिलाई पनि टेवा पुर्याउँछ। यद्यपि भर्खरै बजेट प्रस्तुत मात्रै भएको, पास मात्रै भएको र यो कार्यान्वयनको चरणमा कुन ढङ्गबाट जान्छ भनेर हेर्न बाँकी र यसको आर्थिक वर्ष अन्त्य भइरहँदा अर्को वर्षमा हामीले यसको विश्लेषण गर्नुपर्छ र सुराती चरणमा प्रगतिशील ढङ्गको बजेट नीति तथा कार्यक्रमहरू आएको छ।
1: हजुर, फरक पृष्ठभूमिबाट आएको सरकार, यसले चाहिँ केही सुधारका कामहरू गरेको छ, उद्घाटन र शिलान्यासमा जाने समय बिताउने त्यो कुरालाई बन्द गरेको छ, यसै कार्यालय समय कर्मचारीको लागि त्यसलाई पनि एउटा व्यवस्थित गरेको छ, अनि जुन अनावश्यक रूपमा कार्यकर्ता भेटघाट सिफारिस भन्दै त्यसलाई पनि अलि कम गरेको छ, कूटनीतिक क्षेत्रलाई पनि व्यवस्थित गरेको, सेवा प्रवाहमा चाहिँ अझै चुस्त दुरुस्त गरेको, मन्त्रालयको सङ्ख्या कटौती गरेको, प्रशासनिक खर्च कटौती गरेको, धेरै कुराहरू गरेको छ। तर यसो भन्दै गर्दाखेरि ट्रेड युनियन खारेजीको कुराहरूले गर्दाखेरि पनि संविधानबाट भएका कुराहरूलाई यसले चाहिँ कटौती गर्यो भन्ने आरोप लाग्दै आएको छ। त्यति मात्र नभएर सुकुम्बासीका कुराहरूलाई पनि पहिला चाहिँ जसरी होमवर्क गरेर गर्नुपर्थ्यो त्यो नहुँदाखेरि समस्या भयो भन्ने कुराहरू आइरहेका छन्। के भन्नुहुन्छ एउटा सत्तारूढ दलको मान्नेको नाताले?
0: ट्रेड युनियनको विषय यो दलीयकरण व्यापक भएको थियो, यसले कार्य सम्पादन भन्दा पनि राजनीतिकरण बढी गरिरहेको अवस्थामा खारिज गर्ने विषयले आम जनताले सुकुम्बासीको कुरा जुन उठाउनु भयो, हिजो राजाको हटाउन नसकेको राजा सकेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्बासीको नाममा गैर सुकुम्बासी व्यक्तिहरूको हालिमुहालीलाई अन्त्य गर्नको निमित्त जुन ढङ्गबाट कदम चाल्नुभयो त्यसको व्यवस्थापन गर्ने लिएको भए यो हेर्नुभयो भने गैर सुकुम्बासी बस्तीमा 20,000 मान्छे बसेको अवस्थामा पछि 1200-1500 पछि सुकुम्बासीहरू आएको पाइएको छ। यसकारण हजारौँ मान्छेहरू गैर सुकुम्बासी व्यक्तिहरूले चाहिँ सुकुम्बासी बस्तीमा हडपिरहेका थिए, त्यस कारणले गर्दाखेरि सुकुम्बासी हटाइयो भन्दाखेरि पनि वास्तविक सुकुम्बासीले न्याय पाउने ढङ्गबाट सरकारलाई दिँदैन, राखिएको छ र वास्तविक सुकुम्बासीहरूलाई जस्तो मैले अघि तपाईँलाई भने ऊर्जा दिने काम भयो भनेर तपाईँलाई भनिसकेको छु, बर्दियाको बडैया गाउँपालिका 4 वडामा 29 भूमिहीन परिवारलाई लाल पूर्जा वितरण गरिसकेको अवस्था छ, त्यो औपचारिक सुरुवात मात्रै हो। वास्तविक सुकुम्बासीहरूले ऊर्जा पाउनुहुन्छ, सरकारले आम जनतालाई न्यायका निम्ति काम गर्छ, यो सरकार लोक कल्याणकारी छ, लोकका निम्ति जनताका निम्ति काम गर्छ, त्यसकारण अहिले भूमिहीन दलितहरूलाई अलि प्राथमिकता गरिएको छ सुरुवाती चरणमा, यो भूमि आय पनि खारेज गरिएको छ र नयाँ व्यवस्था गठन भएको संयन्त्र मार्फत चाहिँ यो वितरण गरिएको हो, त्यस कारणले गर्दाखेरि त्यसलाई हामीले व्यवस्थापन गरेर गर्दाखेरि हटाउनै कठिन हुने, सुरुमा हटाइएर उनीहरूलाई व्यवस्थित ठाउँमा बसोबास गराउँदै वास्तविक डेटा कलेक्सन गर्दै
1: अहिलेको अवस्थालाई हेर्दाखेरि काठमाडौँ उपत्यकाभित्रको समस्या बढी देखिएको छ, उहाँहरूको समस्या समाधान कति समय लाग्ला? केही होमवर्कहरू भइरहेको छ कि
0: ठ्याक्कै यति नै भनेर यकिन गर्न सक्ने अवस्था छैन?
1: हजुर,
0: यद्यपि मन्त्रालयले काम गरिरहेको छ, होल्डिङ सेन्टर राखिएको छ, अब सदियौँ वर्षदेखि जगडिएर बसेको समस्यालाई समस्या समाधान भइहाल्छ भन्ने ढङ्गबाट नै हामीले बुझिदिनु हुँदैन। अघि मैले 100 कार्यक्रमलाई चाहिँ 100 सरकारको दिशा उन्मुख कता छ भनेर हेर्नुपर्छ, सबै काम सम्पन्न भयो कि भयो हेर्दाखेरि
1: 100
0: जो सम्हालिरहनु भएको छ माननीय मन्त्री प्रतिभा रावल, उहाँको कार्य सम्पादनको आधारमा अत्यन्तै राम्रो काम गरिरहनु भएको छ, त्यस कारणले गर्दाखेरि चाँडो हुने मेरो विचारमा चाँडो हुन्छ र चाँडै नै यस काठमाडौँ आसपासका सुकुम्बासीहरू घरबार दिन्थे उनीहरूका निम्ति पनि कामकाजको सुरुवात हुन्छ र न्याय पनि हुन्छ।
1: अहिलेको सरकारसँग सुविधाजनक बहुमत छ, अब अरूलाई दोष लाउने आधार पनि देखिँदैन, किनभने त्यो देखि

0: आफूसँग बहुमत हुँदाहुँदै अरूलाई दोष थुपार्न नसक्ने अवस्था पनि छैन, तर पनि काम गर्दाखेरि के चुनौतीहरू छन्? अहिलेको सरकारलाई समस्या के हुन्, चुनौती के हुन् काम गर्दाखेरिका?
1: सरकारको समस्या भनेको हाम्रो साझा समस्या गरिबी हो, हाम्रो विकास हुन नसक्नु हो, र अर्को सँगसँगै जनताको अपेक्षा अत्यन्तै चाँडो र छिटो अपेक्षा गरेका छन्, अपेक्षाकृतको गतिमा सरकार हिँड्न सक्छ कि सक्दैन भन्ने पनि एउटा समस्या हो। अर्को समस्या भनेको चाहिँ म आफै पनि संसदीय भूमिकामा आइसकेपछि 5 वर्ष मुलुकका निम्ति जनताका निम्ति केही कन्ट्रिब्युट गर्छु र निर्माणमा सफा राखेर काम गर्छु आएको विरोध छ, जुन ढङ्गको सदनमा अवरोध छ त्यसले पनि केही ढिलाइ गरेको छ, तर सरकार सत्तापक्षको सरकार र विपक्षीको सरकार जस्तै पनि अहिले सहमति सम्बन्ध सहकार्य गर्दा अगाडि बढाउनुपर्छ, यसलाई हामीले समस्याको रूपमा बुझ्नु होइन। मुख्य रूपमा सरकारले हाम्रो ढुक्कुटी गर्दैछ, राजस्वबाट सङ्कलन कम छ। अस्ति भर्खर पनि माननीय अर्थमन्त्रीज्यूले अहिले सङ्कलित राजस्वले चालु खर्च धान्न पनि गाह्रो छ, किनकि झन्नै चालु खर्च 14 खर्ब छ भने 12.5 खर्ब जति मात्रै अनुमानित राजस्वबाट सङ्कलन हुने कुरा गर्नुभएको छ, र बाँकी रकम हामीले वैदेशिक ऋण र अनुदानबाट चल्न पर्नेछ। यसभन्दा अगाडि अनुदानै अनुदानले चलेको देश भनेर जुन बुझाइ थियो त्यो नभएको कुरा पाइयो, किनभने यसभन्दा अगाडि अनुदान भनेको 8-10 अर्ब मात्रै हजुरको अनुदान आउने र यस वर्ष चाहिँ हामीले 60 अर्ब अनुदानको गरिएको छ योजनामा। हाम्रो मुख्य रूपमा समस्या भनेको हाम्रो कमजोर हुनु हो, हाम्रो ग्यास बजेट पनि पाउँछ, बजेट 4.5 खर्ब जति मात्रै छ।
0: हजुर,
1: त्यसले गर्दाखेरि जनताले गाउँ गाउँको बाटा फुलफुलेकाहरू यसरी हाम्रो सङ्कलित राजस्व र आय जुन ढङ्गबाट राष्ट्रिय ढुकुटी कमजोर छ, यो चाहिँ हाम्रो समस्या हो। यसलाई विज्ञ अर्थमन्त्री अर्थ क्षेत्रको ज्ञाता भएका माननीय अर्थमन्त्री स्वर्णिम अग्निजीवले अर्थतन्त्रमा नि फेरबदल ल्याउनुहुन्छ, कायापलट आउँछ भन्ने अपेक्षा हो। हाम्रा समस्याहरू यिनै हुन्, यसका बिचमा सरकार अगाडि बढ्छ र अपेक्षाकृत परिवर्तन र विकास हाम्रै पालामा यही सरकारले पुरा गर्नेछ।
0: मान्यजी, सत्ता पक्षका सांसदहरूले सरकारले राम्रो काम गरिरहेको भन्दै गर्दाखेरि विपक्षीहरूले आरोप लगाउने गरेका छन्, सरकार प्रभावग्राही भयो, प्रचारमुखी भयो भन्ने, यो विपक्षीहरूको धर्म मात्र हो या यस्तो भएको हो?
1: अब मैले यतिका फेरिस्ता यहाँलाई सुनाइसकेपछि मैले सत्यको आधारित ढङ्गबाट सुनाएको छु। यसकारण के हो भन्दा विपक्षीको धर्म राजनीतिक रोटी सेक्ने हिसाबले पनि तपाईँको यो कुराहरू आइरहेका छन्। राजनीति आलोचना रहित हुँदैन, राजनीति आलोचना बिचको यात्रा हो, त जति नै राम्रो गरे पनि विपक्षी र बाह्य दलले यसका खण्डनहरू गरिरहन्छन्। त्यसकारणले यो विपक्षीहरूको धर्म निर्वाह गरेका हुन्, जनतालाई कतिको भ्रमित गर्न सकिन्छ भनेर अगाडि बढेका हुन्। यद्यपि जनताले हिजोको सरकार र हिजोको नेतृत्व गर्ने तिनै दल आज विपक्षमा छन् र हिजोको सरकार र आजको सरकारका परिवर्तनहरू देख्नु भएको छ, त्यसकारण विपक्षीले आफ्नो धर्म निर्वाह गरेका हुन्। यद्यपि विपक्षीय लोकतन्त्रमा विपक्षी दलहरू विपक्षीहरूले पनि सरकारलाई घचघचाउने, सरकारलाई सचेत गराउने, सरकारको यो काम भएन, यो गर्छु भने त गरेन भनेर झकझगाउने कुरा चाहिँ सुन्दर पक्ष हो। यसले लोकतन्त्रलाई अझ मजबुत बनाउँछ र सरकारलाई अझ प्रगतिशील बनाउँछ। त्यस कारणले जुन ढङ्गबाट भनेको थियो सबै सत्य होइन, यद्यपि विपक्षीले आफ्नो धर्म निर्वाह गरेका कुरालाई स्वाभाविक ढङ्गबाट बुझिदिनुपर्छ।
0: अहिलेको संसदलाई हेर्दाखेरि सत्ता पक्ष र विपक्षी सांसदहरू अथवा नेताहरू सँगै बस्न सक्ने वातावरण बनेको छैन, किनभने मैले यसको मतलब गर्नु राजनीतिक मुद्दाहरूमा, राष्ट्रियताका मुद्दाहरूमा अगाडि बढ्नुपर्ने कुराहरू हुन्छ, यो काहीँ न काहीँ ग्याप भयो यसले पूर्ति गर्नुको लागि केही प्रयास हुन्छ कि? किनभने यहाँहरू सत्तारूढ दलको नेताहरू हुनुहुन्छ, होइन, यहाँहरूको पार्टी सरकारमा छ, यसलाई चाहिँ अब सबैलाई चाहिँ गाइड गरेर अगाडि बढ्नुपर्ने हुन्छ, के प्रयासहरू भइरहेछन्?
1: अहिले देखिए जस्तो त्यस्तो असमझदारी व्यापक बढेर गएको भन्ने पनि होइन। यद्यपि सत्तापक्ष र विपक्षी सांसदहरूका तर्क भाव विचारहरू त फरक हुन्छन्, सदन भनेकै तर्क वितर्क, यसका पक्ष विपक्ष कोणबाट हेर्दाखेरि मात्रै त्यो सदनको वास्तविक औचित्य पुष्टि हुन्छ। र त्यहाँ सदनमा देखिए जस्तो अवस्था पनि होइन, यदा विपक्षीले यो कामहरू गरिरहनु भएको छ, उहाँ पार्टीमै हुनुहुन्छ, पार्टीको नेतृत्वको कुरालाई मान्न पर्ने भएको कारणले गर्दा कतिपय विरोधहरू चाहिँ गर्न मन लाग्दा नलाग्दै पनि गरेको जस्तो सदनमा देखिन्छ।
0: हजुर,
1: यो असमझदारीहरूलाई क्रमिक रूपमा घट्नुपर्छ र राष्ट्रिय इस्युमा देश र जनताका राष्ट्रिय व्यापी रूपमा हित हुने कुरामा हामी एक ठाउँमा उभिनुपर्छ। हिजोका दिनमा सहकार्य र सम्भाव्य अवधारणामा अगाडि पक्ष हो नेपाली राजनीतिक दलहरू आवश्यक परेको खण्डमा एकै ठाउँमा उभिने हाम्रो संस्कृति छ। यसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि बचाएर लैजानुपर्छ। विगतमा पनि व्यापक असहमति हुँदाहुँदै पनि दलहरू खास खास बेलामा एक ठाउँमा उभिएर मुलुकका निम्ति निकास दिएका नजिरहरू इतिहासहरू छन्। त्यो संविधान जारी गर्दा होस्, चाहे आन्दोलन चितवन आन्दोलनलाई सफल गर्ने विषयमा होस्, विभिन्न विषयमा होस्, एक ठाउँ उभिएको छ। राष्ट्रिय हितका निम्ति, देशका निम्ति, मुलुकका निम्ति, राष्ट्रियताको निम्ति सबै दल एक ठाउँमा उभिएर साझा धारणा बनाउनुपर्छ। हाम्रो साझा उद्देश्य भनेको यो समृद्ध मुलुक निर्माण गर्ने हो, गरिबी अन्त्य गर्ने हो, विकास कायम गर्ने हो, अर्थतन्त्र मजबुत बनाउने हो, आत्मनिर्भर अर्थतन्त्रलाई चिर्दै आत्मनिर्भर अर्थतन्त्रतिर निर्वाह गर्ने हो। आज हामी ऋणका भरमा चलिरहेका छौँ, क्रमिक रूपमा ऋणहरू कम लिएर हामी आर्थिक आत्मनिर्भरतातिर जानुपर्नेछ। त्यस कारणले गर्दाखेरि सहमति, समन्वय, सहकार्य, संवाद गरेर भोलिको दिनमा पनि दुई तिहाईको नजिक रहेको दल रासोपाको यो दायित्व हुन्छ र रासोपाले यो अभिभारालाई ऐतिहासिक जनमतलाई ऐतिहासिक ढङ्गबाट जिम्मेवारपूर्ण तरिकाले पुरा गर्छ र हामी पनि यसमा जिम्मेवार हिसाबले अगाडि बढिरहेका छौँ।
0: हामीले सरकारले गरेका कामहरू, प्रतिपक्षले लगाएका आरोप र प्रतिपक्षसँग अब आगामी दिनमा हुन सक्ने सम्बन्धका कुराहरू र राष्ट्रिय राजनीतिमा कसरी अगाडि बढ्न सकिन्छ, कसरी बढ्न अगाडि बढ्नको लागि प्रयत्न भइरहेका छन् भन्ने किसिमको कुराकानी गऱ्यौँ। अहिलेको सरकारले चाहेर पनि गर्न नसकेका केही कामहरू छन् कि?
1: चाहेर पनि गर्न नसकेको काम यो सय दिनमै यही छ भन्ने कुरा छैन।
0: हजुर,
1: सरकारले चाहँदा गर्न सक्ने ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी यतिखेर छ, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, किनकि हामी संविधान संशोधनका बहसहरू पनि गरिरहेका छौँ। संविधान भनेको 5-10 वर्षमा पुनरावलोकन गरिने र त्यसका आवश्यक संशोधन गर्ने कुराले चाहिँ अलग देश र जनताको हितमा रहेको हुन्छ। त्यस कारणले गर्दा संविधान संशोधनको बहस चलिरहेको अवस्था छ, यसमा मुलुकका निम्ति र आम जनतालाई हितले सबै दल एक ठाउँमा उभिनुपर्छ। हामीले अहिले एउटा सुरुवाती चरणमा संशोधनको लागि एउटा कार्य बनेको छ, चाहिँ सदनमा पेश भइसकेपछि दुई तिहाई मतद्वारा भन्ने ठाउँमा दलहरूले ठाउँमा आउनुहुन्छ। यसका निम्ति जिएनपी आन्दोलन भइरहँदाखेरि पनि कार्यकारी राष्ट्र प्रमुख, चाहे प्रधानमन्त्री होस् राष्ट्रपति होस्, त्यसमा पनि बहस सुरु भएको छ। अनि सङ्घीयताको विषय पनि प्रदेशको संरचना, यही प्रदेश सभा र यही प्रदेश सरकार जुन छ, यो सङ्ख्याको कारण गर्दा राष्ट्रलाई पुगेको भार का विषयमा पनि प्रदेशलाई चुस्त पार्नुपर्ने, अत्यन्तै सानो संरचनामा ल्याउन पर्ने कुरा रहेको छ। स्थानीय तह अझ बढी मजबुत र गाउँ तहको सिंहदरबारको रूपमा हामीले कसरी लान सकिन्छ त्यसलाई मजबुत बनाउनु पर्नेछ। हाम्रा निर्वाचन प्रणालीहरूमा कुरा भइरहेका छन् होइन, विभिन्न विषयहरूमा उठेका छन्। यस्ता विषयहरूमा राष्ट्रपतिले राष्ट्रहितका निम्ति प्रस्तावहरूलाई अगाडि बढाउने अवस्थामा सबै दलले भइयो भने यसको क्रिया प्रतिक्रिया आलोचनाहरू हुने थिएन। यो सरकार यो काम गर्ने चरणमै छ, मलाई लाग्छ यसका केही कठिनाइहरू हुन सक्छन्। यद्यपि सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीले यसको जनमत पनि प्राप्त भएको कारण गर्दाखेरि यो कार्य सम्पादन गर्न सक्छ, ठुलो समस्या छ जस्तो मलाई लाग्दैन।
0: हजुर, यो तपाईँले एउटा सत्तारूढ दलको सांसदको हिसाबले भन्नुभयो, एउटा आम नागरिकको हिसाबले हेर्दाखेरि सरकारको 100 दिन पुग्दै लाग्दाखेरि यो प्रति आम नागरिकको जनविश्वास बढेको छ घटेको छ के पाउनु भएको छ? किनभने यहाँ त गाउँघरतिर पनि जानुहुन्छ, गाउँ गाउँ पनि घुम्नुहुन्छ, नागरिकको भनाइ के छ?
1: नागरिकको भनाइ, धेरै जस्तो नागरिकको भनाइ यो सरकारप्रति सन्तुष्ट हुनुहुन्छ।
0: हजुर,
1: यद्यपि सबै नागरिक पनि स्वतन्त्र छैनन्। राजनीतिक निष्ठाका आधारमा, आस्थाको आधारमा, राजनीतिक चस्माको आधारमा हेर्ने प्रचलन छ। त्यस कारण गर्दाखेरि आम नागरिकहरूले पनि उत्साह, जुन समर्थन व्यक्त गरिरहेका छन्, उत्साहित छन्। कारण गाउँ त
0: हजुर
1: पार्टीको सरकार नेतृत्व प्रधानमन्त्री सम्पादनप्रति पनि केन्द्रित भएको बोल्ने हामीले पटक पटक पाएका हौँ। जस्तो हुने बडो एकअर्का साग बोक्ने थलोको रूपमा प्रयोग गरिएको थियो, अहिले त्योभन्दा पनि सरकार सरकारको काम गर्ने, संसदले संसदीय काम गर्ने, जनताको पनि सकारात्मक धारणा छ अहिलेको सरकारप्रति मैले पाए अनुसार। यद्यपि जनताहरू चाहिँ सत्ताको प्रतिपक्षी कोणबाट पनि हेर्ने गरे,
0: हुन्छ हुन्छ मान्यजी, हामीले समय दिनुभयो यहाँलाई धन्यवाद।
1: हस् धन्यवाद।
0: टेलिफोनमा केही समस्याको कारणले कुराकानीको समयमा केही समय अवरुद्ध पनि भएको छ, यसको लागि हामी क्षमा प्रार्थी छौँ। अहिले हामीले कुराकानी गऱ्यौँ मान्य बदन कुमार भण्डारीसँग, खास गरेर सरकार सञ्चालन यताका दिनहरूमा के कस्ता कामहरू भएका छन्, सेवा प्रवाह कसरी भइरहेको छ भन्ने सन्दर्भमा कुराकानी गऱ्यौँ। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पुरा हुन्छ। प्राविधिक मित्र रमा वाग्लालाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।

अहिले सुनायौं तारा थापा र विमला राईको स्वर, कल्याण शेरचनको संकलनमा रहेको असारे गीत। अब केही बेर सूचना र विज्ञापन सुन्नुहुनेछ, त्यसपछि सुन्नुहुनेछ बिहान 10 बजेको समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: ठुलो आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
4: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।

यो रेडियो नेपाल हो, दीपक जोशीबाट समाचार सुन्नुहोस्। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको आज अपरान्ह 1:15 बजे बस्ने बैठकमा आर्थिक तथा बजेट सम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ। संसद सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्ने कार्यसूची छ। त्यसपछि विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहकृत रूपमा छलफल हुनेछ। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पन्छी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागले उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द

0: क्रममा सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले अहिलेको समस्या समाधानका लागि छलफल गर्न फिफा र एसियाली फुटबल सङ्घ एएफसीका पदाधिकारीलाई वार्तामा बोलाइसकिएको बताउनुभयो। यसैबीच हिजो बसेको मन्त्री परिषद बैठकले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गर्ने लगायतका विभिन्न निर्णय गरेको छ। सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई अधिकतम 10,00,000 जरिवाना र 15 दिन पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी उक्त प्रावधान राखेको हो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने, अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। भेनेजुएलामा गएको शक्तिशाली दुईवटा भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा 8 दिनसम्म फँसेका 43 वर्षीय हर्नान गिललाई जीवितै उद्धार गरिएको छ। उद्धार टोलीले गिललाई भग्नावशेष मुनिबाट सुरक्षित बाहिर निकाल्न सफल भएको हो। उनलाई पहिचान गरेको करिब 100 घण्टापछि उद्धार कार्य सफल भएको अधिकारीहरूले बताएका छन्। उद्धार अभियानमा भेनेजुएला, चिली, कोस्टारिका, एल साल्भाडोर, मेक्सिको, पोर्चुगल र अमेरिकाका 20 टोली सहभागी थिए। उद्धारका क्रममा भग्नावशेषभित्र बनाइएका सुरुङहरू पटक पटक भत्किँदा अभियान जोखिमपूर्ण बनेको थियो। र पोर्चुगल र स्पेन फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेका छन्। अस्ट्रियालाई 3-0 हराउँदै स्पेन तथा क्रोएसियालाई 2-1 हराउँदै पोर्चुगलले अन्तिम 16 स्थान सुरक्षित गरेका हुन्। पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान 1-1 गोल गरे। त्यस्तै गैरातीको खेलमा अस्ट्रियालाई पराजित गर्दै स्पेनले 16 वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित हासिल गर्यो। सन् 2010 विश्वकप जिते यता स्पेनले विश्वकपको नकआउट चरणमा जित हासिल गर्न सकेको थिएन। अन्तिम 16 स्थान बनाउन अहिले स्विजरल्यान्ड र अल्जेरिया बीच खेल भइरहेको छ। अहिलेसम्म स्विजरल्यान्ड 2-0 गोल अन्तरले अगाडि छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।

नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psbnepal.gov.np, radionepalonline.com र radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार श्री ओम श्रेष्ठ रोदन। साहित्यकार रोदनको ललिता कविता संग्रह विक्रम सम्वत 2045 सालमा प्रकाशित भएसँगै उहाँको औपचारिक प्रकाशन यात्रा र साहित्यिक यात्रा प्रारम्भ भएको हामी पाउन सक्छौँ। उहाँको कविता संग्रहहरूमा सरगम संयुक्त संग्रह विक्रम सम्वत 2047 सालमा प्रकाशित भएको थियो। यसै गरी उहाँको लघु कथा संग्रहहरूमा आँखी झ्याल 2058 सालमा, भ्रम मार्ग विक्रम सम्वत 2067 सालमा

0: प्रकाशित भएको थियो भने आजका लघुकथा संयुक्त संग्रह विक्रम सम्वत 2074 सालमा प्रकाशित भएको थियो। उहाँका निबन्ध संग्रहहरूमा अर्थहीन अर्थ 2054 सालमा, यसै गरी संवेदनाका स्वरहरू विक्रम सम्वत 2054 सालमा र समयका सम्भावनाहरू विक्रम सम्वत 2059 सालमा प्रकाशित भएको थियो। यसै गरी एक्लो परिचय विक्रम सम्वत 2069 सालमा, भनौं कि नभनौं विक्रम सम्वत 2073 प्रकाशित भएको थियो। यस्तै उहाँका नियात्रा संग्रहहरू समुद्र पारी समुद्र वारी विक्रम सम्वत 2060 सालमा र नबिर्सिने दिनहरू विक्रम सम्वत 2062 सालमा प्रकाशित भएका थिए। उहाँको एउटा अन्तर्वार्ता संग्रह प्रसङ्गवश विक्रम सम्वत 2067 सालमा प्रकाशित भएको थियो। यसका साथै उहाँले हालसम्म 18 पुस्तकको सम्पादन गरिसक्नु भएको छ भने उहाँको 19 पत्रिकाको सम्पादन गर्नुभएको अनुभव समेत रहेको छ। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा कवि साहित्यकार रोदनसँग विशेष गरी साहित्यमा स्वस्थ आलोचनाको अभाव, पुरस्कारले साहित्यको मूल्याङ्कनमा पारेको प्रभाव लगायतका विविध विषयमा कुराकानी गर्ने कोसिस गर्नेछौ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौ। सर्वप्रथम स्वागत गरौं कवि साहित्यकार रोदनलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: धन्यवाद, धन्यवाद।
0: अब कार्यक्रमको सुरुवात गरौं, विशेष गरी तपाईँको साहित्य लेखन तर्फको यात्रा कसरी प्रारम्भ भयो, साहित्यतर्फ तपाईँ कसरी झुकाव, तपाईँको लगाव देखियो, एकचोटि विगतलाई सम्झाउन। करिब करिब 4 यानकि 40 तपाईँ निरन्तर साहित्यिक साधनामा हुनुहुन्छ।
1: धन्यवाद। 45 सालमा मेरो पहिलो संग्रह निस्केको हो। लेख्न चाहिने मैले 35-40 सालदेखि नै लेख्ने गर्थेँ र स्थानीय पत्र पत्रिकाहरूमा मेरा खास गरी कविताहरू प्रकाशित हुने गर्थे। रहर गर्ने कविताहरू, रहर गर्ने उपजहरू जस्ता। खास गरी मेरो त्यतिखेर पसल थियो, म जहाँ जन्मे जहाँ बसिरहे छु ललितपुरको झम्सिखेल, त्यहाँ एउटा किराना पसल थियो र गोर्खा पत्रको ग्राहक बनेको थिएँ र त्यो गोर्खा पत्रको सुरुदेखि सर्वे भवन्तुदेखि त्यो सम्पादकीय प्रिन्ट लाइनको सम्म म सबै पढ्थेँ। राष्ट्रिय पञ्चायतका सदस्यहरूले के बोले भन्ने मात्रै नभइकन समाचारहरू, लेखहरू अनि शनिबारमा आउने कविताहरू कथाहरू पनि पढ्ने गर्थेँ। मलाई लाग्छ त्यो अक्षर प्रतिको आकर्षण, अक्षरसँगको नजिकको सम्बन्ध मैले गोर्खापत्र पढेकै कारणले नजिकियायो र त्यही अक्षरको कारणले सिर्जनामा पनि आकर्षित गरेको मलाई जस्तो लाग्छ।
0: यो सँगसँगै मैले अघि पनि जोडेँ, तपाईँको प्रकाशनको हिसाबले हेर्दाखेरि ललिता कविता संग्रह विक्रम सम्वत 2045 सालबाट भएको देखिन्छ। यो फर्केर हेर्दै गर्दा समयलाई तपाईँको जुन नामको पछाडि जुन रोदन राख्नु भएको छ, त्यो समयको रोदन हो या आजको रोदन बीचको अन्तर देख्नुहुन्छ तपाईँ? त्यो तपाईँको नामसँग जोडिएको उपनाम भनौँ या नामै भनौँ?
1: उपनामै हो। यस्तै नै बडा रमाइलो घटना छ। म स्कुल, त्यहाँ स्थानीय स्कुल, सरकारी स्कुल टिका विद्यासम्म पढेको, त्यहाँ चाहिँ विभिन्न प्रतियोगिताहरू भइरहन्थ्यो र प्रतियोगितामा सधैँ पुरस्कृत हुन्थे म। विभिन्न प्रतियोगिताहरूमा संयोगले त्यो स्कुलको ठ्याक्कै पछाडिपट्टि पूर्व प्रधानमन्त्री केआई सिंह हुनुहुन्थ्यो, उहाँ बस्नुहुन्थ्यो। अनि पूर्व प्रधानमन्त्रीले आएर पुरस्कार दिएपछि सधैँ समाचार गोर्खापत्रमा बन्थ्यो। गोर्खापत्रमा समाचार बन्नु भनेको र गोर्खापत्रमा नाम आउनु भनेको ठुलो पुरस्कार, पदक र चर्चा हुन्थ्यो। तर सधैँ मेरो नाम ओम श्रेष्ठ भनेर आउँथ्यो, कहिले श्री ओम भनेर आएन। श्री ओम भनेर जित्थेँ विद्यार्थीको रूपमा, अनि गोर्खापत्रमा नआउँदा प्रथम द्वितीय जे हुन्थ्यो तर ओम श्रेष्ठ भनेर आउँथ्यो। अनि मैले आफूले गरेको कामको जस मलाई भएन, म आफैले आफैलाई चिनिन, अरूले कसरी चिन्छ, यो मैले गरेको, यो पुरस्कार पाउने, यो श्री ओमै हो भन्ने बनाउनुको निमित्त यो रोदन भन्ने शब्दको अर्थै नबुझिकन एक दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध संग्रह पढिरहँदा ठ्याक्कै यो शब्द आयो र यो शब्द मन मन पर्यो मलाई, ल अब यदेखि यही शब्दलाई उपनाम बनाइदिन्छु भनेर मैले रोदन भनेर उपनाम राखेँ। यो मलाई लाग्छ 35-36 सालतिरको कुरो जस्तो लाग्छ, होइन 33-34 सालतिरको कुरो। अनि रोदन राखिसकेपछि अनि ओम श्रेष्ठ भनेर आउँदा पनि ओम श्रेष्ठ रोदन भनेपछि त्यो मै हुँ, मैले गरेको राम्रो नराम्रो कामको जिम्मेवार बन्नको निमित्त मैले आफ्नो उपनाम राखेको थिएँ, त्यो अहिले अब मेरो नामसँगै जोडिएको छ।
0: यही नाममा अझै म केन्द्रित किन पनि भन्नु गइरहेको छु भने यो विशेष गरी यो नाम हेर्दै गर्दाखेरि रोदन चाहिँ पीडाको संकेत पनि हो एक हिसाबले भन्ने हो भने, तर यो व्यक्तिगत पीडाबाट जन्मिएको हो, केही संकेत त तपाईँले भर्खरै पनि गर्नुभयो, त्यो व्यक्तिको पीडा कसरी नाम छापिएर पुरस्कृत भएर आउँदै गर्दाखेरि पनि त्यहाँनिर त्यो तालमेलको कुरा अथवा त्यसले पारेको भ्रमको कुरा तपाईँले प्रस्ट्याउनु भयो, त्यो सँगसँगै यो सामूहिक समाजको प्रतिनिधित्वको आवाज पनि हो, के भन्नुहुन्छ तपाईँ?
1: अब कहिले काहीँ नजानेर गरेको गल्ती, नजानेर गरेको प्रयोग पनि त्यसले जीवन्त रूप लिँदो रहेछ भन्ने कुराको एउटा उदाहरण हो। तपाईँले भन्नु खोजेको जस्तै म लक्ष्मी पूजाको दिन जन्मेको मान्छे, घरमा घरभरि दियो बत्ती बालिसकेपछि बल्ल आमालाई व्यथा लागेर जन्मेको भन्नुहुन्थ्यो। उज्यालो औँसीको दिन तर पूर्णेको भन्दा उज्यालो भएको दिनमा जन्मेको मान्छे, तर जन्मेदेखि सबै क्षेत्रले आफूले बाँचेको समाज र राष्ट्रलाई हेर्दाखेरि त सधैँ रोदनै छ, सन्तुष्ट त तपाईँ अहिले अरबपति मान्छेलाई सोध्नुभयो भने पनि उहाँको एक घन्टा गुनासो हुन्छ, ठुलो झन्डा हल्लाएरै हिँडिरहने मान्छेलाई सोध्नुभयो भने पनि उहाँले दुखेसो नै गर्नुहुन्छ। भनेपछि त सुख भने त भ्रम रहेछ नि त, सुख भनेको त भ्रम रहेछ, यथार्थ त र शाश्वत मान्छेको जीवन भनेको त रोदनमय त हुँदो रहेछ नि, किनभने जन्मदा पनि आमालाई पनि पीडा दिएर जन्मिने हो, जन्मिँदा साथै पनि रोएरै जन्मिने हो र जाँदा पनि रुवारै जन्मियो हो। भनेपछि बीचका जे जति सुख सम्पत्ति घर व्यवहार पद प्रतिष्ठा सम्पत्ति त सबै भ्रम त रहेछ नि, होइन र?
0: हजुर, यो सँगसँगै अब हामी निबन्धतर्फ प्रवेश गर्छौँ। तपाईँले विभिन्न निबन्धहरू लेखिसक्नु भएको छ, त्यो सँगसँगै सङ्ग्रहकै रूपमा पनि धेरैवटा निबन्ध सङ्ग्रह प्रकाशित भइसकेका छन्। विशेष गरी अर्थहीन अर्थ, समवेदनाका स्वरहरू, समयका सम्भावनाहरू जस्ता निबन्धको शीर्षक हेर्दै गयो भने एक हिसाबले गम्भीर चिन्तनको सङ्केत देखाउँछ त्यसमा, त्यो शीर्षकबाटै। यो तपाईँले लेख्नु भएको जुन निबन्ध छ र त्यो निबन्ध सङ्ग्रह जसरी प्रकाशित भएको छ, यसलाई हामीले एउटा साहित्यिक विधाको रूपमा बौद्धिक प्रतिवेदन मान्न सक्छौँ? हामीले
1: एकदम सक्छौँ। निबन्धै मात्र, निबन्ध पनि साहित्यको एउटा विधा हो, सिर्जना हो, अनुभूतिको स्वरूप हो, तर कथा कविता उपन्यास लघु कथा जे जे भने पनि त्यो भन्दा बौद्धिक र अनौपचारिक हुने भएको कारणले साहित्यको सबैभन्दा शक्तिशाली विधा भनेको निबन्धै हो। त्यही कारणले गर्दाखेरि आत्मपरक निबन्ध लेख्ने मान्छेहरूको संख्या लामो समयदेखिको बढ्नै सकेका छैन, न्यून छ। जबकि कविता लेख्नेहरूको संख्या हेर्नुहोस्, कथा लेख्नेहरूको संख्या हेर्नुहोस्, उपन्यास लेख्नेहरूको हेर्नुहोस्, तर निबन्ध लेख्नेहरूको संख्या अहिले पनि सीमित छ। त्यति बेला जबकि शङ्कर लामी छानेको एउटा युग निबन्धको सुरु गरेको थियो, देवकोटाले एउटा युग गरेको थियो, त्यस्तो बौद्धिक र त्यस्तो कम्प्याक्ट निबन्धहरू आइसक्दा पनि निबन्ध लेख्ने मान्छेहरूको किन अभाव छ अहिले पनि? किनभने कथा लेख्नलाई, उपन्यास लेख्नलाई, कविता लेख्नलाई एउटा कथाको परिकल्पना गरिन्छ, एउटा घटनाको परिकल्पना गरिन्छ, एउटा देखिएको दृश्यको परिकल्पना गरिन्छ, तर निबन्ध त्यस्तो परिकल्पनाले मात्रै पुग्दैन। उसको अध्ययन र उसले भोगेको जीवनसँगको सामिप्यता मात्रै नभइकन अक्षरहरूलाई मात्रै प्रस्तुत गरेर निबन्ध लेख्नेहरू त निबन्धकारै मानिएन, समाजले पत्याएन पनि, होइन?
0: हजुर।
1: त्यसैले सबैभन्दा महँगो, नेपाली साहित्यको सबैभन्दा महँगो विधा नै निबन्ध भएको, साहित्यको सम्पत्ति त स्वाभाविक रूपमा हुने नै भयो।
0: यो प्रश्न मैले किन पनि राखिराखेको छु भन्दाखेरि, पछिल्लो समय जसरी हाम्रो प्रविधिको विकास हुँदै गयो र प्रविधिले एक हिसाबले भन्ने हो भने साहित्यको सन्दर्भमा कुरा गर्दाखेरि पाठक र लेखकलाई चाहिँ जोड्ने काम जसरी गरेको छ एक हिसाबले प्रविधिको विकास सँगसँगै, चुनौती त छँदैछ तर साहित्य साधना बुझ्ने र नबुझ्ने बिचको खाडल चाहिँ झन् बढ्दै गएको पनि हो।
1: हो, पहिला साहित्य भनेको साधना, जसले साधना गर्छ उमा त ऊ उसको सिर्जनालाई मात्र समाजले पत्याएपछि ऊ स्रष्टा हुन्थ्यो, साहित्यकार हुन्थ्यो। अहिले प्रविधिको प्रयोग गरेर ऊ तुरुन्तै साहित्यकार बन्न सक्छ। विभिन्न प्रविधिहरू मात्र नभइकन प्रविधिले दिएको सुविधा र सरलतालाई उपयोग गरेर ऊ छिट्टै तुरुन्तै अहिले साहित्य मात्रै त्यस्तो क्षेत्र हो जुन चाहिने बिना साधना सम्भव हुँदैन। तर प्रविधिको कारणले साहित्यकार भनेको यो कारखानाको उत्पादन जस्तो बनाइदिएको छ,
0: वस्तुको रूपमा साहित्यिक सिर्जनाहरू चाहिँ अगाडि बढिरहेको छ।
1: तर अन्तर के हो भन्छु भने बगरमा जति पनि ढुङ्गाहरू हुन्छन्, ठुला साना ढुङ्गा हुन्छन्, ती ढुङ्गालाई ढुङ्गाकै रूपमा मात्र प्रयोग गरिन्छ नि। त्यही ढुङ्गालाई अलिक कलात्मक कलाकारले हात पार्यो भने उसले ठोकी ठोकी छिनाले ठोकी ठोकी आकार निकाल्छ, भगवानको आकार निकाल्छ र त्यसमा पूजा गर्न थाल्छ र त्यो आस्थाको प्रतीक हुन्छ। साहित्यकार सृजनशील जन्मजात धेरै मान्छेमा गुण हुन्छ तर कलात्मक किसिमले प्रस्तुत गर्न सक्छ कि सक्दैन त्यो दोस्रो कुरो हो। मैले भनेको प्रविधिको प्रयोग गरेर रातारात कोही स्रष्टा बनेको छ बन्छ र स्थापित पनि भएको छ भने त्यो छेडीको
0: दीर्घकालीन रूपमा त्यसले प्रष्ट भन्दाखेरि नेपाली साहित्यमा कुनै न कुनै रूपमा चुनौती थप्छ,
1: चुनौती थप्छ। तर यदि ढुङ्गालाई महिनौ लगाएर वर्षौं लगाएर कसैले आकार दिएर मूर्ति बनाउँछ भने बल्ल त्यो स्रष्टा हुन्छ।
0: हजुर, यो सँगसँगै अब हामी केही प्रसङ्गहरू विशेष गरी नेपाली साहित्यको समकालीन परिवेशको बारेमा पनि केही चर्चा गर्छौ। यो सुरुवात गरौं राजनीतिक प्रतिबद्धता र सामाजिक प्रतिबद्धतामा साहित्यको भूमिका कस्तो हुन्छ भन्ने प्रसङ्गबाटै अगाडि बढौँ। विशेष गरी साहित्यलाई स्वतन्त्र कलाको रूपमा मान्ने गरिन्छ तर त्यति हुँदाहुँदै पनि फेरि त्यो समाजसँग जोडिन्छ, देशको परिस्थिति या राजनीतिक अवस्थासँग पनि काहीँ न काहीँ साहित्य जोडिएको हुन्छ। यो दुवै एकैसाथ अगाडि बढ्दै गर्दाखेरि आजकल प्रतिबद्ध साहित्यका नाममा सृजनात्मक स्वतन्त्रता खुम्चिँदै गएको हो। तपाईँ एकजना सर्जक हुनुहुन्छ, लामो समयदेखि साधनारत हुनुहुन्छ, कस्तो पाउनुहुन्छ
1: समग्रमा? होइन, समग्रमा किन होइन भनेर भन्छु भने जस्तो म कहिले पनि बाँधिन, तर साहित्य राजनीतिको मात्रै नभइकन सबै कुराको शक्तिशाली माध्यम बनिदियो। राजनीतिको त बन्यो बन्यो, त्यस बाहेक कुनै सामानको प्रचार गर्नु पर्यो भने साहित्यलाई माध्यम, खेलकुद गर्नु पर्यो भने त्यसको विज्ञापनको माध्यम साहित्य, मतलब कुनै पनि क्षेत्रको सबैभन्दा शक्तिशाली माध्यम साहित्य बनिदियो। साहित्य सबै कुराको माध्यम बन्नेको कारणले गर्दा अरू अरू क्षेत्रसँग हुँदा भाषा साहित्य कला संस्कृति जस्ता बाङ्मयका क्षेत्रहरूमा हुँदा के आपत्ति भएन, तर जसरी राजनीतिक रूपमा बाँध्ने काम भयो नि राजनीतिक पार्टी संगठनहरूले र स्रष्टाहरू बाँधिए, स्रष्टाहरू बाँधिएर गएपछि उसको सृजनात्मक कलालाई ठ्याक्कै बाकसमा थुन्ने काम भयो। बाकसमा भनेको एउटा साँचोमा ढालिएको जस्तो एउटा साँचो हुन्छ, त्यो साँचोमा जस्तो राख्यो त्यही भन्दा अर्को सेप दिन सक्दैन, आका दिन नसकेको जस्तै कुन नेतासँग कुन पार्टीसँग ले बाँधेको छ उसले त्यो घेरा नाग्न सकेन। त्यसैले सर्जकले त्यसरी खुम्चिएर बाँधिएर थुनिएर बस्नु भनेको सो घोषणा गरेर कैदी बन्नु जस्तो हो, आफ्नो सृजनालाई कारागारभित्र बन्दी गरेको जस्तो हो। त्यसरी अब राजनीतिक पार्टी खास गरी यो 46 सालपछि त्यसरी धेरै समूह समूहमा विभाजन भएको कारणले गर्दा साहित्य र सर्जकहरू त्यसरी बाँधिनु परेको कारणले गर्दा सृजना त्यस्तो भएको जस्तो लागे तापनि सबै त्यस्ता छैनन्। स्वतन्त्र रूपमा लेख्ने स्रष्टाहरूको पनि कम छैन। यति हो कि ती राजनीतिक समूहसँग आबद्ध र संगठित जसले आफैले आफैलाई कैदी बनायो, सृजनात्मक कैदी बनायो, त्यस्ताहरूले बढी प्रचार गर्छन् र धेरै भएको जस्तो देखिएको मात्रै हो।
0: अब त्यसो भए साहित्यले समाज र समयको नेतृत्व गर्नुपर्छ वा समयको पछि हिँड्दै जाँदा त्यो दस्तावेजको रूपमा मात्रै सीमित हुनुपर्छ साहित्य? एकजना सर्जकले भन्नुपर्दा तपाईँ के भन्नुहुन्छ?
1: दस्तावेज मात्र त हुँदै होइन, दस्तावेज त स्वत बन्ने कुरो हो, जुन कुरोले समाजलाई छुन्छ, समाजमा परिवर्तन गर्छ, समाजलाई न्याय गर्छ, त्यो त स्वाभाविक रूपमा नभनिकन स्वत दस्तावेज बन्ने गर्ने हो। तर समयको स्वर भनेको त साहित्य नै हो। हिजो हिजो हिजोको नेपालकै इतिहासलाई हेर्नुभयो भने एक हरफ कवितामा दुईटा शब्द प्रयोग गरेको, त्यो पनि साङ्केतिक रूपमा प्रयोग गरेको कारणले गर्दा शासकहरूले कविलाई जेलमा राखेको छ। त्यसको अर्थ के हो त? साहित्यिक सिर्जना
0: मार्फत नेतृत्व चाहिँ प्रदान गरिरहेको अथवा समयलाई अगाडि बढाइरहेको,
1: त्यो त छँदै थियो। त्यस बाहेक पनि शासकहरू साहित्यिक सिर्जनाबाट किन डराउँदो रहेछन्? हिजो इतिहासदेखि राणा कालदेखिको कुरो गर्दैछु म, किन डराउँदो रहेछन् भने साहित्यले जतिको मान्छेलाई परिवर्तन गराउनको निमित्त अरू माध्यम रहेन रहेछ। भाषण यताउति भन्दा साहित्यले छिटो गीत संगीतले कविताले पार्छ भन्ने हिसाबले त्यसको गम्भीरता त्यसको ऊ बुझेकै कारणले गर्दाखेरि सिर्जनाको अर्थ औचित्यलाई महत्व त हिजो शासकले पनि दिएको थियो, साधकहरूले पनि दिएको थियो। हामी सर्जक हुँ भन्नेहरूले नै आफैले आफैलाई संकुचित गर्दै गएको कारणले मात्रै अहिले अलिकति अवमूल्यन भएको जस्तो देखिएको होइन भने यो त समयको दस्तावेज भन्दा पनि समयको शक्ति नै हो भन्छु म त सिर्जना।
0: तर पछिल्लो समय जसरी साहित्यिक बजारको हामी कुरा गर्छौँ अथवा बजारलाई यसो हेर्दै गर्छौँ, हेर्दै जाँदाखेरि पाठक र बजारको दबावले

0: हिजो 30 सालतिर पनि साझा प्रकाशन एउटा मात्रै उदाहरण दिउँ, 1100 प्रति पुस्तक छापिन्थ्यो, अहिले 82 सालमा आएर 500 प्रति छाप्छ अधिकांश प्रकाशन गृहहरूले। त्यसको अर्थ पठन संस्कृति त्यो संख्याले मात्रै मापन गर्दैन। हिजो वर्षमा 200 पनि किताब छापिन्थेन होला नेपालीमा, नेपालमा साहित्यिक कृतिहरू आज 5000 हारिमा छापिएको छ। त्यो के प्रकाशन गर्दै थन्किएका हुन् त? कोही न कोहीले त पढेका छन् नि। हिजो साहित्यमा नलाग्ने मान्छेले, नलाग्ने साहित्यमा रुचि नराख्नेहरूले साहित्यिक पुस्तक भनेपछि पढ्दै पढ्थेन, राख्दै राख्थेन। आज साहित्यमा रुचि नराख्ने असाहित्यिक मान्छेहरूले पनि मामाको निस्किया छ, बाउको निस्किया छ, आमाको निस्किया छ, असाहित्यिक मान्छेहरूले पनि किताब लेखिरहेको छ, तिनीहरूले पनि पढेका छन्। पठन संस्कृति बढेको छ।
1: त्यसमा मैले जोडेको दोस्रो जुन खण्ड थियो, त्यो प्रचारले गर्दाखेरि त्यो जुन संख्या वृद्धि भइरहेको छ नि पठन संस्कृतिको कुरा जुन तपाईँले उठाउनु भयो, त्यो त्यतापट्टि जोडिन्छ कि समग्र साहित्यको पठन संस्कृतिमा त वृद्धि भएको हामी पाउँदैनौँ? केही सीमित साहित्यिक सिर्जनाहरूको मात्रै त्यो प्रचार प्रसारको कारणले पो हो कि?
0: यस्तो, त्यसको कुनै मापन गर्ने आजसम्म प्रक्रिया पनि छैन, प्रविधि पनि छैन। पठन संस्कृति बढेको कि घटेको? आज यति धेरै त्यही साहित्यिक पुस्तक प्रकाशन गर्ने प्रेसहरू बाँचिरहेको छ, मजदुरहरू काम पाइरहेका छन्, होइन? अनि रुखमा सुन्तला चाहिने बढेको छ, अनि खाने मान्छे छैन भनेर कसरी पत्याउनुहुन्छ? सुन्तला कसले खायो, कसरी खायो, दोस्रो कुरो हो, होइन? कसरी त्यसले व्यापार अभिवृद्धि गरे कि गरेन, त्यो दोस्रो कुरो हो। तर रुखभरि सुन्तला फलेको छ, होइन, सबै झरेर कुहिएको त होइन। त्यस्तै यति धेरै वर्षमा 5000 साहित्यिक पुस्तक निस्किने अनि पठन संस्कृति घट्ने, करोडौंको वर्षमा करोडौंको ट्रान्जेक्सन पुस्तक प्रकाशनमा हुने, पुरस्कारमा हुने, कार्यक्रममा हुने, सभा हल र चमेनामा हुने, अनि पठन संस्कृति घटेको हुन्छ। ल, कल्पना गर्नुहोस्, 5000 अहिले स्रष्टाहरूको अभिलेख रहेछ। हो, दुर्भाग्य चाहिँ के हो भने, जो लेख्छन्, जो लेख्छ ऊ पाठक बन्न सकेन, लेखक पाठक बन्न सकेन। लेखक पनि पाठक, लेख्ने मान्छेले पढ्ने संस्कार र संस्कृति बढेको भए कुनै पनि लेखकको 5000 प्रति त पुस्तक सजिलै जान्थ्यो। अघि तपाईँले भनेको सन्दर्भ अहिले जोडियो, प्रविधिको कारणले, प्रचारको कारणले, संगठनको कारणले, हल्ला गरेको कारणले, विज्ञापन गरेर ठुलो भएको कारणले उसले पढ्नु परेन, साधना गर्नु परेन। साधना गरेर बनेको स्रष्टा र हल्ला गरेर बनेको स्रष्टा त जुलुस र ध्यान गर्नेको शक्ति जस्तो फरक हुन्छ भन्ने मलाई लाग्छ।
1: यो सँगसँगै अघि मैले अलिकति कुरा उठान गरेका थिएँ पुरस्कारको विषयमा।
0: पुरस्कार बाहिर अरू समग्रमा, नेपालको समग्रमा हेर्दा नेपाली साहित्य, भाषा साहित्य भन्छु, बाङ्मय क्षेत्र त्यस्तो क्षेत्र हो जहाँ सबै क्षेत्रको भन्दा बढी पुरस्कार र सम्मानहरू छ। अरू सबै क्षेत्रहरू भन्दा बढी विज्ञानमा, इतिहासमा, थुप्रै खेलकुदमा, केमा भन्ने सबैभन्दा बढी पुरस्कार र सम्मान नेपाली बाङ्मयमा छ। धेरै भएपछि विकृति त स्वाभाविक रूपमा हो, त्यो उखानै छ नि, बाढी आउँदा एयरफोर पनि आउँछ भने जस्तो। बाढी आएको छ अहिले, अहिले जीवनभर कख पनि लेख्न नजान्ने, साहित्यमा सिर्जनाको नाममा एउटा कदेखि ज्ञसम्म पनि लेख्न नजान्नेहरूको नाममा ठुलो ठुलो पुरस्कार र सम्मान स्थापना गरेर ठुलो मान्छे बनाइदिएको छ, नसक्नेले सानो पनि गरेको छ। पुरस्कार उसको नाममा पुरस्कार राखे, सम्मान राखेर उसलाई जीवित बनाउने काम गरेको छ, श्राद्ध गर्ने कर्म अस्वाभाविक होइन।
1: हजुर, यो सँगसँगै हामी समयको पाबन्दीले गर्दा धेरै विषयमा चर्चा परिचर्चा गर्न सक्दैनौँ, छोटो समय छ, तर पनि अझै केही विषयहरू बाँकी छन्। म विषयतर्फै लाग्छु। यो विशेष गरी आलोचना या समालोचनाको पनि केही सन्दर्भ यही प्रसङ्गमा कोट्यौं। नेपाली साहित्यमा पछिल्लो समय जसरी स्वस्थ आलोचना या आलोचनाको अभाव देखिँदै गएको पाउँछौँ हामी, एकजना लेखक स्वयं आलोचक बन्नु आवश्यक छ कि यो समीक्षा या पाठकले दिएको प्रतिक्रियामै निर्भर हुनु एकजना सर्जक या लेखकको लागि अनिवार्यता हुन्छ? कस्तो लाग्छ तपाईँलाई?
0: लेखक स्वयं समालोचक त्यति बेलासम्म हुनुपर्छ जतिखेर आफ्नो सिर्जनालाई सार्वजनिक गर्दैन। एकजना लेखक पहिला लेखकको रूपमा उसले सिर्जना गर्नुपर्छ, त्यसपछि दोस्रो चोटि त्यो सिर्जनालाई त्यही लेखकले पाठकको रूपमा पढ्नुपर्छ, र प्रकाशन पूर्व उस समालोचक के दृष्टिले आफ्नो सिर्जनालाई हेर्नुपर्छ। तर प्रकाशित भइसकेपछि आफ्नो सिर्जना प्रति आफू समालोचक बन्नु हुँदैन।
1: यो सँगसँगै अन्य सर्जक या लेखकको सिर्जनामाथि एकजना लेखकले समीक्षा गर्दै गर्दाखेरि या समालोचना लेख्दै गर्दाखेरि निर्मम रूपमा जे वस्तुगत रूपमा त्यहाँनेरि उठान गर्न

0: खोजिएको छ त्यो विषयवस्तु, त्यसमाथि निर्मम भएर समालोचना गर्नु आवश्यक छैन र
1: छ एकदमै छ, तर त्यो परम्परा बिस्तारै धुमिल हुँदै गइरहेको छ। किन भन्दाखेरि अघि तपाईँले उठाउनु भएको सन्दर्भ, समूह समूहमा कित्ता कित्तामा लेखकहरू बाँडिएको छ, एकजनाले लेख्ने त्यो अर्को कित्ताले टिप्पणी गरिदियो भने त्यो दुश्मनी भयो। आफ्नो सिर्जना त आफ्नो सन्तान जस्तो जन्मे पनि, आँखा नभए पनि, खुट्टा नभए पनि, हात नभए पनि, उसको निमित्त त सुन्दर सन्तान हुन्छ भएको जस्तै, तर अरूले टिप्पणी गरिदिँदाखेरि त्यो असन्तुष्टि हुने, परम्पराको विकास भएको कारणले गर्दा समालोचना भनेको या प्रशंसा गर्ने, समालोचना भनेको प्रशंसा गर्ने, अथवा टाढाको मान्छे छ भने खुट्टै काटिदिने, नभएको खोट पनि निकालेर ध्वस्त पारिदिने, यो छ समालोचनामा सबैभन्दा धेरै विकृति। किनभने त्यो समूह समूह विभाजन भएको कारणले स्वस्थ समालोचनाको निकै ठुलो अभाव छ। त्यसको अर्थ राम्रो समालोचकहरू नभएका होइनन्, बाँधिएका छन् तिनीहरू पनि, र थोरै आउँदाखेरि त्यस्तैहरूको बजार भएको कारण पनि त्यही हो।
0: यो सँगसँगै अर्को पनि एउटा चुनौती या जटिलता भनौँ नेपाली साहित्यमा थपिँदै गएको हामी पाउँछौँ, विशेष गरी नेपाली भाषाको प्रयोगको सन्दर्भलाई हेर्ने हो भने भाषामा मिश्रण अत्याधिक मात्रामा हामी देख्न सक्छौँ पछिल्लो समय। यसले जसरी भाषाको त्यो पुनर्संरचना गरिरहेको छ, त्यसलाई भाषिक समृद्धि मान्ने कि यो पहिचानको सङ्कटको रूपमा अब यसलाई व्याख्या गरेर हामीले त्यो सच्याउनतर्फ अगाडि बढ्नुपर्छ, समय कहाँ पुगेको छ?
1: अब प्रयोगको नाममा दुरुपयोग गर्नु हुँदैन, भाषामा मात्रै होइन कुनै पनि क्षेत्रमा प्रयोगको नाममा दुरुपयोग हुने प्रचलन छ। तर अब भाषा साहित्य भनेको त सधैँ प्रयोगको क्षेत्र नै हो। जसरी महाकवि लक्ष्मीप्रसाद देवकोटाले, बालकृष्ण पोखरेलले, कृष्ण प्रसाद पराजुली सरहरूले नेपाली वर्णमालामा नभएका शब्द अक्षर र वाक्यहरूलाई निर्माण गर्नुभएको छ। शब्द निर्माण गर्ने परम्परा त हिजो देवकोटाकालीन थियो, त देवकोटादेखि नै थियो। त्यतिखेर प्रयोगको नाममा प्रयोगै गरिन्थ्यो, सदुपयोग हुने किसिमले, भाषाको उन्नयन हुने किसिमले, भाषाको समृद्धि हुने किसिमले, अहिले चाहिँ प्रायोजित हुने किसिमले भाषालाई, नेपाली भाषालाई कसरी बिगार्दाखेरि कुन क्षेत्रमा कहाँनिर कसरी फाइदा लिन सकिन्छ भन्ने कुराको त उदाहरण सर्वोच्चले अस्ति गरेको निर्णयबाटै भइसक्यो। भाषा बिगार्ने अभियान त तपाईँको अरबौं लगानी भएको भाषा बिगारेको अभियान त तपाईँ हाम्रो साक्षी नै छ नि। त्यसैले सकारात्मक सोचले भाषामै केन्द्रित भएर भाषाको समृद्धिको लागि गरिएको प्रयोग मिश्रणलाई सकारात्मक रूपमा लिनुपर्छ। तर भाषाको नाममा नेपाली रुपियाँ मात्र होइन, डलर, पाउन्ड, येन, युरो जस्ताको सपना देखेर गरिएको कामको विरोध गर्नुपर्छ। तपाईँ हामी त्यो गर्न सकेनौँ भने हाम्रो पहिचान त स्वत सिद्धिनेछ।
0: यो छोटो बसाइका क्रममा विविध पाटोमा हामीले छुने प्रयास गर्यौँ, यो लामो या अन्तर्क्रियात्मक रूपले यसलाई हामीले समयको पाबन्दीले गर्दा धेरै कुरा कोट्याउन सकेनौँ, तर यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय या प्रसङ्ग आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय?
1: छोटकरीमा दुईटा कुरा मात्रै भन्छु। एउटा चाहिँ नि, अघि मैले पछिल्लो पटक एउटा निबन्ध सङ्ग्रह प्रकाशन गरेको थिएँ, अभिबन्ध्य, त्यो चाहिँ नि व्यक्ति निबन्ध सङ्ग्रह हो। व्यक्ति निबन्ध सङ्ग्रह झन्डै 300 पृष्ठको छ, र यो यस चाहिँ 2 वर्षमा 3 संस्करण प्रकाशित भइसक्यो। निबन्ध चाहिँ बिक्दैन, निबन्ध चाहिँ त्यति धेरै नछापिनुको एउटा कारण त्यो हो भन्थ्यो होइन, अहिले तेस्रो संस्करण पनि आइसकेको छ अहिले। र त्यो निबन्धमा मैले त्यो 35 सालदेखि प्रकाशन गरेका आफ्ना भाषाहरूमा भन्दा फरक भाषा र शैली प्रयोग गरेको छु। एकदमै त्यो निबन्ध कवितात्मक रूपमा प्रयोग गरेको छु। एउटा कुरा यो अघि छुटेको नछुटोस् भन्ने लाग्यो। र दोस्रो कुरो, भाषा साहित्य भनेको मन्दिर नजिकै बगेको नदी जस्तो पवित्र हुन्छ। त्यस्तो पवित्र नदीमा डुबुल्की मार्न आउनेहरू, सिर्जनाको यात्रामा अगाडि बढ्नेहरूले कम्तीमा मानसिकता चाहिँ सफा राख्नुपर्छ। अहिले भाषा साहित्यलाई दुरुपयोग गर्ने, भाषा साहित्यलाई फोहोरी बनाउने काम पुरस्कारको नाममा, सम्मानको नाममा, प्रकाशनको नाममा, के को नाममा भइरहेको छ, त्यो नभइकन यो क्षेत्र भनेको साधना र समर्पणको क्षेत्र हो भन्ने मात्रै गयो भने पनि हतार गरेर दौडेर उफ्रेर पखाल टिप्ने अभ्यास गरिँदैन, त्यति मात्रै भयो भने पनि हाम्रो भाषा साहित्य समृद्ध हुँदै जानेछ भन्ने मैले विश्वास गरेको छु।
0: हजुर, महत्त्वपूर्ण समय उपलब्ध गराएर स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो, यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: तपाईँलाई पनि धेरै धेरै धन्यवाद सरजी, बडा मजाले यो परम्परागत प्रश्नहरू भन्दा फरक किसिमले जवाब दिने अवसर दिनुभयो, त्यसको निमित्त म तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
0: धेरै धेरै धन्यवाद। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार श्री ओम श्रेष्ठ रोदन। हवस् त आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र मिनर्वा बज्राचार्य सहित संयोजक ताराप्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु। नमस्कार।

0: हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौं। अहिले सुनायौं कमलीकान्त भेटुवालको स्वर र राजेन्द्र सर्वहाराको संकलनमा रहेको असारे गीत।
1: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
2: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
1: हल्लाको पछिन लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
2: रेडियो नेपालद्वारा जनहितका लागि
0: सूचना। आज बिहान 11 बजेको समाचारपछि रेडियो नेपालको भैँसीपाटी स्थित प्रसारण केन्द्रमा मर्मत सम्भार कार्य गरिने भएकाले मिडियम वेभ 792 किलोहर्जबाट हुने प्रसारण केही समयका लागि अवरुद्ध हुनेछ। यसबाट पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं।

अहिले सुनायौं नारायण राई माझीको स्वर र गायक स्वयंको संकलनमा रहेको असारे गीत। हामी यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यति बेला हामी यहाँलाई असारे गीत सुनाएर मनोरञ्जन गराइरहेका छौँ। असारे गीत सुनाउने क्रममा अर्को असारे गीत सुनाउँदैछौँ, पदमराज ढकाल र सावित्री शाहीको स्वर, पदमराज ढकालकै संकलनमा रहेको यो असारे गीत।

0: असारे गीत सुनाउने क्रममा अन्तिम असारे गीत सुनाउँदैछौ। सुशीला लामा र रामेश्वर भण्डारीको स्वर, राजकुमार शर्माको संकलनमा रहेको यो असारे गीत। यो गीत पछाडि यहाँले केही बेर सूचना र विज्ञापन सुन्नुहुनेछ। त्यसपछि सुन्नुहुनेछ 11 बजे समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: असारको मेला भेटघाट भएको बेला चौला माया गाँसेर तिमीलाई साउने छुनी बाँचुन्जेलाई हुने चौला माया गाँसेर बिरधीको भान्से मनी राम्रै

आकाशमा बादल लाग्न थालेपछि मनमा पर्छ झन पीर, आजको रोपाई आइनौ भने तिमी मनमा पर्छ झन पीर। कहिले खेतमा धाउँछु गोरु लिएर आउँछु मनि तिम्रै गाउँतिर, भनेको मैले बुझ्ने होइन कै

0: डाक्टर साहब नमस्कार, मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठुलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाह

0: आमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
1: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पंक्षीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित बिरामी वा मरेका पंक्षीसँग प्रत्यक्ष सम्पर्क नगरौ। पंक्षीको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पंक्षी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराऊ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौ। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको आज दिउँसो 1:15 बजे बस्ने बैठकमा आर्थिक तथा बजेट सम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ। संसद सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कणेलले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबल गर्ने कार्यसूची छ। त्यसपछि विनियोजन विधेयक 2083 अन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ। यसै गरी राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड निकासा गरेको छ। मन्त्रालयले

भग्नावशेषमा 8 दिनसम्म फँसेका 43 वर्षीय हरनारायण गिललाई जीवितै उद्धार गरिएको छ। उद्धार टोलीले गिललाई भग्नावशेषबाट सुरक्षित बाहिर निकाल्न सफल भएका हुन् भएको हो। उनलाई पहिचान गरेको करिब 100 घण्टापछि उद्धार कार्य सफल भएको अधिकारीहरूले बताएका छन्। उद्धार अभियानमा भेनेजुएला, चिली, कोस्टारिका, एल साल्भाडोर, मेक्सिको, पोर्चुगल र अमेरिकाका विशेषज्ञ टोली सहभागी थिए। उद्धारका क्रममा भग्नावशेषभित्र बनाइएका सुरुङहरू पटक पटक भत्किँदा अभियान निकै जोखिमपूर्ण बनेको थियो। अब विश्वकप फुटबल, पोर्चुगल, स्पेन र स्विजरल्यान्ड फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेका छन्। अस्ट्रियालाई 3-0 हराउँदै स्पेन, क्रोसियालाई 2-1 हराउँदै पोर्चुगल र अल्जेरियालाई 2-0 गोल अन्तरले हराउँदै

0: स्वागत छ किसान प्रश्न मञ्चमा। किसानका समस्या तथा जिज्ञासालाई सम्बन्धित विज्ञमाज पुर्याई समाधान खोज्दै रहेका छौँ। यसै सिलसिलामा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर 18 फुलबारीमा आएका छौँ। रेबिज रोगमा केन्द्रित रहेर किसानका जिज्ञासा र विज्ञको जवाफ कार्यक्रम प्रस्तुत गर्दैछौँ। विज्ञको रूपमा हुनुहुन्छ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेश प्रसाद जोशी र नवजीवन अस्पतालका मेडिकल अधिकृत डाक्टर सुरेश कुँवर। त्यसै गरी आफ्नो जिज्ञासा राख्नका लागि हामीसँग किसानहरू हुनुहुन्छ, यहाँहरूलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: रेबिज लागिसकेपछि उपचार सम्भव छ त?
2: सामान्य त तपाईँहरूले कसरी बुझ्नु पर्यो भने भाइरसको कुनै पनि उपचार छैन है। यो एचआइभी होस्, रुगा सामान्य रुगा खोकी हो, सामान्य रुगा खोकीमा पनि हामी यति ग्रसित हुन्छौँ कि त्यो एउटा इन्भाइरोमेन्ट चेन्जले मात्रै त्यसलाई ट्रिटमेन्ट गर्न सकिन्छ। कुनै पनि दबाईले, मेडिसिनले, एन्टिबायोटिकले त्यति राम्रो रोल प्ले गरेको अहिलेसम्म देखिँदैन। र एउटा रेबिज भनेको भाइरल डिजिज हो, जोनल डिजिज, पशुको सलेबा भन्छ हामीले, तरल पदार्थ मुखमा भएको, जिब्रोमा भएको तरल पदार्थबाट सर्ने भएको भएर त्यसको अहिलेसम्म लागिसकेपछि कुनै पनि त्यस्तो रोकथाम गर्ने या त्यसलाई चाहिँ अलिकति त अझ असामान्य रूपमा अझ ग्रसित हुन रोक्ने त्यस्तो अहिले र फुल्ली ट्रिटमेन्ट गर्नको लागि कुनै पनि उपचार त्यस्तो माध्यम अहिले कुनै पनि भनेको छ।
1: कुकुरले टोकेको कति समयभित्र खोप लगाउनु पर्दछ?
2: चाहे घरपालुवा होस्, बाटोमा होस्, या कुनै जङ्गली जनावर, कहिलेकाहीँ हामीले सुनिन्छ कुकुर मात्रै होइन बाँदरले टोकेको हुन्छ या अरू कुनै पनि पशुले टोकेको भनेपछि सामान्यतः तपाईँहरू चाहिँ तुरन्तै नजिकको स्वास्थ्य केन्द्रमा गएर सम्भवतः नजिकै अघिल्लो दिन 24 घन्टाभित्र नै तपाईँहरू त्यहाँ उपस्थित भएर परामर्श लिँदा राम्रो हुन्छ। र त्यसपछि कस्तो खालको टोकाइ हो, कतिको टोकाइ छ, कति गहिरो टोकाइ छ, कस्तो खालको जनावरले टोकेको, त्यसपछि नै हामीले त्यसमा ट्रिटमेन्ट अगाडि बढाउने नबढाउने त्यसपछि हामी चाहिँ प्लान गर्छौँ।
3: अघि भर्खरै डाक्टर साहबले पनि भन्नुभयो, वास्तवमा पशुको हकमा पनि त्यही तुरन्तै यदि कुनै पशुलाई रेबिज संक्रमित पशुले, कुकुरले अथवा अन्य कुनै शङ्कास्पद अर्को पशुले टोक्यो भने सकेसम्म तुरन्तै हामीले खोप लगाउनु पर्दछ। र अघि डाक्टर साहबले भने जस्तै मानिसमा जस्तै पशुमा पनि घाउको प्रकृति, कति ठुलो घाउ छ, कति गहिरो छ, रगत बगेको छ कि छैन, त्यो हेरेर खोप मात्र होइन, कहिलेकाहीँ खोप बाहेक हामीले इम्युनोग्लोबिन भन्ने अर्को चाहिँ इन्जेक्सन सुई पनि दिनुपर्ने हुन्छ। धेरै जसो ठाउँमा धेरै जसो किसानले यो कुराहरू बुझेको हुन्न, त्यसले गर्दाखेरि नजिकको अस्पतालमा गएर चिकित्सकलाई नै सम्पर्क गरेर मानिसको हकमा चाहिँ त्यो सो बारेमा बुझ्नुपर्छ भने पशुको हकमा पशु चिकित्सकलाई सित सल्लाह लिएर रेबिजको खोप मात्र लगाउने वा त्यो बाहेक जुन इम्युनोग्लोबिन भन्ने अर्को सुई हुन्छ त्यो लगाउने भन्ने विषयमा परामर्श गरेर मात्र गर्नुपर्दछ।
4: कुकुरले टोकिहाल्यो भने तत्काल प्राथमिक उपचार के हुन सक्छ? सँगसँगै यसैसँग सम्बन्धित अर्को प्रश्न रहेको छ, यदि कुकुरले टोकिसकेपछि यसको खोप लगाउने कति कति समयमा लगाउने अवस्था हुन्छ? त्यो लगाउने पिरियड भन्दा एक दिन दुई दिन तलमाथि हुने अवस्था आयो, बाई द वे त्यो बेला प्राविधिक डाक्टरहरू फेला पर्नु भएन, त्यो भने एक दुई दिन तलमाथि हुन आँट्यो भने त्यो समयलाई कसरी व्यवस्थापन गर्न सकिन्छ?
2: टोकिहाले भने चाहिँ सुरुमा चाहिँ बगिरहेको पानीले 15 मिनटसम्म मजाले धुने, सकेसम्म साबुन पानी, अझ तपाईँहरूलाई फेसिलिटी छ नजिकै स्वास्थ्य चौकी छ भनेपछि बेटाडिन भन्ने हुन्छ, त्यसले चाहिँ मजाले वास गरिदिनु, त्यसपछि नजिकको स्वास्थ्य केन्द्रमा गएर टिटानस लगाइदिनु होला, अनि त्यसपछि टिटानस लगाइसकेपछि अब गहिरो टोकाइ छ भने एन्टिबायोटिकहरू पनि उहाँहरूले अवश्य युज गर्नुहुन्छ। र सकेसम्म त्यो टोकेको भागलाई यदि ठुलै नै घाउ छ भने नै हामीले त्यो सुचर लाउने, टाँका लाउने गर्दैनौँ, त्यो ड्रेसिङ पनि नगर्ने, ओपन राख्ने, सकेसम्म त्यसलाई खुला राख्नुपर्छ। कुकुरले टोक्ने बित्तिकै समग्र 24 घन्टाभित्र उपस्थित भएर यदि शङ्का लागेकोमा र नेचर अफ टोकाइ भन्छ हामीले कसरी टोकेको छ, सामान्य तपाईँको कोतरेको मात्रै छ कि या कहिलेकाहीँ कस्तो हुन्छ, हाम्रो अलरेडी घाउ हुन्छ है, केही माध्यमबाट हामीलाई चोट लागेको हुन्छ र कुनै पनि घाउ ओपन छ, माथि चाहिँ हिल भएको छैन, सानो स्किनको यो छालाको त्यान्द्रा भन्छ त्यसले क्लोज भएको छैन, त्यसमा टोकी पनि हाल्न पर्दैन। त्यसमा सामान्यतया त्यो सङ्क्रमित भएको कुकुरले आफ्नो ऱ्यालले है सलेबा भन्ने यो हामीले त्यसलाई चाहिँ मेडिकल टर्ममा चाहिँ सामान्य त्यही भनिन्छ, ऱ्यालले त्यसमा टच मात्रै भए पनि हामीले इन्जेक्सन लाउनु पर्यो। र अर्को कुरा उहाँको जिज्ञासा के थियो भनेपछि केही गरी मिस भइहाल्यो भने पहिलो खोप लगाइयो, दोस्रोमा चाहिँ मिस भयो, पहिलो चाहिँ हामीले फर्स्ट डेमै लाउँछौँ, 0 डे भन्छ त्यसलाई, त्यसपछि आफ्टर 3 डेज 3 दिनमा र त्यसपछि 7 दिनमा र प्रत्येक खोप चाहिँ हामीले हातको दुइटै भागमा लाउनुपर्छ। र केही गरी मिस भइहाल्यो 5औँ दिन 6औँ दिनसम्म मिस छ भने ओके हामीले के गर्छौँ, पहिलो त्यो यथावत छँदैछ र दोस्रो खोप लगाएर त्यसको 4 दिनमा 6औँ दिनमा यदि केही गरी हाम्रो मिस भयो हामी 6औँ दिनमा पुग्यौँ र 6औँ दिनमा दोस्रो खोप लाउँछौँ र त्यसको 4 दिनपछि 10औँ दिनमा चाहिँ अर्को तेस्रो खोप लाउँछौँ र केही गरी धेरै नै मिस भयो, 8-10 दिनै मिस भयो भने हामीले फेरि सस्पेक्ट लाग्यो, 10 दिनमा त हामीलाई सामान्यत त्यो कुकुर अब हाम्रो वरिपरि हाम्रो निगरानीमा छ, मृत्यु भयो भने हामीले इम्युनोग्लोबिन, उहाँले भन्नुभयो अघि, इम्युनोग्लोबिन सँगसँगै तिनटै खोप फेरि रिपिट गर्छौँ है। पहिलो मिस भएको छ 8-10 दिन पछि नै भयो भने फर्स्ट सेकेन्ड र थर्ड तिनटै चाहिँ हामीले चाहिँ फेरि रिपिट गर्ने

0: कुकुरसँगै मृत्यु भइहाल्यो र त्यसले अलिकति आफ्नो कुकुरले अलिकति बौला नेचर भन्छ ठ्याक्कै त्यो आफ्नो स्वरूप चाहिँ उसले चेन्ज गर्छ, अनावश्यक टोक्दिने, उसको भोइसमा है आवाजमा चेन्जेसहरू आउने, अलिक बिरामी खालको देख्यो भने हामीले इम्ग्लोबिन पनि लाउनु पर्ने हुन्छ।
1: कुनै पशुलाई अर्को कुनै पशुले टोक्यो भने तुरुन्तै हामीले सबैभन्दा पहिले 10-15 मिनटसम्म साबुन पानीले घाउलाई सफा गर्नुपर्दछ। सम्भव भएसम्म मोटरको पानी स्पिडमा पानी आउने खालको छ भने त्यस्तो पाइपबाट पनि हामीले त्यो घाउलाई मजाले पखाल्नुपर्छ। साबुन छैन भने पनि हामीले सफा पानीले मात्र भए पनि घाउलाई सफा गर्नुपर्छ सबभन्दा पहिले। अघि डाक्टर साहबले भने जस्तै मानिस जस्तै पशुहरूमा पनि, त्यसपछि पशु चिकित्सकको सल्लाह अनुसार हामीले खोप लगाउनुपर्छ र यदि आवश्यकता घाउको प्रकृति हेरेर ठुलो घाउ छ भने त्यो अवस्थामा हामीले इम्युनोग्लोबिन भन्ने पनि लाउनुपर्ने हुन्छ। तर पशुहरूको हकमा इम्युनोग्लोबिन त्यति सजिलै पनि उपलब्ध छैन र महँगो भन्ने भावनाले हामीले यो अभ्यास गर्न सकेका छैनौँ, हामी कहाँ त्यति सजिलो पनि छैन। यो खोपको तालिकाको सम्बन्धमा यसमा चाहिँ पशुहरूलाई टोक्यो भने हामीले 0-7 दिनमा अनि त्यसपछि 14 दिनमा, 21 दिनमा र 28 दिन गरेर हामीले 5 डोज चाहिँ खोप लगाउनु पर्ने हुन्छ।
2: र यो कसरी सर्छ, उसको लक्षण सुरुमा जानेपछि बल्ल हाम्रो रेबिज हो है भन्ने हामी उपचारतिर लाग्छौँ। त्यस कारणले म मेन कुरो उहाँ भेट्ने डाक्टर साहबलाई भन्दैछु कि यो रोगको बारेमा हल्का सबै किसानलाई परिचय प्लस उसको लक्षण,
1: रेबिजको लक्षणहरू कस्तो हुन्छ भन्ने खालको चाहिँ पशुअनुसार फरक हुन्छ। विभिन्न जातको पशुहरूमा विभिन्न खालका लक्षणहरू देखिन्छ। साधारणतया कुकुरहरूमा दुईटा खालको लक्षण देखिन्छ, एउटा चाहिँ लाटो अवस्थामा हुने र एउटा उत्तेजित अवस्थामा हुने। लाटो अवस्थामा हुने कुकुरहरूले शान्त भएर बस्ने, अध्यारोमा गएर बस्ने खालको कुकुरहरूले लक्षण देखाउँछ, आफ्नो मालिकभन्दा टाढा गएर बस्ने, भाग्न खोज्ने त्यस्तो खालको लक्षण देखा पर्दछ। त्यसै गरेर उत्तेजित हुने खालकोमा जो पायो त्यो मान्छेलाई टोकिहाल्ने, आफ्नो मालिकलाई पनि टोक्न खोज्ने, काठ लगायत अन्य प्लास्टिक वस्तुहरू छ भने त्यस्तो वस्तुहरूलाई टोक्न खोज्ने र एकोरो हिसाबले हिँडेको हुने, रियाल निकाल्ने, यस्तो लक्षणहरू चाहिँ कुकुरमा देखा पर्दछ। त्यसै गरेर अरू गाई भैँसी भेडा बाख्रामा साधारणतया एकै नासको लक्षणहरू हामीले देख्ने गरेका छौँ हाम्रो फिल्डमा। र प्रायः जसो गाई भैँसीहरूले चाहिँ अलि अरू समयको भन्दा अलि अस्वाभाविक बानी, धेरै कराउने, अनि विशेष गरेर सिङले भित्तामा अथवा त्यहाँ खम्बा छ भने अथवा कुनै रुखहरू छ भने त्यस्तो रुखहरूमा घिसार्ने र सिङले हान्ने यस्तो खालको लक्षणहरू देखा पर्छ। त्यस्तै अब अलि अस्वाभाविक, अलि बढी कराउने खालका लक्षण पनि पशुहरूमा देखा पर्छ। यो लक्षणहरूको आधारमा विशेष गरेर संक्षिप्तमा भन्नुपर्दाखेरि यो मानसिकसित जोडिएको र अनि अलि अस्वाभाविक पहिलेका प्राकृतिक बानी आनी बानी भन्दा अलि फरक खालका लक्षणहरू उसले आनी बानी देखायो, व्यवहार गर्यो भने हामीले चाहिँ रेबिज हो कि भन्ने चाहिँ शङ्का गर्नुपर्छ। त्यसको चाहिँ हामी पशु जिउँदै हुँदा चाहिँ रेबिज हो कि होइन भनेर यकिन गर्नको लागि हामीले चाहिँ रेबिजको कुनै त्यस्तो टेस्ट चाहिँ छैन हामीसँग जिउँदै हुँदाको। कुकुर अथवा अन्य कुनै पशु मरिसकेपछि त्यसपछि चाहिँ हामीले चाहिँ मस्तिष्कको नमुना लिएर हाम्रो प्रयोगशालामा चाहिँ परीक्षण गरेर रेबिज थियो वा थिएन भनेर चाहिँ हामीले यकिन गर्न सक्छौँ।
3: जस्तै हामी किसानहरूले पालिरहेको पशु गाई होइन बाख्रा भैँसीहरूबाट हामीले दुध उत्पादन गरेर अनि प्लस मासु पनि हामीको लागि हामी प्रयोगको लागि बिक्री गर्ने गर्छौँ र आफूले पनि लिने गर्छौँ। जब रेबिज लागेको कुकुरले टोक्दाखेरिमा अथवा हामीलाई त थाहा हुँदैन लक्षणहरू कसरी देखा पर्छ र त्यस्तो पशुहरूको हामीले दुध र मासुलाई हामीले उत्पादन लिन मिल्छ कि नै, खान मिल्छ कि मिल्दैन। र अर्को प्रश्न चाहिँ हाम्रो डाक्टर साहबले भन्दै हुनुहुन्थ्यो यो रेबिज रोग चाहिँ प्राणघातक रोग भन्नुभयो, त्यसो भए रेबिज लागिसकेपछि मानिसको ज्यान बचाउन गाह्रो हुन्छ भने हाम्रो गाउँमा एकजनाको पनि मृत्यु नहोस् भनेर आजैदेखि हामीले के कदम चाल्नु पर्छ?
1: यो रेबिज रोग मात्र होइन, अन्य रोग पनि भएको पशुको मासु अनि दुध हामीले सेवन गर्नु हुँदैन, किनकि त्यो रोगका कीटाणुहरू, जीवाणु, विषाणुहरू चाहिँ मानिसमा सर्न सक्छ। रेबिज रोगकै हकमा कुरा गर्दाखेरि रेबिज रोगको रोग चाहिँ यो प्राणघातक रोग हो, तर यसको विषाणु चाहिँ एकदम कमजोर खालको हुन्छ। यदि उमालेको दुध छ भने दुधबाट यो रेबिज सर्दै सर्दैन, पहिलो कुरा, मासुबाट पनि त्यसरी रेबिज सर्दैन। तर यद्यपि कतैबाट कुनै न कुनै माध्यमबाट रियालबाट त्यहाँ दुधमा अथवा मासुमा आछ भने त्यस्तो अवस्थामा पनि यदि साधारण हामीले तताएका छौँ अथवा चाहिँ उमालेका छौँ भने त्यसबाट रेबिज रोग सर्दैन। तर पनि हामीले रेबिज अथवा अन्य कुनै पनि रोग लागेको पशुको दुध मासु हामीले खानु हुँदैन।
0: र स्टडीले अहिलेसम्म पनि पकाएर राम्रोसँग पकाएर मासु खाएको छ भनेपछि टोकेको अरू कुनै पशुलाई चाहिँ त्यसरी ऱ्याबिज देखेको मान्छेमा सरेको चाहिँ छैन। त्यो टिपिकल्ली आफ्नो यो मुखको चाहिँ सेलेवा तत्त्वहरू है तरल पदार्थले सर्ने भएको भएर अरू हिसाबले चाहिँ त्यसरी सरेको ब्लडबाट, दुधबाट र मासुबाट सरेको अहिलेसम्म स्टडी देखेको छैन। सकेसम्म घरपालुवा जनावरहरूलाई नजिकको भेटनेरी लिएर उहाँहरूसँग परामर्श लिएर ऱ्याबिज खोप लगाऊ र केही गरी टोकिहाल्यो भने पनि तपाईँहरू स्वयंले पनि आफैले पनि भ्याक्सिन लिनुहोस्। भ्याक्सिन एकदमै इफेक्टिभ छ, 100% क्युरेबल हो। लाग्नुभन्दा अगाडि भ्याक्सिन लगायो भने यसको 100% रिजल्ट छ।
1: 95%भन्दा बढी चाहिँ मानिसमा हुने रेबिज चाहिँ पशुबाट आउँछ, त्यो मध्ये पनि कुकुरबाट आउने गर्दछ। र त्यसको लागि रेबिज नियन्त्रणको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यो कुकुरहरूमा नै यसको नियन्त्रण गर्नु महत्त्वपूर्ण हो, किनकि मानिसमा रेबिज सर्ने 95% भन्दा बढी सम्भावना कुकुरबाट हुन्छ। त्यसले गर्दाखेरि कुकुरलाई हामीले कुकुर जन्मे जन्मेको 3 महिनामा रेबिज विरुद्धको खोप लगाउनु पर्छ, त्यसको 1 महिनापछि हामीले बुस्टर डोज खोप लगाउनु पर्छ, र त्यो पछि 1-1 वर्षमा हामीले रेबिज विरुद्धको खोप लगाउँदै गर्नुपर्छ कुकुरहरूलाई। र यो विषयमा हामीले आफूले घरमा पालेका कुकुरलाई र हाम्रो समुदायमा भएका केही सामुदायिक कुकुरहरूलाई पनि रेबिज विरुद्धमा खोप लगाउनु पर्छ। स्थानीय तहबाट अन्य सरकारवाला सबै मिलेर हामीले हाम्रो स्थानीय स्तरमा समुदाय स्तरमा भएका यस्ता कुकुरहरूलाई रेबिज विरुद्धको खोप लगायौँ भने यो रोगबाट बाँच्न सकिन्छ। यो बाहेक हामीले कुकुरहरू जस्तै सामुदायिक कुकुरहरूको सङ्ख्यामा वृद्धि नहोस् भनेर समय समयमा कुकुरहरूको बन्ध्याकरण कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ। पहिले कुकुरहरू यस्ता सामुदायिक कुकुरहरूलाई विषहरू खुवाएर चाहिँ मार्ने चलन पनि हामी कहाँ थियो, त्यो चाहिँ कानुनी हिसाबले नि गैर कानुनी हो र मानवीय हिसाबले पनि त्यसलाई राम्रो मानिँदैन र वैज्ञानिक ढङ्गले पनि त्यस्ता सामुदायिक कुकुरलाई नियन्त्रण गर्ने राम्रो विकल्प त्यो हुँदैन। त्यसले गर्दाखेरि हामीले त्यस्ता कुकुरहरूलाई सामुदायिक कुकुरहरूलाई बन्ध्याकरण गर्नुपर्छ, बन्ध्याकरण गरेर कुकुरहरूको सङ्ख्यामा हामीले घटाउनुपर्छ। त्यसबाहेक हामीले जुन हाम्रो समुदायमा सहर बजारमा फोहोर व्यवस्थापन चाहिँ महत्त्वपूर्ण छ, फोहोर धेरै भएर अथवा फोहोरहरूको अव्यवस्थित व्यवस्था भएर हाम्रो चाहिँ यो कुकुरहरूको सङ्ख्या वृद्धि भइरहेको हो। त्यसले गर्दाखेरि फोहोर व्यवस्थापनमा ध्यान दियौँ भने सामुदायिक कुकुरहरूको सङ्ख्या घट्छ। र अर्को महत्त्वपूर्ण कुरा हामीले देखेको चाहिँ रेबिज विरुद्धमा हामीले जनचेतना जगाउन अत्यन्त जरुरी छ। कुनै कुकुरले अथवा कुनै पशुले टोक्यो भने हामीले के गर्ने, कस कहाँ गएर परामर्श लिने, कस्तो अवस्थामा रेबिज विरुद्धको खोप लगाउनु पर्छ र रेबिज विरुद्धको खोपले मात्र पर्याप्त हो कि होइन, जस्तै दुधबाट रेबिज सर्छ सर्दैन, यस्ता विषयहरूमा जान्नको लागि जानकारी दिनको लागि हामीले रेबिजसित सम्बन्धित विषयमा जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। यसमा पनि विशेष गरेर स्कुलका बालबालिकाहरू, किनकि संसारमा जति रेबिज देखिन्छ झन्डै 50% भन्दा बढी रेबिज चाहिँ बालबालिकालाई देखेको अवस्था छ। बालबालिकालाई कुकुरले पनि टोक्न खोज्ने र बालबालिकाले पनि कुकुरहरूलाई जिस्काउन खोज्ने जुन एउटा आनी बानीले गर्दाखेरि पनि बढी जसो कुकुरले टोक्ने चाहिँ बालबालिकाले गरेको हुन्छ। त्यसले गर्दाखेरि हामीले आफ्ना घरमा भएका बालबालिकालाई कम्तीमा यी साधारण कुराहरू रेबिजको बारेमा हामीले जानकारी दिनुपर्छ। हामीले फिल्डमा हामीले यो रेबिज रोगको निदान र अन्वेषण गरिरहँदाखेरि हामीले कतिपय अवस्थामा कस्तो पनि भेटाएका छौँ भन्दाखेरि बालबालिकाले आफ्नो गार्जियनलाई आफ्नो अभिभावकलाई समेत मलाई कुकुरले टोकेको छ भनेर जानकारी नदिँदाखेरि त्यस्ता बालबालिकाको मृत्यु भएको घटना हामीले देखेका छौँ। त्यसले गर्दाखेरि हामीले हाम्रा बालबालिकालाई कुनै कुकुरले अथवा कुनै पशुले टोक्यो भने आफ्नो अभिभावकलाई जानकारी दिनुपर्छ अथवा नजिक जो हुनुहुन्छ ठुलो मान्छे उहाँलाई जानकारी दिनुपर्छ र यसरी साबुन पानीले घाउ धुनुपर्छ भन्ने कुराहरू हामीले यति मात्र जानकारी दियौँ भने पनि धेरै बालबालिकाको हामीले ज्यान जोगाउन सक्छौँ रेबिजबाट।
4: यसपालि पनि सबै तरकारी किराले खाएर बिग्रने भयो।
5: के सोचिराख्नु भएको काका, किन निराश देख्छु नि?
6: हेर्नुहोस् न जुना नानी, यसपालि पनि खेती राम्रो भएन, सबै तरकारीमा किरा लागेर खेरै जाने भयो।
5: अनि कृषि बिमा गर्नु भएको थिएन र?
6: पशु पक्षीको त सुनेको थिएँ, त्यो तरकारी बालीको पनि बिमा हुन्छ र?
5: हुन्छ नि काका, तपाईँले लगाउनु भएको गोलबेडा काउली लगायत सबैको बिमा गर्न सकिन्छ। यसो गर्दा किराबाट हुने नोक्सानी मात्र नभई बाढी पहिरो हावाहुरी जङ्गली जनावर आदिबाट हुने सबै क्षतिको क्षतिपूर्ति पाइन्छ नि।
6: ओहो, यो त नौलो कुरा पो सुने। बरु भन्नुहोस् न, कसरी गर्ने बाली बिमा?
5: ल सुन्नुहोस्, पशु बिमा गरे जस्तै यसमा पनि आफ्नो जिल्लाको तोकिएको बिमा कम्पनीमा गएर प्रक्रिया पुरा गरेपछि बिमामा आबद्ध हुन सकिन्छ। अनि थाहा छ, किसानको सहुलियतको लागि नेपाल सरकारले बिमामा लाग्ने शुल्कको केही प्रतिशत रकम अनुदान पनि दिन्छ नि।
7: हो, बालीको पनि बिमा हुन्छ। बाली बिमा गर्नुहोस्, आफ्नो मेहनतलाई सुरक्षित बनाई ढुक्क हुनुहोस्। घरको भान्सासम्म पुग्ने विषादयुक्त तरकारी र फलफुलले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ, त्यसैले उपभोक्तालाई स्वच्छ उत्पादन उपलब्ध गराउन र प्रयोगकर्तालाई विषादीको जोखिमबाट जोगाउन विषादीको समुचित प्रयोग गर्नुपर्दछ। त्यसका लागि रोग किराको व्यवस्थापन गर्दा सकेसम्म जैविक र वानस्पतिक उपायहरू प्रयोग गर्ने बानी बसालौँ। विषादीको प्रयोग गर्नै परेमा सधैँ प्राविधिकको सल्लाह अनुसार मात्र प्रयोग गरौँ। यसको लागि नजिकैको कृषि कार्यालयहरूमा सम्पर्क गरौँ। विषादी छर्किनु पर्ने अवस्थामा मास्क, पन्जा, एप्रोन, बुट र चस्मा प्रयोग गरी शरीर पूर्ण रूपमा ढाक्ने गरौँ र छर्किसकेपछि ती सामग्रीको समुचित व्यवस्थापन गरौँ। विषादी सधैँ हावा नचल्ने साँझको बेलामा छर्ने गरौँ। विषादी प्रयोग गरे पश्चात तोकिएको पर्खिने अवधि पूरा भएपछि मात्रै टिपेर बजार लैजाऊ र उपभोग गर्ने गरौँ। सम्झनुहोस्, विषादी भनेको विष नै हो। यसको गलत प्रयोगले उपभोक्ता र उत्पादक दुवैको स्वास्थ्यमा समेत हानि पुर्याउन सक्छ।
8: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
9: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
8: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ,
10: सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
9: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
10: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
9: सूचीकरण त गर्नै पर्ने हो।
10: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
11: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
12: हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्या तथा जिज्ञासाको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

नमस्कार अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम फ्यान बक्स कहिले आउँछ भन्दै पर्खेर बसिरहनु भएका तपाईँ सबै मित्रलाई म तपाईँकै साथी अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम फ्यान बक्स तपाईँमा आउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म। अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम हो जसमा म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ यदि तपाईँ चाहनुहुन्छ इमेल गर्नको लागि भने। म इमेल आइडी बताउँछु, fanbox2077@gmail.com हो हाम्रो इमेल आइडी। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, यो इमेल आइडीमा तपाईँले इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ। सन्देशको साथमा कार्यक्रममा बज्ने गीत यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल गर्न सक्नुहुन्छ। है त, कार्यक्रममा तपाईँबाट प्राप्त भएको इमेल त म पक्कै पनि पढ्छु नै, तर अहिले भने कार्यक्रममा पहिलो कोसेली स्वरूप सुनाउँछु, सुरेश कुमारको स्वर शब्द अनि सङ्गीतमा रहेको यो गीत।

हजुर, हर रात सिरानी मेरो आँसुले भिजेको हुन्छ, गीतले यस्तै यस्तै भनिरहेको थियो मित्र। तर हामी चाहिँ तपाईँलाई आग्रह गर्छौँ, तपाईँलाई सम्झाउँछौँ, रुनुभन्दा हाँसेर जीवन बिताउनुमै कल्याण हुन्छ, हाँस्नु नै स्वास्थ्यका लागि फाइदाजनक छ है। त्यसैले सकेसम्म हाँसेर दिनहरू बिताउने गर्नुहोस्, यही आग्रह गर्छु। अनि तपाईँका हर रात सिरानी चाहिँ आँसुले नभिजुन, हाम्रो यही कामना छ। यही कामनाका साथमा कार्यक्रम फ्यान बक्समा फेरि पनि म स्वागत गर्छु। कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ यो समयमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको तरङ्गमा। अनि मित्र, कार्यक्रम फ्यान बक्स एउटा मात्र यस्तो कार्यक्रम जसमा तपाईँ हामीलाई इमेल गर्न सक्नुहुन्छ। म तपाईँबाट प्राप्त भएको इमेल पढ्ने गर्छु। यदि तपाईँले भर्खरै मात्रै आफ्नो रेडियो सेट ट्युन इन गरी हामीलाई सुन्न थाल्नु भएको हो भने तपाईँलाई इमेल गर्न त म पनि चाहन्छु, तर इमेल आइडी के होला भनिरहनु भएको छ भने चाहिँ म तपाईँको लागि इमेल आइडी बताउँछु। इमेल आइडी रहेको छ fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox fanbox2077@gmail.com। त मित्र, यो इमेल आइडीमा तपाईँले इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है। त यो जानकारी गराएँ मैले। यो जानकारी पश्चात अर्को जानकारी म गराउँछु, त्यो के हो भने तपाईँले हाम्रो वेबसाइट www.radionepal.gov.np अनि www.radionepalonline.com रेडियो नेपालको मोबाइल एप र हाम्रो वेबसाइटमा गएर अडियो सङ्ग्रहबाट पनि हामीलाई फुर्सदको समयमा सुन्न सक्नुहुन्छ। कृपया सुन्ने कोसिस गर्नुहोला है। यो आग्रह पश्चात अब चाहिँ म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। तपाईँहरू आफ्नो इमेल कहिले आउँछ भन्दै पर्खेर बसिरहनु भएको छ होला होइन। पर्खनु पर्दाको पीडा ज्यादै कष्टप्रद हुने गर्छ, त्यही हुँदा म हाम्रो मित्रहरूलाई धेरै बेर कष्ट दिन चाहन्न। लाग्दैछु तपाईँबाट प्राप्त भएको यो पहिलो मेल पढ्नतर्फ। यो मेल हामीलाई नारायण शर्माजीले गर्नुभएको हो। उहाँको घर नेपालको कपन हो भने उहाँ अहिले हुनुहुन्छ अस्ट्रेलियामा। लेख्नुहुन्छ नारायणजी, दिदी नमस्कार, म पढ्नको लागि अस्ट्रेलिया आएको हुँ, तर के गर्ने हेर्नुहोस् न, मान्छे चाहिँ म यहाँ छु तर मेरो मन भने घरमै छ, नेपालमै छ, साह्रै याद आउँछ भने लेख्नु भएको छ। अनि अझ गाडी लेख्नुहुन्छ नारायणजीले, रेडियो नेपालको यो कार्यक्रम अनलाइनमा सुन्न पाउँदा असाध्यै खुसी लागेको छ। एकछिन भए पनि म अस्ट्रेलियामा भएको कुरा मैले बिर्सेँ, म आफ्नै घरमै भएको आभास आयो यो कार्यक्रम सुनेको अवधिभर। थ्याङ्क यू रेडियो नेपाल इन्टायर टिम भनेर लेख्नु भएको छ नारायण शर्माजीले। अस्ट्रेलियाबाट हामीलाई मेल गर्नुभएको हो भने उहाँको नेपालको घर चाहिँ यहाँ कपनमा रहेको छ। धेरै धन्यवाद नारायणजी तपाईँलाई। तपाईँले हाम्रो कार्यक्रम सुनेर हामीलाई इमेल गर्नुभएको छ, माया गर्नुहुँदो रहेछ, साह्रै खुसी लाग्यो है। त सबैभन्दा पहिला त नारायणजी पढ्नको लागि अस्ट्रेलिया गएको कुरा लेख्नु भएको छ, परदेशी भूमिमा हुनुहुन्छ, राम्रोसँग पढ्नुहोला। अनि तपाईँले पढ्नुभएको कुरा चाहिँ आफ्नो देशमै आएर खर्चिनुहोला, यही आग्रह गर्न चाहन्छौँ हामी है। अनि मित्र, तपाईँलाई मात्र होइन, आफ्नो आफन्तबाट आफ्नो देशबाट टाढिनु पर्दा सबैलाई एक्लोपनको महसुस हुने गर्छ, यो मानवीय नेचरै यस्तै छ है। केही छैन, हामीले आफ्नो परिवारको सदस्य ठान्नुहोला मित्र, सम्भव भएसम्म कार्यक्रम सुनेर साथ दिने कोसिस गर्नुहोला, हाम्रो साथमा रहने कोसिस गर्नुहोला, यही आग्रह गर्छु म। अनि नारायणजी फेरि पनि तपाईँलाई धन्यवाद भन्दै तपाईँको लागि अनि तपाईँलाई चिन्ने जति पनि हुनुहुन्छ उहाँहरू सबैको लागि हामी एउटा गीत पक्कै पनि सुनाउँछौँ, तर एकैछिन धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि है। त अर्को एउटा इमेल पढ्छु, त्यसपछि मात्रै म गीत सुनाउँछु। अबको क्रममा रहेको छ यो इमेल सुमन खड्काजीले गर्नुभएको हो, बुधबारे झापाबाट। लेख्नुहुन्छ सुमनजी, नमस्कार दिदी, मेरो नाम सुमन खड्का हो, म चाहिँ झापा बुधबारे हो मेरो घर, तर अहिले चाहिँ बेङ्गलोर इन्डियामा छु। म यो कार्यक्रम सधैँ सुन्छु, नियमित सुन्छु, मलाई मनपर्छ यो कार्यक्रम। बाहिर रहे पनि मन सधैँ नेपालमै छ, आफ्ना आफन्तको माझमै रहेको कुरा जानकारी गराउँदै अब बज्ने गीत मलाई सुमन खड्का पङ्कज भनेर चिन्नुहुने सबै सबैलाई सुनाउन चाहन्छु, मिठो सम्झनाका साथमा भने लेख्नु भएको छ सुमन खड्काजीले। झापा बुधबारे हो उहाँको घर भने उहाँ अहिले हुनुहुन्छ बेङ्गलोर इन्डियामा। धेरै धन्यवाद सुमनजी, तपाईँले हामीलाई सुनेर कार्यक्रम इमेल गर्नुभएको छ, धेरै खुसी लाग्यो है।
अब म गीत सुनाउँछु तपाईँको लागि अनि तपाईँलाई चिन्ने सबैको लागि, है त सुमनजी? राम्रोसँग पढ्नुहोला है, अनि तपाईँले पढ्नु भएको कुरा चाहिँ आफ्नो देशमै आएर खर्चिनुहोला है त, यही आग्रह गर्दै अब पनि म गीत नै सुनाउँछु। स्वरूप राज आचार्य र श्रेयस च्याम्जोङको स्वरमा सजिएको गीत रचना रमेश पौडेलले गर्नुभएको हो भने सङ्गीत सुरेश अधिकारीको रहेको छ।

हजुर मित्र, तिमी साँच मेरो तिमी नै बिहानी. त मित्र, हाम्रो पनि सबै थोक तपाईँ हुनुहुन्छ है. तपाईँकै मनोरञ्जनका लागि भनेर हामीले विभिन्न खालका कार्यक्रमहरू लिएर तपाईँमा आज उपस्थित हुने गर्छौँ. मित्र, तपाईँको साथ हामीलाई चाहिन्छ, तपाईँको माया हामीलाई चाहिन्छ है. तपाईँको साथ माया बिना हामी अधुरो अनि अपुरो हुन्छौँ. त्यसैले हामीलाई अधुरो अनि अपुरो नबनाउनुहोला, साथ दिने कोसिस गर्नुहोला, माया गर्नु नभुल्नुहोला भन्ने आग्रहका साथमा कार्यक्रम फ्यान बक्समा म फेरि पनि स्वागत गर्छु. कार्यक्रम फ्यान बक्स सुनिरहनु भएको छ तपाईँ. यो समयमा रेडियो नेपालको तरङ्ग मार्फत तरङ्गित भइरहेको छ यो कार्यक्रम. अनि मित्र, कार्यक्रम फ्यान बक्स तपाईँमा आज आउने गर्छ प्रत्येक शुक्रबार दिउँसो 1:20 करिब 2 बजेसम्म. अनि यसमा चाहिँ यो कार्यक्रममा तपाईँले इमेल गर्न सक्नुहुन्छ. यदि इमेल गर्न चाहनुहुन्छ भने म इमेल आइडी बताउँछु. इमेल आइडी रहेको छ fanbox2077@gmail.com. उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि. fanbox2077@gmail.com. त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ. सन्देशको साथमा कार्यक्रममा बज्ने गीत, यदि तपाईँ आफ्ना आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ है. त यो जानकारी पश्चात अब चाहिँ म फेरि पनि लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ. यसै क्रममा यो इमेल हामीलाई हाम्रो नियमित श्रोता राजाराम रामाजीजीले गर्नुभएको हो. पालुङ शिखरकोटबाट लेख्नुहुन्छ, नमस्कार अनिताजी, आरामै हुनुहुन्छ भने सोध्नु भएको छ. ठिकठाकै छु म, तपाईँ कस्तो हुनुहुन्छ राजारामजी? राजारामजीले अझ गाडी लेख्नु भएको छ, म पालुङ शिखरकोटबाट हजुरको नियमित श्रोता. अब यो कार्यक्रम मार्फत बज्ने गीत मेरो जीवनसाथी किशोर रायमाझीको लागि सुनाउँछु. त्यसै गरी मायालु छोरा रामराजा रायमाझीको लागि, अनि नरेन्द्र रिमाल, अरुण नदी खत्री, सुमी लिम्बू, रामबहादुर खड्का, मुना मुखिया, ओममणि सापकोटा, सुकुराम लामा, मुरारी कोइराला, रामपुकार राई, अनि रुबिना राई, राजेन्द्र बान्तवा राई र चन्द्रबहादुर बमजनलाई मलाई फोन गर्नको लागि आग्रह गर्छु भने लेख्नु भएको छ राजाराम रामाजीजीले पालुङ शिखरकोटबाट. त राजारामजी, मैले तपाईँको सन्देश पढेर सुनाइसकेको छु है. अब म चाहन्छु तपाईँले जो जोसलाई सम्झन चाहनु भएको छ नि, उहाँले चाहिँ तपाईँको यो सन्देश यति बेला मेरो आवाज मार्फत सुनिरहनु भएको होस् भन्ने है. त यो मिठो चाहना, यो मिठो कामनाका साथमा गीत त म पक्कै पनि सुनाउँछु, तर एकैछिन धैर्य गर्नुपर्ने हुन्छ राजारामजी. तपाईँको लागि, तपाईँको छोराको लागि, तपाईँको श्रीमतीको लागि, अनि तपाईँले भन्नुभएको सबै सबैको लागि है. त एकैछिन धैर्य गर्नुपर्ने हुन्छ गीतको लागि है. अब पनि म अर्को इमेल पढ्छु. यो इमेल हामीलाई गर्नुभएको छ उहाँले रामु सुवेदी भनेर आफ्नो नाम लेख्नुभएको छ, अनि कुवेतमा कामको सिलसिलामा छु भने लेख्नुभएको छ. लेख्नुहुन्छ, अहिले चाहिँ म ड्युटीमा बस्दा पनि रेडियो सुनेर बस्ने गर्छु, त्यसैले नेपालमा भएको झैँ आवाज भइरहेको छ मलाई कार्यक्रम सुन्दा. हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्छु, सबै रेडियो नेपाल टिमहरूलाई. म चाहिँ रामु सुवेदी हुँ, हाल चाहिँ कुवेतमा कामको सिलसिलामा छु, इमेल गरिरहेको भने लेख्नुभएको छ रामुजीले. धेरै धन्यवाद. तर रामुजी, तपाईँले आफ्नो नेपालको ठेगाना चाहिँ यहाँ लेख्नु भएको छैन है. अब अर्को पटक इमेल गर्दा चाहिँ कृपया आफ्नो नेपालको ठेगाना पनि हामीलाई लेखेर पठाउनुहोस् भन्ने आग्रह हाम्रो तर्फबाट रहेको छ भने रामुजी तपाईँलाई धेरै धन्यवाद. अनि तपाईँलाई चिन्ने सबै सबैको लागि, अनि तपाईँको लागि पनि हामी अब बज्ने गीत सुनाउँछौँ है. त मित्र, अब भने गीत सुन्ने बेला भएको छ. यो गीत रचना रिमालको स्वरमा सजिएको छ. गीत रचना प्रमोद भट्टराई प्रत्येकले गर्नुभएको हो भने सङ्गीत कीर्ति न्यौपानेको रहेको छ.

हजुर, तिम्रो मनका कुरा सबै रचना रिमालको स्वरमा सजिएको यो गीत हामीले तपाईँलाई सुनायौँ कार्यक्रम फ्यान बक्समा। त मित्र, कार्यक्रम फ्यान बक्स तपाईँलाई थाहा नै छ, तपाईँबाट प्राप्त भएको इमेल पढ्ने कार्यक्रम हो यो भनेर, होइन? यदि तपाईँ हामीलाई इमेल गर्न चाहनुहुन्छ तर इमेल आइडी थाहा छैन भने इमेल आइडी म बताउँछु। इमेल आइडी रहेको छ fanbox2077@gmail.com। उच्चारण गर्छु म तपाईँ सबैलाई सजिलो होस् भन्नका लागि, fanbox2077@gmail.com। त मित्र, तपाईँले यो इमेल आइडीमा इमेल गर्दा तपाईँको इमेलमा एउटा सन्देश हुनुपर्छ, सन्देशको साथमा कार्यक्रममा बज्ने गीत। यदि तपाईँ आफ्नो आफन्तको नाममा सुनाउन चाहनुहुन्छ भने अवश्य पनि उहाँहरूको नाम लेखेर तपाईँ आफ्नो इमेल हामीलाई गर्न सक्नुहुन्छ। है त, यो जानकारी गराएँ मैले, यो जानकारी पश्चात अब चाहिँ म लाग्छु तपाईँबाट प्राप्त भएको तपाईँको इमेल पढ्नतर्फ। यसै क्रममा यो इमेल हामीलाई सतीक फुलदेलजीले गर्नुभएको हो, गुल्मीको मुसिकोटबाट लेख्नुहुन्छ सतीकजी। दिदी नमस्कार, म सतीक फुलदेल सुन्दैछु कार्यक्रम गुल्मी मुसिकोटबाट। प्रोग्राम राम्रो लाग्छ मलाई। आज यस कार्यक्रम मार्फत मेरो बाबा टिकाराम फुलदेललाई अब बज्ने गीत सुनाउन चाहन्छु, त्यसै गरी मेरो मम्मीको लागि, अनि समीक्षा फुलदेल, बहिनी सम्प्रिरिका फुलदेल, हजुरआमा नयनकला फुलदेल, साथै मलाई सतीक फुलदेल भनेर चिन्ने नचिन्ने सबै सबैलाई मिठो सम्झना भन्न चाहन्छु भनेर लेख्नु भएको छ सतीक फुलदेलजीले गुल्मीको मुसिकोटबाट। धेरै धन्यवाद सतीकजी तपाईँको लागि, अनि तपाईँले भन्नुभएको सबै सबैको लागि। हामी अब बज्ने गीत पक्कै पनि सुनाउँछौँ, तर एकैछिनपछि। है त, अबको क्रममा म अर्को इमेल पढ्छु। यो इमेल हामीलाई मुना काफ्लेजीले गर्नुभएको हो, पाखरीवास धनकुटाबाट लेख्नुहुन्छ मुनाजी। नमस्कार दिदी, अहिले कार्यक्रम रेडियो ट्युन गरेर सुनिराखेको छु मैले। मेरी कान्छी छोरी भर्खरै मात्रै जापान गएकी छिन् पढ्नको लागि। उनलाई विशेष सम्झना एवं माया भन्छु। अनि छोरीहरू रमा सापकोटा, उमा सापकोटा, एडमन्ड पराजुली, सबिना ढकाल लगायत मलाई मुना काफ्ले भनेर चिन्ने जति पनि हुनुहुन्छ उहाँहरू सबै सबैलाई मिठो माया मिठो सम्झना भन्दै अब बज्ने गीत सुनाउन चाहेँ भनेर लेख्नुभएको छ मुना काफ्लेजीले पाखरीवास धनकुटाबाट। धेरै धन्यवाद मुनाजी। त अब भने म अर्को इमेल पढ्छु। यो इमेल हामीलाई पासाङमु शेर्पाजीले गर्नुभएको हो, गौरी शङ्कर दोलखा भनेर आफ्नो ठेगाना लेख्नुभएको छ। लेख्नुहुन्छ पासाङमुजी, कार्यक्रम सुनिरहेको छु, अब बज्ने गीत मेरो घर परिवार सबै सबैलाई मिठो सम्झना भन्दै सुनाउन चाहन्छु भनेर लेख्नुभएको छ पासाङमु शेर्पाजीले गौरी शङ्कर दोलखाबाट। धेरै धन्यवाद पासाङमुजी। अब भने आजको लागि अन्तिम इमेल पढ्छु म। यो इमेल हामीलाई कान्छा डुम्जनजीले गर्नुभएको हो, सोलुखुम्बु सुताङबाट। लेख्नुहुन्छ कान्छाजी, नमस्कार, अब बज्ने गीत विशेष गरी मेरो साथीहरू गगन तेरथुमी कान्छा, आशा श्रेष्ठ दिदी, डोमा शेर्पा, छापाली कान्छी, पेमा शेर्पा, लोकमाया सुनुवार, जाङमु शेर्पा, सन्ध्या शेर्पा, सहयात्री सरु, शेखर प्रसाद श्रेष्ठ लगायत सबै सबैलाई मिठो माया मिठो सम्झना भन्दै सुनाउँछु म कान्छा डुम्जन भने लेख्नु भएको छ सोलुखुम्बु सुताङबाट। धेरै धन्यवाद कान्छा डुम्जनजी। त मित्र, गीत त अब म तपाईँ सबैको लागि सुनाउँछु नै, तर गीतभन्दा अगाडि आज कार्यक्रममा जो जो मित्रले हामीलाई इमेल गर्नुभयो त्यसको लागि सबैलाई धेरै धेरै धन्यवाद भन्छु। अनि जो मित्रले आज कार्यक्रममा इमेल त गर्नुभएको छैन तर व्यस्तताका बावजुद हामीलाई समय दिएर सुनिदिनु भएको छ, तपाईँको अमूल्य साथको लागि, तपाईँको अमूल्य मायाको लागि धेरै धेरै धन्यवाद। अनि प्रविधि संयोजन गरिदिनु भएकोमा पराग पोखरेल अनि लक्ष्मण विष्टलाई पनि धेरै धन्यवाद भन्दै अब तपाईँको माझमा लास्मित राईको स्वरमा सजिएको एउटा गीत सुनाउँदै बिदा हुन्छु म। गीत रचना सुरेश स्थापितले गर्नुभएको हो भने सङ्गीत न्यू बज्राचार्यको रहेको छ। अनि मित्र, जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 2 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ, सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम फ्यान बक्सबाट म तपाईँकै साथी निता आचार्य बिदा भएँ। हौस् त, नमस्कार।

0: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराऊ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौ। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
1: डाक्टर साहब नमस्कार, मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
2: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
1: हो डाक्टर साहब।
2: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठुलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
1: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
3: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
5: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: मयूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-4418।

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौं, स्वस्थ रहौं।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
7: नेपालको समावेशी आवाज।
8: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तार्ने प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ लक्ष्मण विष्ट, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र विमला राई।

केही क्षणमै सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गानपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ। करिब 3 बजेसम्म 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण हुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार प्रसारण हुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 दनुवार भाषामा कार्यक्रम हामै दनुवार सुन्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण हुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

यहाँहरूमाझ भर्खरै राख्यौँ चलचित्र मोहनीबाट उदित नारायण झा र दिपा झाको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द रचना थियो सुरेन्द्र राणाको भने सङ्गीत थियो शम्भुजित बाँसकोटाको. यहाँहरूलाई करिब 3 बजेसम्म अब चलचित्रका गीतहरू मार्फत मनोरञ्जन गराउनेछौँ. यस क्रममा अर्को चलचित्र राजकुमारबाट यो गीत राख्दैछौँ. यसमा स्वर रहेको छ थुप्पेन लामा लोचन भट्टराईको स्वर र शब्द रचना रहेको छ राजेन्द्र पौडेलको भने सङ्गीत रहेको छ शक्ति बल्लभको.

0: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

चलचित्रका गीतहरू सुनाउने क्रममा भर्खरै राख्यौँ चलचित्र पाकेट मारबाट यो गीत र यो गीतमा स्वर रहेको थियो मनिला सोताङ र इन्द्रजित मिजारको शब्द थियो धनेन्द्र विमलको भने सङ्गीत थियो अनिल शाहीको अब यहाँहरूलाई चलचित्रकै गीतहरू सुनाउने क्रममा अर्को चलचित्र छहारीबाट यो गीत राख्दैछौँ यसमा स्वर रहेको छ आनन्द कार्कीको भने शब्द रचना रहेको छ अमर रसाइलीको र सङ्गीत रहेको छ विनय बबीको

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

चलचित्रका गीतहरू सुनाउने क्रममा भर्खरै यहाँहरू माझ राख्यौं। चलचित्र बहादुरबाट रिमा गुरुङ र साथीहरूको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द रचना थियो यादव खरेलको भने सङ्गीत थियो दीपचन्द्र मोक्तानको। यहाँहरूलाई अब चलचित्रका गीतहरू राख्ने क्रममा अन्तिम गीत राख्दैछौँ। चलचित्र बिहानीबाट कुमार कान्छाको स्वरमा रहेको यो गीत र यो गीतमा शब्द रचना रहेको छ तेजेन्द्र भुर्तेलको भने सङ्गीत छ टिका भण्डारीको। यस गीतपछि यहाँहरूले केही सूचना र सन्देश सुन्न सक्नुहुनेछ। ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। त्यसपछि 3:15 सुन्न सक्नुहुनेछ दनुवार भाषामा समाचार। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: डाक्टर साहब नमस्कार, मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
1: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
0: हो डाक्टर साहब।
1: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको सङ्क्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठुलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
0: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
2: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर ड्राइभ मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01-4217-666 सम्पर्क गर्नुहोस्।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
3: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय
4: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौ। पन्छी को मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराऊ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संवैधानिक निकायको रिक्त पदमा नियुक्तिको सिफारिस गर्न आज साँझ संवैधानिक परिषदको बैठक बस्दै बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिको लागि सरकारद्वारा 50 करोड रुपियाँ निकासा र युक्रेनको राजधानी किएवमा भएको रुसी आक्रमणमा परि 30 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा साँझ 5 बजे बस्ने गरी बैठक बोलाइएको छ। बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिस सम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता भीष्मराज आङदाङबेले जानकारी दिनुभयो। हाल निर्वाचन आयोगमा अध्यक्ष सहित 2 राष्ट्रिय मानवाधिकार आयोगको सदस्य 1 र मुस्लिम आयोगको अध्यक्ष सहित 2 पद रिक्त छन्। राष्ट्रिय समावेशी आयोगको अध्यक्ष सहित 2 पद रिक्त छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा 1 सदस्य पद रिक्त छ। थारू आयोगमा अध्यक्ष सहित 2 र मधेसी आयोगमा पनि अध्यक्ष सहित 2 पद रिक्त छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्ष सहित 3 र महिला आयोगमा 1 सदस्य पद खाली छ। ती पदहरूमा संवैधानिक परिषदले नाम छनौट गरी संसदीय सुनवाईको लागि सिफारिस गर्ने संवैधानिक प्रावधान छ। प्राविधिक समस्याको कारण केही बेर बसेर स्थगित भएको राष्ट्रिय सभाको बैठक पुनः शुरू भएको छ। बैठकमा राष्ट्रिय सभाका सचिव तुल बहादुर कणेलले आर्थिक विधेयक 2083, सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण विवरण दोस्रो संशोधन विधेयक 2083 लगायतका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभामा टेबल गर्नुभयो। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक 2083का विभिन्न शीर्षक मध्ये गृह, रक्षा, परराष्ट्र, अर्थ, पूर्वाधार विकास लगायतका मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल जारी छ। सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा समावेश गरेको 100 दिनमा गर्ने कामहरू तीव्र रूपमा अघि बढिरहेका छन्। सरकारको कार्ययोजनामा समावेश भएका ऊर्जा क्षेत्रका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
1: सरकारले मुलुकको अर्थतन्त्रको प्रमुख आधार स्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर यस क्षेत्रका कार्ययोजना समावेश भएका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाएको छ। शासकीय सुधारको कार्ययोजनाको 74 नम्बर बुँदामा ऊर्जा निर्यात रणनीति 1 महिनाभित्र तयार पार्ने उल्लेख भए अनुसार कार्ययोजना तय भइसकेको छ भने ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर उक्त रणनीतिलाई कार्यान्वयनमा लैजाने गरी आवश्यक तयारी गरिरहेको मन्त्रालय जनाएको छ। ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको संवाहकका रूपमा स्थापित गर्दै विद्युतको आन्तरिक खपत वृद्धि र विद्युत निर्यातको स्पष्ट खाका समेटेर यो रणनीति तयार पारिएको हो। ऊर्जा क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्नका लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना तयार गरी कार्यान्वयनको चरणमा रहेको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिकराम भण्डारीले जानकारी दिनुभयो।
2: बुझाहरूमा फोकस गरेको छ। ऊर्जा निर्यात रणनीति 1 महिनाभित्र तयार गर्ने र विद्युत निर्यातलाई उच्च मूल्य प्राप्त हुने बजार विशेष गरी साँझको पिक समयमा केन्द्रित गर्ने रणनीति तत्कालै कार्यान्वयन लैजाने भन्ने विषयमा चाहिँ मन्त्रालय अन्तर्गतकै सहसचिवको संयोजकत्वमा कमिटी गठन भई ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर यो कार्यान्वयनको अवस्थामा रहेको छ भने सरकारको लक्ष्य हासिल गर्नको लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना पनि तयार गरी त्यो
1: सरकारले आगामी आर्थिक वर्षभित्र 1 दर्जन प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। आन्तरिक रूपमा उत्पादित बिजुलीलाई उपभोक्ताको पहुँचमा पुर्याउने उद्देश्यका साथ प्रसारण

0: एक प्रवक्ता भण्डारी
1: ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक वित्तीय संरचना सहकारी निजी विदेशी तथा डायस्पोरा लगानी विकास गर्ने साथै उक्त सुधारहरू कानुनका लागि सम्बन्धित निकायले स्पष्ट समय सीमा तोकी कानुनमा लैजाने भन्ने विषयमा एचआइडिसिएलले प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको छ र उसले दिएका सुझावहरूलाई कानुन योग्य कसरी बनाउन सकिन्छ र त्यो लगानीलाई ऊर्जा क्षेत्रमा दीर्घकालीन रूपमा कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञ सदस्यहरूको टिमले छलफल गरिरहेको छ। राय सुझावको आधारमा त्यसलाई पनि हामी चाहिँ कानुनमा लैजाने चाहिँ नेपाल सरकारको लक्ष्य रहेको छ।
0: ऊर्जा क्षेत्रमा 100 दिनमा गर्ने भनेर सार्वजनिक गरेका कामहरू सरकारले सोचे भन्दा तीव्र गतिमा अगाडि बढेको मन्त्रालयले जनाएको छ। विगतमा नागरिकहरूले भोग्दै आएका समस्या समाधान गर्ने गरी मन्त्रालयले सुशासनका क्षेत्रमा काम गरेको र त्यसको नागरिकहरूले महसुस गरिरहेको बताउनुहुन्छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिकराम भण्डारी।
1: जति पनि सुशासनको क्षेत्रमा ऊर्जा मन्त्रालयले गर्नुपर्ने र जनताहरूले खेप्दै आएको जुन ढिला सुस्ती समस्याहरूलाई समाधान गर्नको लागि शासकीय सुधार कार्यान्वयनमा भएर जनताहरूले पनि महसुस गरिरहेको अवस्था छ।
0: सरकारी स्रोत साधनको उपयोग, निर्धारित सूचकहरूको कार्यान्वयन तथा तोकिएका काम समयमै सम्पन्न भए नभएको विषयमा निरन्तर निगरानी समेत राखिएको छ। मन्त्रालयले डेलिभरीमा आधारित शासन प्रणालीलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार, गुनासोको प्रभावकारी व्यवस्थापन लगायतका काममा समेत जोड दिएको जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
2: रिपोर्ट पछि बाँकी समाचार। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेको पशु सेवा विभागलाई 50 करोड रुपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति विवरणको लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीडित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यको साथ काम गरिरहेको बताउनु भएको छ। काभ्रे प्लान्चोकको धुलीखेल स्थित काठमाडौँ विश्वविद्यालय केयुको आज आयोजित 31 दीक्षान्त समारोहमा उहाँले समृद्ध र समुन्नत समाज निर्माणको लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। मन्त्री पोखरेलले काठमाडौँ विश्वविद्यालयबाट हालसम्म विविध विधामा 51,000 भन्दा बढी जनशक्ति उत्पादन भइसकेको हुँदा उनीहरूले पनि सरकारलाई सहयोग गरेर समुन्नत समाजको लागि देखेको सपना पूरा गर्नुपर्ने बताउनुभयो। मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरी जलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो। औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति श्रृङ्खलामा सुधार गर्नको लागि 6 बुँदे निर्देशन जारी गरेको छ। औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्कीले मुलुकमा औषधि आपूर्ति श्रृङ्खलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोक विक्रेता तथा खुद्रा विक्रेतालाई कार्यान्वयनको लागि स्वनिर्देशन जारी गरिएको बताउनुभयो। निर्देशन अनुसार सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्नो आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्नेछ। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख गरिएको छ। काठमाडौँ महानगरपालिकाले बन्चरी डाँडामा लैजाने फोहोरको मात्रा घटाउन 10 वटा स्रोतमै फोहोर वर्गीकरण व्यवस्थापन सुरु गरेको छ। काठमाडौँ महानगरपालिकाका वातावरण विभागका प्रमुख सरिता राईले बन्चरी डाँडा फोहोर व्यवस्थापनको आयु बढाउन स्रोतमै फोहोर वर्गीकरण र व्यवस्थापनको सुरुवात गरेको बताउनुभयो। महानगरपालिकाले वडा नम्बर 12, 18, 19, 20, 21, 22, 23, 25, 26 र 27 स्रोतमै फोहोर वर्गीकरण व्यवस्थापन अगाडि बढाएको हो। प्रमुख राईका अनुसार स्रोतमै फोहोर व्यवस्थापनपछि हाल महानगरबाट दैनिक 15 ट्रक मात्रै फोहोर बन्चरे डाँडामा लगिँदै गरिएको छ। यसअघि त्यसरी वर्गीकरण नगर्दा दैनिक 20 ट्रकसम्म फोहोर पठाइने गरेको थियो। सरकारले चितवन स्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डाक्टर योगेन्द्र प्रसाद सिंहलाई नियुक्त गरेको छ। नियुक्तिपछि उहाँले आज स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजे।

0: आजको समाचार, अब केही बेर विज्ञापन।
1: एसई सक्यो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको राजधानी केभमा भएको रुसी आक्रमणको कारण मृत्यु हुनेको संख्या कम्तीमा 30 जना पुगेको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको कारण आंशिक रूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा आफ्नो सेनाले निश्चित रूपमा यो आक्रमणको बदला लिने बताउनु भएको छ। यसैबीच युरोपियन युनियनका शीर्ष कूटनीतिज्ञले मस्कोमाथि नयाँ प्रतिबन्ध प्रस्ताव गरेका छन् भने जेलेन्स्कीले प्याट्रियट एयर डिफेन्स मिसाइल निर्माण गर्ने इजाजत पत्रको लागि दबाब दिनु भएको छ। संयुक्त राष्ट्र संघका प्रमुख महासचिव एन्टोनियो गुटरेसले विनाशकारी रुसी आक्रमणको निन्दा गर्दै युद्ध विरामको आह्वान गर्नु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई एकतर्फी र हास्यास्पद भएको टिप्पणी गर्दै यसलाई यथावत कायम राख्न नसकिने बताउनु भएको छ। टर्कीको राजधानी अङ्करामा जुलाई 7-8 हुने नाटो शिखर सम्मेलन अघि उहाँको यो अभिव्यक्तिलाई गठबन्धनभित्रको बढ्दो मतभेदको रूपमा हेरिएको छ। ट्रम्पले आफ्नो ट्रुथ सोसल सामाजिक सञ्जाल मार्फत नाटोसँग अमेरिकाको सम्बन्ध पारस्परिक नभएको दावी गर्नुभएको छ। उहाँले अमेरिकाले गठबन्धनमा अन्य सदस्य राष्ट्रको तुलनामा अत्याधिक आर्थिक तथा सैनिक दायित्व वहन गरिरहेको उल्लेख गर्दै रक्षा खर्च सम्बन्धी तथ्याङ्क समेत सार्वजनिक गर्नुभएको थियो। अब खेलकुद। पोर्चुगल, स्पेन र स्विजरल्यान्ड फिफा विश्वकप 2026 अन्तिम 16 प्रवेश गरेका छन्। अस्ट्रेलियालाई 3-0 गोलले हराउँदै स्पेन, क्रोएसियालाई 2-1 गोलले हराउँदै पोर्चुगल र अल्जेरियालाई 2-0 गोल अन्तरले हराउँदै स्विजरल्यान्डले अन्तिम 16 स्थान सुरक्षित गरेका हुन्। अब मौसम। देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्ट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्ट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एक पटक। संवैधानिक निकायको रिक्त पदमा नियुक्तिको सिफारिस गर्न आज साँझ संवैधानिक परिषदको बैठक बस्दै बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिको लागि सरकारद्वारा 50 करोड रुपियाँ निकासा र युक्रेनको राजधानी केभमा भएको रुसी आक्रमणमा परि 30 जनाको मृत्यु। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनाश काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाक वरिष्ठ नेता बालेन्द्र शाहक नेतृत्वमा अख्निक सरकार गठन हकला आइलार कानो 100 दिन पूरा आखतिर छिक। यी समयमा नेपालक परराष्ट्र नीतिक आगोक विषय बारेमा प्रधानमन्त्री आफ्नै थरी थरी देशक राजदूत तसु नेपालक विकासक साझेदारलाई जानकारी दिलरछात। नेपालक कूटनीति पहुँच बढालार बलियो तसु सुशासनलाई केन्द्रमा धरला यी सरकारले। देशक अन्तर्राष्ट्रिय नाता बढालार तसु कूटनीति चालालामा नयाँ प्रयास सुरु गरिरहेलिक। परराष्ट्र मन्त्रालय जानकारी बिना मन्त्री परिषदक सदस्य मात्र नयाँखीको उपरोक्त हक सरकारी अधिकारी विदेशी नियोगक मुख्य वा कूटनीतिक प्रतिनिधिलाई भेटेले नै पाइलार सहित राष्ट्रिय हित केन्द्रित कूटनीतिमा सरकारले जोड दिल र छिक। कूटनीतिक आचार संहिता पुरा मान्ति बित्ल समय ठिके प्रधानमन्त्री मन्त्री तसो अर्को उपरोक्त पदमा रहलार अधिकारीले राजदूते सोझे भेटलार परम्परा टोडन जैरेलिक। यसनिके छिमेकी देश भारत तसु चीनसँगै नयाँ ढङ्गै नाता बढालार प्रयास पनि भइधरेलिक। यीमाझ परराष्ट्र मन्त्री शिशिर खनाले दुयता देशक औपचारिक रूपमा घुमेको अख्निक सरकारक विकासक आगो कुरो अंश विषय वस्तु अनुसारक नयाँ नयाँ बानालार नाताबारे नेपालक धारणा स्पष्ट गर्न रहेछ। प्रधानमन्त्री बालेन्द्र शाहक अध्यक्षतामा आज संवैधानिक परिषद बैठक बस्ती रचिक। प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालयमा आज बिहारको 5 बजे बसलाको बैठक बोलालो हो। बैठकमा संवैधानिक निकाय खाली पदमा नियुक्त सिफारिस बारेक विषयमा छलफल अख्लार मुख्य प्रतिपक्षी दल नेपाली काङ्ग्रेसक नेता भीष्मराज आङदेङबे जानकारी दिल र साथ अग्नि निर्वाचन आयोगमा अध्यक्ष सहित 2 राष्ट्रिय मानव अधिकार आयोगक सदस्य 1 मुस्लिम आयोगक अध्यक्ष सहित 2 राष्ट्रिय समावेशी आयोग अध्यक्ष सहित 2 अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा 1 सदस्य पद खाली रचिक। यसनिगे थारू मधेसी आयोगमा अध्यक्ष सहित 2 राष्ट्रिय प्रकृति स्रोत तसु वित्त आयोगमा अध्यक्ष सहित 3 अंश महिला आयोगमा 1 सदस्य पद खाली रचिक। उसे पदमा संवैधानिक परिषदले नाम छानेको संसदीय सुनवाईको लागि सिफारिस गर्ला संवैधानिक व्यवस्था रचिक। कृषि वन तसु पर्यावरण मन्त्रालय बर्डफ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति मिलादेले पशु सेवा विभागले 50 करोड रुपे बराबर पैसा छुट्टाको निकाल्न रहेछ। मन्त्रालय बर्डफ्लू पुष्टि अख्ल 11 जिल्लामा नष्ट गर्ल कुखुरी डीमा तसु दाना क्षतिपूर्ति विवरणक लागि उसे पैसा विभागले मिलादिल हो। बर्डफ्लूबाट आर्थिक नोक्सानी बेहोर्ल किसानलाई राहत स्वरूप क्षतिपूर्ति दिएलै विभागीय मन्त्रालय सँगै पैसा माग गर्ल रलिक। विभागक प्रवक्ता डाक्टर मुकुल उपाध्याय उसे पैसा पीडित किसानलाई क्षतिको 75% क्षतिपूर्ति दिला जानकारी दिल र छाट। विभागक अनुसार बर्डफ्लू लाग्ल काठमाडौँ ललितपुर भक्तपुर काभ्रे पलाञ्चोक झापा मोरङ सुनसरी महोत्तरी बारा चितवन तसु नवलपरासीमा करिब 7 लाख चरेक ठिके कुखुरी 11 लाख डिमा तसु 3 लाख किलो दाना नष्ट गर्ल र लिग। यीमाझ पशु सेवा विभागले बर्डफ्लू लाग्ल कुखुरी हाँस बट्टाई सहित चरेक ठिके पछि बेच्नेमा उही सैनिक व्यवसायीले कारवाही करलार जनाल र छिक। आम मानुषक स्वास्थ्यसँगै खेलवाड नै गरेले अनुरोध गर्ती विभागक प्रवक्ता डाक्टर मुकुल उपाध्याय बर्डफ्लू लाग्ल कुखुरी बजारमा बेच्न पाइनेमा कानुन अनुसार कडा कारवाही करलार जानकारी दिल र छात। जैल चैत सोको देशक 11 जिल्लामा फैलल बर्डफ्लू भाइरसे रूप फेरे पार्लार खतरा रहल अघिको होसियारी अपन्यालय विभागले निर्देशन दिल हो। शिक्षा तसु खेलकुद मन्त्री सस्मितको पोखरेलले सरकारै नेपालमै गुणस्तरीय शिक्षा मिलादिलार लक्ष्यसँगै काम गरिधरल बाजिरहेलक। काभ्रे पलाञ्चोक जिल्ला धुलीखेलमा रहल काठमाडौँ विश्वविद्यालय केयुग आज आयोजना गर्ल 31 दीक्षान्त भेलामा उही समृद्ध तसु उन्नति अख्ल समाज बन्यालय पढ्ल लेख्ल बटन्याक बर्के भूमिका चैल धारणा व्यक्त गरिरहेलक। मन्त्री पोखरेलले नयाँ पिँढी सोचल ठिके उन्नति अख्ल समाज बनालारमा सरकारले प्रयास गरिधरल उल्लेख गर्ती विश्वविद्यालयमा पाइला शिक्षालाई आफ्नैमा विश्वासिलो नैतिकता तसु जिम्मेवारी अंश चुनौतीलाई अवसरमा फेरलारको सामाजिक हितमा चाल्यालाई अनुरोध गर्ल र छाट। सरकारले पेट्रोलियम पदार्थ सजिलै सुन्नै बेचलार पेट्रोल पम्पलाई जरिवाना तसु 15 दिन पेट्रोलियम पदार्थ बेचेले रोकलार कानुनी नियम व्यवस्था गरिरहेलिक। नेपाल आयल निगम चालालार समिति पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरेको उसे नियम धर्ल हो। संशोधित विनियमावली अनुसार पम्प बन्द गर्लार व्यवसायीले 300 को 10 लाख जरिवाना तसो 500 को 15 दिनसम्म पेट्रोल डिजेल बेचे रोकलार उद्योग वाणिज्य तसो आपूर्ति मन्त्री गौरी कुमारी यादवक स्वकीय सचिवालय जनाल र छिक।
काभ्रे पलाञ्चोक जिल्ला रोसी गाउँपालिकै आइलर आर्थिक वर्ष 2083-84 साठी वर्षको 70 वर्षसम्म मानुष दलित एकल महिला महिला स्वास्थ्य स्वयंसेविका तसु विपन्न वर्ग मानुषक पैसा नै पर्लार स्वास्थ्य बिमा कर्लार भैरेलिक गाउँसभा अधिवेशन वार्षिक नीति तसु कार्यक्रममा उसै व्यवस्था उल्लेख गर्ने सो बजेट सुरा पक्का आख्ल हो। अध्यक्ष दिनेश लामाकबाट धर्ल नीति तसु कार्यक्रममा रोसी सरकारी स्कुलमा कक्षा 6-12 पढिधर्ल विद्यार्थीलाई पनि पैसा नै पर्लार दिन खनिक मन्निक व्यवस्था गर्लार जनाल रचिक एकरक लागि 69 लाख रुपियाँ प्रस्तावित बजेट पारित गर्ल रचिक। यीबीच गाउँपालिकै बाढी पैराकबाट पीडित निजी बसलार ठाउँ फेरि बनाएलाई तसु सुधार गरेलै थप जोड दिती 60 लाख रुपियाँ पैसा छुट्टाल रचिक। आइलार साउन 1 गते सो काठमाडौँ उपत्यकामा पहिला चरणमा 8 ब्लू बस सेवा चालालार तयारी भइरहेलिक सरकारले सार्वजनिक कर शासकीय सुधार बारे 100 कामक सूचीभित्र महिला जोगीको आयोज्यालाई पक्का गरेले साथै प्रदेशमा पैसा नै पर्लारको उसे सेवा चालालार तयारी गर्ल हो। पहिला 100 दिनमा 25 बस चालालार पूर्वाधार विकास मन्त्रालय प्रवक्ता रामहरि पोखरेलले जानकारी दिल रहेछ। बस सेवा चालालाई साझा यातायात अर्थ मन्त्रालयबाट सहमति पाइनेछ। पहिला चरणमा साउन 1 गते सोको लगनखेल बुढानील कण्ठ रुटमा 2 तसु थानकोट नागढुङ्गा विमानस्थल रुटमा 2 बस सेवा चालालार भैरेलिक। यसनिकै चक्रपथ रिङ रोडमा 4 बस चालाछिक जुनमध्ये 2 क्लकवाइज तसु 2 एन्टी क्लकवाइज बाटमा चालालार मन्त्रालय जनाल रहेछिक। विशेष अदालतले नेकपा एमाले उपाध्यक्ष तसु पहिला उप प्रधानमन्त्री तसु अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण बारे मुद्दामा 3 म्याद थप गरेको छानबिन गरेर अनुमति दिल रचिक। विशेष अदालत न्यायाधीश लक नारायण प्रसाद पौडेल हेमन्त रावल तसु उमेश कोइराला इजलासे जैलकानु पहिला अर्थमन्त्री पौडेललाई थप 6 दिन थुनामा धरेको छानबिन गरेलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई अनुमति दिल हो। उपाध्याय पौडेलले यी असार 8 गते सुर्खेतकबाट समातेको काठमाडौँ आनेको अदालतमा उपस्थित कार्यालय रचिक। मेलम्ची पिलार पानी आयोजनाक मुहानमा बाढी पोस्ने सो काठमाडौँ उपत्यकामा आइधर्ल पानी आजसोको अस्थायी रूपमा बन्द भइरहेलिक काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेयालक प्रवक्ता वीर बहादुर चन्दक अनुसार मेलम्चिक मुहानमा पानी धिम्लो अख्नेसो शुद्ध पार्लार सिस्टम बिग्रते मेलम्चिकबाट सुन्दरी जलक शुद्ध पार्लार केन्द्रमा पाठालार पानी आएले अस्थायी रूपमा रोकन्जैल हो। वही पानी गुणस्तरमा सुधार आइनेसो फेरि शुद्ध पारीको चालाको पहिला टोक्ले तालिका अनुसार पानी पाठालार बाजल रहेस। तनहुँ जिल्ला रिसिङ गाउँपालिका श्रृङ्गपथ बाटक ओडा नम्बर 6 ढाक्रे खोलामा ढलान काम सुरु हकीको उसेबार 15 दिन पूरा रूपमा रोक्लार भैरेलिक बानालार कामक गुणस्तरीयता पक्का गरेलै तसु कामलाई चारचारो गरेलै जैल कानुसोको 15 दिनसम्म उसेबार बन्द गरिरहेलिक। यी समयमा सर्वसाधारणलाई 40 काहुँ दमौली बाट तसु सिमनाथ काहुँ 40 बाट वैकल्पिक बाटक रूपमा चाल्याले गाउँपालिकै अनुरोध गरिरहेलिक। औषधि व्यवस्था विभाग

0: वा निकालार पाठाटोली छापामारीको 63 वर्षक पञ्चलाल भुजुवालाई समात लरचिक औषधि व्यवस्था विभाग नेपाल गञ्जक फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्र कुमार शाहक अनुसार घरभित्रै चालाला पसलकबाटै करिब 40 थरीक औषधि सहित 3 कार्टुन समात लरचिक छानबिनमा भुजुवागसँगै स्वास्थ्य बारे कुन मान्यता पाइला शैक्षिक योग्यता वा औषधि बेच्ला कानुनी अनुमति नै रहल खुली रैली। यसनिके विदेशमा जागिर खाएले सोलारी तलबक लोभमा पारेको न्युजिल्यान्ड पाठाचुसवास्ती पैसा ठगी कर्लर दोषमा भारतक मानुष सञ्जय कुमार समातन जैरेलग उसे एकजना बेरोजगारीबाट 9,80,000 रुपियाँ लिएको सम्पर्कमा न्यायको बस लरलग ओखरक विरुद्ध पीडितक उजुरी पाछे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खट्ल पुलिसक टोली कुमारलाई काठमाडौँ महानगरपालिका सोरकबाट जैल बुधबार समात्ल केन्द्रीय पुलिस समाचार कोठै जानकारी दिलरचात ओखलाई चैलार तसु करै पर्लार छानबिन गरेको तसु कारवाहीको लागि वैदेशिक रोजगार विभाग पाठाल रचिक। आजुलै दनवारी भाषा समाचार सिद्धिलिक हस्त सिवा ढोक गरिनु।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार।

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। रेडियो नेपालबाट कार्यक्रम पौरखीको कथा हरेक बिहिबार बेलुकी 9 बजेको समाचारपछि र शुक्रबार दिउँसो 3:25 पुनः प्रसारण हुनेछ। रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा पनि यो कार्यक्रम सुन्न सकिनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल .com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौ। कार्यक्रम पौरखीको कथामा आज मैले इलामको जसबिरे चिया उद्योगका सञ्चालक एवं टी मेकर शरद सुब्बासँग कुराकानी गरेको छु। अरूकै चिया बगानमा ज्यालादारीमा काम गर्दा गर्दै पछि आफैले जसबिरे चिया उद्योग सञ्चालन गरेर यति बेला 230 जना किसानको चियापत्ती सङ्कलन गर्दै चिया उत्पादन गर्दै आउनु भएको छ। 80 जनालाई रोजगारी दिँदै आएको यस उद्योगले वार्षिक 150,000 केजी चियाको हरियो पत्तीको चिया तयार गरेर जर्मनी, फ्रान्स, जापान, डेनमार्क लगायतका देशमा गुणस्तरीय चिया निर्यात गर्दै आइरहेको छ। उहाँ भन्नुहुन्छ, स्वदेशमा नै प्रशस्त सम्भावना छ, गरे सकिन्छ। राज्यले सहजीकरण गरिदिए युवाले स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्छन्। कार्यक्रम पौरखीको कथामा आज मैले तिनै पौरखी व्यक्ति टी मेकर जसबिरे चिया उद्योगका सञ्चालक शरद सुब्बासँग कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ।
1: हजुर, धन्यवाद।
0: यहाँ चाहिँ यो इलामको जसबिरे टी उद्योग सञ्चालन गर्दै आउनु भएको छ। यो जसबिरे टी उद्योगमा चाहिँ अहिले कस्तो खालको कामहरू चलिरहेको छ? कुराकानीको सुरुवात यसैबाट गरौँ कि
1: अहिले हामीले चाहिँ जसबिरे टीमा चाहिँ विशेष गरी प्योर अर्ग्यानिक टी उत्पादन गर्छौँ। अर्ग्यानिक टीमा पनि हाम्रो स्पेसियलिटी टी भन्छौँ हामीले, एकदम महत्त्वपूर्ण चियाहरू जो चाहिँ बाहिर विदेशमा मात्र निर्यात हुन्छ त्यो किसिमको चिया बढी बनाउँछौँ। अहिले चाहिँ अब हाम्रो सिजन पनि सुरु भएको छ, अहिले हामी चिया बनाउने काममै व्यस्त छौँ।
0: अहिले भर्खरै यहाँले चाहिँ अहिले उत्पादनको क्रमहरू चलिरहेको छ भनेर भन्दै हुनुहुन्थ्यो, होइन? के हुन्छ नि प्रक्रिया, कसरी यो चियाको उत्पादन हुन्छ यहाँको उद्योगमा?
1: सबैभन्दा पहिला त हाम्रो आफ्नै पनि चिया बगान छ, अनि किसानहरूको नि हामी लगभग 230 जना किसानहरूको हरियो चियापत्ती पनि कलेक्सन गरेर हाम्रो चिया फ्याक्ट्रीमा उत्पादन गर्छौँ, मेनुफ्याक्चरिङ गर्छौँ, प्रोसेसिङ। अहिले चाहिँ अब त्यही चिया टिप्ने काम हुन्छ, चिया टिपेर किसानहरूले हाम्रो कारखानासम्म ल्याउनुहुन्छ, अनि त्यसलाई हामीले प्रोसेसिङ गरेर बनाउँछौँ।
0: 230 जना किसानहरूको पनि चिया चाहिँ यहाँले लिइदिनुहुन्छ। आफूले चाहिँ कति क्षेत्रफलमा चाहिँ चिया लगाउनु भएको छ?
1: हाम्रो आफ्नै चाहिँ मेरो बुवाले चिया खेती सुरु गर्नुभएको, हाम्रो आफ्नै बगान चाहिँ 50 रोपनीमा हाम्रो चिया उत्पादन हुन्छ, आफ्नै बारी चाहिँ बुवाले सुरु गर्नुभएको। हाम्रो

0: कम्पनीको तर्फबाट चाहिँ हामीले करिब 300 रोपनी जग्गा चाहिँ अहिले लिजमा लिएर काम गरिरहेका छौँ। 300 रोपनी आफ्नो लिजमा लिएको जग्गा प्लस 50 रोपनी र अरू बाँकी 230 किसानहरूको गरेर हामी चिया उत्पादन गर्छौँ।
1: समग्र यहाँले चाहिँ कति क्षेत्रफलको चाहिँ चिया यहाँले किसानहरू मार्फत लिइदिनुहुन्छ?
0: हाम्रो किसानहरूकोबाट पनि लगभग हाम्रो सबै किसानहरूकोबाट गरेर 1000-1100 रोपनी किसानहरू सबैको र आफ्नो लिजको 300 र आफ्नो 50 जम्मा गरेर गरिरहेको छ अहिले हामीले।
1: चियाको गुणस्तरको कुरा गर्ने भने चाहिँ इलामको चियालाई कसरी हेर्न सकिन्छ?
0: एकदम चिसो ठाउँको अलिक राम्रो हुने भन्ने त अवश्य पनि हो, अनि त्यसमा पनि अब हाम्रो इलाममा चाहिँ अब इलाममा त अलिक लो इलिभेसन र हाई इलिभेसनहरू पनि चिया त उत्पादन भएको छ, अनि अब बेसी चाहिँ अब एकदमै हाई इलिभेसनमा भएको कारणले गर्दाखेरि अब यो चिया चाहिँ अत्यन्तै गुणस्तरको बासनादार चिया बनिन्छ, त्यो भएर चाहिँ निर्यात गर्छौँ हामी त्यसलाई चाहिँ।
1: हजुर, यहाँले जुन जसबिरे टी उद्योग सञ्चालन गर्नुभएको छ होइन, यो उद्योग सञ्चालन गरेको चाहिँ र यसरी चिया व्यवसाय अथवा चियालाई प्रशोधन गर्ने बजारमा लैजाने काम चाहिँ कहिलेबाट सुरु भयो?
0: म आफै चाहिँ चिया क्षेत्रमा लागेको करिब करिब 26-27 वर्ष जति भयो। अरू बेला चाहिँ म अरू फ्याक्ट्रीहरूमा कामदारको रूपमा कार्यरत थिएँ। अहिले आफैले फ्याक्ट्री खोलेर सञ्चालन गरेको चाहिँ करिब 9 वर्ष भयो आफ्नो सञ्चालन गरेको चाहिँ।
1: भनेपछि यहाँ चाहिँ जसबिरे टी उद्योग सञ्चालन गर्नु पूर्व पनि करिब 26 वर्ष चाहिँ चियामै लाग्नु भयो, भनेपछि यहाँसँग लामो अनुभव छ। त्यसपछि 9 वर्षदेखि चाहिँ आफैले चिया उद्योग सञ्चालन गर्दै आउनु भएको छ होइन। चियाको बजार चाहिँ कस्तो छ इलामकै चियाका सन्दर्भमा अलिकति कुराकानी गर्ने हो भने?
0: चियाको बजार त विशेष गरी अब गुणस्तरमा भर पर्ने कुरा रहेछ। अहिले मैले बुझ्दै जाँदाखेरि गुणस्तरयुक्त चिया बनाउनु सक्यो भने चाहिँ बजारको ठुलो समस्या छैन। अहिले चाहिँ हाम्रो जुन चाहिँ बजारको माग अनुसार पनि चियापत्ती पुर्याउन नसकेको अवस्था छ हाम्रो चाहिँ। पर्याप्त त्यो कच्चा पदार्थ हामीले त्यो माग अनुसारको कच्चा पदार्थै पुर्याउन सकिरहेको छैनौँ। त्यसले गर्दा गुणस्तर बनायो भने चाहिँ बजारको समस्या छैन।
1: यहाँको यो चिया चाहिँ कहाँ कहाँ जान्छ अनि यहाँको चियाको माग चाहिँ अहिले कस्तो छ नि?
0: अहिले हाम्रो करिब 70-80% चिया चाहिँ हाम्रो बाहिर नै निर्यात हुन्छ। त्यसमा पनि अब हाम्रो जर्मनी, फ्रान्स, डेनमार्कमा अहिले गइरहेको छ, जापानमा पनि जान्छ, अनि इन्डिया गरेर जान्छ हाम्रो चाहिँ। चियाको माग चाहिँ हामीले अहिले खासमा भन्यो भने बाहिरहरूले मागेको अनुसार चाहिँ दिन सकिरहेको छैनौँ।
1: यहाँको यो चिया चाहिँ के हुन्छ, बाह्रै मास भनौँ अथवा हरेक महिना नै टिप्ने, यसलाई प्रशोधन गर्ने हुन्छ कि एउटा यो चिया उत्पादन गर्ने सिजन हुन्छ कि एउटा मौसम अनुसार चाहिँ हुन्छ कि कसरी यो चियाको चाहिँ उत्पादन लिने गरिन्छ?
0: चिया चाहिँ विशेष गरी चैतदेखि सुरु भएर मङ्सिरसम्म उत्पादन हुन्छ।
1: हजुर,
0: त्यही चैतदेखि सुरु हुन्छ, फर्स्ट फ्लस हुन्छ, अनि फर्स्ट फ्लस चैतबाट सुरु हुन्छ।
1: हजुर,
0: अनि त्यसको फर्स्ट फ्लस, सेकेन्ड फ्लस, रेनिङ फ्लस र अटम भन्ने चारवटा सिजनहरू हुन्छ। चारवटा सिजनको अब अन्तिम सिजन चाहिँ हाम्रो मङ्सिरसम्म चल्छ यसको चाहिँ।
1: ए हजुर, भनेपछि अहिले चाहिँ यहाँको चिया उत्पादन अथवा चियाको उत्पादन लिने समय नै हो नि त?
0: हजुर, अहिले पहिलो उत्पादन सुरु भइसकेको छ हाम्रो।
1: चारवटा सिजनमा हुन्छ भन्नुभएको छ होइन सरदर, चिया चाहिँ कति जति उत्पादन हुन्छ, कच्चा पदार्थ कति जति सङ्कलन गर्नुहुन्छ, अनि त्यसपछि बाहिर अथवा त्यसलाई तयारी गरेर पठाउने चाहिँ कति जति हुन्छ, अलिकति त्यसको पनि कुराकानी गर्न सकिन्छ?
0: अहिले हामीले चाहिँ हाम्रो फ्याक्ट्रीको क्षमता अनुसारको पुरा चिया चाहिँ अहिले बनाउन सकिरहेको छैन हामीले।
1: हजुर,
0: हामीले चाहिँ अहिले लगभग सालभरिमा 30,000 केजी चिया छ, करिब करिब 1,50,000 किलो हरियोपत्ती सङ्कलन गर्छौँ।
1: चिया उत्पादन गर्दै गर्दाखेरि धेरैलाई रोजगारी सिर्जना गर्ने यो ठाउँमा पनि यहाँ हुनुहुन्छ होइन, रोजगारी सिर्जनामा चाहिँ कस्तो प्रभाव पारिरहेको छ?
0: यो रोजगारीको कुरामा चाहिँ अहिले हामीले हाम्रो फ्याक्ट्रीको तर्फबाट पनि हाम्रो फ्याक्ट्रीभित्र काम गर्ने कर्मचारीहरू 20 जना र बाहिर हाम्रो बगानमा चिया टिप्ने कर्मचारीहरू 60 जना गरेर लगभग 80 जना त हाम्रो आफ्नै कामदारहरू नै हुनुहुन्छ। अनि त्यस पछाडि पनि अब अरू अब यो किसानहरूले चाहिँ दैनिक उचित मूल्यमा हामीले चाहिँ हाम्रो निम्नतम 60 र अधिकतम 1500 मा हरियोपत्ती खरिद गर्छौँ। त्यसले गर्दा चाहिँ किसानहरू एकदमै खुसी र सन्तुष्टि हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो अहिले आफ्नो बालबच्चा पढाउने, घर खर्च चलाउने चाहिँ एकदम त्यो चियाबाटै हुन्छ उहाँहरूको चाहिँ, चिया खेतीबाटै।
1: यहाँले चाहिँ रोजगारीकै कुरा गर्ने हो भने 80 जना कामदारलाई चाहिँ रोजगारी दिनुभएको छ, 230 किसानहरूको चाहिँ चियापत्ती लिएर उहाँहरूको पनि चुलो बल्ने, आय आर्जनसँग जोड्ने जुन खालको भूमिका यहाँले निर्वाह गर्नु भएको छ होइन। यहाँलाई यस्तो खालको यही चिया उद्योग सञ्चालन गर्छु भन्ने यो खाल खालको सोच चाहिँ तपाईँलाई कसरी कहाँबाट आयो?
0: मेरो चिया खेती चाहिँ मेरो बुवाले सुरु गर्नुभएको
1: हो। हजुर,
0: बुवाले चिया खेती सुरु गर्नु भए पछाडि चिया उत्पादन हुन थाल्यो र उत्पादन भए पछाडि अब म आफै पनि फेरि चिया फ्याक्ट्रीमा काम गर्ने प्रवेश गरेँ। चिया फ्याक्ट्रीमा प्रवेश गरिसके पछाडि चाहिँ मलाई यो चियामा धेरै इन्ट्रेस्ट भएको छ।
1: हजुर हजुर,
0: चिया बनाउने कुरामा आफूलाई इच्छा भयो, अनुभव पनि बढ्दै गयो। अनुभव बढ्दै गए पछाडि अहिले हामी चाहिँ आफै हामी घर परिवार मिलेर दाजुभाइ मिलेर सञ्चालन गरिरहेका छौँ। अब फ्याक्ट्रीको चाहिँ हामी दाजुभाइ मिलेर अनि यसलाई लगानी पहिला त थोरै कम लगानी सुरु गरेर यसलाई अहिले सञ्चालन गरिरहेको छौँ। अहिले चाहिँ
1: कार्यक्रम पौरखीको कथामा आज म जसबिरे टी उद्योग इलामका सञ्चालक शरद सुब्बासँग कुराकानी गरिरहेको छु। शरदज्यू, यहाँले उद्योग सञ्चालन गरेको करिब 9 वर्ष भयो, चिया क्षेत्रमा चाहिँ 26 वर्ष काम गरेको अनुभव सुरुमा जोड्नु भएको थियो, योभन्दा अगाडि चाहिँ कसरी चिया क्षेत्रमा जोडिनु भएको थियो त्यो कुराकानी थोरै जोडौँ कि?
0: चिया क्षेत्रमा त मैले त पहिला मेरो बुवाले चिया खेती सुरु नै गर्नुभएको थियो। चिया सुरु गरेर पछाडि अब चियासँग हामी एकदम नजिक थियौँ। नजिक भए पछाडि चाहिँ मैले एसएलसी दिँदाखेरि चाहिँ त्यतिखेर एसएलसी फेल गरेँ। एसएलसी फेल गरेपछि पछाडि के गर्ने भन्दाखेरि ठ्याक्क काम पनि पाइयो। यही गर्ने भनेर त लागेको थिएन। अब त्यतिखेर अलिक मन पनि भड्किरहेको बेलामा जागिर पनि पाइयो सानोतिनो भए पनि, अनि त्यो यसरी लागेको सुरुमा चाहिँ जागिर भन्दा नि हामी त पहिला सुरुमा सामान्य लेबरको रूपमा फ्याक्ट्रीभित्र प्रवेश गरेको। त्यो बेला अब दैनिक हाम्रो 40 रुपियाँ रोज हुन्थ्यो।
1: हजुर,
0: दैनिकी रोजमा प्रवेश गरेको थियौँ हामी त्यतिखेर चाहिँ सुरुमा प्रवेश गर्दा चाहिँ
1: पहिले कामदारको रूपमा ज्यालदारीको रूपमा काम गर्नुहुन्थ्यो। अहिले यहाँ चाहिँ आफैले 80 जना भन्दा बढीलाई चाहिँ रोजगारी दिने गरी उद्योग सञ्चालन गर्नुभएको छ होइन। विगतको दिनहरू र आजका दिनलाई सम्झेर तुलना गर्नु पर्यो भने कस्तो अनुभव हुन्छ नि यहाँलाई?
0: अहिले त अब चिया क्षेत्रमा सानदेखि लागेर आफ्नो फ्याक्ट्री सञ्चालन गर्नु पाउँदा त एक हिसाबले अब गर्व नै महसुस हुन्छ, खुसी नै छु, खुसी लाग्छ। मेहनत त पहिला जति गरेको अहिले पनि त्यति नै गर्नुपर्छ, अझ त्योभन्दा बढी खटेर काम गर्नुपर्ने स्थिति छ होइन। पहिलाको त समस्यै थियो, अहिले चाहिँ त्यस्तो राम्रै छ भनौँ न। अब अहिले यो 70-80 जना कामदारहरूलाई चाहिँ समयमा उहाँहरूको पारिश्रमिकहरू दिएर पनि अब आफूलाई पुगिरहेको छ, राम्रै छ, सन्तुष्टि नै छ, पूर्ण सन्तुष्टि नै छौँ भन्नुपर्छ अब अहिले।
1: आमदानीको हिसाबले चाहिँ चिया उत्पादन अथवा चिया व्यवसाय अरू उत्पादनहरू भन्दा के फरक छ?
0: अहिले हामीले चाहिँ आय आर्जनको हिसाबले हेर्ने भने त त्यति नराम्रो भन्नु मिल्दैन होइन। अहिले अब चिया किसानहरूले पनि आफ्नो छोराछोरी पढाउनेदेखि लिएर घर खर्च चलाउनेसम्म अहिले चियाबाटै गरिराख्नु भएको छ। तैपनि अब चिया किसानहरूले उचित मूल्य चाहिँ पाउनु भएको छैन। अहिले हरियो पत्तीको जति उचित मूल्य पाउनुपर्ने त्यो चाहिँ उचित लाग्दैन हामीलाई। हाम्रो मैले उत्पादनको फ्याक्ट्रीको तर्फबाट हेर्दाखेरि पनि किसानको तर्फबाट हेर्दा पनि उचित मूल्य चाहिँ हामीले पाउन सकेको छैनौँ। तर पनि अहिले दैनिक जीविका उत्पादन गर्नुको लागि चाहिँ अब यसले लाख करोड पैसा करोडपत्ति बन्न नसके पनि एउटा सामान्य जीवन जिउनको लागि चाहिँ पर्याप्त नै हुन्छ चिया खेती।
1: अहिले त यो चियाको जुन कच्चा पदार्थ भनौँ न, यो चियाको पातै भनौँ होइन, यसलाई चाहिँ बिक्री गर्ने सन्दर्भमा चाहिँ यसको मूल्य पनि निर्धारण हुन्छ। अहिले चाहिँ चियाको यो मूल्य कति जति चाहिँ हुन्छ हरियो पत्तीको, अनि चिया चाहिँ अब कतिदेखि कतिसम्म कुन खालको चिया बजारमा पठाउन सकिन्छ?
0: अहिले हरियो पत्तीको चाहिँ मूल्यको कुरा गर्नुपर्दा हाम्रो फ्याक्ट्रीले चाहिँ अधिकतम 1500 काँचो हरियो पत्ताको दाम र निम्नतम 60 रुपियाँमा खरिद गरिरहेका छौँ किसानबाट। अनि बिक्री वितरण गर्ने कुरामा चाहिँ अब त्यो चियापत्तीको गुणस्तरमा भर पर्ने भएको कारणले गर्दाखेरि हामीले बनाउने क्रममा थोरै मिस्टेक गर्यौँ भने अब त्यो चियापत्ती पनि त्यो गुणस्तरको हुँदैन, त्यसलाई अब घाटा खाएर पनि बेच्नुपर्ने हुनसक्छ। त्यसलाई सबै कुरा प्रक्रिया पुऱ्याएर ध्यान दिएर बनायो भने त्यो चिया अलिक राम्रो मूल्यमा बेच्न सकिन्छ। त्यसले गर्दा बेच्ने कुरामा चाहिँ ठ्याक्कै एक्ज्याक्ट मूल्य भन्न अलिक मुस्किल पर्छ। र खरिद गर्ने हरियो पत्ती चाहिँ हामीले यसरी खरिद गरिरहेको छौँ अहिले।
1: ए हजुर, यो हरियो पत्ती यहाँले 1500 अनि 60 कुरा नि गर्नुभएको थियो,
0: यो चाहिँ हाम्रो अब त्यो चियापत्ती टिप्ने क्रममा चाहिँ गुणस्तरयुक्त मुना हुनु पर्यो होइन। अब ठुलो सानो भन्ने हुन्छ, अब अलिक मसिनोमै उहाँहरूले मेहनत गरेर टिप्नु भयो भने त्यसको हामीले माथिको सुइरो मात्रै ल्याउनु भयो भने त्यो 1500 खरिद गर्छौँ। त्योभन्दा पछाडि अब 1 पात 1 सुइरो 2 पात 1 सुइरो त्यो भन्ने हुन्छ। त्यो अनुसारले विभिन्न क्याटेगोरीको चियाको पत्ताको मूल्य अनुसार त्यसरी हामीले अधिकतम 1500 र न्यूनतम 60 खरिद गरिरहेको। 1500, 400, 370, 250, 110 गरेर त्यसरी गर्छौँ।
1: ए भनेपछि यो प्रति केजीकै कुरा हो नि त?
0: हजुर, प्रति केजी हरियो पत्तीको मूल्य।
1: यो चिया चाहिँ कति प्रकारका हुन्छन्? यो चियाको प्रकारको बारेमा अलिकति जानकारी गराइदिनु।
0: विशेष गरी चिया चाहिँ 3 किसिमको हो सामान्य भाषामा बुझ्नु पर्दा। एउटा चाहिँ तराईतिर उत्पादन हुने सिटिसी चिया भयो, अर्को चाहिँ पहाडमा उत्पादन हुने हाम्रो अर्थोडक्स, अनि अर्थोडक्समा पनि अर्को एउटा स्पेसल स्पेसियलिटी टी अहिले हामीले चाहिँ स्पेसियलिटी टी बनाउँछौँ, पहाडमा उत्पादन हुने अर्थोडक्स प्लस स्पेसियलिटी टी बनाउँछौँ हामीले तिन प्रकार टीमा चाहिँ अब विभिन्न किसिमको भेराइटीहरू सिजन अनुसारको त्यसको चियाको जात अनुसारको अनि भौगोलिक बनावट अनुसारको चाहिँ हामीले त्यसलाई विभिन्न विभाजन गरेर यहाँ हाम्रो आफ्नै फ्याक्ट्रीमा चाहिँ अहिले फर्स्ट फ्लसदेखि अब फ्लस अनुसार विभिन्न किसिमको चियाहरू बनिन्छ, लगभग 30-32 किसिमको चियाहरू चाहिँ हामी उत्पादन गर्छौँ 32 प्रकारको।
1: हजुर, अब यहाँसँग यति कुराकानी गर्दै गर्दाखेरि टी मेकर भनेर पनि यहाँलाई चिनिन्छ, यहाँको अनुभव थोरै जोडौँ यसमा।
0: चिया बनाउने विषयमा चाहिँ हुन त हजुरले भन्नुभयो टी मेकर भन्दाखेरि गत वर्ष एउटा हाम्रो टी च्यालेन्ज पनि भएको थियो, त्यसमा अहिले म चाहिँ नेपालको एक नम्बर टी मेकरको रूपमा घोषित पनि भएको थिएँ।
1: हजुर,
0: चियाको चाहिँ अब यो चिया बनाउने कुरामा चाहिँ के छ भन्दाखेरि यो सबैभन्दा कुरा चाहिँ चिया बनाउनुको लागि एउटा निरन्तरता दिनु पनि सक्नु पर्यो, अर्को चाहिँ अब आफूलाई त्यो बनाउने जोस जाँगर र इच्छा शक्ति हुनु पर्यो। अनि चियामा चाहिँ अब धेरै किसिम जस्तो पनि बनाउन सकिने रहेछ, धेरै किसिमको स्वादहरू, धेरै किसिमको रङहरू, धेरै किसिमको रूपहरू बनाउन सकिने रहेछ। अब जति धेर हामीले मेहनत गर्न सक्यौँ, खट्न सक्यो, त्यति गुणस्तरीय त राम्रो चिया बनिन्छ।
1: हजुर, भनेपछि इलाम आइपुग्यो भने चियाको त्यो स्वाद लिन सकिने पनि त्यो केही व्यवस्था छ यहाँकोमा?
0: हजुर छ, अहिले हामीले चाहिँ इलाम नगरपालिकाको बजारभन्दा अलिक मास्टर पर्छ फ्याक्ट्री चाहिँ, अनि सबैजना चाहिँ इलाम आउने पर्यटकहरू चाहिँ यहाँसम्म आउन सक्नुहुन्न भन्ने सोचेर चाहिँ हामीले अहिले बिप्लाटेमा एउटा आउटलेट राखेको छौँ। त्यहाँ चाहिँ हामी आउने जाने पर्यटकहरूलाई फ्रीमा चिया टेस्टिङ गराउँछौँ, उहाँले केही मूल्य तिर्नु पर्दैन, हामीसँग भएको चियाहरू उहाँलाई हामीले फ्रीमा खुवाएर इलामको चियाको विषयमा र चियाको समग्र विषयमा हामी उहाँलाई हामीले सके जति जानकारी दिनेको लागि चाहिँ त्यहाँ हाम्रो सञ्चालनमा छ अहिले।
1: यहाँको उद्योगले इलाममा आइपुगेका आगन्तुकहरूलाई चियाको फरक स्वाद चखाउने सँगै चियाको बारेमा जानकारी दिने हिसाबले इलामकै बिप्लाटेमा चाहिँ चियाको त्यो आउटलेट पनि सञ्चालन गर्नु भएको छ यहाँहरूले नै।
0: हजुर, आउटलेट सञ्चालन गरेको छ, खरिद गर्न चाहनुहुन्छ भने त्यहाँ बिक्री गर्ने व्यवस्था पनि छ, तर त्यहाँ आउनु भइसके पछाडि हामीले त्यहाँ चिया नै को टेस्ट नै गर्नुको लागि चाहिँ कुनै किसिमको शुल्क तिर्नु पर्दैन उहाँहरूलाई, हामी फ्रीमा चाहिँ चिया खुवाउँछौँ।
1: कार्यक्रम पौरखीको कथामा आज म जसबिरे टी उद्योग इलामका सञ्चालक शरद सुब्बासँग कुराकानी गरिरहेको छु। शरदज्यू, तपाईँलाई जस्तो उद्यमीहरूको लागि चाहिँ राज्यको सहजीकरण कस्तो अनुभव भइराखेको छ?
0: अहिले हामीले चाहिँ अब चियाको उद्योगमा चाहिँ मैले आफैले भन्नु पर्यो भने चाहिँ अब त्यति धेरै ठुलो चाहिँ राज्यको पक्षबाट चाहिँ सहयोग हामीलाई प्राप्त भएको छैन। अब धेरै आवश्यकतै छ, फेरि हामीले राज्यले गर्नुपर्ने कुराहरू धेरै छ, तर अहिले त्यो चाहिँ गरिराख्नु भएको छैन। अब यो म आफैले भन्नुपर्दा चाहिँ यो अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने वस्तुलाई यति धेरै चाहिँ व्यवस्था गर्नु हुँदैन भन्ने लाग्छ। अब आगामी दिनमा चाहिँ राज्यले चाहिँ यसलाई चाहिँ अध्ययन गरेर चाहिँ एकदमै धेरै आवश्यक सहयोग चाहिँ गर्नुपर्छ, अहिलेसम्म चाहिँ त्यसरी गर्नुभएको छैन राज्यको तर्फबाट, त्यसरी त्यस्तो ठुलो सहयोगहरू कुनै पनि प्राप्त भएको छैन।
1: हजुर सरज्यू, वास्तवमा तपाईँ जस्तो उद्यमी चियाकै व्यवसाय गर्ने, चिया व्यवसायी भनौँ अथवा कुनै पनि उद्यम गर्नेहरूको लागि राज्यले के गरिदियो भने चाहिँ यहाँहरू जस्तो उद्यमीको मनोबल बढ्थ्यो होला?
0: अब राज्यले गर्नुपर्ने कुरा त बजारीकरण पनि हो होइन, बजारमा जस्तै अब हामीले चियाको स्याम्पलहरू पठाउँदा, बायरहरूसँग हामीले सम्पर्क गर्दा आफ्नै सबै कुरा आफ्नै खर्चमा आफ्नै लगानीमा गर्नुपर्छ, कम्तीमा त्यो कुराहरूमा मात्रै सहुलियत भयो भने, अनि अर्ग्यानिक सर्टिफिकेसनको कुरा हुन्छ, विदेश अर्ग्यानिक सर्टिफिकेट नबनाइकन विदेशमा चिया निर्यात गर्न सकिँदैन, अर्ग्यानिक सर्टिफिकेट नेपालले गर्ने कुरा त्यस्तो विदेशमा मान्यता पनि केही पनि हुँदैन, त्यो पनि विदेशी संस्थाहरूबाटै गराउनुपर्छ, त्यो चाहिँ अत्यन्तै त्यसको लागत चाहिँ महँगो पर्छ, त्यसलाई वार्षिक रूपमा गराउनुपर्छ, 7-8 लाख रुपियाँ त्यता पनि खर्च हुन्छ। अब यस्तो कुराहरूमा अर्ग्यानिक सर्टिफिकेसनको कुरामा बाहिर चाहिँ बायरहरूसँग सम्पर्क गर्ने कुराहरूमा चाहिँ उहाँ राज्यको तर्फबाट सहयोग भयो भने चाहिँ धेरै राम्रो हुन्छ। सहुलियत कर्जाको कुराहरू छ होइन, चियामा त अब किसानहरूलाई चियापत्ती दिनुको लागि, चियापत्तीको पैसा पेमेन्ट गर्नुको लागि त्यस्तो किसिमको लोनको व्यवस्थाहरू गर्यो भने चाहिँ हामीलाई धेरै राम्रो हुन्छ जस्तो लाग्छ।
1: म कुराकानीको करिब अन्तिममा छु, अन्तिममा चाहिँ तपाईँहरू जस्तो लामो अनुभव छ, यो अनुभवका आधारमा चाहिँ हाम्रो यो कार्यक्रम सुनिरहेका युवा साथीहरूको लागि चाहिँ यहाँहरूको केही सन्देश रहन्छ?
0: मैले खासमा पहिला यो फ्याक्ट्री सुरुवात गर्दाखेरि पनि मैले विदेशमा एकपल्ट जाने तयारी पनि गरेको, मैले विदेशमा तयारी गर्ने सबै कुरा गरेर प्रक्रियाको लागि म काठमाडौँसम्म पुगेको, त्यतिखेर चाहिँ मलाई कस्तो लाग्यो भने विदेशमा चाहिँ एकदमै खट्नुपर्ने भात खाने पनि टाइम नहुने, घरमा परिवारसँग कुरा गर्ने पनि टाइम नहुने, ड्युटी टाइम चाहिँ एकदमै कडा हुन्छ भन्ने साथीभाइसँग सुनिसके पछाडि नै मलाई त्यति नै खेर मन मरेर कमसेकम आफ्नो स्वदेशमै घर परिवारसँग बसेर त्यति नै खट्ने भने त किन नहोला भन्ने हिसाबले चाहिँ मैले यो उद्योग सञ्चालन गर्ने सोच राखेको हो। त्यसले गर्दाखेरि छैन, सम्भव छैन भन्ने कुरा त मलाई एकदमै लाग्दै लाग्दैन। अब चिया क्षेत्रमै कुरा गर्ने भने अहिले विभिन्न किसिमको हरियोपत्ती सङ्कलन गरेर व्यापार गर्ने व्यापारी साथीहरू, अरू अरू किसिमले लाग्ने साथीहरू पनि जो खटिराख्नु भएको छ उहाँहरूले चाहिँ एकदमै राम्रो गरिराख्नु भएको छ। अब मैले पनि मेरै लागि मेरै कुरा गर्नु पर्यो भने नि पहिला अब हामीले चाहिँ 14-15 लाख रुपियाँ लगानी गरेर सञ्चालन गरेको फ्याक्ट्री आज 8-9 करोडको बनिसकेको छ। अब त्यसले गर्दाखेरि स्वदेशमा हुँदैन भन्ने कुरा चाहिँ म भन्न सक्दिनँ। अब म त भन्छु विदेशै नजानुहोस् भन्छु। अब यो स्वदेशमा बसेर धेरै कुरा गर्न सकिन्छ, तर खटेर मेहनत गरेर त्यसलाई निरन्तरता चाहिँ दिन सक्नुपर्छ। घर परिवार छरछिमेकको छेउमा बसेर पनि मलाई एकदमै, म त किन विदेश गएको होला भनेर सम्झिन्छु मान्छेहरूलाई। त हामी जतिको परिश्रम गर्न सक्ने मान्छे चाहिँ

0: विदेशमा जानु हुँदैन, नेपालमै काम गर्नुपर्छ, सम्भव छ यो म त्यो भन्न चाहन्छु तपाईँलाई, त्यसो नगरौँ, विदेश नजाउँ, हाम्रो नेपालमा केही न केही हुन्छ। मैले
1: इलाम स्थित जसबिरे चिया उद्योगका संचालक एवं टी मेकर शरद सुब्बा उद्यम अनुभव र चिया उत्पादन बारे हामीसँग कुराकानी गर्नुहुँदै कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा @gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

भर्खरै सुनायौं प्रेम विवश घरती र शान्तिश्री परियारको स्वरमा रहेको यो लोकदोहोरी गीत र यसमा शब्द रहेको थियो ज्ञानबहादुर थापा मगरको भने संगीत तथा लय संकलन थियो प्रेम विवश घरतीको। यहाँहरूलाई अर्को लोकदोहोरी गीत नै राख्दैछौ यज्ञ विके र विमला सुनवारको स्वरमा रहेको यो लोकदोहोरी गीत र यसमा रचना रहेको छ निकेश महतारा छेत्रीको भने लय संकलन रहेको छ शब्द यज्ञ विकेको। यसपछि यहाँहरूले ठिक 4 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुनेछ। त्यसपछि 4:05 सुन्नुहुनेछ शेर्पा भाषामा समाचार। शेर्पा भाषाको समाचारपछि 4:15 सुन्नुहुनेछ हवाई दनुवार कार्यक्रम रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
2: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
1: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
2: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
1: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
2: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा साँझ 5 बजे बस्ने गरी बैठक बोलाइएको छ। बैठकमा संवैधानिक निकायको रिक्त पदमा नियुक्ति सिफारिस सम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता भीष्मराज आङदेम्बेले जानकारी दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा विनियोजित विधेयक 2083 विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोगका साथै गृह, रक्षा, परराष्ट्र, अर्थ, पूर्वाधार विकास, ऊर्जा, जलस्रोत तथा सिंचाई, कृषि, वन तथा पर्यावरण र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल भएको छ। विनियोजन विधेयकका उल्लेखित शीर्षकहरूमाथि आफ्नो धारणा राख्दै नेपाली काङ्ग्रेसकी सांसद दुर्गा गुरुङले राष्ट्रिय गौरवका सिंचाई आयोजना समयमै सम्पन्न नगर्दा प्रत्येक वर्ष किसानलाई समस्या पर्दै आएको भन्दै सरकारले कृषि उत्पादन बढाउन प्राथमिकता दिनुपर्ने बताउनुभयो। बैठकमा नेकपा एमालेका प्रेम प्रसाद दङ्गाले कृषि मन्त्रालयका लागि अत्यन्तै न्यून बजेट छुट्याइएको भन्दै कृषि यान्त्रिकरण कार्यक्रमलाई सरकारले व्यवस्था गरेको बताउनुभयो। त्यस्तै गरी नेपाली कम्युनिस्ट पार्टीका सांसद उर्मिला अर्यालले नेपाली चियाको गुणस्तर र अन्तर्राष्ट्रिय व्यापारमा बाधा नपर्ने गरी सरकारले गुणस्तर कायम गर्नुपर्नेमा जोड दिनुभयो। बैठकमा विनियोजन शीर्षकहरूमा सांसदहरूले धारणा राख्ने क्रम जारी छ। कृषि, वन तथा वातावरण मन्त्रालयले बर्फबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड रुपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अन्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराइएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भएको छ। काभ्रे प्लान्चोकको धुलीखेलस्थित काठमाडौँ विश्वविद्यालय केयुको आज आयोजित 31 दीक्षान्त समारोहमा उहाँले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सिंहदरबारबाटै सञ्चालनमा आएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि उक्त सेवा एकाइ सञ्चालनमा ल्याइएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाइ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म थाहनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइ हो। निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा एकाइ राखिएको मन्त्रालयले जनाएको छ। उक्त सेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायत स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ। कम्पनी रजिस्ट्रारको कार्यालयले डिजिटल प्रणाली र प्रविधिको पूर्ण प्रयोगसँगै जनशक्ति व्यवस्थापनमा फेरबदल ल्याउने प्रस्ताव अघि सारेको छ। हाल उपलब्ध प्रविधिको उच्चतम प्रयोग मार्फत थोरै कर्मचारीबाट धेरै र छिटो काम गर्न सम्भव भएको भन्दै कम्पनी रजिस्ट्रार कृष्ण कुमारी श्रेष्ठले 28% कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग मन्त्रालय समक्ष पेश गर्नुभएको छ। कम्पनी रजिस्ट्रार कार्यालयको अभ्यासको सफल कार्यान्वयनबाट प्रशासनिक खर्चमा हुँदै आएको ठुलो भार कम हुनेछ। सेवाग्राहीका गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्न कार्यालयले आर्टिफिसियल इन्टेलिजेन्स AI प्रविधिमा आधारित कल सेन्टरको व्यवस्था समेत गरेको कम्पनी रजिस्ट्रार श्रेष्ठले जानकारी दिनुभयो। जसका कारण अब 24 घन्टा सेवाग्राहीले कम्पनी दर्ता सम्बन्धी जानकारी वा सेवा पाउन सक्ने भएका छन्। नयाँ व्यवस्था अनुसार अब सेवाग्राहीले कम्पनी दर्ताका लागि कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ र घरबाटै अनलाइन मार्फत सम्पूर्ण प्रक्रिया पुरा गर्न सक्ने नियम बनाइएको छ। यो व्यवस्थाले सेवाग्राहीको समय र लागत दुवै बचत हुने कार्यालयले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ प्रान 4 बजेको समाचार वेकेसन विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G बाट गुणस्तरीय

टर्कीको राजधानी अङ्कारामा जुलाई 7 र 8 हुने नाटो शिखर सम्मेलन अघि उहाँको यो अभिव्यक्तिलाई गठबन्धनभित्रको बढ्दो मतभेदका रूपमा हेरिएको छ। ट्रम्पले आफ्नो ट्रुथ सोसियल सामाजिक सञ्जाल मार्फत नाटोसँग अमेरिकाको सम्बन्ध पारस्परिक नभएको दावी गर्दै उनीहरू हाम्रो पक्षमा उभिएका थिएनन् भन्ने टिप्पणी गर्नुभयो। उहाँले अमेरिकाले गठबन्धनमा अन्य सदस्य राष्ट्रको तुलनामा अत्यधिक आर्थिक तथा सैनिक दायित्व वहन गरिरहेको उल्लेख गर्दै रक्षा खर्च सम्बन्धी तथ्याङ्क समेत

दि रेडियो नेपालीन आङछिरिङ लामा शेर्पा ने सेरिकेकी साङ्गुर सेन्डोनाङ राष्ट्रिय सभाकी आरिङ सक्दुला विनियोजन विधेयक नितोङ गेजुग्या सुम्की कोर्ला टोङ्गु गोजुनवाय टोङ्गुला छकमितुई ग्यालियोङ सेतोङकी सिँचाइकी आयोजना तुसोदारङ डुपा क्याने कृषि लोतक पोर्गोला सुङला सुवा जाक नाङसुङ तुङराङ क्याने छकमितुई कृषि लोनखाङकी बजेट न्युङमो ओतुप यम्बुला जौ च्या सिग्याला चोङथोपु नेताङ जोगौताङ जन्दातिवाला रङ्युल्लारङ लाका किटुप कोकप जोगौला सुङला सु नाङसुङ दिपरलारङ कृषि तेजिन नाथुङ लोनखाङकी विनियोजन शीर्षक कोर्ला छकमितुई डोसुङ न्युङमो जोगोकी श्री प्रस्ताव जाक नाङवाय छकदुला विनियोजन शीर्षक कोर्ला छकमितुई सुङलप नङिन ओतुप सेनवाय सिलोन बालेन्द्र शाहकी गोठितला आरिङ छुजोङला संवैधानिक परिषदकी छकदु दे ओतु सेनवाय सिलोन तेजिन लोनसोक ल्याखुङला आरिङ देतु छकदुला संवैधानिक छोकपी तोङबा ओतुप कोसाला कश्यक सिफारिस कोर्ला टोङ्गु कितुप संवैधानिक परिषदकी छोकमी भीष्मराज आङदे मेकी खेन्तोक नाङसुङ तन्दा ओदेम छोकपाला चिख्याप्ताङ क्यानमिरा निकी कोसा ग्याल्योङ मिमाङ ओङछा छोकपाला छोकमी मिरा चिकी कोसा मुस्लिम छोकपाला चिख्याप्ताङ क्यानमिरा निकी कोसा ताङ ग्याल्योङ समावेशी छोकपाला चिख्याप्ताङ क्यानमिरा निकी कोसा तोङबा ओतुप सेनवाय तुङराङ क्याने थारु ताङ मधेसी छकपाला छिख्याप्ताङ क्यान मिरा निङिकी कोसा अम्पुम छकपाला छोकमी मिरा छिक ताङ ग्याल्योङ प्राकृतिक स्रोत तेजिन वित्त छकपाला छिख्याप्ताङ क्यान मिरा सुम्की कोसा तोङबा ओतुप यिन संवैधानिक परिषदकी ती कोसा तुई तोन्दोकला मिङ थुने संसदीय सुनवाईकी तोन्दोकला सिफारिस कितुप संवैधानिक टडी ओतुप सेनवाय सशिङ टडिक सहकारी सङ्घीय मामिला तेजिन सामान्य प्रशासन लोनपो प्रतिभा रावलकी सुकुम्बासी तिवाला दाङनेजुन सशिङ हिगी लालपुर्जा गोन्ते रूपलाका गोसुनवाय बर्दियाकी बडैया ताल युल सक्पा वडा आङ झिकी सुकुम्बासी मिराङिसु गुला लोनपो रावलकी लालपुर्जा गोन बिन्दुबिन तिकपला लोनपो रावलकी सशिङ मेतुप सुकुम्बासी तिवाला ताङ दलित तिवाला टडिक कितुपला सुङकी खक्षनपोच्यु सुङसुङ राष्ट्रिय स्वतन्त्र पार्टीकी गोठित सो बालेन्द्र शाहकी गोठितला सुङजौ सलाङ्गीमा शैक्षिक लेपिन ओतुप सेनवाय सुङकी दितुसोला ग्यालखाप एर्ग्याला खक्षणपोसी ने कुटनीतिक तम्जी ग्यासा जोपथाङ पलजोर कुटनीतिला खक्षणपोसी नोतुप सेनवाय सुङकी सिग्याल लोनखाङ तेमा कुटनीतिक तम्जीला ग्यासा जोइ सुङकी थोरिम कुसपथाङ कुटनीतिक कुसाप्तुई पर्की थुक्ठे टडिक क्यानवाय दितुसोला सिग्याल लोनपो शिशिर खनालकी ग्याकार ताङ ग्यानाकी औपचारिक जिकुर क्यानाङने एमबीआरगे सिग्याल सिचु तेदिन डोसुङ लोक छोङ पूर्वाधार ताङ टोसामकी कोर्ला टोङ्गु क्यानाङ सेनवाय तुङराङ क्याने मरि ससला कोडी क्याउ थेङ्गुकी हिन्दा महासागर थेन्जोमला एमबी सक्सु क्याउ ताङ सुङकी न्याम्डुल ग्यालखाप सक्पा सार्क ताङ बिमिस्टेक धके जम्बुलिङ मन्सला पल्जोर कुटनीति पुताकु यर्गे नाम गिरुवा ताङ क्षेत्रीय सिग्रिल्ला पेन्सन पोजब हुर्ता क्याउ सेनवाय कृषि तेजिन नाथुङ लोनखाङकी बर्ड फ्लु त्यामा क्योन फोकुतिवाला कुनसाप्ते रूपला पशु सेवा विभागला ट्याङ्गा करोड गप्छु निकासा क्यानवाय लोनखाङकी बर्ड फ्लु थोङ्गु जोङखा चुचिक्ला मेता जौ चा चे मेन्दोक तेजिन चे समातुई तोन्दोकला कुनसाप्ते रूपला ती ट्याङ्गा विभागला बिन्दुप सेनवाय बर्ड फ्लु त्यामा पल्जोर कुन फोकु मितिवाला राहतकी तोन्दोकला कुनसाप्ते गोला लोनखाङ ताङ क्यान सुजकु सेनवाय विभागकी सुङसेपा डाक्टर मुकुल उपाध्यायकी निकासा चुङ्गु ट्याङ्गा क्योन फोकु मितिवाला ग्यासा दिन्छु थोन गासे कुन्सा तेरु खेन्तोक नाङसुङ एमबी सुङकी पेट्रोलियम पदार्थ त्यो होसिनाङ मेसिने मोचोङगुतिवाला ट्याङ्गा बुम्ची थाम्बा थिम तोङ्गुप ताङनिमा च्याङा छोङखाङ जिङ्क्योङ किमेजिदुप सेनवाय नेपाल आयल निगम जिङ्क्योङ सोकपी पेट्रोलियम पदार्थ चुङ्गुप बी नियमावली गिरोजोने तिटरी क्याउ सेनवाय सुङकी पेट्रोलियम पदार्थ तुई गोङ च्याक्सीमा गलुप जलाकपी सेर्मु ग्यालखापनाङला छोङखाङ तुई पेट्रोलियम पदार्थ त्यो मेसिने माचोसीमा जुक्टुन छोङरिल तेजिन आपूर्ति लोनपो गौरी कुमारी यादवकी निर्देशनला निगमकी

0: dukdun tang mian songup tiwa tang kyan thulam ki go tang tiu thulam ma ge ga ne mian songu meng yo shen wa सडक विभागकी यर्बी तुसोला उङथुपु रङजुङ कले ताङ लाम नाडोप नेताङला खाक्सन पोसि ग्यालखाप नाङला थोरी मुहुर्त क्याने गमालारङ टडिक डुबा क्याउ सेन वाय विभागकी सेतुप नङसिन किलोमिटर तोङची थामा लामला अल वेदर ल्याचेत पाताङ उपकरण टडिक क्याउ सेन वाय सिसी ग्यालाम सो तिउला टकपी जोने लाम नागल सिंह छुजो फेका नाङला लक्ष्यपी छक्पा लेपु ताङ छुजो निकी नाङला नागलुप लाम तियो जिनकङकी तुप मिकिल जगु सेन वाय दिलोने जुन सेतु सफ्टवेयर तेमा ग्यालखाप नाङला ओतुप हेबी गाडी तुई निगरानी किटुब्लाका गोजु ताङ नागडुङ्गा मुगलिन नारायणगढ मुगलिन ताङ कान्ति लोकपतकी लामला टोकपितेमा सुङ्खेप किटुब्लाका ल खक्सन बुसिउ सेनवाय विशेष टिमखाङकी नेकपा एमालेकी चिखेप सोन्पा विष्णु प्रसाद पौडेललाई टङ्बा शुद्धिकरणकी कोर्की खम्चुला थेङसुम्लासँग तुसो पर्ने न्यामसिप किटुब्ला अनुमति बिन्दु सेनवाय विशेष टिमखाङकी ठिम्पोन तिवा नारायण प्रसाद पौडेल हेमन्त रावल ताङ उमेश कोइरालाकी इजलासकी आरिङ पौडेललाई निमाटुक थुनाला जाङ्ने न्यामसिप किटुब्ला टङ्बा शुद्धिकरण न्यामसिप सकपाला अनुमति बिन्दु भिन् विशेष टिमखाङकी दिसिनाङ गोमालासँग पौडेललाई तुसो परूप सेनवाय ट्राफिक कोर्सुङ मङ्मिकी गलुप छुजो निसुजी नाङला गाडी तङ्गुप मि तोङ नि ताङ सैङा ताङ सुमसिसो अङ्गाला ठिम तङ्गुप सेन वाय तितेमा सुङला ट्याङ्गा बुम चुर्गु ताङ तोङ दिन्छु थोन दिन ग्याठाल दु सेन वाय काठमाडौँ उपत्यका ट्राफिक कोर्सुङ मङ्मी ल्याखुङ्गी सेतुप नाङसिन छाङ आरेक थुने गाडी तङ्गुप ठिमकी खप्तेला राइड सेयरिङ एप थोकु ट्राफिक लाइट मिच्यु ताङ गाडी स्पिडला तङ्गुप तिवला ठिम तङ्गुप सेन वाय तुग्राङ क्याने ट्राफिक लेन मिच्यु काङथेप दासाला हर्न तङ्गुप ताङ काङथेप दासाला गाडी जाङने पार्किङ किटुप तिवलासँग ट्राफिक टिम दङ्गुप सेन वाय रेडियो नेपालले आरिङकी सेरिके कि साङ्गिर डुप्सुङ तुझिसे
1: लुङबा छिक्याल युल ठोङकेर मिमाङ तेरिसा लेपो रिम्बाला लोग्याताम्बा गुन्मा छै लाका ख्याउ थाङ ग्याङसिङ गि यार ग्याला आकाशवाणी ल्यान्डलाइन सिडिएमए जुग्ला मोबाइल सुविधा गी लोग्यु कि लेगेन डुबा ख्यानुवा टेलिकम ग्याङसिङ सेब्जी कि थुचो साम्बा कि लाक्षे ओदो ग्याङसिङ सेब्जी निरी खेलेन चिक्ला हिन थाङ ग्याङसिङ सेब्जी कि तेमा लुङबा यार क्या तुङ्गु निरी थम्चा निरी खेलेनिन
2: नेपाल टेलिकम
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
4: राष्ट्रिय रेडियो राष्ट्रको संचार

हजुर, सिपिक एकता सुर तनवार सुर कार्यक्रम हामी तनवार दिनखनी ठिक 4:15 बजेसको सुनै नै बिर्स्या है। ढोकरिनु साथीलक सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिको पसिधर्न सिब्बे साथीलखलाई दनवार भाषा कार्यक्रम हामी दनवारमा स्वागत र छिक। कार्यक्रममा मुई कार्यक्रम सञ्चालिका सरस्वती राई दनवार उपस्थित भइसिधारेनु। साथीलक किनार छि खबर सञ्चे रचे सिब्बे जना पक्कै पनि सञ्चे सकुशल रचे बाजदार आशा गर्छु। यदि बैके भने पनि यसनक गर्मी मौसममा आफ्नो स्वास्थ्य भने एकदम ख्याल गर है। गर्मी मौसममा खाइलार पिलार सुकु

अगाडि अथवा बार कचिता कचिता शीतल रचिक चिसो रचिक उयो खोजेको बसिदारे हे कार्यक्रम सुनेको भए पक्कै पनि आशा गर्छु हामीलाई साथी दारेले हजुर आज हामी कुरो गर्दिरहेछ मै त सुरु गर्दिरहेछु विपत्ति बारेमा। विपत्ति बोल मानसिक जीवन सम्पत्ति वातावरण तसु समाजमा बर्की नाश पुर्याला प्राकृतिक अथवा मानुष्य निकाल्ने घटना भएको बुझाइ भुइँचाल बाढी पैरा डढेलो आँधी बेरी महामारी तसु थरी थरी घटना लग्ने विपत्ति उदाहरण हो। नेपाल ठिकै भौगोलिक रूपमा संवेदनशील देशमा पनि विपत्ति तरा बर्के अखिको यी बारेमा जनचेतना भने एकदम चैरेली हजुर विपत्ति काई कछि आइछिक बाला नै अक्षिक ओटकेले विपत्ति पाछे मात्रै भोइ विपत्ति आगुने तयारी करे पर्छ। परिवारक सदस्य लखले आपतकालीन अवस्थामा पनि जानकारी दिलार जोगला ठाउँ चिनीको प्राथमिक जाँच गर्लार सामग्री दि ठिक पारीको ढरलार तसु स्थानीय निकै चालालार विपद व्यवस्थापन कार्यक्रममा हखला ठिके कामलक पनि चुटे करेले सहयोग पुग्छ। प्राकृतिक स्रोत जथाभावी चाल्या वन विनाश करे जतै प्या उतै जनीको प्या उन्नीके बस्लार बस्ती बढ्ती जैल कारण प्रदूषण विपत्ति खतरा बढी धरले ओटकेले वातावरण जोग्याले बिरुवा रोपलार तसुको पाछु सम्मक विकासक लागि करलार कामलग आगो धरे पर्छ। हरेक मानुषे आफ्नै जिम्मेवारी बुझेको सचेत व्यवहार अपनानेमा विपत्ति बाटी अखलार नाश धेरै हदसम्म चुटेका र पारे है हजुर विपत्ति पूरा रूपमा रोकै नै पार्नु पनि सही तरिकै सचेतना तसु समूहमै प्रयास गरेको एकरक प्रभावले भने चुटे करे पारे। जोगलार समाज बान्यालय विपद व्यवस्थापन ज्ञान सिप तसु जनचेतना हरेक मानुषमा अखै पर्छ। सचेत मानुषे जोगलार समाज बालार भावना सँगै विपत्ति व्यवस्थापनमा योगदान दिए पर्छ। साथी लग यी बारेमा हामी कुरो कर्ती गर्छौ। हामी कुरो गर्दै रहेछौ विपत्ति बारेमा हजुर विपत्ति व्यवस्थापन समूहक भूमिका एकदमै बर्के हक्सी भुइँचाल बाढी पैरा आगी डढेलो तसो अर्को प्राकृतिक वा अर्को मानुष निकाल्ला विपत्ति बाटे अखलार नाश चुटे करेले समुदाय स्तरमा जनचेतना भने बढ्या पर्छ। सचेत तसु ठिक अख्ल समुदाय विपत्ति समयमा छिटो तसु सोलारी जानकारी पनि दिए पार्छ। हजुर समुदायमा विपत्ति बारे जनचेतना फैलियाले थरी थरी कार्यक्रम चाल्या पारे है स्कुल टोल विकास समिति बटन्या क्लब तसु स्थानीय संघ संस्थाबाट जनचेतना पनि सहित गोष्ठी तालिम तसु छलफलक कार्यक्रम आयोजना गरे पर्छ। यिनको कार्यक्रममा विपत्ति खतरा जोगलार उपाय तसु आपतकालीन अवस्था व्यवस्थापन बारे पनि जानकारी दिलार गर्छ। ओस्निके विपत्ति बारे अभ्यास चालाको समुदायक सदस्य लखलै आपतकालीन अवस्थामा कनिको जोगलार बालारसिप पनि सिक्या पारे। पोस्टर पर्चा सूचना बोर्ड स्थानीय रेडियो सामाजिक सञ्जाल तसु बाटमा देखालार नाटक ठिके माध्यम चालाको पनि जन चेतना फैला पारे। स्थानीय तहै खतरा हखला ठाउँ चिनेको मानिसले समयमै जानकारी कार्य पर्छ। समुदायमा स्वयं सेवक समूह गठन गरेको प्राथमिक जाँच उद्धार तसु राहत व्यवस्थापन बारे पनि तालिम दिए पर्छ। यही विपत्ति समयमा समुदायले आफ्नैमा भर पर्लार बनेले सहयोग पुग्छ क्या। विपत्ति बाटे नोक्सान नै कार्यालय समुदाय स्तरमा सचेतना सेब्बे भन्दा सोलारी उपाय हो। समुदायिक सेब्बे वर्ग उमेर समूह सक्रिय सहभागिता बाटे जोगलार बलियो तसु विपत्ति लडाई पार्लार समाज बाने पारे। हजुर विपत्तिक समयमा समुदाय स्तरमा करलार उद्धार कामे मानुषक जीवन बच्या तसु नाश चुटेक करेले बर्के भूमिका खेलाछ। भुइँचाल बाढी पैरा तसु आगी वा अर्को विपत्तिक बेला सरकारी निकाय तसु सुरक्षा निकाय एकदमै पनि पारैसम्म नै लागे पर्छ। यनक अवस्थामा स्थानीय समुदाय नै पहिला उद्धार करलार बन्ला रखेको उद्धार कामक सही ज्ञान तसु समन्वय चाहिँ चैछि गए। हजुर सेब्बे भन्दा पहिला विपत्ति घटना हख्नेसो प्रभावित ठाउँ जुन रचिक ऊ अवस्था बारेमा चाँडो जानकारी जम्मा गरे पर्छ क्या। घाइते बेपत्ता हख्ल तसु खतरामा पर्ल मानुष लग चिनीको उद्धार करलार तोकै पर्छ। समुदायमा गठन गर्ल स्वयं सेवक समूह बटन्या क्लब तसु स्थानीय बुजुर्ग लखे पनि समन्वय गरेको उद्धार गरे पारे। हजुर उद्धार गर्थे भने आफ्नै जोगै एकदम आवश्यक रहेछ है। नै जोगलार भवन पैरा जिया पार्लार तसुको आगी लाग्ला ठाउँमा होसियारी अप्न्या पर्छ। हख्ल स्रोत साधन चलाको घाइते तसु खतरामा पर्ल मानुषले जोगलार ठाउँमा साह्रै पर्छ तसु चैनेमा प्राथमिक जाँच गराएको नजिकको स्वास्थ्य संस्थामा पाठ्या पर्छ। हजुर एकदमै राम्रो कुरो गर्दिरहेछु म आशा गर्छु तोलहलाई पनि विपत्ति बाटे बचेले चाहिँ एकदमै अप्ठ्यारो ठाउँमा भिर पैरा छेउछाउमा लरी किनारा छेउछाउमा रचे भने एकदमै विचार गरेको बसेपछि किनको समयमा है बर्खा लागिरहेली पानी कहनु बर्के पर्छ कहन चुट्ने पर्छ तैपनि हामी भने पहिले सोने होसियार चाहिँ है आवश्यक छ। यी बारेमा म कुरो गर्ती गर्छु अख्निको लागि पनि तोलह माझमा एकता सचेतनामूलक सन्देश सुनौ तसु यी पाछे फेरि म उपस्थित हो ख्याल्छु कार्यक्रम भने सुन्ती गर।

0: डेङ्गु रोगबारे राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सुसञ्चार केन्द्र जरुरी सूचना।
1: डेङ्गु रोग लामखुट्टे कप्टीको लाग्ला रोग हो। इसे रोगक लक्षण लग एनक खै पार्छि।
0: 81 बेसको ज्वरो आइलार,
1: टाउको बाठालार,
0: वाक वाक लाग्लार,
1: ओका टखलार,
0: जिउमा बिमिरा आइलार,
1: डेङ्गु रोग रोकथाम करलार उपाय लग।
0: लामखुट्टे कप्टला बाटे बचेलाई नाबो बाउला अक्ल लुगा लाइलार, तसु पारेसम्म लामखुट्टे बगालार औषधि लग चालाय पर्छि।
1: घर एर्सा ओर्सा सफा सुग्गर धरे पर्छि। डेङ्गु सार्लार लामखुट्टे सुग्गर पानीमा बस्ला रखेको पानी जमै पार्लार, फुट्ला भाँडाकुँडा सिसी बोतल कप पुरानो टाइल ठिके सामान लग छोपीको धरे पर्छि। ओस्निके कुलर फुल धरलार भाँडा लखक पनि सधैँ पानी फेरे पर्छि।
0: पारेसम्म झुल भिटर सुटै पर्छि।
1: पानी ट्याङ्कीलाई बिर्को लाइकु धरे पर्छि।
0: डेङ्गु रोगक शंका लाग्नेमा चारौ नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गराइपछि
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सुसञ्चार केन्द्र। यी सन्देश पाछे फेरि पनि कार्यक्रममा स्वागत र चाहिँ तोलग अग्नि सुन्तिर छे रेडियो नेपाल, जुन चाहिँ सार्वजनिक सेवा प्रसारण हाम्रो सिंहदरबारबाट प्रसारण हलार केन्द्रीय प्रसारण कार्यक्रम रेडियो नेपालबाट सुन्तिर चाहिँ तोलेखे हामै दनवार दनवारी भाषामा हामी कुरो गर्दिरहेछौँ र हामी भने थानेर चाहिँ हाम्रो जातिक मान्छेलाई झन् धेरै जस्तो लरी कछाडक छेउछाउमा बस्छ, माछो मारेको खाइछट बाछट भई ओटकेले एनक छेउछाउमा बस्लार, भिर पैराक छेउछाउमा बस्लार, पहाडी एरियामा बस्ला हामी दनवार दोने जाति लेखे भने यसक बर्खाको समयमा भने पहिल्यै सुने विचार पुर्या पर्छ, घुसियारी अपन्या पर्छ। गोटकेले आज हामी विपत्तिक बारेमा कुरो गर्दिरहेछौँ, बाँकी कुरो पनि सुनो है। त्यो समुदाय पुलिस, सशस्त्र पुलिस, नेपाली सेना स्वास्थ्य ठाउँमा काम गर्ला तसु स्थानीय सरकारसँगै लगातार सम्पर्क तसु समन्वय गरे पर्छ। उद्धार कामलाई सोलारी बानालाई सूचना लिलार दिलार, राहत सामग्री व्यवस्थापन तसु अस्थायी बस्ला ठाउँ पनि व्यवस्था पनि गरे पर्छ। उभन्दा अगाडि धेरै जसो एनक भोगी सिधालार परिस्थितिमा ऊ ठाउँलाई चिनेको चाहिँ हामी एनाको व्यवस्था चाहिँ गरे पछि गए। हरेक कुरो जाँच पाछे प्रभावित मानुष लहलाई खाइलार पिलार पानी तसु स्वास्थ्य सेवा तसु मनोसामाजिक सहयोग सहित मिलादेलाई समुदाय सहयोग गरे पर्छ क्या। यससँगै भविष्यमा एनक विपत्ति सँगै जुधेलै लगातार तालिम अभ्यास तसु विपदक तयारी कार्यक्रम समुदाय चाल्या पर्छ, जुन हामी विभिन्न हाम्रो ठाउँ ठाउँमा चाहिँ एनक कार्यक्रम पनि चाला ढलर चाहिँ हामी सामाजिक सञ्जाल फेसबुकबाट पनि देखि ढलर छौँ। धेरै ठाउँमा चाहिँ एनक एकता सचेतना कार्यक्रम र पनि चाला ढरले अनि आई ढरले हामी पोस्ट गर्न पनि देख्छौँ भाइ। अब कुनै लेख रचना रचेक भने पनि उसै लेखकबाट पनि धेरै कुरो चाहिँ हामी ले पार्छौँ नि त भाइ। उयो एउटा पोजिटिभ कुरो लग उनीहरूको सोलारी सोलारी पोइन्ट लग हामी चाहिँ लिखु चाहिँ हाम्रो आफ्नै जीवनमा लागु गरे पर्छ कि। अब यस्तो अवस्थामा म रहेछु यी बेला चाहिँ एनको गरे पर्छ खै है बालार कुरो चाहिँ हामी विचार गरे पर्छ। यससँगै विपदक समयमा सामुदायिक एकता अथवा समन्वय तसु सही व्यवस्था पनि उद्धार कामलाई सफल बनाछ के। समयमै कर्ल सामूहिक प्रयासले धेरै नै अमूल्य जीवन बचियालाई तसु नाश चुटे कार्यलाई पनि सहयोग पुग्छ। ओटकीले नेपालक भिन्न भिन्न समुदायमा विपदक समयमा एक अर्कोलाई सहयोग कर्ला बलियो परम्परा रहेछ। आधुनिक प्रविधि तसु उद्धार सामग्री पहुँच नयाँ समयमा पनि मानुष सामूहिक प्रयास एक आपसमा सहयोग तसु स्थानीय ज्ञानक आधारमा भने विपत्ति सँगै जुट्दै आइरहेले यी परम्परा गत शैलीगत आज पनि समुदाय स्तरमा विशेष मानन जैसे एनक अवस्थामा तुई कुन मुई कुन बालार भए कि हरेक पक्ष लखलाई चाहिँ हामी दिथ्या पर्छ। विपदक समयमा गाउँ घरक मानुसलक सामूहिक रूपमा जुटिकु उनक मानुसक उद्धार कर्ला चलन पनि रचिने। बाढी पहिरा वा आगी लाग्दे छिमेकी लग उयो बेला घटना अख्ला ठाउँमा पुगेको मानुस वस्तु भाव तसु चैलार सामान जोगला ठाउँमा सार्लार कर्तेरला भने एनक खालक सहयोग भाव भने हरेक अप्ठ्यारो समयमा धेरै जीवन बचियालाई सहयोग पुगिरहेको पनि हामी देखि धरेन। पहाडी तसु गाउँ ठाउँमा एकदमै पनि डोको नम्खी बाँस तसु स्थानीय रूपमा आफ्ला सामान चालाको घाइते मानुसलाई जोगला ठाउँमा स्वास्थ्य संस्थासम्म पुर्याला सामुदायिक श्रम दानक बाटे बाट खुलालार, अस्थायी पुल बानालार, तसु नासकल घर बानालार अभ्यास पनि परम्परागत उद्धार सांस्कृतिक एकता धाग हो, जुन हामी आफ्नै गाउँ गाउँमा पनि एनक सहयोगी भावना चाहिँ सहयोगी थरी थरी संस्थालाई पनि आइरहेको देखिधारले भाइ। हजुर, विपदक बेला चाहिँ सामुदायिक बुजुर्ग स्थानीय बुजुर्ग तसुको परम्परागत नेतृत्व कर्ला सूचना दिलार समन्वय तसु निर्णय प्रक्रियामा चाहिँ विशेष भूमिका खेला चाहिँ के। ओलखक अनुभव तसु स्थानीय भूगोल बारे ज्ञाने उद्धार कामलाई सोलारी बान्या सहयोग पुग्छ। यससँगै परम्परागत शैलीगत मात्र पुरा नयाँ पार्षिक उत्केले आधुनिक विपद व्यवस्थापन ज्ञान प्राथमिक जाँच खोज तसु उद्धार तालिम सँगै परम्परागत सिपलाई जोडे पर्छ। यही सामुदायिक उद्धार क्षमता पनि अझ बलियो बान्छ। ओटकेले एनको समयमा समुदायमा रहल एक अर्कोलाई कर्ला सहयोग काम तसु सामूहिक समूहमै कर्ला रेक्ता जिम्मेवारी परम्परागत संस्कृतिले जोगाला तसु बढ्या पनि पारे। यिनको सोलारी अभ्यासले समुदायले अझै सुरक्षित बलियो तसुको विपदक सँगै जुधै पार्लार बानियालाई सहयोग गर्छ। अब भने कार्यक्रममा अर्को एउटा गीत लहग माझमा।

0: इसोलारी गीत बाँचे कार्यक्रममा फेरि पनि स्वागत रहेछ। अब पनि मि बाँकी कुरोलो गर्छु किन बोल्दै खानी चाहिँ विपदमा हामी धेरै थरी समस्यामा पनि पर्लाउँछौँ। कतै किना करलार बालार पनि सोचमा पनि नै आउँछौँ कि अब हतार हतार मन आत्तल एकदमै उनीहरूको अवस्था आएको छ। किन्तु उठकेले ऊभन्दा अगाडि नै हामी चाहिँ विचार पुर्या पर्छ बाँकी यी कुरो गरिदिरहेछौँ। आज कानु उद्धार काममा ड्रोन, मोबाइल, संचार प्रणाली, जिपिएस, सेटेलाइट प्रविधि तसु डिजिटल नक्सा चाल्यालाई बढ्दै जरिले थानेर छ। ड्रोनकबाट एकदमै दुर्गम तसो खतरा हक्ला ठाउँ दिठाको प्रभावित मानसिक अवस्था बारे उही बेला जानकारी पाए पारे यही उद्धार टोलीलाई सही ठाउँमा चाँडो पुगे सहयोग पनि गर्छ। मोबाइल फोन, सामाजिक सञ्जाल तसो इन्टरनेटकबाट विपद बारे जानकारी सूचना चाँडो लिलार दिलार गरे पारे जुन अख्नि पनि हामीलाई स्निकी अवस्था रहेछ भने मोबाइलमा म्यासेज पनि आइसक भाइ अबको यी दिनमा चाहिँ एकदमै गर्मी बढ्छ, यी दिनमा चाहिँ एकदमै होसियारी अपनाए पर्छ, अबको एटका दिन चाहिँ बर्के पानी पर्छ, यहाँबाट चाहिँ कुनो पनि बार नै निस्के यात्रा नै गरे बला सूचनालाई पनि आइसिन् थियो। यी कारण यी एनक चिज चाहिँ हामीलाई धेरै होसियारी पनि बाना धरले के उठकेले आपतकालीन सन्देश मौसम पहिला कला अनुमान तसु खतराक चेतावनी समुदायलाई जोगेलाई सहयोग पुर्याएरले पुगिरहेछ पनि। जिपिएस तसुको डिजिटल नक्सा चलाएको उद्धार टोलीलाई प्रभावित ठाउँ चिने तसु जगलार बात छानेलाई पनि सजिलो बनाछ यही नै गर्ते उठकेले प्रविधि चालालार जमानामा पनि प्रविधि मात्रै नै पुग्छ क्या नि साथीलाग एकरक सही तरिकै चाल्या पार्लार मानुस पनि चैछ जिना प्या जनी कुप्या उनीको चलान त झन् उल्टो असर परे पार्छ के किनले भने जुन जानकारीको लागि जुन हामी कुरो थाहा पाएले ज्ञान पाएले चाहिँ चलाछौँ तर ओहर सदुपयोग चाहिँ नै राम्रो तरिकै भैलिक भने नैजानेको गरिन भने त उल्टो असर परिलिङ त्यो भयो कतै किना बालार किच्छु अनभिज्ञ छौँ त हामी उठकेले सही तरिकै पनि चाल्या जानै पर्छ। उठकेले समुदायक सदस्य लखले आपतकालीन सूचना सिस्टम मोबाइल एप दसैँको प्राथमिक जाँच अंशु जाँचक बारेमा तालिम दिए पर्छ। स्थानीय स्तरमा प्रविधि चाला बारे जनचेतना बढाएको विपदक समयमा सोलारी उद्धार पनि गरे पारे के हरेक विपदक समयमा आधुनिक प्रविधि उद्धार शैली मानुसक जीवन बच्या तसो नाश चुटे गरेले बर्के योगदान पुरारेली बलार कुरो थानेर छ। प्रविधि एकदमै दक्ष बलियो भई तसु समुदायको सहभागितै पनि उद्धार कामले अझै सोलारी बान्या पार्छ। उठकेले प्रविधि सही तरिकै चाल्या तसो विपदक तयारी समुदाय स्तरमै पहिल्यै सोने गरे पर्छ। एटका कुरो चाहिँ एकदमै पनि ध्यान दिएको बसिधर बाँच्छु म। अर्को रचिक विपदे मानसिक जीवनमा सम्पत्ति तसु वातावरणमा बर्के नाश पुर्याला घटना हो। एकदमै पनि हेर्न आपतकालीन अवस्थामा यी विपद बल्ल कुनलाई घन्टी बाजाको सूचना आदिको आइला कुरो भयो नि त भाइ। तैपनि मौसममा भर पर्ला रहेको यी अनुसार चाहिँ हामी पहिला नै तयारी अवस्थामा बसै पर्छ क्या। भुइँचाल, बाढी पहिरा, आगी, हावाहुरी सहित विपदक समयमा प्रभावित मानुसक चाहिँ खोज तसो उद्धार काम एकदम विशेषक थाहा। खोज तसो उद्धार कामलाई सोलारी जोकलार तसो चाँडो बानालाई थरी थरी सामग्री तसो मेसिन पनि चलाछ। एनक सामान सही ढङ्गै चलाएको धेरै मानसिक ज्यान बच्या तसो थप नाश हखे बाटे रोकेले पनि सहयोग गर्छ। यमा पनि खोजलार तसो उद्धार काममा सबैभन्दा पहिला उद्धार कर्लार सुरक्षामा भने ध्यान दिए पर्छ है। ओक्रक लागि सुरक्षा हेलमेट, पन्जा, जोगलार जुत्ता, माग तसु जोगलार चस्मा चालालार गर्छ। यी सामान्य उद्धार कर्लारलाई दुर्घटना तसु चोट लाग्लार बाटे जोग्याले पनि सहयोग गर्छ। साथीलग आफ्नो एकदमै पनि सही ठाउँमा रहेछ भने त डर पिर चिन्ता आफ्नो भयो तर पनि एनक अवस्थामा म सहयोगी भावना रहेछु म गरे पर्छु सहयोग गरेपछि बलार भावना रहेछ पनि एनक चिज पनि सुरक्षित तरिकै पहिल्यै नै तयारी अवस्थामा धर बाँच्छुमे। हजुर हजुर यी बारेमा म कुरो गर्छु नै। अब भने अर्को एकता सन्देश सुनौ। सन्देश पाछे कार्यक्रममा फेरि म उपस्थित भइनै हाल्छु।
1: बजारमा नयाँ गीत
0: बोई नेपाल टेलिकमक भिन्न भिन्न सेवाक अफर लग सस्तो नि धेरै सस्तोमा किनै पर्नेमा स्टार 1415 ह्यास डायल करे पर्ला खैको उही अखिको कण्ठ पारी धरल
1: हो र डाया
0: ओत्का मात्रै हो र भाइ नेपाल टेलिकमे बेला बेलामा आनलार थरी थरी अफरक बारेमा थाहा प्यालाई सुरा स्टार 1415 ह्यास डायल करे पर्ला खैको नि तु
2: 1415
1: मलाई सुरा कन्ठे भइ डाया
0: नेपाल टेलिकम राष्ट्रको संचार यसमा सोलारी सन्देश पाछे फेरि पनि स्वागत रहेछ। सन्देशक बारेमा त म बोली धरे नै पर्छ त लखलाई एकदमै बुझलारको एकदमै सतर्क कारालारको हामी सन्देश कार्यक्रम बाटे दिई धरेनौ पनि। अब कछि किन आई धर लिख भाला त लखलाई कन्फ्युज हरे लिख भने पक्कै पनि अग्नि तोलके सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालक बाटे हामी दनुवार कार्यक्रम सुनि धरले हजुर दनुवारी भाषा कार्यक्रम सुनि धरले यतका बेला बेला मजा यसो मनी खाएको रेडियो सुनेको आराम गरेको यी गर्मी मौसममा बर्खाक बेलामा कठो पानी परि धरले गए कत एकदमै गर्मी टन्टलापुर रौरे पोलन जैलारको कामक चटारो पनि परली गए भै कुन लहक रोपाई भई धरली कुन लहक रोपाई अख्ती रचे कुन लहक बाँकी रचे भै यी समय बल चली धर्छिक भैनी धर्छिक अबको यी भदौ समयसम्म चाहिँ एकदमै पनि किन आक्षिक त बर्खे महिना के बर्खे महिना है त मौसम विभागे पोर्के पोर्केको भन्दा यसपालि मनक चुटेक्ने पानी पर्सिक बाइको त सूचनामा ढिलो रहेछ अनुमान गर्ल रहेछ तै पनि दिथौ मौसमै साथ दिएसम्म हाम्रो कृषि बाली लगमा चाहिँ किचु असर नै परोक र हाम्रो घर व्यवस्थामा बसाइमा पनि बस्तीमा पनि कठु किचु असर नै परोक भनेर प्रार्थना चाहिँ हामी गरौँ है। हजुर बाँकी कुरो सुनौ हामी विपदक बारेमै कुरो गर्दैछौँ कार्यक्रममा म र सुतल हक साथी सरस्वती र कार्यक्रममा कुरो गर्दैछौँ हामी विपदक बारेमा बाँकी कुरो बल अब जुन उद्धार गर्दै खाने खोजेलै चाहिँ नि टर्च लाइट लग एकदमै सिटी डोर लग भैलिक भर्याङ लग भैलिक कोरार भैलिक ह्यामर भैलिक आरो पिक ठिके मेसिन लग चाहिँ तलै तयारी अवस्थामा पनि धरे पर्छ यी चिज लग चाहिँ चाल्या पर्छ क्या भत्कल संरचना पहिरा वा उनकमा फसल मानुसलाई खोजे तसो निकालै पनि उपरोक्त ठिके सामान चाहिँ एकदमै चाल्या पर्छ। घाइते मानुसलाई जोगला ठाउँमा सारेलै स्ट्रेचर डोको बाँस तसु लुगाक बाटे बानालाई अस्थायी स्ट्रेचर लग चाल्या पारे बाढी बाटे प्रभावित ढकल ठाउँमा चाहिँ लाइफ ज्याकेट तसु डुङ्गा एनको पनि चाल्या चैछ। उद्धार काममा संचार एकदमै चैछिक दिथा मोबाइल फोन वाकी टकी रेडियो रेट तसु मेगाफोनक बाटे सूचना लिलार दिलार गर्छिक। आधुनिक समयमा चालालार ड्रोन जिपिएस सेटेलाइट फोन तसु थर्मल क्यामेरा चालाकु प्रभावित मानुस खोजीले अझै सोलारी बानाल र चिके यी प्रविधि दुर्गम तसो खतरा आख्ला ठाउँमा पनि चार सूचना पाएलाई सहयोग गर्छ भएको त मै बाजी धरेनु। नेपालमा भुइँचाल बाढी पैरा आगी हावाहुरी तसो एनक अक्सिने महामारी थिके विपत्ति ल एनक त आई नै धर्छ क्या एनक विपदक कारण जनधनक बल्के नाश हखै पार्छ थानेर छिटकेले हखै पार्लार विपदक चाहिँ जुधेले भने समयमै पहिला कला तयारी गरे पर्छ भएको यी बारेमा हामी कुरो गर्दैछौँ। पहिला तयारी मुख्य पक्ष बोलने खाए लाए तसो बसे मिला पर्छ थाहा सबैभन्दा पहिला खाए लाए बसे तसु पिलार पानी व्यवस्था गरे पर्छ विपदक समयमा बजार मोटर गाडी तसु बाटक सँगै अर्को सेवालक पनि चैछि नि ओटकेले परिवारक सदस्यलाई किछु दिनसम्म पुग्लारको चाउर दाल चिउरा बिस्कुट भैलिक अस्निके भुजा भैलिक नुन चिनी भैलिक यस्निके नै बिग्रलार चिज लग के जुन चाहिँ यहाँको खाइलार पिलार चिज लगक छ उनकोमा चाहिँ हामी धेरै ध्यान दिए पर्छ र जम्मा गरे पर्छ यससँगै चैलार पिलार पानी जम्मा गरेको शुद्ध पारेले फिल्टर क्लोरिन ट्याब्लेट अथवा उमा लार व्यवस्था पनि ठिक गरेको चाहिँ धरे पर्छ। हजुर दोस्रा बोला चाहिँ जोगलारको बसलार व्यवस्था पनि गरे पर्छ घर बाना त्यही अखै पार्लार विपदलाई ध्यानमा धरेको बलियो तसो जोगलारको संरचना बान्या पर्छ घर कमजोर भागक लगातार दिथाको बान्या पर्छ विपदक समयमा चाल्या मिल्ला एकदमै आपतकालीन झोला टर्च रेडियो ब्याट्री तसो प्राथमिक जाँच गर्लार सामान तसु चैलार कागज पत्र लग जोगलार ठाउँमै धरे पर्छ यससँगै परिवारक सदस्य जोगलार ठाउँ तसो जोगलार एकदमै उद्धार करलार बाटक भने जानकारी भने थरी धरे पर्छ के अर्को रहेछ तिन नम्बरमा कपास यानि कि लुगा फाटो हक्छ नि ओख्रा नि त व्यवस्था गरे पर्ने नि भाइ विपद पाछे मौसम नराम्रो असरक बाटे बचेले चैलार तत्का लुगा ब्ल्याङ्केट भैलिक बर्खामा लाइलार कोट ज्याकेट तसो जुत्ता चप्पल जोगाको धरे पर्छ गए साथी लग नै बिर्साको यटका कुरोलाई चाहिँ ध्यान दिएको धर विशेष गरेको छोराटे बुद्रो बुद्री तसो बिरामी मानुषको लागि चैलार लुगा चार चारो व्यवस्था त गरे नै पर्छ आपतकालीन झोलामा एक दुई सेट लुगा धर्दै एकदमै एक्कासी एनको अवस्थामा भने सोलारी अक्ष के एनको चैलार चिजै हो नि त यो त हाम्रो त भाइ दैनिकी जीवनमा चाला धरलार चिज हो ओटकेलाई एनको चिजलाई चाहिँ हामी ध्यान दिएको पहिले तयारी अवस्थामा धरे परि अत सुरक्षितको विपदक समयमा नाश चुट्टे करेले भने किन गर्ला जोगाको ढरेले परिलिङ दुबै खाइलार बसलार तसु लाइलार चिजक पहिला करला तयारी एकदम चैचिक बाजी धरेन मै समयमै करला तयारी विपदक बाटे निस्कल अप्ठ्यारो सँगै जुदेले सजिलो बाना छ के तसु परिवार अंशु समुदायले जोगाको ढरेले सुरा सहयोग पुरा छ हरेक मानुस तसु परिवार विपदक बाटे बचेले पहिल्यै सुकुने तयारी अवस्थामा बस्नेमा हामी धेरै भन्दा धेरै विपदक बाटे बचै पार्छौ। हजुर, एक त कुरो मै कर्ती गर्छु, अख्निको लागि भने अर्को एकता गीत सुनो कार्यक्रममा। हामी यहाँ आफ्नै भाषाबाट गीत बाजा धरेन, तोलखले पक्कै पनि कार्यक्रममा रमाइलो पनि लागि धरले, तर विषयवस्तु पनि आज एकदमै राम्रो पनि रहेछ, तोलखलाई काम लाग्ला चिज रहेछ गटकेले। कार्यक्रम भने लास्टसम्म सुनेको साथी हो बसी धरले, विपत्तक बारेमा कुरो गरी धरेन मै कार्यक्रममा। विपत्तक समयमा जीवन तसु सम्पत्ति जोग्याले आपतकालीन बस्ला ठाउँ चिनेको समयमै जोगला ठाउँ बारेमा भने जानकारी लिनेमा उनका खतराकबाट बचे पारे। यानि कि विपद बोल्दा भुइँचाल पनि पर्छ नि त, 2072 सालक भुइँचाल आइसक भएको कुनै थाहा लिग्रे भाइ, उयो भुइँचाल आइदेखि हामी जोगला ठाउँमा जैला रहन, जैलार भएको पहिले सोच विचार गरहन, हामीले खुल्ला ठाउँ छाने परिलिङ त्यो रोजे परिलिङ डिठ्या परिलिङ व्यवस्था गरे परिलिङ त हो अन्य के हामी आपतकालीन अवस्थामा उयो किच्छु पनि चाँजो पाँजो गरे नै पारेको त हामी ऊ परिस्थितिसँग जुधेको धेरै भन्दा धेरै मान्छे लहक तसुको धन जनक धेरै नै नासकले नोक्सान पुगले कटका किनकि नाकले ऊ बोल एकदमै कार्दो समय भएको पनि बुझ्छौँ त हामी त 2072 साल एकदमै उबर्के आइल भुइँचाललाई उसनिकै विपदै पनि हामीलाई बेला बेलामा सता डरछाट उठकेलाई यी कुरोमा चाहिँ हामी ध्यान दिए पर्सिक बाँच्छौँ। यहाँको खतराकबाट बचेलाई चाहिँ हामी समयमै हामी होसियार है पर्छ। यहाँको आपतकालीन समयमा चाहिँ बस्ला ठाउँ चिन्ते खनि स्थानीय ठाउँ नै जानकारी लिए पर्छ कि हामी धेरै टाढो टाढो जानै पर्छ, नजिकको ठाउँ नै डिठ्या पर्छ, जस्तो कि स्कुल बैलिक, सरकारी भवन बैलिक, खुल्ला चौर बैलिक, सभा हल लग बैलिक, स्वास्थ्य संस्था लग पनि त रहेछ नि, तसो सरकारी भवन लग पनि रहेछ प्राय जसो आपतकालीन समयमा चाहिँ बस्ला ठाउँको रूपमा एनक चिज लग एनक ठाउँ लग चाहिँ चाल्या पर्छ। एनक ठाउँ लग बलियो जोगलार तसो धेरै मानुस आट्या पार्लार पनि हखै पार्छ भै हक छिङ्ने हजुर, खुल्ला हक्सिक बर्की हक्सिक उयो सोचे बाना लग्छ त्यो अड्केलाई एनक ठाउँ चाहिँ चिनी धरे पर्छ। हामी यदि हामी पहिल्यै सुने विपदक बाटे एकदमै हामी नोक्सानमा परिधरेनौ विपद भोगी धरेनौ भने उनको परिस्थिति हकै भन्दा अगाडि भोगै भन्दा अगाडि यसपालि भने धेरै बर्के विचार पुऱ्याएको पनि उठाउने पनि छानेकी उरोजीको व्यवस्था गरेको चाहिँ बसे पर्छ बाछुमै। यसले के बस्ला ठाउँ छान्ते खनि अखै पार्लार खतराकबाट जोगलार नै अखै पर्छ के बाढी ठाउँमा चाहिँ उपरक ठाउँमा रहल भवन वा खुल्ला ठाउँमा एकदमै खुल्ला ठाउँमै छाने पर्छ बाजुङ न, तसो पैराग खतरा अख्ल ठाउँमा पहाडक फेदी अथवा पहाडै सुनि हेठकपट्टि फेदकपट्टि भैले एकदमै कमजोर फुसफुस जैलार जग्गा जमिन लग्छ नि उनको छेउछाउमा भने बसे नेक्छ, उनको ठाउँबाट भने उनको भिर भार उनको ठाउँबाट भने टाढो नै बसे पर्छ कि हामी, जस्तो कि भुइँचालक अवस्थामा खुल्ला टसो फराकिलो ठाउँ जसी भवन बत्तिक पोल वा बर्के बर्के बोट बिरुवालग एकदमै नजिकमा नयखल उनको ठाउँ एकदमै जोगलार मानन जैछ पोस्निके विपदक बाटे। अब यी आपतकालीन समयमा पनि बचेले पनि हामी खुल्ला ठाउँ एकदमै समथर भयो एकदमै सम्म उनको ठाउँ लग त्यसो बर्के फराकिलो ठाउँ होला रोज्नेमा हामीलाई धेरै सजिलो हुन्छ। बस्ला ठाउँमा पुगेलाई सजिलो तसो जोगलार बाट पनि अखै पर्ली नि, बाट पनि एकदमै भिड भार एकदमै उपरक बाटे डौरलार यसै उसो गर्दै झन् लडलार उनको अवस्था भयो कि सजिलो तरिकै चाहिँ हामी उठाउँसम्म पुग्लार चाहिँ उनको बाट पनि दिखा पर्ने। परिवार सभ्य सदस्य पुग्लार बाट बारेमा चाहिँ जानकारी धरे पर्छ है, यससँगै स्थानीय सरकार सुरक्षा निकाय तसु विपद व्यवस्थापन समिति टोक्ल बेसलार ठाउँ लखक जानकारी लगातार रूपमा लि धरे पर्छ। एकका कुरा चाहिँ याद गरौँ, हामी अब धेरै जसो हाम्रो जातिक मान्छेलग चाहिँ सबैजना हाम्रो आमा बुबा काका काकी बुमालग कुन पनि बाजु न ठुला बा ठुलियामा सबैलग पढ्ल लेख्ल त भइकि नि, तर ओहरक सन्तान लग तोरी हामी पहिला हामी पढ्ल लेख्ल रहेछौँ चुटेक चुटेक कुरोहरू पनि हामी सुनेको बुझेको र पढेको लेखेको पनि हामी थाहा पाइछौँ। ओटकेलाई यी कुरो लग भने पहिले ओलखलाई पनि जानकारी दिएको भने सतर्क होसियारी भने कार्य पारे बाछुमे ओटकेले काराओ पनि नै बिर्साएको हजुर। समुदाय स्तरमै बाजुक न आयोजनाकर्ला विपद तयारी तसो अभ्यास कार्यक्रममा सहभागी अखिको बस्ला ठाउँ अवस्था बारेमा पनि जानकारी लिए पारे क्या हामी चाहिँ एनक काम कुरो कार्यक्रम तालिम किसो हक्सिङ जनचेतनामूलक एनक किचु ओरलग आइलिक भने कार्यक्रम आइलिक भने गाउँमा कुनै पनि नै छुट्या बाँच्छ है, कुनै पनि नै छुट्याए यी बोल एकदमै आवश्यक आफूलाई चैला र आफ्नो जनजीवनमा जीवनभरि काम लाग्ला कुरो लग एनक कुरो लग बोल सिकै पर्छ, उमेरै नै सिक्छ अफ्नो मान्छेले बाँच्छ नि पढेलाई उमेरै नै सिक्छ उसनिके सिकेलाई पनि उमेरै नै छिक सिक्ल आफ्नै लागि हो आफ्नै आइलार भविष्य आफ्नै आइलार सन्तानको लागि पनि हो क्या ओटकेले एनको कुरो भने जानकारी चाहिँ हामी लिधरे पर्छ बाछुमै। एन्निके आपतकालीन बस्ला ठाउँमा आधारभूत सुविधा अलग जस्ने के पिलार पानी स्वास्थ्य सेवा सरसफाई व्यवस्था ल अखै पर्छ के यही विपद पाछे चाहिँ प्रभावित मानुस लग जुन लग अक्षर नि ओलखलै जोगलारको पनि बसेलै पनि एकदमै सजिलो अक्ष विपदक लागि आपतकालीन बस्ला ठाउँ समयमै चिनेको जीवन त सुरक्षासँग सिधा मिल्ने विषय हो बालार कुरो त लखे बुझिसिदेले भने जोगलार ठाउँ जानकारी उचित पुग्लार बाद चिनेको तसु चैला तयारी विपदक समयमा अखलार खतरालाई छुट्टे करेले सहयोग गर्छ क्या ओटकेलाई हरेक मानुस परिवार तसु समुदाय हकै पार्लार विपदक लागि आपतकालीन बस्ला ठाउँ भने चिनेले पहिला तयारी अवस्थामा रहे पर्छि यी कुरो भने नै बिर्साको टोलखे आफ्नै जीवनमा लागू गरे पर्छि ल यी कुरो त म कति गर्छु अघिको लागि भने तोलहक लागि एकता अर्को सन्देश सुनु तसुको बाँकी कुरो लग म तोलहक माझमा लिएको आइने हाल्छु क्या तोले कुनु नयाँ खालक नैचिन्ला नम्बरक बाटे फोन आइलार करेली अथवा कुनु नयाँ इमेल आइडी व्हाट्सएप भाइबर तसु इमोक बाटे किछु लोभ देखालार खालक सन्देश लग आइधरेली यदि आइधर लिख भने होसियार इनक इमेल आइडी व्हाट्सएप भाइबर इमो वा नै चिन्ह नम्बरक बाटे आइल सन्देश तसु कुरोकानीमा विश्वास नै गरै यी सेबे नयोक्ल नै चैदो कुरो लोभ देखाको ठगी करलार समूहक नयाँ रूप हो सेबे चनहितमा जारी सन्देश

यसमा राम्रो सन्देश पाचे कार्यक्रममा फेरि पनि स्वागत र सिक्तोलखलाई तोलहे कार्यक्रम हामी दनुवार सुनिधरले राजका कार्यक्रममा मै कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार र छु तोलहलाई मै विपदक बारेमा कुरो गरिनु आजको विषय वस्तु बोलेने विपद र चाहिँ कि बर्खा महिना लाग्ला बेलामा कनिको बचलार यी बारेमा चाहिँ ध्यान दिए पर्छ र बचलार उपाय लग त ऊभन्दा अगाडि करे पर्ला तयारी लग चाहिँ करे एकदमै आवश्यक र छिक भएको मै तोलहक माझमा कुरो गरिनु साथी लग तोलहक सही कुरो कर्ता कति समय सिद्धलाई पनि थाहा भए अख्ल मलाई उत्किलाई लगभग लगभग हाम्रो कार्यक्रमको समय पनि सिद्धि सिधारेलि आजको कार्यक्रम तोलखलाई कनक लागिले हजुर हामीलाई प्रतिक्रिया दिले भने नै बिर्स्य है एकरक लागि हाम्रो इमेल ठेगाना रहेछ iamsaraswati17@gmail.com तसु bdanwar335@gmail.com पाठ्या पार्छे आफ्नै प्रतिक्रिया सहित तोलके यी हाम्रो इमेलमा चाहिँ आफ्नै रचनाकर्ला आफ्नै जाति आफ्नै भाषा किछु रचनालक भैली किछु कथा कविता चुटकिला जिना पनि गीत पनि भाइ उनका आइसिक भने हामीलाई यी इमेलमा चाहिँ तोलहे मेल गरे पार्छे नै बिर्साको आफ्नै बुबा बुमा काका काकी ठुला बा ठुली आमा सबै आमा बाजु नै पनि यनका किछु आइसिक भने तोलखे त लेखे पार्छे नि भाइ सुनिदारला रे हजुर आफ्नै सन्तानलाई हेर्नु पनि लेखदे बोले त्यसको पाठ्या पार्छे अनि त हामी फेसबुकमा पनि जुडी धर्नौ उत्केले फेसबुकबाट पनि प्रतिक्रिया दिए पार्छे हामीलाई यी चैलिक उचैलिक भएको हामीलाई उनाबाट पनि हामीलाई प्रतिक्रिया दिए पार्छे बाँच्छुमै एकरिक सँगसँगै हाम्रो मोबाइल नम्बर पनि तोलखलाई सार्वजनिक गरेन उत्केले 97 64 39 81 15 मुई सरस्वती राई दनुवार तसु 98 49 34 94 14 भेष बहादुर दनुवारमा पनि सम्पर्क गरे पार्छे नै बिर्साको करे है साथीलाई एकदमै तोलहक चाहिँ यी रचनालक र प्रतिक्रिया चाहिँ हामी आशा गरिदरेनौ के हजुर 14 अञ्चल 77 जिल्लामै पुरा फिजीको बसला हाम्रो पनि आफ्नै जातिक पहिचान पनि चिनाले यहाँबाट हामी प्रोसेस चालिरहेनौ उत्केले यहाँका रचनालाई पनि लो भै नै दुग आफ्नो भाषा आफ्नो जातित्वलाई चाहिँ पहिचानलाई चाहिँ चिनारीलाई चाहिँ हामी अझ अगाडि लेग्या पारु बालार हिसाबले कार्यक्रम चलाइरहेनौ हजुर यी कुरो बोला हामी कर्ती गर्छौँ फेरि पनि यत्काजुकसम्म हामीलाई सुनेको साथ दिलार रेडियो प्रेमी सबैलाई धेरै धन्यवाद दिए चाहन्छु भने प्राविधिक साथी सहित आजको कार्यक्रम बानालाई सहयोग गर्लार मेरो सहकर्मी साथी भीष बहादुर दनुवारलाई पनि धेरै धन्यवाद दिए चाहन्छु हस् त अर्को हप्ता हामी दनुवार कार्यक्रम लिखु इए बार इए समय हजुर अर्को नयाँ किछु विषय वस्तु अथवा नयाँ पाहुना पनि मैले लिएको आए पार्छु भाइ उत्केले कार्यक्रम भने सुन्तिकर रेडियो नेपाल सुनिधर बास्ती आजलाई भने मुई कार्यक्रम सञ्चालिका सरस्वती राई दनुवार यत्कामै बिदा हक्छु हस्त शिवा ढोक गरिनु तोलखक समय शुभ रहु

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
2: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
1: वैदेशिक रोजगार बोर्डको सचिवालय।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यो प्रसारणमा प्रविधि संयोजनमा हुनुहुन्छ पुष्परत्न बज्राचार्य र रामकृष्ण शाह, अनि उद्घोषणतर्फ म मनुका कुँवर। साँझको 5 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु आर्थिक वर्षको मङ्सिरसम्मको बकौता रकम भुक्तानी गरेको छ। बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बकौता बापत उपलब्ध गराउनु पर्ने 23,44,02,98,000 रुपियाँ भुक्तानी गरिएको जनाएको हो। बोर्डले स्वास्थ्य बिमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मङ्सिर महिनासम्मको दाबी बकौता फरफारक भएको जनाएको छ। गत पुसदेखिको दाबी भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ। बोर्डले सम्पूर्ण बिमित सेवाग्राहीलाई स्वास्थ्य बिमा अन्तर्गत उपलब्ध सेवाको जिम्मेवारी वहन गर्दै सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न अनुरोध गरेको छ। त्यसै गरी बोर्डले चिकित्सक तथा स्वास्थ्य कर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाव नदिन तथा स्वास्थ्य बिमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भएको छ। काभ्रे प्लान्चोकको धुलीखेल स्थित काठमाडौँ विश्वविद्यालय केयुको आज आयोजित 31 दीक्षान्त समारोहमा उहाँले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। भैतडीमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा 17 घाइते भएका छन्। धनगढीबाट भैतडी सदरमुकामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 01/0001-39/63 नम्बरको बस दशरथ चन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका 8 गैरा खान क्षेत्रमा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक भुवन तिमल सिन्हाका अनुसार बस सडकबाट करिब 60 मिटर तल खसेको थियो। दुर्घटनामा 17 यात्रु घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको प्रहरी निरीक्षक तिमिल सिन्हाले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड रुपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अन्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीडित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले महेन्द्रनगर स्थित कञ्चनपुर कारागारको स्थलगत अनुगमन गरेको छ। समिति सदस्य दीपक राज बोहरा, सुरेन्द्र चौधरी र रेखा कुमारी यादव सहितको टोलीले कारागारको अनुगमन गरेको हो। त्यस क्रममा समितिले कारागारको भौतिक संरचना, कैदीबन्दीको जीवनयापन, सुरक्षा व्यवस्थापन एवं कारागार सञ्चालनमा प्रशासनिक चुनौती लगायतका विषयमा जानकारी लिएको समिति सदस्य बोहराले जानकारी दिनुभयो। संसदीय टोलीले कारागार अनुगमनका क्रममा कैदीबन्दी, कारागार प्रशासन र जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग अन्तर्क्रिया समेत गरेको थियो। समितिले कारागारका समग्र अवस्था र वस्तुस्थितिका बारेमा जानकारी लिएको कारागार प्रशासक हेमन्त साउदले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: नेपाल टेलिकमको 4G

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: ज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। फ्रान्समा जुन महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृत्युको संख्यामा झन्डै 30% वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको एएफपीले जनाएको छ। सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण विवरण नआएकाले वास्तविक संख्याभन्दा बढी हुन सक्ने जनाएको छ। सबैभन्दा बढी प्रभाव पेरिस क्षेत्रमा देखिएको छ। पेरिसमा सोही अवधिमा मृत्यु 62% बढेको छ। पेस डे ला ल्योएर क्षेत्रमा पनि उल्लेखनीय वृद्धि रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ। गत जुनमा फ्रान्सले करिब 11 दिनसम्म जारी

0: 로 본다 제케나 프로핀 락 두주이 땅가 페바 몰라 मेलम्ची थुङबाई कि आयोजनाला मोहान्डे भाल वाङबा लिचा याम्बु उपत्यकारी पिनबान खाबा क्युई तिनी हेन्से अस्थायी रूपरिन भन्द लाभा मुला याम्बु उपत्यका थुङबाई क्युई लिमिटेड केयुकेएल ला सुङबोन वीर बहादुर चन्से सुङबानसार मेलम्चीला मोहान्डी क्युई थामिलो ताबा लिचा प्रशोधन लाबारी समस्या ताबासे मेलम्ची ओडा नम्बर ढुला ढाक्रे स्योङ्री ढलान लाबा गे तिबासे चु घ्यालाम चुई ङारादा भन्द लाबा ताबा मुला तिलमा हेन्से चुई ङारा धोना चु घ्यालाम बन्दन तासेदा मुला चु धुइरी मिनिदा चालिसे काहु दमौली सडक घ्यालाम थेन सिम नाथ काहु चालिसे घ्यालाम ग्याम ब्राबारी गाउँपालिकासे मिनिका देदा मैजेन लाबा मुला स्याङ्चुबान मुबा सानगुर जिन्जी फ्याफुल्ला
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार
3: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ श्रोता विद्यार्थी आज हामी माध्यमिक तह कक्षा 10 अनिवार्य गणित विषयको पाठ एकमा रहेको समूह अर्थात् सेट्स पाठ अन्तर्गत समूहको गणनात्मकता सम्बन्धी व्यावहारिक समस्या समाधानमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ भाइ बहिनीहरू तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै आवश्यक मुद्दाहरू टिपोट गर्न तयार हुनुहोस् है त तयार हुनुभयो
4: हाई रिता
5: हाई आज बिदाको दिन कता हिँडेको
4: म त तिमीलाई नै भेट्न भनेर आएको हिजो सरले पढाउनु भएको समूह पाठको बारेमा केही छलफल गरौँ कि भनेर
5: ए हो ल बस न
4: हुन्छ धन्यवाद
5: आज बिहान गणित पढाउने सर हाम्रो घर आउनु भएको थियो आज त बिदाको दिन म पनि घरमा नै हुन्छु केही सोध्नु छ भने घर आउँदा हुन्छ भन्नुभएको छ बरु सरको घरमा नै जाउँ न
4: हुन्छ जाउँ
5: नमस्कार सर
6: नमस्कार
4: सर हामी त आज हजुरले पढाउनु भएको समूह पाठका बारेमा नबुझेका कुरा छलफल गरौँ कि भनेर आएको
6: ए हो आज त बिदाको दिन मेरो पनि फुर्सद नै छ भइहाल्छ नि ल यता कुर्सीमा बस्नुहोस् त
4: धन्यवाद सर
5: सर समूहको प्रतिच्छेदन समूहको संयोजन समूहको फरक र समूहको पूरकका बारेमा अलि बुझेको छैन बताइदिनुहोस् न सर
6: भइहाल्छ नि तपाईँहरूलाई मनपर्ने रङ कुन कुन हुन् त्यसलाई समूहको सूचीकरण विधिबाट कसरी लेखिन्छ भन्नुहोस् त
4: सर मलाई त निलो हरियो पहेँलो र कालो रङ मनपर्छ यी रङहरूको समूह वर्णमालाको ठुलो अक्षर एले जनाउँदा ए इक्वल्स टु ब्रैकेटमा निलो हरियो पहेँलो कालो भयो
5: मैले त मलाई मनपर्ने रङहरूको समूहलाई अङ्ग्रेजी वर्णमालाको ठुलो अक्षर बीले जनाएको छु त्यसैले बी इक्वल्स टु ब्रैकेटमा रातो सेतो पहेँलो हरियो भयो
6: विद्यार्थीहरू तपाईँहरू दुवैले मन पराउनु भएको रङहरू कुन कुन छन्
4: हामीहरू दुवैले मन पराएका रङहरू पहेँलो र हरियो हुन्छ
5: ए पहेँलो र हरियो दुवै रङहरू समूह ए र बीमा छन् त्यसैले पहेँलो र हरियो रङलाई समूह ए र बीका साझा सदस्यहरू भनिन्छ होइन त सर
6: हो यसरी कुनै पनि दुईवटा समूहहरूका साझा सदस्यहरूबाट बन्ने समूहलाई नै समूहको प्रतिच्छेदन भनिन्छ यी दुईवटा साझा सदस्यहरू पहेँलो र हरियोबाट बनेका समूहलाई नै समूहहरू ए र बीका प्रतिच्छेदन भनिन्छ बुझ्नुभयो त
4: ए अब त मैले बुझे सर
5: मैले पनि बुझे सर
6: अब समूह ए र बीका सदस्यहरूलाई एकै ठाउँमा नदोहोराइकन र नछुट्याइकन राख्दा कतिवटा सदस्यहरू हुन्छ भन्नुहोस् त
5: समूह ए र बी का सदस्यहरूलाई नदोहोराइकन

0: र नछुट्टाइकन लेख्दा निलो, हरियो, पहेँलो, कालो, रातो र सेतो गरी जम्मा छवटा सदस्यहरू भए सर।
1: हो, यसरी हामीले यी दुवै समूहमा भएका सदस्यहरूलाई नदोहोर्याइकन र नछुटाइकन सबै सदस्यहरू राखेर बनाएको समूह नै ती दुई समूहका संयोजक हुन्। बुझ्नुभयो त? समूहको संयोजनलाई समूह सङ्केतमा लेख्दा युले जनाइन्छ, त्यसैले ए युनियन बी इज कल टु ब्राकेट निलो, हरियो, पहेँलो, कालो, रातो, सेतो लेखिन्छ।
2: ए, हो त है सर, मैले त बल्ल सम्झे।
1: विद्यार्थी भाइ बहिनीहरू, अब हामी समूहहरूका फरक कसरी निकालिन्छ भन्ने बारेमा छलफल गर्छौँ, है त?
2: हुन्छ सर।
1: म दुईवटा समूहहरू भन्छु, तपाईँहरू पनि कापीमा टिप्नुहोस् है।
3: हुन्छ सर,
2: हामी कापीमा टिप्छौँ।
1: समूह ए बराबर ब्राकेट ए बी सी डी ई ब्राकेट बन्द र समूह बी बराबर ब्राकेट ए ई आई ओ यू ब्राकेट बन्द।
0: समूह ए र बीमा भएका साझा सदस्यहरूलाई एबाट हटाउँदा एमा बाँकी रहेका सदस्यहरू नै समूह ए र बीको फरक हो, होइन त सर?
1: हो नि रिता। ल ल सङ्गीत, यी दुईवटा समूहहरूमा साझा सदस्यहरू के छन् भन्नुहोस् त।
2: यसमा साझा सदस्यहरू ए र ई छन् सर।
1: हो, समूह ए र बीमा भएका साझा सदस्यहरूलाई एबाट घटाउँदा एमा के सदस्य बाँकी रहन्छन् भन्नुहोस् त।
2: समूह एमा भएका सदस्यहरू ब्राकेट ए बी सी डी ई ब्राकेट बन्दबाट साझा सदस्य ए र ईलाई हटाउँदा समूह एमा बी सी डी बाँकी रहन्छ।
1: हो, समूह एमा भएका सदस्यहरू ब्राकेट ए बी सी डी ई ब्राकेट बन्दबाट साझा सदस्य ए र ईलाई हटाउँदा समूह एमा ब्राकेट बिसिडी बाँकी रहन्छ। यसरी ए र बीमा भएका साझा सदस्यहरूलाई एबाट हटाउँदा एमा बाँकी रहेका सदस्यहरूलाई ए र बीको फरक अर्थात् ए माइनस बी भनिन्छ।
0: यसै गरी ए र बीमा भएका साझा सदस्यहरूलाई बीबाट हटाएर बीमा बाँकी रहेका सदस्यहरूलाई बी माइनस ए अर्थात् बी र ए को फरक भनिन्छ, है सर?
1: हो नि रिता।
2: यहाँ समूह बीमा भएका सदस्यहरू ब्राकेट ए ई आई ओ यु ब्राकेट बन्दबाट साझा सदस्य ए र ईलाई हटाउँदा समूह बीमा आई ओ यु बाँकी रहन्छ, होइन त सर?
1: हो नि सङ्गीत। समूह बीमा भएका सदस्यहरू ब्राकेट ए ई आई ओ यु ब्राकेट बन्दबाट साझा सदस्य ए र ईलाई हटाउँदा समूह बीमा आइओयु बाँकी रहन्छ। यसरी ए र बीमा भएका साझा सदस्यहरूलाई बीबाट हटाउँदा बीमा बाँकी रहेका सदस्यलाई बी र ए को फरक अर्थात् बी माइनस ए भनिन्छ।
2: सर, समूहका प्रतिच्छेदन, संयोजन र फरकका बारेमा त बुझियो, अब समूहका पूरकको बारेमा बुझाइदिनुहोस् न।
1: भइहाल्छ नि सङ्गीत। ल लेख्नुहोस् त। यदि समूह यु बराबर 10 भन्दा साना प्राकृतिक संख्याका समूह र समूह ए बराबर 10 भन्दा साना जोड संख्याहरूका समूह छन् भने समूह ए को पूरक कति हुन्छ पत्ता लगाउनुहोस्।
2: ए, समूह यु बराबर ब्राकेट 1 2 3 4 5 6 7 8 9 ब्राकेट बन्द र समूह ए बराबर ब्राकेट 2 4 6 8 ब्राकेट बन्द हुन्छ है सर?
1: हो नि सङ्गीत। तपाईँले समूह युबाट समूह ए घटाउनुहोस् त।
0: सर, मैले भ्याएँ, म भन्छु है।
1: भइहाल्छ नि रिता, भन्नुहोस् त।
0: 2 4 6 र 8 यु समूहहरू र ए का साझा सदस्यहरू हुन्। साझा सदस्यहरूलाई युबाट घटाउँदा युमा 1 3 5 7 र 9 बाँकी रहन्छ, होइन सर?
1: तपाईँले भ्याउनु भयो त सङ्गीत।
2: सर, मैले पनि भ्याए, मेरो पनि ए को पूरक 1 3 5 7 र 9 नै आयो।
1: स्याबास तपाईँहरू दुवैलाई। समूह युबाट समूह ए घटाउँदा समूह युमा बाँकी रहेका सदस्यहरूलाई नै समूह ए को पूरक भनिन्छ, अर्थात् ए को पूरक बराबर यु माइनस ए हुन्छ।
0: सर, त्यसो भए त बीको पूरक बराबर यु माइनस बी हुन्छ हो?
1: हो नि रिता, यदि यु सर्वव्यापक समूह हो र समूह बी चाहिँ युको उपसमूह हो भने युमा पर्ने तर समूह बीमा नपर्ने सदस्यहरूको समूहलाई समूह बीको पूरक समूह भनिन्छ, अर्थात् बीको पूरक समूह बराबर समूह यु माइनस समूह बी हुन्छ।
2: सर, आज हजुरले समूहको प्रतिच्छेदन, समूहको संयोजन, समूहको फरक र समूहको पूरकका बारेमा प्रष्ट पारिदिनु भएकोमा हजुरप्रति हामी आभारी छौँ। अब समूहको गणनात्मकताको बारेमा बताइदिनुहोस् न।
1: भइहाल्छ नि सङ्गीत, तपाईँहरू सबैले एउटा उदाहरण सुन्नुहोस् है, कापीमा पनि टिप्नुहोस् है।
2: हुन्छ सर।
1: कक्षा 10 पढ्ने विद्यार्थीहरूलाई कुन फलफुल मन पर्छ भनी सोधिएको प्रश्नमा स्याउ मन पराउने विद्यार्थीको समूह ब्राइकेट अनुराधा कृतिका सन्देश छ, त्यस्तै सुन्तला मन पराउने विद्यार्थीको समूह अनुराधा छोटु कल्पना सन्देश राजु सरोज रहेछ। निम्न अनुसारका समूहहरूका क्रियाहरू गरी तिनीहरूको गणनात्मकता पत्ता लगाउनुहोस्। स्याउ मन पराउने विद्यार्थीको समूह, सुन्तला मन पराउने, दुवै मन पराउने, कम्तीमा एउटा फलफुल मन पराउने, स्याउ मात्र मन पराउने।
0: सर म भन्नु है, स्याउ मन पराउने विद्यार्थीहरूको समूह ए बराबर ब्राकेट अनुराधा कृतिका सन्देश ब्राकेट बन्द।
1: स्याबास रिता, स्याउ मन पराउने विद्यार्थीको समूह ए बराबर ब्राइकेट अनुराधा कृतिका सन्देश ब्राइकेट बन्द छ। समूह एमा 3 सदस्यहरू छन्, त्यसैले समूह एको गणनात्मकता कार्डिनल नम्बर ए बराबर 3 हुन्छ।
2: ए त्यसो भए त सुन्तला मन पराउने विद्यार्थीहरूको समूह बी बराबर ब्राकेट अनुराधा छोटु कल्पना सन्देश राजु सरोज ब्राकेट बन्द छ सर। समूह बीमा 6 सदस्यहरू छन्, त्यसैले समूह बीको गणनात्मकता कार्डिनल नम्बर बी बराबर 6 हुन्छ हो सर?
1: हो नि सन्देश, तपाईँले ठिक भन्नुभयो। ए इन्टरसेक्सन बीको गणनात्मकता कति हुन्छ भन्नुहोस् त।
0: सर म भन्नु है, अब दुवै फलफुल मन पराउनेहरूको गणनात्मकता पत्ता लगाउन ए र बीबाट साझा सदस्यहरू मात्र लिनु पर्दछ। यस्तो क्रियालाई समूहको प्रतिच्छेदन ए इन्टरसेक्सन बी भनिन्छ, त्यसैले दुवै फलफुल मन पराउनेको समूह ए इन्टरसेक्सन बी बराबर अनुराधा सन्देश। समूह ए इन्टरसेक्सन बीमा 2 सदस्यहरू छन्, त्यसैले ए इन्टरसेक्सन बीको गणनात्मकता कार्डिनल नम्बर ए इन्टरसेक्सन बी इक्वल्स टु 2 भयो।
1: स्याबास रिता, तपाईँले राम्रोसँग बुझ्नु भएको छ।
0: सर स्याउ मन पराउने, सुन्तला मन पराउने र दुवै फलफुल मन पराउने भनेको के हो, कति हुन्छ गणनात्मकता?
1: कम्तीमा एउटा फलफुल मन पराउने विद्यार्थीहरू भनेको स्याउ मन पराउने, सुन्तला मन पराउने र दुवै मन पराउने विद्यार्थीहरू हुन्। त्यसैले यस्तो समूह पत्ता लगाउने क्रियालाई समूहको संयोजन भनिन्छ। संयोजनमा दुवै समूहका सदस्यहरूलाई नछुट्याई नदोहोऱ्याई लेखिन्छ। त्यसैले स्याउ मन पराउने, सुन्तला मन पराउने र दुवै फलफुल मन पराउने ए युनियन बी बराबर ब्राइकेट छोटु कल्पना राजु सरोज अनुराधा कृतिका सन्देश ब्राइकेट बन्द। अब ए युनियन बीको गणनात्मकता कार्डिनल नम्बर ए युनियन बी बराबर 7 हुन्छ।
2: ए बल्ल बुझे, कम्तीमा एउटा फलफुल मन पराउने विद्यार्थीहरू भन्नाले समूहको संयोजनलाई पो भनिने रहेछ, होइन त सर?
1: हो नि सङ्गीत, त्यसैले ए युनियन बीको गणनात्मकता निकाल्न कार्डिनल नम्बर ए युनियन बी बराबर कार्डिनल नम्बर ए प्लस कार्डिनल नम्बर बी माइनस कार्डिनल नम्बर ए इन्टरसेक्सन बी गर्न सकिन्छ।
0: सर अब समूह सम्बन्धी व्यवहारिक समस्यालाई कसरी समाधान गर्न सकिन्छ बुझाउनुहोस् है।
1: भइहाल्छ नि, ल सुन्नुहोस् है, एउटा गाउँका 50 मानिसहरूमा गरिएको सर्वेक्षणमा 20 चिया मन पराए, 15 कफी मन पराए, बाँकीले केही पनि मन नपर्ने बताए। यदि चिया र कफी मन पराउने मध्ये 5 चिया र कफी दुवै मन पराए भने यी सूचनाका आधारमा दिएका समूहको गणनात्मकता पत्ता लगाउनुहोस्। कफी मात्र मन पराउने चिया मात्र मन पराउने, म प्रश्न फेरि दोहोऱ्याउँछु सुन्नुहोस् है त, कफी मात्र मन पराउने, चिया मात्र मन पराउने?
2: कसरी गर्ने मलाई त आएन सर, हजुरले नै सिकाइदिनु पर्ने भयो।
1: भइहाल्छ नि सङ्गीत, ल सुन्नुहोस् है त, यहाँ सर्वव्यापक समूहलाई यु मान्दा यसको गणनात्मकता कार्यन्वयन नम्बर यु बराबर 50 हुन्छ। चिया मन पराउनेको समूहलाई टीले जनाउँदा कार्यन्वयन नम्बर टी बराबर 20 हुन्छ। कफी मन पराउनेको समूहलाई सीले जनाउँदा कार्यन्वयन नम्बर सी बराबर 15 हुन्छ। चिया र कफी केही पनि मन नपराउनेको समूहलाई जनाउँदा कार्यन्वयन नम्बर टी युनियन सी कम्प्लिमेन्ट बराबर 50 - (20+15) = 50 - 35 = 15 हुन्छ। हामीले चिया मात्र मन पराउने मानिस पत्ता लगाउनु पर्नेछ। त्यसैले चिया मात्र मन पराउने मानिस पत्ता लगाउनुको लागि चिया मन पराउने मानिसको सङ्ख्याबाट चिया र कफी दुवै मन पराउनेलाई घटाउनु पर्छ। अत चिया मात्र मन पराउने नम्बर अफ ओन्ली टी बराबर 20 - 5 = 15, कफी मात्र मन पराउने नम्बर अफ ओन्ली कफी बराबर 15 - 5 = 10 हुन्छ। बुझ्नुभयो?
0: ए सजिलो रहेछ, मैले त बुझेँ सर।
1: त्यसैले नम्बर अफ ओन्ली टी बराबर नम्बर अफ टी माइनस नम्बर अफ टी इन्टरसेक्सन सी लेख्नुपर्छ। अब अर्को एउटा उदाहरण हेरौँ है त। 140 जना सङ्गीत मन पराउने मानिसहरूको समूहमा गरिएको सर्वेक्षणमा 90 जना आधुनिक र 70 जना लोक दोहोरी गीत मन पराउँछन्, तर 30 जनाले दुवै गीत मन पराउँछन्। त्यसका आधारमा तल सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्। कमा दुवै गीत मन नपराउने मानिसहरूको सङ्ख्या पत्ता लगाउनुहोस्। खमा एउटा मात्र गीत मन पराउने मानिसहरूको सङ्ख्या पत्ता लगाउनुहोस्।
2: सर, सर्वव्यापक समूहलाई यु मान्दा यसको गणनात्मकता नम्बर अफ यु बराबर 140, त्यसै गरी आधुनिक गीत मन पराउनेको सङ्ख्या नम्बर अफ ए बराबर 90, लोक दोहोरी गीत मन पराउनेको सङ्ख्या नम्बर अफ बी बराबर 70, दुवै गीत मन पराउनेको सङ्ख्या नम्बर अफ ए इन्टरसेक्सन बी बराबर 30, दुवै गीत मन नपराउने मानिसहरूको सङ्ख्या नम्बर अफ ए युनियन बी कम्प्लिमेन्ट पत्ता लगाउनु पर्ने हो, होइन त सर?
1: हो नि। अब हामीले पहिले नम्बर अफ ए युनियन बी को मान पत्ता लगाउँछौँ। यसको लागि नम्बर अफ ए युनियन बी बराबर नम्बर अफ ए प्लस नम्बर अफ बी माइनस नम्बर अफ ए इन्टरसेक्सन बी सूत्र प्रयोग गर्नुपर्छ।
0: ए अब हामी उत्तर निकाल्छौँ है सर, एकछिन पर्खनुहोस् है।
1: हुन्छ।
0: नम्बर अफ ए युनियन बी इक्वल्स टु नम्बर अफ ए प्लस नम्बर अफ बी माइनस नम्बर अफ ए इन्टरसेक्सन बी मा मान राख्दा नम्बर अफ ए युनियन बी इक्वल्स टु 90 + 70 - 30 भयो। त्यसैले नम्बर अफ ए युनियन बी इक्वल्स टु 130 भयो।
1: स्याबास रिता। अनि सङ्गीत, तपाईँको कति आयो नि?
2: मेरो पनि त्यति नै आयो सर। अब नम्बर अफ ए युनियन बी कम्प्लिमेन्टको मान कसरी पत्ता लगाउने बुझाउनुहोस् न सर।
1: भइहाल्छ नि सङ्गीत, ल तपाईँहरू सबैले सुन्नुहोस् है। नम्बर अफ ए युनियन बी कम्प्लिमेन्टको मान पत्ता लगाउन नम्बर अफ युबाट नम्बर अफ ए युनियन बीलाई घटाउनु पर्छ। त्यसैले नम्बर अफ ए युनियन बी कम्प्लिमेन्ट बराबर नम्बर अफ यु माइनस नम्बर अफ ए युनियन बी हुन्छ। यहाँ मान राख्दा नम्बर अफ यु 140, नम्बर अफ ए युनियन बी 130, त्यसकारण नम्बर अफ ए युनियन बी कम्प्लिमेन्ट बराबर 140 - 130 = 10 हुन्छ।
0: ए बल्ल बुझियो। अनि एउटा मात्र गीत मन पराउनेहरूको सङ्ख्या कसरी पत्ता लगाउने हो सर, मैले त बुझिन नि।
1: आधुनिक गीत मात्र मन पराउने मानिस पत्ता लगाउन आधुनिक गीत मन पराउने मानिसको सङ्ख्याबाट आधुनिक गीत र लोकदोहोरी गीत दुवै मन पराउनेको सङ्ख्यालाई घटाउनु पर्छ। त्यसर्थ आधुनिक गीत मात्र मन पराउने सङ्ख्या नम्बर अफ ओन्ली ए बराबर 90 - 30 = 60 हुन्छ। त्यस्तै गरी लोकदोहोरी गीत मात्र मन पराउनेको सङ्ख्या नम्बर अफ ओन्ली बी बराबर 70 - 30 = 40 हुन्छ। अत एउटा मात्र गीत मन पराउनेको संख्या 60+40=100 हुन्छ।
2: सर, आज हजुरले समूहको प्रतिच्छेदन, समूहको संयोजन, समूहको फरक र समूहका पूरकका साथै समूहको गणनात्मकताका बारेमा प्रष्ट पारिदिनु भएकोमा हजुरप्रति हामी आभारी छौँ।
1: धन्यवाद।
3: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौ। नमस्ते।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज।
3: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु।
6: Dear students, today we are discussing the speaking task focusing on criticizing and grammatical topic focusing on use of models given in Unit 7 of Grade 10 Compulsory English Textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
7: Namaste, teacher.
8: Namaste, Pemba and Durgesh. Are you in need of my help?
7: Yes, sir.
9: Sir, we are practicing the speaking of page number 107. Will you please help us?
8: Sure, Pemba. Let me read first. Speaking. A. Both Anuja and her father were embarrassed after Dhruva revealed they were spotted by the girl's mother while waiting for Anuja's e-friend. Say what the father and daughter should and should not have done to avoid the guilt. For example, Anuja should not have introduced herself as a boy to her e-friend. B, C, D, E. Likely, you have to fill up in the blanks or you have to tell more sentences. Dear students, have you got the context?
7: Yes, sir.
8: Okay. Anuja should not have introduced herself as a boy to her e-friend to avoid the guilt. Then?
9: Father should not go with his daughter.
7: Anuja should not reveal her false identity to her father.
8: And then?
7: Anuja should go to the car and see whether there was her friend or not.
9: Father should not share the incident with his friend.
8: Great ideas, students. Let's move to the following exercise.
7: Study the following conversations.
8: Pemba and Durgesh, you converse it, please.
9: B. Study the following conversations. Conversation first. Daughter, I finished all my project work last night. I'm really exhausted now.
7: Mother, you should do your work on time and go to bed early.
8: Second conversation. There is conversation between teacher and Samriddhi. So, I'll be reading the teacher's part and Pemba will be reading Samriddhi's part. Samriddhi, why are you late again?
9: I'm sorry, I missed my bus.
8: You should have reached the station on time. The third conversation is between Gagan and Sajan. So the role of Gagan will be played by Durgesh and the role of Sajan will be taken by Pemba.
7: My friend is angry with me.
9: I think you shouldn't have spoken to her harshly.
8: Good conversation indeed. Let's move to the following exercise. Work in pair, students.
9: Criticize your partners in the following situations. May I read all the situations, sir?
8: Go ahead, Pemba.
9: C. Work in pairs. Criticize your partner in the following situations. A. Your partner has lost his or her money. B. She or he got low grades in English. C. She or he has forgotten to do her or his homework. D. Somebody has hacked his or her email. E. She or he was lost while visiting the market. F. She or he is feeling drowsy in the class. G. She or he cannot remember the password of her computer.
8: Great. Durgesh, you can start now.
7: Sure. You should have carried a debit or credit card instead of cash.
8: Good. Next, Pemba.
9: B. You should not have wasted your time on Facebook.
8: Good. Go ahead, students.
7: C. You should not have forgotten to watch two movies.
9: D. You must not save your passwords on the device.
8: Excellent discussion. What is next?
7: E. She must have carried a map.
9: F. He must not skip food when he is sick.
7: Finally, she should take notes of the password.
8: Great indeed. Let's continue the following exercise, students. Are you ready for the exercise, students?
9: Yes, sir.
7: We are ready. May I read A?
8: Sure. Go ahead, Durgesh.
7: Grammar 1. A. Read the sentences below and say whether the words in red are used to express advice, moral obligation, or compulsion. A. You should raise your voice against discrimination. B. You must abide by the traffic rules while driving. C. You ought to be fair in your judgment.
9: Sir, we have already used should and should not in the previous exercise.
8: You are right, Pemba. They are the expressions of...
9: I think it is advice.
8: Good.
7: Must is used to express compulsion. Am I right?
9: I think so.
8: Yes. And ought to?
9: Moral obligation.
7: We ought to respect elders.
9: We must follow cultural practices.
8: Excellent. Let's do the following exercise. Durgesh, please go through the text.
7: Complete the sentences below with should, ought to, or must. Use the negative forms where necessary. A. Every child, blank space, take good care of their aging parents. B. If you want to lose weight, you, blank space, exercise regularly. C. There is a conversation. A says, someone picked my pocket. B says, you, blank space, inform the police about it. D. There is a conversation as well. A says, how was the movie? B says, it was great. You, blank space, go and see it. E. We, blank space, disrespect our nation at any cost. F. You look ill. You, blank space, see a doctor. G. In order to maintain healthy habits, we, blank space, go to bed early and get up early in the morning. H. You, blank space, offend people with your harsh word. I. We, blank space, learn to apologize with people to build trust and cooperation. J. If you find someone's goods, you, blank space, try to return them to their respective person.
8: Good. Now let's discuss the answers. Every child, blank space, take good care of their aging parents. What do you put here?
7: Ought to.
8: Why?
7: Because it is a moral obligation.
8: Good. B. If you want to lose weight, you, blank space, exercise regularly.
9: Should, because it is advice.
8: Excellent answer. Continue, please.
9: You should inform the police about it.
7: You should go and see it.
8: Excellent. E number?
7: It is should not.
9: No, it's must not, because it's a compulsion.
8: Yes. At any cost indicates compulsion, so the proper expression is we must not disrespect our nation at any cost.
7: Both F and G take should.
9: Is that so?
7: Yes, as they are expression of advice.
8: Good. And what about H?
9: You ought to offend people with your harsh words.
7: Wait, I think it's you ought not to offend people with your harsh words.
8: Durgesh, you have rightly pointed. It takes not. Dear students, now number I and J are left. So let me read them. We, blank space, learn to apologize with people to build trust and cooperation. What do you fill up here?
9: Ought to.
8: You are absolutely correct, Pemba. Now number J. If you find someone's goods, you, blank space, try to return them to the respective person. It's Durge's turn now.
7: It is also ought to.
8: You are absolutely correct. Dear students, one more time I would like to repeat the sentences from A to J. Please listen carefully. Every child, blank space, take good care of their aging parents. Every child ought to take good care of their aging parents. B. If you want to lose weight, you, blank space, exercise regularly. If you want to lose weight, you should exercise regularly. C. There is a conversation between A and B. A. Someone picked my pocket. B. You, inform the police about it. You should inform the police about it. D. Again, there is a conversation between A and B. A. How was the movie? B. It was great. You, blank space, go and see it. It was great. You should go and see it. E. We, blank space, disrespect our nation at any cost. We must not disrespect our nation at any cost. F. You look ill. You, blank space, see a doctor. You look ill. You should see a doctor. G. In order to maintain healthy habits, we, blank space, go to bed early and get up early in the morning. In order to maintain healthy habits, we should go to bed early and get up early in the morning. H. You, blank space, offend people with your harsh words. You ought not offend people with your harsh words. I. We, blank space, learn to apologize with people to build trust and cooperation. We ought to learn to apologize with people to build trust and cooperation. J. If you find someone's goods, you, blank space, try to return them to the respective person. If you find someone's goods, you ought to try to return them to the respective person. Did you understand?
7: Yes, sir.
8: So, dear students, we use ought to when talking about things which are desired or ideal. And, you know, it is also used to express the likelihood something happening. Anyway, you did wonderful job, students. I think we are done for today. Let's go.
7: Okay, sir. Goodbye.
8: Goodbye, students.
3: हस्त श्रोताबिन आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
4: तपाई सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

हस्त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। हामी रेडियो नेपालको केन्द्रीय प्रसारण स्टुडियो सिंहदरबारबाट बोलिरहेका छौँ। भर्खरै साँझको 6 बजेको छ। अब पहिले मैथिली भाषामा समाचार अनि त्यसपछि प्रदेश समाचार प्रसारण हुनेछ।

पाल हो। अब अच्युत अर्यालबाट प्रदेश समाचार सुन्नुहोस्। लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई थप सुदृढ बनाउन लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ। लुम्बिनी प्रदेश सभाबाट पारित भएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन 2082 प्रदेश राजपत्रमा प्रकाशित भएसँगै यसको स्थापना र सञ्चालनका लागि कानुनी बाटो खुलेको हो। प्रतिष्ठानले मुख्य गरी प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनित पदाधिकारी, सरकारी निकाय र सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको कार्यक्षमता बढाउनेछ। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड रुपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पन्छी, अन्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि सो रकम विभागलाई उपलब्ध गराएको हो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीडित किसानलाई क्षतिको 75% उपलब्ध गराउने जानकारी दिनुभयो। यसैबीच पशु सेवा विभागले बर्ड फ्लू संक्रमण भएका कुखुरा, हाँस, बट्टाई लगायत पन्छी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायीलाई कार्यवाही गर्ने जनाएको छ। आम नागरिकको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर उपाध्यायले संक्रमित पन्छी बजारमा बिक्री गरेको पाइएमा कानुन बमोजिम कडा कारवाही गर्ने जानकारी दिनुभयो। गत चैतदेखि देशको पूर्वी क्षेत्रबाट फैलन सुरु भएको बर्ड फ्लू संक्रमण हाल देशका 11 जिल्लामा देखिएको छ। काठमाडौँ महानगरपालिकाले बन्चरे डाँडामा लैजाने फोहोरको मात्रा घटाउन 10 वडाबाट वर्गीकरण गरिएको फोहोर व्यवस्थापन सुरु गरेको छ। वर्गीकरण गरी फोहोर लैजाने वडामा 12, 18, 19, 20, 21, 22, 23, 24, 25 र 27 गरी 10 रहेका छन्। वातावरण विभाग प्रमुख सरिता राईले सुक्खा फोहोर मेटेरियल रिकभरी फेसिलिटी मार्फत क्षेत्र नम्बर 7 दैनिक रूपमा वर्गीकरण गरिएको फोहोर व्यवस्थापन कार्य सुरु गरिएको बताउनुभयो। सहरभित्रको फोहोर स्रोतमा वर्गीकरण, ढुवानी, अन्तिम व्यवस्थापनको मात्रा घटाउनकै लागि कामपाले वर्गीकरण गरिएको फोहोर व्यवस्थापन गर्न थालेको वातावरण विभाग प्रमुख राईले बताउनुभयो। घरेलु फोहोरसँगै उत्पादन हुने सुक्खा फोहोर बिक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई 7 क्षेत्रमा वर्गीकरण गरेर फोहोर व्यवस्थापनको वैज्ञानिक विधि सुरु गरिएको महानगरले जनाएको छ। हाल काठमाडौँ महानगरपालिकाबाट दैनिक 15 फोहोर बन्चरे डाँडामा व्यवस्थापन हुँदै आएको छ। यसअघि वर्गीकरण बिना फोहोर लैजाँदा महानगरबाट दैनिक 20 फोहोर जाने गरेको थियो। भोजपुरको सडानन्द नगरपालिका र साल्पा सिली छो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण भएको छ। कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको 6,33,00,000 रुपियाँको लागतमा पक्की पुल निर्माण भएको हो। पक्की पुल नहुँदा

लाई आग्रह गर्दै अन्यथा प्रचलित कानुन बमोजिम हटाउने प्रक्रिया निरन्तर अघि बढाउने स्पष्ट गरेको छ। बैतडीका तीनजना किसानलाई भीम दत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ। जिल्लाको सुरनया गाउँपालिका छ खर्काभारका रामदत्त अवस्थी, दशरथचन्द नगरपालिका दुई झोलघट्टका अजबहादुर बोहरा र दशरथचन्द नगरपालिका पाँच पल्ला चौडालीका वासुदेव भट्टलाई जनै 25,000 नगदसहित प्रमाणपत्र र धोसुल्ला उडाएर सम्मान गरिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनुभयो। प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कार्यक्रम अनुसार हरेक वर्ष 3 उत्कृष्ट किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिँदै आएको केन्द्रका प्रमुख जोशीले जानकारी दिनुभयो। यसका साथै प्रदेश समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

केही बेरमा नै सहकर्मी विष्णुदेवी गौडेलको साथमा बालबाटिका कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:40 भने सदा अझै हरेक दिन प्रसारण हुने कृषि सूचना तथा प्रशिक्षण केन्द्रको प्रस्तुति कृषि कार्यक्रम प्रसारण हुनेछ। 7:00 समाचार, समाचारपछि घटना र विचार कार्यक्रम प्रसारण हुनेछ। 8:00 अङ्ग्रेजीमा समाचार, समाचारपछि भने नवीन दाहालका साथमा आदर्श जीवन कार्यक्रम प्रसारण हुनेछ। त्यसपछि विषयगत सिकाइको शैक्षिक रेडियो कार्यक्रम प्रसारण हुनेछ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रस्तुति शैक्षिक रेडियो कार्यक्रममा आज कक्षा 9 को नेपाली र अङ्ग्रेजी विषयको विषय सिकाइ यहाँले सुन्न सक्नुहुनेछ। 9:00 समाचार, समाचारपछि रोग र रोग निवारण विशेष कार्यक्रम हाम्रो स्वास्थ्य सुन्न सक्नुहुन्छ पूर्णचन्द्र घिमिरेका साथमा। 10:00 हिन्दीमा समाचार, समाचारपछि भने नरहरि न्यौपानेका साथमा रोधी कार्यक्रम सुन्न सक्नुहुनेछ। अनि 11:00 समाचार, समाचारको समाप्तिसँगै आजका नियमित कार्यक्रमहरू सम्पन्न हुन्छ। हाम्रो प्रसारण भने 11:00 समाचारपछि पनि निरन्तर सुन्न सक्नुहुन्छ नै। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत र विभिन्न कार्यक्रमको पुनः प्रसारण सुन्न सक्नुहुनेछ।

Ez bolna spal. भरपूर मनोरंजन सहित मात्र रु 999 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क

0: आगोको रापमा तेललाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
4: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
3: हल्लाको पछि नलागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
4: रेडियो नेपालद्वारा जनहितका लागि
5: लागु औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनत दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
6: जनहितका लागि रेडियो नेपाल।

नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, सधैँको शुक्रबार जस्तै आजको शुक्रबार पनि कार्यक्रम बाल भाटिका लिएर प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न वज्राचार्य, कार्यक्रम संयोजन दिदी चन्दा विष्ट सँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णुदेवी पौडेल पनि उपस्थित भइसकेका छौँ। भाइ बहिनी, आजको कार्यक्रममा भने म बाल सेवा सेकेन्डरी स्कुलमा कक्षा LKG पढ्ने बहिनी साधना कुमारी शाहसँग गरिएको कुराकानी लिएर आएकी छु। भाइ बहिनी, तपाईँहरू पनि रेडियो नजिकै आउनु ल। पहिला एउटा मिठो बाल गीत सुन्नेछौ, आराध्या श्रेष्ठको स्वरमा प्रेम कृष्ण बजगाईको रचना र संगीतमा। भाइ बहिनी, तपाईँहरू पनि यो गीत सुन्दै गर्नु ल। यो गीत पछि म बहिनी साधना कुमारी शाहसँग गरिएको कुराकानी लिएर आउनु।

0: भाइ बहिनीहरू, आजको यस श्रृङ्खलामा भने आज हामीले बाल सेवा सेकेन्डरी स्कुल काठमाडौँ झोछेमा कक्षा एलकेजीमा पढ्दै गरेकी भर्खर 7 वर्षकी सानी बहिनी, जो स्कुलबाट घर आई दैनिक जस्तो काठमाडौँ बसन्तपुरमा राति 10-11 बजेसम्म पानी बेचेर आफूलाई कापी र कलम किन्ने पैसा जुवाड गर्ने सानी बहिनी साधना कुमारी शाहसँग गरिएको कुराकानी सुनौ।
1: तपाईँ कति वर्षको हुनुभयो नि?
2: अनि
1: यति 7 वर्षको बच्चा यस्तो राति 9-10 बजे तपाईँ बसन्तपुरमा पानी बेचेर हिँडिराख्नु भएको छ किन?
2: अनि मलाई एकछिनमा पढ्छु, अनि एकछिन खेल्छु, एकछिन चुच्छु, एकछिन फेरि पढ्छु, खेल्छु, अनि आउँछु।
1: हो, अनि पानीको कति रुपियाँ पर्छ तपाईँले बेच्नु भएको पानीको?
2: 30 रुपियाँ
1: हो। अनि तपाईँले पसलबाट कति रुपियाँमा लिनुहुन्छ नि यो पानी?
2: हामी गाडीबाट झार्छु।
1: गाडीबाट चाहिँ बाबा मम्मीले झार्नुहुन्छ, अनि तपाईँ चाहिँ बेलुकामा बेच्न आउनुहुन्छ हो? अनि घरमा को को हुनुहुन्छ तपाईँको?
2: मेरो घरमा कोही छैन।
1: अनि तपाईँको बाबा मम्मी हुनुहुन्न?
2: मेरो बाबा मम्मी छ पसलमा, बाबा मम्मी पनि आइसक्यो यता।
1: अनि बाबा मम्मीले चाहिँ के गर्नुहुन्छ नि तपाईँको?
2: मेरो मम्मी बाबा एकछिन फेरि दिन दिनमा पसल फेरि आउँछ, फेरि हामीलाई हेर्छ, फेरि पसलमा आउँछ, फेरि हेर्छ।
1: अनि बाबा मम्मीको पसल चाहिँ के को पसल छ?
2: झाडु पुच्छो।
1: साधनाजी, तपाईँलाई डर लाग्दैन यस्तो राति राति बाहिर पानी बेचेर
2: हिँड्दाखेरि? होइन।
1: अनि यो पानी बेचेको पैसा चाहिँ तपाईँले कसलाई दिनुहुन्छ?
2: म पानी बेचेको पैसा दिदीलाई दिन्छु, दिदीले दाइलाई दिन्छ, दाइले मम्मीलाई दिन्छ, मम्मीले बाबालाई दिन्छ, बाबाले मलाई कपी कलम किन्छ।
1: अनि तपाईँ चाहिँ आफू राख्नुहुन्न पैसा?
2: राख्छु, एकदिन दुई दिन मात्रै राख्छु, मजाले लाग्दैन।
1: अनि स्कुलमा त कस्तो मिठो मिठो खानेकुराहरू खान पाउँछ होला, पैसा लुकाएर स्कुल त लानुहुन्न?
2: मलाई लाग्दैन, तर म बाबासँग यता स्कुलबाट आएर खान सक्छु, म त्यहाँबाट चोरी चोरेर लिने मान्छे होइन।
1: चोर्नु काम त नराम्रो हो नि है साधनाजी, चोर्नु हुँदैन है।
2: चोर्यो भने पुलिसले बोलाइदियो भने पुलिसले नि उसलाई जेलमा हाल्छ
1: है। अनि तपाईँ यति सानोदेखि नै पैसा कमाउनु पर्छ भनेर तपाईँलाई कसले सिकाएको?
2: मलाई आफै मन लाग्छ, म एकछिन अघि भनेर मैले एकछिन स्कुलबाट आउँछु, अनि एकछिन पढ्छु, होमवर्क गर्छु, खेल्छु, अनि एकछिन खाना खान्छु, खाजा खान्छु, अनि त्यसपछि आउँछु म।
1: अनि साधनाजीलाई गीत गाउन आउँछ कि आउँदैन?
2: आउँछ।
1: एउटा गीत गाइदिनुहोस् न।
2: मेरो बादल बस्छ
1: बादल
2: पिजुली सावनको पानी चिसो चिसो मौसम छ तातो जवानी बुटु मेरो सुक्न थाल्यो नि ज्याला मेरो नि सुक्न थाल्यो नि के हो र बनाना मायाको ओखर्ची।
1: कति राम्रो गीत गाइदिनु भयो, तपाईँले कहाँबाट सुन्नु भयो यो गीत?
2: मलाई आफै आउँछ, मेरो साथीले मलाई सिकाएको।
1: साथीको नाम के हो?
2: स्मृति। अनि साथीको बहिनीको पेङ्का, अनि चाहिँ उसको एउटा बहिनी पेना, अनि उसको एउटा भाइको चाहिँ सोहन
1: है। अनि साधनाजी, तपाईँ त यस्तो पानी बेच्न आउनु भएको छ, तपाईँ पानी बेच्न आउनु भएन भने बाबा मम्मीले गाली गर्नुहुन्छ कि गर्नुहुन्न?
2: अलिअलि मात्र गर्छ, धेरै गर्दैन।
1: के भनेर गाली गर्नुहुन्छ?
2: मलाई पानी बेच्नु अलिमाले भन्छ।
1: ए है, साधनाजी त अब यस्तो रातिसम्म पानी बेच्नुहुन्छ, कति बेला घरमा गएर खाना खानुहुन्छ?
2: अब यो पानी बेचेर
1: कति बेला गएर घरमा खाना खानुहुन्छ त?
2: अब गएर खाने।
1: अनि सुत्न त ढिला हुन्छ नि, फेरि भोलि बिहान स्कुल जानुपर्छ होला।
2: म भोलि जान्छु, अहिले म खाना खाएर सुतिहाल्छु।
1: अनि बिहान कति बजी उठ्नुहुन्छ?
2: म बिहान 7 बजे।
1: 7 बजी उठ्नुहुन्छ। अनि बिहान उठेपछि पानी बेच्न त जानुहुन्न?
2: बिहान उठेर दिदी जान्छ, म बिहान बिहान पानी बेच्दैन नि, म पर्छ जहिले तिन दिनमा बस्छु, तर पानी बेच्दिनँ म बिहान बिहान।
1: के गर्नुहुन्छ अरू दिन?
2: अरू दिन चाहिँ म पढ्छु, लेख्छु, ड्रइङ गर्छु।
1: स्कुलबाट आएपछि चाहिँ अरू दिन पानी बेच्न आउनुहुन्न?
2: स्कुलबाट राति राति मात्र आउँछु म।
1: ए, राति रातिमा मात्रै पानी बेच्न आउनुहुन्छ? अनि यस्तो रातिको बेला छ, कति मान्छेहरू यस्तो हिँडिराख्नु भएको छ, तपाईँ 7 वर्षको हुनुहुन्छ बल्ल, तपाईँले पानी बेचेको पैसा यस्तो सानो ब्यागमा कति राम्रो सेतो ब्याग बोक्नु भएको छ, चिटिक्क परेको, अनि तपाईँको ब्याग त्यति बलियो पनि लाग्दैन है, खोज्थिन त खोज्दिनँ तपाईँको पैसा है, ब्यागलाई टाइट गराउनुहुन्छ हो, अनि साधनाजी तपाईँले पानीको 30 रुपियाँ भन्नुभयो, अनि पानी धेरै महँगो भयो, अलि सस्तो बनाइदेऊ न
2: भन्नु,
1: भनेपछि सोलको आन्टीको पानी बेच्न आएको हो,
2: हामी गाडी मात्रै राख्छु, गाडी बनाउने मान्छेले बनाउँछ, हामीले बनाउँदैन नि,
1: ए अनि तपाईँले चाहिँ पानी बेचेको 10 रुपियाँ कसलाई दिनुपर्छ,
2: 10 रुपियाँको पेन्सिन किन्छु, 20 रुपियाँ कहिले 40 रुपियाँ बेच्यो भने 10 रुपियाँको पेन्सिन किन्छु, अलि 5-5 रुपियाँको कटर लेदर किन्छु म,
1: अनि 20 रुपियाँ चाहिँ के गर्नुहुन्छ,
2: त्यो 20 रुपियाँ चाहिँ अनि 10 रुपियाँ त्यो आन्टीलाई दिने, अलि कहिले 50 रुपियाँमा बेच्यो भने 30 रुपियाँको 20 रुपियाँको कपी किन्ने, अनि 10 रुपियाँको पेन्सिन किन्ने,
1: अनि पसलको आन्टीकोबाट कति बोतल पानी ल्याउनु भएको तपाईँले आएको थियो बेच्नलाई,
2: मलाई थाहा छैन, मेरो दिदीले ल्याउँछ,
1: तपाईँले कति बोतल लिनु भएको छ तपाईँसँग, आफूसँग कति बोतल छ,
2: एउटा,
1: अनि कतिवटा बेचिसक्नु भयो,
2: मैले दुईटा,
1: दुईटा बेच्नु भयो भनेपछि तपाईँले 3 पानी लिएर आउनु भएको थियो आज, अनि यो एउटा पानी तपाईँसँग अब बाँकी छ, यो पानी सकेपछि घर जानुहुन्छ कि,
2: पानी
1: भनेपछि यो पानी सकेपछि फेरि अरू पानी लिन जानुहुन्छ, अहिले त लगभग 9:30 हुन लागिसक्यो, तपाईँ कति बजेसम्म यहाँ पानी बेच्नुहुन्छ त,
2: 10:30-11 बजे,
1: 10:30-11 बजेसम्म पानी बेच्नुहुन्छ है, अनि यो पानी सकिसकेपछि त अब त घर जानुहुन्छ होला नि, आज के गर्नुहुन्छ,
2: अब
1: घर गएर सुत्ने, निन्द्रो लागेको छैन, हो तपाईँले अघि त एउटा गीत गाइदिनु भयो, फेरि एउटा गीत गाइदिनुहोस् न,
2: अब फुल बुट्टे सारी, फुल बुट्टे सारी टपक परी पछौरी मलमल कौसीमा बसी तिमीलाई हेरेर मन मेरो छल्भो कान्छको के छ बिजारी हेर्छ कैलोले चट्ट मिलाइदिउ
1: अरू आउँदैन, कति राम्रो गीत गाइदिनु भयो तपाईँले, अहिले रेडियो नेपालमा हामीसँग कुराकानी गरिराख्नु भएको छ, तपाईँ जस्तो सानो सानो भाइ बहिनीले पनि तपाईँ बोलेको सुनिराख्नु भएको छ, सानो सानो भाइ बहिनीहरूलाई चाहिँ के भन्नुहुन्छ,
2: म भन्छु बहिनीहरूलाई स्कुल जानु पर्छु, मैले बहिनीलाई भन्छु म जस्तै पानी बेच्छ,
1: ए भनेपछि मैले जस्तै पानी बेच्नु, तपाईँहरू पनि पैसा कमाउनु, स्कुल जानु, पढ्नु भन्नुहुन्छ हो साधनाजी, तपाईँ हामीसँग कुरा गरिदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई,
2: तपाईँले हामीसँग धेरै कुरा गर्नुभयो, अब धेरै धेरै धन्यवाद,
0: भाइ बहिनीहरू भर्खरै सुन्यौं साधना कुमारी शाहसँग गरिएको कुराकानी,
3: हस्त भाइ बहिनी आजको कार्यक्रमबाट प्रविधि संयोजन तर्फका दाजु पुष्परत्न वज्राचार्य, कार्यक्रम संयोजन दिदी चन्दा विष्ट सँगै म कार्यक्रम सञ्चालिका दिदी विष्णुदेवी पौडेल पनि बिदा हुन्छु।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा।
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौं।
2: नमस्ते केशव दाज काबिले बाबु, कता लाग्नु भएको?
3: हजुर नमस्कार आमा, म पनि यसो घुम्दै आएको, गाउँतिर के गर्दै हुनुहुन्छ भनेर हजुर कहाँ घुम्दै आएको। हजुर
2: यता हेर्नु न, यतातिर के गर्ने अब, गाई गोठमा गोबर र पिसाब जताततै फैलिएको देखेर त दिक्क लागिसक्यो। अब दिक्क मान्ने बेला पनि आयो कृषि बाबु, तपाईँ त प्राविधिक हुनुहुन्छ, जताततै आइपुग्नुहुन्छ जानुहुन्छ।
3: हो त नि हजुर, मलाई पनि दिक्क लाग्छ, जताततै किसानहरूले गाई भैँसीको गोबर र पिसाब जताततै फाल्नु भएको छ, लथालिङ्गे बनाउनु भएको छ, घर वरिपरि फोहोर भइरहेको छ, त्यहाँ भक्तत्व उडेर गइरहेको छ भने अर्कातिर नेपाल सरकारले किसानहरूलाई चाहिने आवश्यक मात्रामा रासायनिक मलहरू आपूर्ति गर्न नसक्दाखेरि किसानहरू 10 किलो मल लिनुको लागि दिनभरि लाइन लाउनु पर्ने भएको छ, यस्तो अवस्था छ। मलाई पनि यो देख्दा त दिक्क लाग्छ।
2: के गर्नु बाबु, यो व्यवस्था पनि एकदम फोहोर लाग्ने घिलाइने काम पो रहेछ त, म त दिक्क लागिसक्यो। अब कृषक पेसा भनेको त फोहोरी पेसा रहेछ, एक गोबर सब वस्तु पाल्ने पनि
3: हो त नि। वास्तवमा यो किसानलाई फोहोरी व्यवस्था भन्छन्, तर यसलाई हामी सफा सुग्घर पनि हुन जान्न पर्यो। फोहोर हुनुको कारण मुख्य गाई भैँसीको पिसाब र गोबरलाई हामीले व्यवस्थित गर्न सक्दा हो, यसबाट यसलाई व्यवस्थित गरौँ। र बिरुवालाई चाहिने आवश्यक खाद्य तत्त्वको मुख्य तत्त्व नै प्राङ्गारिक मल हो, गोबर र प्राङ्गारिक मल हो, यसलाई सदुपयोग गर्यो भने हामी आफू पनि किसान पनि सफा हुन पाउने र हाम्रो उत्पादन पनि राम्रो हुन्छ आमा, त्यसो भएर हामीले यसमा जोड दिनु पर्यो आमा।
2: होइन बाबु, नेपालमा पनि मल पुगेन भन्छन्, पुगेन पुगेन हो, 10 केजी मेल लिनको लागि चाहिने उहाँ दिनभर लागेर जान पर्ने हुन्छ, के भएको हो यो? हेर्नुहोस् न, मेरो त अब मल जता ततै हिलै हिलो छ, के गर्नु लथालिङ्ग
3: हो त नि। त्यही भएर त अहिले मैले भने नि, भएको गोबर र पिसाबलाई हामी यदि व्यवस्थित गर्न सक्यो भने त्यहाँ भएको खाद्य तत्त्व लस नभइकन नहराइकन बारी बिरुवामा दिन सक्यो भने हामीलाई बाहिर रासायनिक मल पनि किन्नु पर्दैन। गोबर मल कति छ, पिसाब गाई भैँसीको पिसाब कति छ, वन जङ्गल पात पतङ्ग कति छ, यो जैविक मल भने गणवाला मल भने यसलाई सदुपयोग गर्नु पर्यो होइन कि? अब
2: होइन त्यसो भए ए बाबु,
3: हजुर
2: हाम्रो नेपालमा मलको अवस्था कस्तो छ?
3: हजुर हाम्रो नेपालमा मलको अवस्था वास्तवमा भन्यो भने माटोमा प्राङ्गारिक पदार्थको अवस्था घट्दो छ। प्राङ्गारिक पदार्थ 3-6% हुनुपर्छ, माटोमा भने 1% लगभग छ। त्यसो भएर हामीले यो नेपालमा भएको प्राङ्गारिक पदार्थहरूको जुन गोबर मल, कम्पोस्ट मल र जैविक मलहरूलाई हामीले प्राथमिकता दिएर त्यसको उत्पादन बढायौँ भने हामीलाई रासायनिक मल किन्नु पर्दैन, यो अवस्था छ आमा।
2: बाहिरबाट ल्याउने रासायनिक मल चाहिँ नि कम भएर पनि के भयो त नि? हामी कहाँ यो भएको मलको स्रोतलाई त यसो सदुपयोग गर्न हुन्न त नि?
3: हुन्छ त नि, म त्यही भन्दै हिँडिरहेको छु। अब भएको मलको स्रोतलाई राम्रो गुणस्तर बनाउने र बाहिरबाट मल चाहिँ ल्याउनै पर्दैन, तथ्याङ्कले भन्छ। जस्तो कि हामीसँग वन जङ्गल छ, 29% वन जङ्गल छ, र त्यसपछि गाई बस्तुहरू छन्, बाख्रा छन्, भेडा बाख्राहरू छन्, यिनीहरूको गोबर र पशुमूत्रलाई मात्रै हामीले व्यवस्थित गर्न सक्यो भने बाहिरबाट ल्याउनै पर्दैन। एकदम व्यवसाय खेती गर्नेले मात्रै केही मात्रामा ल्याए मात्रै हुन्छ, नत्र भने ल्याउनु पर्दैन। अहिले नेपालमा आवश्यक चाहिँ 13 लाख टन रासायनिक मल आवश्यक छ, बाहिरले जम्मा 4 लाख टन मात्रै सरकारले दिन सकेको छ भने अब यो यसलाई पुरा गर्नको लागि यहीँ भएको गोबर मल र कम्पोस्ट मल हामीले गुणस्तर बनायो भने बाहिरबाट ल्याउँदै नल्याए पनि हुन्छ आमा, मैले त त्यस्तो देखेको छु आमा।
2: अब हुन त हो, मल व्यवस्थापनमा हामीले अब धेरै गल्ती गरेका रहेछौँ त, अब त बाबुले भने चाहिँ गर्न पर्ला नि त नि। हेर्नुहोस् न, अब दुईवटा गाईको गोबर पिसाबले अलिअलि भएको करेस बारी पनि पुरै घाकेकै छ। त्यही माथि पनि फेरि यी कुखुराले मलमा आएका गडौला खानका लागि खोस्रेर लथालिङ्ग पारेर मल गल्न पनि दिँदैनन् भने के भएको भने त म त यी एम हो कि के हो भन्नुभएको थियो।
3: हजुर हो त नि, यसरी चाहिँ हाम्रो मल अहिले अहिले किसानको तरिकाहरू अनुसार मललाई कान्लामा जताततै फाल्दाखेरि एक त फिजारिएपछि त्यो मल सुक्छ, घाम पानीले त्यहाँ भएको तत्त्व उडाउँछ भने, अर्कोतिर कुखुराहरूले यिनीहरू चलाउँदाखेरि पनि त्यो चाहिँ राम्रोसँग गलेको हुँदैन। त्यसकारण किसानहरूले त्यो मललाई राम्रोसँग छेकबार गरेर राख्ने, थुप्रो बनाएर राख्ने, छोपेर राख्ने, र त्यसमा चाहिँ त्यो मललाई गलाउनुको लागि इएम हाल्नुपर्छ। इएम भनेको इफेक्टिभ माइक्रो अर्ग्यानिजम हो, जसले मललाई गलाउनको लागि काम गर्छ। मैले त के भन्छु भने, आमा, जसरी एउटा भान्सा कोठामा नुन भएन भने त्यो भान्सा कोठाको कुनै पनि खानेकुराहरू स्वादिलो हुँदैन, त्यसै गरी प्रत्येक किसानकोमा एक एक बोतल चाहिँ इफेक्टिभ माइक्रो अर्ग्यानिजम इएम अथवा डिकम्पोजर हुनुपर्छ भन्छु आमा मैले त।
2: भनेपछि अब एकै पटक धेरै कुरा भन्दा त सम्झिन सक्दिनँ म।
3: हजुर,
2: के जाति इएम हो के भन्नुहुन्थ्यो नि?
3: हजुर हजुर,
2: बारे पनि यसो भनिदिनु पाए सुन्थे म।
3: हजुर, मैले भने नि इएम भनेको अङ्ग्रेजी नाम इफेक्टिभ माइक्रो अर्ग्यानिजम हो आमा, र यसले चाहिँ के गर्छ भने गोबरलाई अथवा पात पतिङ्गरलाई राख्दाखेरि यसले गलाउने काम गर्छ, छिटो गलाउने काम गर्छ। त्यो मल एवं रुतले त्यसै बन्दाखेरि त्यो दुई महिना लाग्थ्यो भने यसले झन्डै एक महिनामा बनाउँछ, र यो यसलाई चाहिँ हामीले बजारमा बोतलमा किन्न पाउँछौँ, र यसलाई हामीले लिएर आएर इएम दुई बनाएर हामीले चाहिँ बारीमा हाल्यो भने मल पनि छिटो गल्छ, हाम्रो चाहिँ बङ्गुर कुखुराको खोरमा पनि गन्दा आउँदैन, मल गुणस्तर भएपछि बारीमा थोरै हाले पनि लाग्छ।
2: अब अरू कुरा के बाँकी छन् बाबु भनिदिनु, हामीलाई त अब मना लागेको कुरा यिनै हुन्। सुन्या पनि थिएन अब यो मलमूत्र यति उपयोगी हुन्छ, राख्नुपर्छ भन्ने थाहा पनि थिएन। अब यति महत्त्व पिसाब रहेछ, हामीलाई त के थाहा पाउँदा सही तरिकाले प्रयोग गर्न लागे के कस्तो अब विधि विकास गर्नुपर्ने हो, त्यो पनि यसो कार्यविधि उल्लेख गर्न पा हुन्थ्यो बाबु।
3: हजुर हजुर हजुर, सही कुरा गर्नुभयो। जस्तै कि यो मलमूत्र पशु मलमूत्र व्यवस्थापनको लागि र राम्रो होस् भनेर नेपाल सरकारले धेरै वर्ष अगाडिदेखि भकार सुधारको नाममा चाहिँ कार्यक्रम ल्याइरहेको छ, तर यसमा चाहिँ केही सुधार्नुपर्ने कुराहरू के छ भने, त्यो मल जुन भकारको मललाई यसरी थुपारेर अथवा चाहिँ गल्नी बनाउने अथवा इएम हाल्ने भन्ने कुरा बोलेको छैन, अर्कोतिर त्यो पिसाबलाई खालि लिएर आएर खाल्टोमा मङ्गलमा मात्रै राख्ने भनेको छ आमा। त्यसबाट एउटा त्यसलाई सिस्टम लिएर त्यो मङ्गलमा मङ्गलबाट पाइप राखेर बाहिर ड्रमहरूमा चाहिँ निकाल्ने, र अनि पिसाब पुरानो भएपछि किसानलाई यति यति मात्रामा हाल्नुपर्छ भनेर, जस्तो कि सिँचाइ गर्दाखेरि एक लिटर पिसाबमा चाहिँ 10 लिटर पानी हाल्नुपर्छ भनेर सिकाउनु पर्यो आमा। त्यो भएपछि मात्रै किसानले बुझ्छन्। त्यो जुन पिसाब हुन्छ नि, त्यो मङ्गलमा मात्रै पिसाब राख्ने चलन छ अहिले, होइन, त्यो कार्यविधिले त्यो बोल्छ। अब कार्यविधिमा सुधारेर त्यो पिसाबलाई बाहिरबाट एउटा पाइप राखेर बाहिर निकाल्ने, अनि त्यसपछि ड्रमहरूमा पिसाबहरू पुरानो बनाएर बारीमा हाल्नुपर्छ भनेर सिकाउनु पर्यो। कार्यविधिमा अलिकति परिवर्तन गर्नुपर्छ आमा।
2: ए ठिकै छ, अब जाने कुरो भनिदिनु पर्छ हामीलाई पनि। हामीलाई पनि थाहा थिएन मलमूत्र त्यसै खेर गएको थियो, पाचर पुचर यता फाते फाके
3: भइरहेको
2: थियो। अब अहिले यसो के छ जाने, अब बाँकी कुरा के छ त बाबु? तपाईँ त विज्ञ मान्छे, सबै कुरो आउला।
3: हजुर, अब खास गरी यही किसानहरूको बारीको लागि मल प्रशस्त पुर्याउनुको लागि हामीसँग गाउँघरमा भएका प्राङ्गारिक मलको मुख्य स्रोत भनेको गोबर हो, र त्यो कम्पोस्ट मल हो। यसलाई राम्रो गुणस्तर बनाउनको लागि अहिले मैले भने चाहिँ मलमूत्र व्यवस्थापन भगाएर सुधार गरेर आएको पिसाबलाई ड्रमहरूमा बाहिर राखेर किसानहरूलाई प्रयोग गर्ने विधि सिकाउनु पर्यो, र गोबरलाई अझै पनि नेपाल सरकारको जुन कार्यविधिमा कहीँ कहीँ लेखेको छ, फरक फरक छ, खाडल खाडलमा हाल्ने भनेको छ। जस्तो मल खाडलमा हाल्ने होइन, थुप्रो लगाएर चाङ्लाएर राख्ने, अथवा पर्खाल, जस्तो कि पाल पाल भएको पर्खाल मा पर्खाल राख्ने, र अथवा छेकबार गर्ने। होइन, पहिला खाडल भने मललाई खाडलमा राख्ने, एउटा खाडल अर्को खाडलमा फर्काउने भन्छन्, त्यो होइन। त्यो मललाई चाहिँ चाङ्लाएर राख्ने कि चाहिँ बाँस सेउलाले छेकबार गरेर थुप्रो बनाएर राख्ने, त्यसमा इएम हाल्ने, र सकिन्छ भने
2: इएम भन्ने किन्न पाइन्छ
3: र छेकबार गर्ने सकिन्छ भने पर्खाल पनि लगाउन सकिन्छ। आँखी जाले पर्खाल 4 इन्ची इटाले लगाएर राम्रो लगाउने, त्यो मल पनि गल्छ, मल जताता जाँदैन, र मल गुणस्तर भएपछि खेतीबाली पनि राम्रो हुन्छ आमा। त्यसो भएर हामीले सबैलाई हजुरले पनि गर्नु पर्यो। अब यसरी जताततै फालिएको गोबरहरूले यसरी फाल्नु भएन, त्यसले अलिकति थोरै ठाउँ पनि लिन्छ। यदि हामी चाङ लगाएर राख्यो भने र कुन राम्रो राम्रो पनि हुन्छ कि आमा। त्यसो भएर जस्तै हाम्रो भान्सामा घिउ हालेको राम्रो भातहरू अथवा नुन तरकारी राम्रो भयो भने धेरै खाइन्छ, जानहरू पनि दिनभरि राम्रो काम गर्न सक्छ नि। हो त्यस्तै गरी बिरुवालाई पनि पस्ने कुराहरू गलेको चिजहरू राम्रो मल दियो भने पो बिरुवा पनि राम्रोसँग हुर्किन्छ, बढ्छ, त्यसले उत्पादन राम्रो दिन्छ, होइन आमा? त्यसो भएर हामीले हजुरले पनि गर्नु पर्यो। अब अर्कोचोटिमा आउँदाखेरि यो चाहिँ एकत्रित गरेर राख्नु है, त्यो जताततै छिरिएर छरिएर बसेको नहोस्।
2: विचार कुरा काट्ने बानी छ मेरो, अब एकचोटि गाउँ घर डुल्न पर्यो, गाउँ घरको लागि आएको मान्छे, गाउँ घर डुल्न पर्यो, मलहरू कसरी राखेको छ, अब यो मलमूत्र गाई गोबर कसरी राखेको छ त्यो हेरिदिनु पर्यो अनि सिकाइदिनु पर्यो, मुखले मात्रै भनेर हुँदैन।
3: हुन्छ, हजुरले बोलाउनु, अरूलाई भेला गराउनु, म एक दिन यसो तालिम यस्तो राख्नुला अनि एउटा किसानकोमा व्यवहारिक कुरा देखाउँला, यसरी कसरी चाहिँ थुप्रो लगाउने, कसरी चाहिँ चाङ लगाउने, इएम कसरी बनाउने, इएम दुई कसरी बनाउने, अनि त्यो पिसाब आएको त्यो जुन मङ्गलमा भएको पिसाबलाई कसरी बाहिर ड्रममा निकाल्ने, कसरी हाल्ने भन्ने कुरा म हजुरलाई व्यवहारिक रूपमा देखाउँछु। हजुरले सही कुरो भन्नु, मुखले भन्ने मात्रै बिर्सिन्छ, अहिले हजुरलाई भन्यो भोलि बिर्स अर्को काममा लासी बिर्सनुहुन्छ। त्यसो भए म एउटा देखाउँछु हजुरको, हजुरकै घरमा नमुना बनाउँछु, अर्कोचोटि आउँदाखेरि यो गाईको दुधको खिर पनि खानेर आउँछु म। त्यसो भएर अलि पहिले एक दुई दिन खबर गर्नु, फेरि अन्त अन्त जाने काम पर्छ मेरो। ल, त्यसो भएर अर्कोचोटि फेरि बोलाउनु, र खास गरेर पिसाब र गोबरलाई व्यवस्थित गर्नुपर्छ, खेर जान दिँदै हुनुहुँदैन, घाम पानीमा राख्न हुँदैन, त्यहाँ भएको तत्त्व खेर जान हुँदैन भन्ने मेरो सन्देश छ सबैलाई। हजुरले पहिला हजुरले गर्नु पर्यो, त्यसपछि अनि त्यसपछि अरूले पनि चाहिँ बल्ल सिक्छ।
2: अनिखेरि त्यो मलमूत्र जम्मा गर्दै खेतबारीमा हाल्नु कि कुहाउनु पर्छ?
3: हजुर, सही कुरो गर्नु, मलमूत्रलाई पिसाबलाई कमसेकम 15 दिनको पुरानो भए राम्रो हुन्छ, होइन? त्यसो भएर ड्रमहरू राखिसकेपछि यो कति दिनको भन्ने थाहा हुन्छ, त्यसलाई त्यो पिसाबलाई फेरि भन्छु सिधै राख्ने होइन, त्यसलाई कमसेकम एक भाग पुरानो पिसाबमा 8-9 भाग पानी राखेर मात्रै फेरि सुनाउनु हजुरले, अरूलाई पनि भन्नु फेरि त्यो जम्मा भएको छ पिसाब धेरै भएको छ रा हाल्ने भनेर, हजुर नहोला फेरि बच्चा बच्चीले अरू फेला त्यतिकै हाल्ने बिरुवै मर्ला फेरि, त्यसो भएर त्यसो पानी हालेर मात्रै आलो अथवा पुरानो भए पनि त्यो पिसाब मात्रै हाल्नु हुँदैन, बिरुवामा सिधै हाल्नु हुँदैन, डर छ हजुर, एमोनियम नाइट्रेट हुन्छ होइन, नाइट्रोजन बढी हुन्छ, त्यसले ग्यासहरू बनाउँछ, त्यसलाई चाहिँ के गर्नु भने त्यो बिरुवाको फेदमा नहालेर वरिपरि जरा वरिपरि जमिन पनि हाल्नु पर्छ र पानी मिसाएर बोटलाई छुनु भएन, अलि पर पर हाल्नु पर्यो। फेरि हजुरलाई फेरि भन्नु नि अरूलाई पनि, फेरि पिसाब धेरै देखेर फेरि त्यतिकै हालिदिएल र बिरुवा मारिदिएला झन् हो त नि। त्यसो भए त्यसमा पानी हालेर एक भागमा कमसेकम 8-9 भाग पानी हाल्नु पर्छ, र मल बनाउनुको लागि फेरि हजुरले सुन्नुभयो इएम भनेको बुझ्नु हो त, अब
2: बुझे,
3: इफेक्टिभ माइक्रो अर्गानिजम पाइन्छ बजारमा, टिकम बजारमा पाइन्छ, त्यो लिएर आएर प्रत्येक किसानकोमा
2: त्यो झोल हुन्छ,
3: एक एक लिटरको झोलमा पाउँछ, त्यसलाई लिएर आएर इएम 2 बनाउनु पर्छ, दोस्रो इएम बनाउनु पर्छ, एक लिटरबाट अर्को 20 लिटर बनाउन सकिन्छ, 1 लिटर इएम हाल्यो अनि 20 लिटरको भाँडोमा 1 पाउ जति सक्खर हाल्यो अनि पानी हाल्यो, त्यो हालिसकेपछि 3-5 दिनमा त्यो इएम 2 बन्छ, अनि त्यो इएम 2 लाई पनि फेरि 1 लिटर इएममा चाहिँ इएम 2 मा 5 लिटर पानी हालेर अनि बिरुवा अनि त्यो मल खादमा जहाँ मल फर्काउँदाखेरि भयो त्यो 2-3 दिन फरकमा मल माथि छर्दिनु भने त्यसले मल मजाले गलाउँछ, पाक्छ मल है, पाकेको मल बारीमा हालेपछि खुम्रे किरा धमिरो लाग्दैन कि आमा, हेर त बारीमा चाहिँ त्यो नपाकेको मल राम्रोसँग नगलेको मल र सेउला पात पत्ती राख्दाखेरि पुरै चाहिँ तपाईँको खुम्रे किरा धमिराले सखा पार्छ, त्यसो यो हालेपछि मल पनि राम्रो हुन्छ, बिरुवाले पनि खानी
2: पर्छ, आलु गोबर आउँछ,
3: आलु गोबर अर्थात् नगलेको गोबर होइन, नगलेको गोबर राख्दाखेरि भात पनिरा खुम्रेकेर आउँछ र यसले गलाउने काम गर्छ। त्यसो भए यति हजुरलाई यति एउटा सन्देश, हजुरले 2 कुरा मात्रै बुझे हुन्छ, गोबरलाई जथातथा नफाल्नु, त्यसलाई चाङ लगाएर राख्नु, छेकबार गर्नु, त्यसमा इएम हाल्नुहोस् भनेर यति कुरो हजुरले बुझ्नु पर्यो, त्यसलाई इएम 2 बनाउनु पर्यो।
2: त्यो पनि त अब कति गोबर कति त्यो हाल्ने त्यो चाहियो नि त नि,
3: त्यो कति गोबर सही कुरो भन्नुभयो, त्यो कति हाल्ने भन्दाखेरि इएम 2 बनिसकेपछि जो गोबर जुन छ त्यसलाई चाहिँ प्रत्येक चोटि 4-5 दिनको फरकमा माथिबाट अलिअलि छर्किदियो हुन्छ, अलिअलि छर्किदियो हुन्छ, छर्काउँदै फर्काउँदै गर्नु, फर्काउँदाखेरि पनि त्यो हाल्दाखेरि राम्रो हुन्छ आमा।
2: भनेपछि 10-15 दिनको पुरानो भएपछि हाल्नु
3: इएम 2 त तपाईँको आज बनायो भने 3-4 दिनमा त्यो इएम 2 बन्छ,
2: सबै बन्छ
3: बन्छ इएम 2 बन्छ, अनि त्यसमा चाहिँ फेरि केही पानी मिसाएर छर्कियो भने त्यो चाहिँ राम्रो मल गल्छ। त्यसो भए यो प्रत्येक घरमा हुनुपर्छ,
2: पानी पनि हाल्नु पर्ने रहेछ,
3: पानी पनि हाल्नु पर्छ
2: भनेपछि घोल बनाउनु पर्यो,
3: हजुर घोल बनाउनु पर्यो, हजुर हजुर घोल बनाउनु पर्यो। अनि फेरि अब सुन्नु नि, अब पिसाब जसको गाई भैँसीको पिसाबहरू बाहिर तथा लिङ्गे भएछ गन्दा आएको छ भने त्यो पिसाब त वातावरणको लागि पनि खराब हुन्छ, हामीलाई गनाउँछ, त्यस कारण त्यसलाई चाहिँ जम्मा गरेर ल यसरी चाहिँ खाल्टोमा त्यही ड्रम मङ्गलमा छ भने त्यसै एउटा पाइप राखेर बाहिर ड्रमहरूमा जम्मा राख अनि त्यसपछि पानी मिसाएर हाल भन्नु, त्यति दुइटा कुरा है। अब अरूचोटि आउँदाखेरि हजुरको पनि गाई भैँसीको पिसाब पनि खेर जानु भएन, त्यसलाई भाँडामा राख्नु र त्यसपछि गोबर पनि यसरी छरिएको हुनु भएन, एउटा यसो छेकबार लगाउनु सकेदेखि गाडी लाउनुहोस्, धेरै छ भने गाडी लाउनुहोस् होइन। इँटाको भएन भने बाँस छ काठ छ सेउला सेउली छ त्यसले बेरेर राख्नु र त्यहाँ इएम हाल्नु। अब यति कुरा बुझ्नु भयो नि आमा?
2: ल अलिअलि बुझेँ, फेरि
3: ल ल हुन्छ, राम्रो गर्नु हजुर, राम्रो गर्नु अरूलाई पनि देखाउनु फेरि हामीलाई है। ल हस्,
4: के तपाईँले पनि पशु पन्छीहरूलाई पशु चिकित्सकको सल्लाह बिना जथाभावी रूपमा एन्टिबायोटिक औषधिको प्रयोग गर्नुभएको त छैन?
5: यदि यसो गर्नुभएको छ भने तपाईँले ब्याक्टेरियाको प्रतिरोधात्मक क्षमता बढाउन झन् मद्दत गरिरहनु भएको छ। परिणामस्वरूप भविष्यमा एन्टिबायोटिक प्रयोगले पनि पशु पन्छीमा रोग निको नहुने, उपचार खर्च बढ्ने र पशुको मृत्यु समेत हुन सक्छ। त्यति मात्र होइन, एन्टिबायोटिकको अनुचित प्रयोगले प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाहरू बढ्न गई खाद्य पदार्थबाट प्रतिजैविक प्रतिरोधी ब्याक्टेरियाहरू मान्छेमा पनि संक्रमण हुन गई उपचारमा जटिलता आउने र मृत्यु पनि हुन सक्छ। एन्टिबायोटिक प्रयोग गरिएको पशुपन्छीको उत्पादनलाई पर्खने अवधि कायम नगरी उपभोग गर्नाले मानिसलाई समेत प्रतिजैविक प्रतिरोधको समस्या देखिन सक्छ, जसले गर्दा बिरामी पर्दा एन्टिबायोटिक औषधिले काम नगर्ने हुन्छ। त्यसैले पशुपालनमा रोग लाग्नै नदिन जैविक सुरक्षा अपनाई रोगको जोखिमको न्यूनीकरण गरौँ। यदि रोग लागि एन्टिबायोटिकको प्रयोग गर्नै पर्ने भएमा पशु चिकित्सकको सल्लाह बमोजिम मात्र प्रयोग गरौँ।
4: स्वस्थ पशु, स्वस्थ वातावरण, स्वस्थ मानिस।
1: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।
6: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौ। पन्छीको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराऊ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौँ। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
7: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
8: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
10: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
9: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
10: नेपालमा सुशासनको पहल, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, भ्रष्टाचार विरुद्धको सहकार्य।
11: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
12: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
11: हो डाक्टर साहब।
12: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठुलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
11: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
13: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
14: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। साँझको 7 बज्ने लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। स्वास्थ्य बिमा बोर्डद्वारा चालु आर्थिक वर्षको मङ्सिरसम्मको बकेउता रकम भुक्तानी। मनसुनजन्य विपदका घटनामा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन प्रहरीद्वारा पूर्व तयारी सम्पन्न। मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आपूर्ति बन्द। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि तयारी र फिफा विश्वकप अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट बीच खेल हुने।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्त्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैङ्क तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शङ्कास्पद वेबसाइट वा लिङ्कमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शङ्कास्पद लिङ्क प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिङ्क प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्त्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शङ्कास्पद एसएमएस, फोन कल वा लिङ्क प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक 2083 विभिन्न शीर्षक अन्तर्गत आज उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा छलफल भएको छ। छलफलमा सांसदहरूले आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने, राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट पर्याप्त छुट्याउनुपर्ने र समयमै निर्माण सक्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले भूमिहीनको व्यवस्थापन गर्ने कुरा आए पनि 12 लाख सुकुम्बासीको एक वर्षभित्र व्यवस्थापन गर्न आवश्यक पर्याप्त बजेट नआएको, दैलेखमा भएको मिथेन ग्यास उत्पादन गर्ने विषयमा कुनै बजेट नछुट्याइएका प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको सभा 1 बजे बस्नेछ। स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु आर्थिक वर्षको मङ्सिरसम्मको बकेउता रकम भुक्तानी गरेको छ। बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बकेउता बापत उपलब्ध गराउनुपर्ने 23,44,02,98,000 रुपियाँ भुक्तानी गरिएको जनाएको हो। बोर्डले स्वास्थ्य बिमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मङ्सिर महिनासम्मको दाबी बकेउता फरफारक भएको जनाएको छ। गत पुसदेखिको दाबी भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ। बोर्डले सम्पूर्ण बिमित सेवाग्राहीलाई स्वास्थ्य बिमा अन्तर्गत उपलब्ध सेवाको जिम्मेवारी वहन गर्दै सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न अनुरोध गरेको छ। त्यसै गरी बोर्डले चिकित्सक तथा स्वास्थ्य कर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन तथा स्वास्थ्य बिमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, ग्रिग्रान तथा बाढीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मनसुन अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागि जानकारी दिएको छ। समितिका सूचना अधिकृत मधु तिमल सेनाले नदीमा पानीको धमिलोपना पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी हुने अवस्था सिर्जना हुन सक्ने भएकाले सुरुङको सुरक्षालाई ध्यानमा राखी पानी पथान्तरण रोकिएको जानकारी दिनुभयो। तिमल सेनाका अनुसार हाल वैकल्पिक प्रणाली मार्फत पानी पथान्तरण भइरहेको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत चार वर्षदेखि सुरुङको सफाई मर्मत र निरीक्षण पनि नभएको हुँदा सो अवधिमा यी कार्यहरू पनि सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको छ। नेपाल प्रहरीले मनसुनजन्य विपदका घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्व तयारी सम्पन्न गरेको छ। विपदको अवस्थामा तत्काल परिचालन हुने गरी प्रहरी हेडक्वार्टरदेखि चौकी स्तरसम्मका प्रहरी इकाइमा आवश्यक उपकरणसहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसुनजन्य विपद पूर्व तयारी तथा प्रतिकारीय राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। विपद प्रतिकार्यका लागि 10,085 प्रहरीलाई तत्काल परिचालित हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाइन कार्यालयको जनशक्तिलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ। केही दिनको

0: प्रयास जारी रहेको प्रहरीले जनाएको छ। वर्षायाम सक्रिय भएसँगै देशका विभिन्न राजमार्गमा पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा यात्रा जोखिमपूर्ण बन्ने क्रम बढेकाले पहिरो प्रभावित तथा सञ्चालनमा आएका सडक खण्डमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन, मौसमको जानकारी नियमित रूपमा लिन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरेको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मान बहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिस गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्त पदमा डाक्टर राजीव सुवार यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्लेको नाम नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। बैठकको निर्णयबारे जानकारी दिँदै परिषदकी सदस्य एवं प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी ठाकुरले रिक्त पदहरूमा नियुक्तिका लागि सिफारिस गरिएको बताउनुभयो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ। परिषदबाट सिफारिस भएका नाम संसदीय सुनवाई प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान रहेको छ। सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा समावेश गरेको 100 दिनमा गर्ने कामहरू तीव्र रूपमा अघि बढिरहेका छन्। सरकारको कार्ययोजनामा समावेश भएका ऊर्जा क्षेत्रका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
1: सरकारले मुलुकको अर्थतन्त्रको प्रमुख आधार स्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर यस क्षेत्रका कार्ययोजना समावेश भएका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाएको छ। शासकीय सुधारको कार्ययोजनाको 74 नम्बर बुँदामा ऊर्जा निर्यात रणनीति 1 महिनाभित्र तयार पार्ने उल्लेख भए अनुसार कार्ययोजना तय भइसकेको छ भने ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर उक्त रणनीतिलाई कार्यान्वयनमा लैजाने गरी आवश्यक तयारी गरिरहेको मन्त्रालय जनाएको छ। ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको संवाहकका रूपमा स्थापित गर्दै विद्युतको आन्तरिक खपत वृद्धि र विद्युत निर्यातको स्पष्ट खाका समेटेर यो रणनीति तयार पारिएको हो। ऊर्जा क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्नका लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना तयार गरी कार्यान्वयनको चरणमा रहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिकराम भण्डारीले जानकारी दिनुभयो।
2: बुदाहरूमा फोकस गरेको छ। ऊर्जा निर्यात रणनीति 1 महिनाभित्र तयार गर्ने र विद्युत निर्यातलाई उच्च मूल्य प्राप्त हुने बजार विशेष गरी साँझको पिक समयमा केन्द्रित गर्ने रणनीति तत्कालै कार्यान्वयन लैजाने भन्ने विषयमा चाहिँ मन्त्रालय अन्तर्गतकै सहसचिवको संयोजकत्वमा कमिटी गठन भई ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर यो कार्यान्वयनको अवस्थामा रहेको छ भने सरकारको लक्ष्य हासिल गर्नको लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना पनि तयार गरी
1: सरकारले आगामी आर्थिक वर्षभित्र 1 दर्जन प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। आन्तरिक रूपमा उत्पादित बिजुलीलाई उपभोक्ताको पहुँचमा पुर्याउने उद्देश्यका साथ प्रसारण लाइन निर्माण र विद्युत खपत बढाउनका लागि आन्तरिक प्रसारण प्रणालीको सुधार तथा सब स्टेशन मर्मत सम्भारलाई प्राथमिकतामा राखिएको छ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने गरी सरकारले आवश्यक तयारी थालेको छ। यस्तै निर्माणमा रहेका सिंचाई आयोजना तोकिएको समयमा पुरा नहुँदा लक्षित समुदायले लाभ हासिल गर्न नसक्ने र राज्यको लगानी समेत खेर जाने अवस्थालाई अन्त्य गर्न सरकारले प्रयास थालेको छ। ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोतको व्यवस्थापनका लागि लगानी विकास गरी त्यसलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहायक प्रवक्ता भण्डारी,
2: ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक वित्तीय संरचना सहकारी निजी विदेशी तथा डायस्पोरा लगानी विकास गर्ने साथै उक्त सुधारहरू कानूनका लागि सम्बन्धित निकायले स्पष्ट समय सीमाको कि कार्यान्वयनमा लैजाने भन्ने विषयमा एचआइडिसिएलले प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको छ र उसले दिएका सुझावहरूलाई कार्यान्वयन योग्य कसरी बनाउन सकिन्छ र त्यो लगानीलाई ऊर्जा क्षेत्रमा दीर्घकालीन रूपमा कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञ सदस्यहरूको टिमले छलफल गरिरहेको छ। राय सुझावको आधारमा त्यसलाई पनि हामी चाहिँ कार्यान्वयनमा लैजाने चाहिँ नेपाल सरकारको लक्ष्य रहेको छ।
1: ऊर्जा क्षेत्रमा 100 दिनमा गर्ने भनेर सार्वजनिक गरेका कामहरू सरकारले सोचे भन्दा तीव्र गतिमा अगाडि बढेको मन्त्रालयले जनाएको छ। विगत विगतमा नागरिकहरूले भोग्दै आएका समस्या समाधान गर्ने गरी मन्त्रालयले सुशासनका क्षेत्रमा काम गरेको र त्यसको नागरिकहरूले महसुस गरिरहेको बताउनुहुन्छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता।

0: शालिग्राम भण्डारी।
1: जति पनि सुशासनको क्षेत्रमा ऊर्जा मन्त्रालयले गर्नुपर्ने र जनताहरूले खेप्दै आएको जुन ढिला सुस्ती समस्याहरूलाई समाधान गर्नको लागि शासकीय सुधार कार्यान्वयन नभएर जनताहरूले पनि महसुस गरिरहेको अवस्था छ।
0: सरकारी स्रोत साधनको उपयोग, निर्धारित सूचकहरूको कार्यान्वयन तथा तोकिएका काम समयमै सम्पन्न भए नभएको विषयमा निरन्तर निगरानी समेत राखिएको छ। मन्त्रालयले डेलिभरीमा आधारित शासन प्रणालीलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार, गुनासोको प्रभावकारी व्यवस्थापन लगायतका काममा समेत जोड दिएको जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
2: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भएको छ। काभ्रे पलाञ्चोकको धुलिखेल स्थित काठमाडौँ विश्वविद्यालय केयुको 31 दीक्षान्त समारोहमा आज मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। नयाँ पिँढीले सोचे जस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले त्यसमा युवाको सक्रिय भूमिका रहनुपर्नेमा जोड दिनुभयो। मन्त्री पोखरेलले केयुबाट हासिल गरेको ज्ञान, सिप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीलाई आग्रह समेत गर्नुभयो। समारोहमा आमन्त्रित भारत स्थित डेक्कन कलेज पोस्ट ग्रेजुएट एन्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्राध्यापक डाक्टर भूपेन्द्र पटवर्धनले नेपाल भारतबीच शिक्षा, अनुसन्धान र परम्परागत ज्ञानको आदान प्रदानलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो। कृषि, वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड रुपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीडित किसानलाई क्षतिको 75% उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे पलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड रुपियाँ बराबरको क्षति भएको छ। औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति श्रृङ्खलामा सुधार गर्नका लागि 6 बुँदे निर्देशन जारी गरेको छ। औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले मुलुकमा औषधि आपूर्ति श्रृङ्खलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोक विक्रेता तथा खुद्रा विक्रेतालाई कार्यान्वयनका लागि सो निर्देशन जारी गरिएको बताउनुभयो। निर्देशन अनुसार सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्नेछ। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा वितरण गर्न निषेध गरिएको निर्देशनमा उल्लेख छ। यस्तै सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताले आफ्ना आधिकारिक थोक विक्रेताको अध्यावधिक सूची आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित गर्नुका साथै औषधि व्यवस्था विभागको आधिकारिक पोर्टलमा पनि उपलब्ध गराउनुपर्नेछ। काठमाडौँ महानगरपालिकाले बन्सरे डाँडामा लैजाने फोहोरको मात्रा घटाउन 10 वटा वडाबाट स्रोतमै फोहोर वर्गीकरण व्यवस्थापन सुरु गरेको छ। महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईले बन्सरे डाँडा फोहोर व्यवस्थापनको आयु बढाउन स्रोतमै फोहोरको वर्गीकरण र व्यवस्थापन थालनी गरिएको बताउनुभयो। प्रमुख राईका अनुसार स्रोतमै फोहोर व्यवस्थापनपछि हाल काठमाडौँ महानगरपालिकाबाट दैनिक 15 ट्रक मात्रै फोहोर बन्सरे डाँडामा लगिँदै आइएको छ। यसअघि त्यसरी वर्गीकरण नगर्दा दैनिक 20 ट्रकसम्म फोहोर पठाउने गरिएको महानगरले जनाएको छ। निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सिंहदरबारबाटै सञ्चालनमा आएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि एकाइ सञ्चालनमा ल्याइएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाइ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। स्वसेवा निजामती कर्मचारी तथा सेवाग्राहीलाई लक्षित गरी स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायत सेवाहरू

0: पाल्पाका किसानले तेजपात प्रति केजी 60-50 रुपियाँ र दालचिनी प्रति केजी 100 रुपियाँमा बिक्री गर्दै आएको डिभिजन बर्न कार्यालय पाल्पाका सूचना अधिकारी खिल बहादुर तामाङले बताउनुभयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा 7,200 रुपियाँ बढेको छ। यस्तै चाँदीको मूल्य पनि प्रति तोला 165 रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रति तोला 2,90,700 र चाँदी प्रति तोला 4,615 रुपियाँ कारोबार भएको छ।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार। अस्ट्रेलिया र इजिप्ट 2026 फिफा विश्वकपको अन्तिम 32 शुक्रबार अमेरिकाको डालसमा आम्ने सामने हुँदैछन्। दुवै टोली पहिलोपटक विश्वकपको नकआउट चरणमा ठूलो सफलता हासिल गर्ने लक्ष्यमा छन्। खेल नेपाली समयअनुसार आज राति 12:15 हुनेछ। इजिप्टले समचरणमा न्युजिल्यान्डलाई 3-1 हराउँदै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको थियो। यता अस्ट्रेलिया भने विश्वकपको नकआउट चरणमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। विश्वकप 2026 ब्रेन इम्बोलो र डान एन्डोएले गरेको 1-1 मद्दतले स्विजरल्यान्डले शुक्रबार अल्जेरियालाई 3-0 हराएको छ र प्रतियोगिताको अन्तिम 16 चरणमा प्रवेश गरेको छ। स्विस टिमले विश्वकप नकआउट चरणमा जित निकालेको यो सन 1938 यता पहिलो पटक हो। नेपालले 16 दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा 16-3 पदक प्राप्त गरेको छ। भुटानको थिम्पूमा जारी प्रतियोगितामा 1 स्वर्ण, 1 रजत र 1 काँस्य पदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घका सचिव दिनेश कुमार राजभण्डारीले जानकारी दिनुभयो। अब मौसम सम्बन्धी जानकारी। आज राति देशका हिमाली भूभागको केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। देशको पहाडी र तराई भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराईसहित लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 27.6 मिलिमिटर, पोखराको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस, वर्षा 3.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 35.6 डिग्री सेल्सियस, न्यूनतम 25.5 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर, र दिपायलको अधिकतम 36 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय। स्वास्थ्य बिमा बोर्डद्वारा चालु आर्थिक वर्षको मङ्सिरसम्ममा 23.44 अर्ब रुपियाँ बकौता रकम भुक्तानी। मनसुनजन्य विपदका घटनामा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन प्रहरीद्वारा पूर्व तयारी सम्पन्न। मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आपूर्ति बन्द। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि तयारी र फिफा विश्वकप अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट बीच खेल हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: त्रिभुवन विश्वविद्यालय सहित मुलुकका 7 विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त, त्रिविको जिम्मेवारी प्राध्यापक डाक्टर भोला थापालाई।
2: वर्तमान सरकारको 100 दिन पूरा, नागरिकलाई सम्बोधन र सुशासनको सवालमा सरकार सफल।

0: रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाई।
1: शासकीय सुधार र राष्ट्रिय हित केन्द्रित कूटनीतिमा जोड दिँदै वर्तमान सरकारले पूरा गर्यो 100 दिन। उद्घाटन र शिलान्यास जस्ता औपचारिक कार्यक्रम निरुत्साहित, प्रशासनिक उत्तरदायित्व र प्रविधि मैत्री सेवा प्रवाहमा जोड।
0: इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा 40 लाख भन्दा बढी सहभागी हुने अनुमान। नयाँ नेता मोस्तफा सार्वजनिक होलान् भन्नेमा सबैको चासो। फिफा विश्वकप फुटबलको नकआउट चरणमा अप्रत्याशित उलटफेर। दावेदार मानिएका जर्मनी र नेदरल्यान्ड्स बाहिरिएसँगै प्रतियोगिता रोचक मोडमा।
1: र आज शुक्रबार कला साहित्यमा उपन्यासकार डाक्टर शक्ति नेपालको पुस्तक चेतन कक्ष बारे विमर्श।
2: कार्यक्रम सुरु गरौं। त्रिभुवन विश्वविद्यालय सहित मुलुकका 7 विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त सम्बन्धी प्रसङ्गबाट। कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकका 7 विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्त गर्नुभएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री शाहले आज शुक्रबार उपकुलपतिहरूको नियुक्त गर्नुभएको हो। नवनियुक्त उपकुलपतिहरूमा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट र मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवा रहनु भएको छ। यसै गरी कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षी जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त हुनुभएको छ। यसैबीच उपकुलपतिमा नियुक्त हुनुभएका प्राध्यापक डाक्टर भोला थापा यसअघि काठमाडौँ विश्वविद्यालयको उपकुलपति, रजिस्ट्रार र डिन जस्ता महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएका अनुभवी प्राज् ञ हुनुहुन्छ। मेकानिकल इन्जिनियरिङमा स्नातक र स्नातकोत्तर गर्नुभएका डाक्टर थापाले नर्वेको युनिभर्सिटी अफ साइन्स अफ टेक्नोलोजीमा जलविद्युत मेसिनरीमा बालुवाको क्षयीकरण विषयमा विद्यावारिधि गर्नुभएको छ। सन् 2008 प्राध्यापक रहनुभएका उहाँका जलविद्युत टर्बाइनमा हुने क्षति र यसको रोकथामका विषयमा दर्जनौं लेख तथा पुस्तकहरू प्रकाशित छन्। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकका समस्या समाधान र सुशासनको सवालमा वर्तमान सरकार सफल रहेको बताउनु भएको छ। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सरकारको सुरुवाती 100 दिनको कार्यकाल उत्साहजनक रहेको बताउनुभयो। सरकारले नागरिक सेवालाई प्रविधि मैत्री, झन्झट रहित र होम डेलिभरी सेवा समक्ष पुर्याउने कामको सुरुवात गरेको उल्लेख गर्दै उहाँले सुशासन अहिलेको मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। भौतिक पूर्वाधारको क्षेत्रमा 3 वर्षको विशेष प्याकेज बनाएर काम सुरु गरिएकाले यसको नतिजा क्रमशः देखिँदै जाने उहाँको भनाइ थियो। सभापति लामिछानेले सञ्चार माध्यम र नागरिक समाजबाट आएका रचनात्मक सुझावहरूलाई समेटेर आगामी दिनमा सरकार अझ परिपक्व ढङ्गले अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा वर्तमान सरकार गठन भएको भोलि 100 दिन पूरा हुँदैछ। यो अवधिमा सरकारले सिंहदरबारको परम्परागत कूटनीतिक र प्रशासनिक कार्यशैलीलाई पूर्ण रूपमा बदल्ने प्रयास गरेको छ। विगतका सरकारहरूमा सामान्य मानिने उद्घाटन, शिलान्यास, रिबन काट्ने र खादा माला ग्रहण गर्ने परिपाटीलाई निरुत्साहित गर्दै प्रधानमन्त्री शाहले काममुखी कार्यशैलीलाई प्राथमिकता दिनुभएको छ। सिंहदरबारमा राजनीतिक कार्यकर्ताको अनियन्त्रित भिड र विदेशी राजदूतहरूको भेटघाट गर्ने परम्परा सधैँका लागि अन्त्य भएको छ। सरकारले अघि सारेको शासकीय सुधारको 100 बुँदे कार्यसूची अन्तर्गत पूर्वाधार, स्वास्थ्य, परराष्ट्र र सार्वजनिक सेवा प्रवाहमा प्रविधि मैत्री र उत्तरदायी पद्धतिको जग बसाल्ने प्रयास गरिएको छ। सवारी चालक अनुमति पत्र, लाइसेन्स वितरण प्रणालीलाई पूर्णत डिजिटल र हुलाक मार्फत घर दैलोमा पुर्याउने कार्यदेखि वर्षौंदेखि अलपत्र परेका रुग्ण आयोजनाहरूको पुनरावलोकन गर्ने काम सुरु भएको छ। त्यसै गरी कूटनीतिक क्षेत्रमा राष्ट्रिय हितलाई केन्द्रमा राख्दै परराष्ट्र मन्त्री शिशिर खनालको भारत र चीनको औपचारिक भ्रमण मार्फत नेपालले आफ्नो असंलग्न, सन्तुलित र बहुआयामिक परराष्ट्र नीतिको अडान दृढताका साथ प्रस्तुत गरेको छ। स्वास्थ्य क्षेत्रमा पनि विपन्नका लागि 10% निशुल्क सयाको व्यवहारिक कार्यान्वयन, जलन उपचार कोषको स्थापना र दुर्गमका लागि एयर एम्बुलेन्स सेवाको नीतिगत तयारीले नागरिकमा सकारात्मक सन्देश दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा रहेको सरकारको यो 100 दिने यात्रा, यसका उपलब्धि र चुनौतीमा केन्द्रित प्रस्तुत छ यो विशेष रिपोर्ट। प्रस्तुत गर्दैछन् सहकर्मीहरू दिनेश लुइटेल र सुनिता पोखरेल।
0: वर्तमान सरकारले अघि सारेको शासकीय सुधार सम्बन्धी 100 दिने कार्यसूची अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रविधि मैत्री सेवा र विकास आयोजनाको अनुगमनलाई तीव्रता दिएको छ। सवारी चालक अनुमति पत्र, लाइसेन्स वितरण प्रणालीलाई डिजिटल बनाउनदेखि वर्षौंदेखि अलपत्र परेका रुग्ण आयोजनाहरूको पुनरावलोकन गरी पुनर्जीवन दिने कार्यलाई सरकारले आफ्नो मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। नागरिकलाई छिटो, सहज र बिचौलिया मुक्त सेवा उपलब्ध गराउने लक्ष्य सहित सरकारले सवारी चालक अनुमति पत्र वितरण प्रणालीलाई पूर्ण रूपमा डिजिटल र समयबद्ध बनाउने प्रक्रिया अघि बढाएको छ। यातायात व्यवस्था विभागले वैदेशिक रोजगारी र अध्ययनमा जानेहरूका लागि अनलाइन मार्फत तत्कालै लाइसेन्स छपाई सेवा सुरु गरिसकेको छ भने नागरिक एपमै डिजिटल लाइसेन्स उपलब्ध गराउन थालिएको छ। लाइसेन्स लिन कार्यालय धाउनु पर्ने शास्ति अन्त्य गर्दै हुलाक सेवा मार्फत हालसम्म 13,49,000 भन्दा बढी अनुमति पत्र सम्बन्धित कार्यालयमा पठाइसकिएको छ। मन्त्रालयले कर्मचारीहरूको कार्य सम्पादनलाई परिणामसँग जोड्न मुख्य कार्य सम्पादन सूचक केपीआई आधारित मापन प्रणाली समेत लागू गर्दैछ। सरकारले लामो समयदेखि अलपत्र परेका र रुग्ण अवस्थामा रहेका आयोजनाहरूको समस्या समाधान गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा उच्च स्तरीय अध्ययन टोली गठन गरेको छ। टोलीले रुग्ण आयोजनाबारे प्रतिवेदनको मस्यौदा तयार गरी सरकारलाई बुझाइसकेको छ। यस्तै आयोजनाहरूमा हुने कानुनी र प्रशासनिक झन्झट अन्त्य गर्न परियोजना सहजीकरण छाता विधेयकको मस्यौदा तयार पारिएको छ। राजमार्गको आयु बढाउन र अत्याधिक भार वहन नियन्त्रणका लागि देशभर 11 रणनीतिक स्थान पहिचान गरी बर्दिवास चितवनमा तौल पुल पुनः सञ्चालनमा ल्याइएको छ। महिलाको सुरक्षित सार्वजनिक आवागमन सुनिश्चित गर्न आगामी साउन 1 काठमाडौँ उपत्यकामा पहिलो चरणमा 8 निशुल्क ब्लू बस सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। सार्वजनिक सवारीमा हुने लैङ्गिक हिंसा रोक्न हालसम्म साझा र महानगर यातायातका 150 भन्दा बढी बसमा सीसीटीभी र ड्यास क्याम जडान गरिएको छ। यता यात्रुको सुरक्षाका लागि पठाओ इन ड्राइभ जस्ता राइड सेयरिङ सेवामा तत्काल प्रहरीलाई सूचना जाने एसओएस सुरक्षा सुविधा अनिवार्य गरिएको छ र यसको नियमनका लागि डिजिटल मोबिलिटी सेवा सञ्चालन मापदण्ड 2082 मस्यौदा मन्त्रालयमा पेश गरिएको छ। सरकारले 100 केही महत्वाकांक्षी र प्रविधि मैत्री लक्ष्यहरू सम्पन्न गरे पनि अधिकांश ठुला पूर्वाधार र नीतिगत कार्यक्रमहरू अझै कार्यान्वयन तथा तयारीकै चरणमा छन्। मन्त्रालयले यी योजनाहरूलाई कागजमा मात्र सीमित नराखी तोकिएकै समयमा परिणाम दिने गरी कामलाई थप तीव्रता दिनु आवश्यक देखिन्छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा वर्तमान सरकार गठन भएको भोलि 100 पूरा हुँदैछ। यो अवधिमा सरकारले देशको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र कूटनीति सञ्चालनमा राष्ट्रिय हितलाई केन्द्रमा राख्दै नयाँ र परिपक्व प्रयास प्रारम्भ गरेको छ। कूटनीतिक आचार संहिताको पूर्ण पालना गराउँदै सरकारले विगतको जस्तो राजदूतहरूले सोझै प्रधानमन्त्री वा मन्त्रीहरूलाई भेट्ने व्यतिथि अन्त्य गरेको छ। बदलिदो भू राजनीतिक परिवेशमा नेपालको सन्तुलित र स्वतन्त्र परराष्ट्र नीतिलाई वर्तमान सरकारले थप सशक्त बनाएको छ। परराष्ट्र मन्त्रालयको पूर्व जानकारी बिना अब उच्च ओहदाका सरकारी अधिकारी वा मन्त्रीहरूले विदेशी नियोगका प्रमुखहरूलाई भेट्न नपाउने कडा नियम लागू गरिएको छ। यसले संस्थागत स्मृति भन्दा बाहिर हुने थितिहीन अभ्यासलाई निमिट्यान्न पारेको छ। छिमेकी मुलुक चीन र भारतसँग नयाँ ढङ्गले सम्बन्ध विस्तार गर्न परराष्ट्र मन्त्री शिशिर खनालले दुवै देशको औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ। चीन भ्रमणका क्रममा पूर्वाधार, सीमा व्यवस्थापन, ऊर्जा, डिजिटल प्रविधि हस्तान्तरण र पेट्रोलियम अन्वेषण जस्ता विविध क्षेत्रमा आपसी हितका लागि गहन छलफल भएको छ, जसले नेपाल प्रतिको चिनीय आशंका निवारण गर्न महत्वपूर्ण भूमिका खेलेको छ। त्यसअघि भएको भारत भ्रमणमा पनि नेपालले सीमा, ऊर्जा, व्यापार, जलस्रोत व्यवस्थापन र लगानी विस्तार जस्ता साझा चासोका विषयमा आफ्ना स्पष्ट अडान राखेको थियो। भारतीय प्रधानमन्त्री तथा उच्च अधिकारीहरूसँगको भेटमा नेपालले आफ्नो असंलग्न र पञ्चशीलमा आधारित परराष्ट्र नीतिबारे नयाँ दिल्लीलाई स्पष्ट रूपमा अवगत गराएको छ। द्विपक्षीय मात्र नभई बहुपक्षीय कूटनीतिमा पनि नेपालले आफ्नो उपस्थिति बलियो बनाएको छ। मरिससमा आयोजित 9 हिन्द महासागर सम्मेलनमा सहभागी हुँदै परराष्ट्र मन्त्री खनालले भूपरिवेष्टित मुलुकका रूपमा नेपालका विशिष्ट सरोकार, समुद्री पहुँच र जलवायु परिवर्तनका चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गराउनु भएको थियो। नेपालले संयुक्त राष्ट्रसङ्घको वडापत्र शान्तिपूर्ण सह अस्तित्व र पारस्परिक सम्मानका आधारमा मात्र सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने कूटनीतिक अडानलाई अन्तर्राष्ट्रिय मञ्चमा दृढताका साथ प्रस्तुत गरेको छ। दुई ठूला छिमेकी भारत र चीन बीच अवस्थित नेपालले विगत 100 सन्तुलित, स्वतन्त्र र राष्ट्रिय हित केन्द्रित परराष्ट्र नीति अवलम्बन गर्दै आर्थिक कूटनीतिलाई प्राथमिकता दिएको देखिन्छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको 100 दिन पूरा भएसँगै मुलुकको सार्वजनिक स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तनका संकेतहरू देखिन थालेका छन्। विगतमा सधैँ जनगुनासोको केन्द्र बन्ने गरेका सरकारी अस्पतालहरूको सरसफाई, सेवाको गुणस्तर र व्यवस्थापनमा उल्लेख्य सुधार आएको छ। सरकारले अघि सारेको शासकीय सुधारको कार्यसूची अन्तर्गत विपन्न नागरिकका लागि 10% निःशुल्क सयाको सुनिश्चिततादेखि जलन उपचार र एयर एम्बुलेन्स सेवाका लागि ठोस नीतिगत आधार तयार गरिएको छ। सरकारले स्वास्थ्य क्षेत्रमा व्याप्त ढिला सुस्ती र विसङ्गतिलाई पाखा लगाउँदै नयाँ कार्य संस्कृति परिवर्तनको सुरुवात गरेको छ। गरिब तथा विपन्न नागरिकलाई उपचारबाट वञ्चित हुन नदिन सरकारी अस्पतालहरूमा 10% निःशुल्क सय्या अनिवार्य गरिएको छ। यसका लागि निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याइएको छ, जसबाट हालसम्म 2,262 जनाले निःशुल्क उपचार पाइसकेका छन्। अब बिरामीले अस्पताल पुग्नु अघि नै कुन अस्पतालमा कति सय्या खाली छन् भन्ने विवरण अनलाइनमै हेर्न सक्नेछन्। यस्तै वीर अस्पताल, ट्रमा सेन्टर, कान्ति बाल अस्पताल सहित 5 ठूला संघीय अस्पतालमा बिरामीको डिजिटल स्वास्थ्य अभिलेख राख्ने नमुना अभ्यास सुरु गरिएको छ। आर्थिक रूपमा निकै महँगो मानिने जलन उपचारलाई प्रभावकारी बनाउन सरकारले किर्तिपुर अस्पताललाई 2 करोड अनुदान दिनुका साथै आगामी आर्थिक वर्षका लागि 20 करोड रुपियाँको जलन उपचार कोष स्थापना गरेको छ। कर्णाली र सुदूरपश्चिम जस्ता दुर्गम क्षेत्रका सुत्केरी तथा जटिल बिरामीका लागि हेली तथा एयर एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका 2082 मस्यौदा तयार भई सेवालाई दीर्घकालीन बनाउने आधार खडा गरिएको छ। यता लामो समयदेखि अल्झिएको स्वास्थ्य बिमाको भुक्तानी समस्या समाधान गर्दै सरकारले 100 दिन भित्र झण्डै 4 अर्ब रुपियाँ भुक्तानी गरेको छ। नागरिकका गुनासा सोझै सुन्न हटलाइन नम्बर 1115 सहितको हेलो स्वास्थ्य प्लेटफर्मलाई सक्रिय बनाइएको छ, जहाँ प्राप्त 6,000 भन्दा बढी गुनासाहरू सम्बोधन गरिएका छन्। सरकारले जेएनजी प्रदर्शनका क्रममा घाइते भएका 2,599 जनाको स्वास्थ्य उपचार सुनिश्चित गर्दै उनीहरूको वर्गीकरण गृह मन्त्रालयमा पठाएको छ। विभिन्न आन्दोलन र प्राकृतिक प्रकोपका घाइतेहरूको उपचार बापत अस्पतालहरूलाई झण्डै 87 लाख रुपियाँ शोध भर्ना समेत भुक्तानी गरिएको छ। सुशासनतर्फ पाइला चाल्दै मन्त्रालयले नयाँ स्वास्थ्य सेवा ऐनको तर्जुमा, सार्वजनिक खरिद व्यवस्थापनमा सुधार र औषधि व्यवस्था विभागको पञ्चवर्षीय रणनीतिक योजना अघि बढाएको छ। सरकारले स्वास्थ्य सेवालाई पहुँचयोग्य र प्रविधि मैत्री बनाउन चालेका यी कदमहरू पक्कै पनि स्वागत योग्य छन्। तर दुर्गमका दूर दराज समय सेवाको समान विस्तार र अस्पतालहरूमा सुरु गरिएका सुधारका योजनाहरूलाई निरन्तरता दिनु नै वर्तमान सरकारको मुख्य चुनौती देखिन्छ।
1: वर्तमान सरकारको 100 दिने सुशासन अभियान अन्तर्गत भूमि व्यवस्था तथा सहकारी क्षेत्रमा वर्षौंदेखि अड्किएका जटिल फाइलहरू अगाडि बढेका छन्। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 31 वर्षदेखि दराजमा थन्किएको प्रसिद्ध रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रियामा लगेको छ। यसका साथै समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सक्रिय कोष सञ्चालनमा ल्याए वर्षौंदेखि पीडित नागरिकहरूलाई राहत दिन सुरु गरिएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणका लागि 2052 सालमा गठित रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयनमा आएको छ। नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा गठित समितिले प्रतिवेदनका आधारमा अतिक्रमणमा परेको 1,859 रोपनी सरकारी जग्गाको किनबेच, नामसारी र हक हस्तान्तरण पूर्ण रूपमा रोक्का गरेको छ। भूमि व्यवस्था मन्त्री प्रतिभा रावलका अनुसार जग्गा प्रशासनलाई चुस्त बनाउन अध्यादेश मार्फत जग्गा नापचाप, मालपोत, भू उपयोग र वन ऐनमा समसामयिक संशोधन समेत गरिसकिएको छ। सहकारी क्षेत्रको व्यतिथि र बचतकर्ताको रकम फिर्ता गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। पूर्व न्यायाधीश विनोद प्रसाद शर्मा संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषी कर्मचारी र सञ्चालकहरूमाथि कारवाही प्रक्रिया अघि बढाइएको छ। दिलीराज आचार्यको अध्यक्षतामा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई पूर्णता दिएको छ। अर्थ मन्त्रालयबाट 25 करोड रुपियाँ निकासा गराई बचत फिर्ता सक्रिय कोष मार्फत हालसम्म 1,452 जना साना बचतकर्ताको 59 लाख भन्दा बढी रकम फिर्ता गरिएको छ भने बाँकी 44,000 माग दाबीको निवेदन प्रमाणीकरण भइरहेका छन्। प्रशासनिक क्षेत्रबाट बिचौलियाको अन्त्य गर्न मन्त्रालयले जेठ 21 गते सार्वजनिक गरेको मेरो किता मोबाइल मोबाइल एप र वेब भर्सन कोसे ढुङ्गा साबित भएको छ। अब नागरिकले घरमै बसेर नक्सा प्रिन्ट फिल्ड बुक उतार र अनलाइनबाटै राजस्व तिर्न सक्नेछन्। बैङ्क तथा वित्तीय संस्थाबाट हुने धितो बन्दकी रोक्का र फुकुवा कार्य जेठ 1 गतेदेखि अनिवार्य रूपमा अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गरिएको छ। मालपोतको LRIMS प्रणालीलाई राष्ट्रिय परिचय पत्रसँग अन्तर आबद्ध गर्ने कामको समेत परीक्षण भइरहेको छ। लामो समयदेखि भूमाफियाको कब्जामा रहेका सार्वजनिक जग्गा रोक्का राख्नु र सहकारी पीडितको घाउमा मलम लगाउनु सुरु गर्नु वर्तमान सरकारको सुखद शुरूआत हो। यद्यपि 44,000 भन्दा बढी सहकारीका ठूला बचतकर्ताको अर्बौं रकम सुरक्षित रूपमा फिर्ता गराउनु र डिजिटल प्रणालीलाई देशभरका मालपोत कार्यालयमा बिना अवरोध सञ्चालन गर्नु सरकारको आगामी अग्नि परीक्षा हुनेछ।
2: कार्यक्रममा फिफा विश्वकप सम्बन्धी प्रसङ्ग। जारी फिफा विश्वकप फुटबल प्रतियोगिता नकआउट चरणमा प्रवेश गरेसँगै खेल इतिहासले नयाँ मोड लिएको छ। समूह चरणको समाप्तिपछि सुरु भएको राउन्ड अफ 32 का खेलहरूले विश्वकपमा अब कुनै पनि टिम सुरक्षित नरहेको स्पष्ट सङ्केत गरेका छन्। विगतको विरासत बोकेका शक्तिशाली राष्ट्रहरू स्तब्ध भन्दा साना मानिएका टिमहरूले नयाँ इतिहास कोर्ने होडबाजी चलाएका छन्। विश्वकप सम्बन्धी तयार पारिएको यो विशेष रिपोर्ट।
0: विश्वकपको दावेदार मानिएका फुटबलका महाशक्तिहरू क्वार्टर फाइनलसम्म पनि नपुग्दै घर फर्कनु पर्ने अवस्था यस पटकको विश्वकपको सबैभन्दा अकल्पनीय पाटो बनेको छ। युरोपका दुई खम्बा जर्मनी र नेदरल्यान्ड्स एकै दिन पेनाल्टी सुटआउटबाट पराजित भई प्रतियोगिताबाट बाहिरिनुले विश्व फुटबल जगतलाई स्तब्ध बनाएको छ। चार पटकको विश्वकप विजेता जर्मनी खेलको निर्धारित र अतिरिक्त समयमा एक एक गोलको बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमा 3-4 गोलले पराजित हुन पुग्यो। विश्वकपको इतिहासमा आजसम्म पेनाल्टी सुटआउटमा कहिल्यै नहारेको जर्मनीका लागि यो हार इतिहासकै सबैभन्दा बिझाउने क्षण बनेको छ। यस्तै नियति अर्को युरोपेली टिम नेदरल्यान्ड्सले पनि भोग्यो। मोरोक्को सँगको तीव्र प्रतिस्पर्धापछि पेनाल्टी सुटआउटमा 3-2 स्तब्ध बनेको नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कुम्यानले त पराजयको जिम्मेवारी लिँदै तत्कालै पदबाट राजीनामा समेत दिनु परेको छ। यसपटकको नकआउट चरणमा खेलको गति मात्र तीव्र र आक्रामक थिएन, मैदानमा रेफ्रीको निर्णय भन्दा प्रविधि अर्थात् भिडियो असिस्टेन्ट रेफ्रीको भूमिका बढी हावी देखियो। जर्मनी र पारोगे बीचको खेलमा अतिरिक्त समयमा जर्मनीका जोनाथनले गरेको हेड गोललाई VAR को सहायताले रेफ्रीले फल घोषित गरिदिए, जसका कारण जर्मनी पेनाल्टी सुटआउटको भुमरीमा फस्यो। त्यति मात्र होइन, अमेरिका र बोस्निया हर्जगोभिनिया बीचको खेलमा अमेरिकी फरवार्ड फोलारिन बालोगनले रातो कार्ड पाउनु र मेक्सिको विरुद्धको खेलमा इक्वेटरका रक्षा पङ्क्तिका खेलाडी पियरो हेनकेपी मैदानबाट निकालिनुमा पनि VAR कै निर्णय निर्णायक बन्न पुग्यो। आज बिहान पोर्चुगल र क्रोएसिया बीचको खेलको अन्तिम क्षणमा क्रोएसियाले गरेको गोललाई VAR ले अफसाइड देखाइदिएपछि क्रोएसियाको विश्वकप यात्रा नै समाप्त हुन पुग्यो। प्राविधिक उतार चढावका बीच यसपटक दर्शकहरूले कैयौं अकल्पनीय र उत्कृष्ट गोलहरू हेर्न पाएका छन्। पाराग्वेका जुलियो एन्सिसोले जर्मनी विरुद्ध गरेको हेड गोल होस् या नर्वेका एन्टिनियो नुसाले आइभरी कोस्ट विरुद्ध डिफेन्डरहरूलाई छक्क्याउँदै टाढाको दूरीबाट गरेको घुमाउरो प्रहार, यी गोलहरू लामो समयसम्म सम्झिनेछन्। फ्रान्सका किलियन एम्पाबेले स्विडेन विरुद्ध र इङ्ल्यान्डका कप्तान हेरिकेनले कङ्गो विरुद्ध सङ्कटको घडीमा गरेका 2-2 आकर्षक गोलले खेललाई थप रोमाञ्चक बनाएका छन्। विश्वकपको यो महाभिडन्त मैदानभित्र मात्र सीमित रहेन, पराजयपछि विभिन्न देशका सहरहरूमा समर्थकहरूले आक्रोश पोखेका छन्। नेदरल्यान्ड्सको हारपछि हेग र रोटरडम जस्ता सहरहरूमा हिंसात्मक झडप समेत हुन पुग्यो। यस्तो आक्रोश र तनावका बीच एसियाली राष्ट्र जापानले भने विश्वकपको मैदानमा पुनः एकपटक उच्च खेल संस्कार र विनम्रताको अनुपम उदाहरण प्रस्तुत गरेको छ। 5 पटकको विजेता ब्राजिललाई 2-1 नतिजामा कडा चुनौती दिँदै बाहिरिएको जापानले खेल हारेर पनि विश्वभरका खेल प्रेमीको मन जित्न सफल भयो। पराजयको पीडामा खेलाडीहरू रोइरहँदा पनि जापानी प्रशिक्षक हाजिमे मोरियासु र उनका खेलाडीहरूले मैदान र रङ्गशालामा शिर झुकाएर दर्शक प्रति कृतज्ञता व्यक्त गरे। अझ जापानी युवा युवतीहरूले खेल सकिएपछि रङ्गशालाको प्याराफिट रहेका फोहोरहरू आफै सफा गरेर संसारलाई फेरि एक पटक अनुकरणीय सन्देश दिएका छन्। भोलि बिहानका खेल सकिएपछि राउन्ड अफ 32 को यो रोमाञ्चक र उतार चढाव पूर्ण समापनसँगै विश्वकप अब अझ कठिन र प्रतिस्पर्धात्मक मोड अर्थात् उत्कृष्ट 16 चरणमा प्रवेश गर्नेछ। ठुला र दावेदार टोलीहरूको अप्रत्याशित बहिर्गमनले फुटबलमा अनिश्चितता नै सबैभन्दा सुन्दर पक्ष हो भन्ने प्रमाणित गरिदिएको छ। अबका खेलहरूमा मैदान उत्रने हरेक टिमका लागि प्रत्येक सेकेन्ड र प्रत्येक पल निर्णायक हुने निश्चित छ।
2: कार्यक्रममा एउटा अन्तर्राष्ट्रिय सम्बन्धी प्रसङ्ग। इरानका पूर्व सर्वोच्च नेता आयतोला अली खामेनीको अन्त्येष्टि प्रक्रिया भोलि शनिबारदेखि सुरु हुँदैछ, जसमा 40 लाखदेखि 1.5 करोडसम्म मानिस सहभागी भई आधुनिक इतिहासकै सबैभन्दा ठूलो शोकसभा बन्न सक्ने अनुमान गरिएको छ। अमेरिका र इरान बीचको अस्थायी युद्ध विरामका बीच हुन लागेको यस विशाल समारोहलाई इरानले राजनीतिक शक्ति प्रदर्शनको रूपमा प्रयोग गर्न खोजेको देखिन्छ भने पितामाथि भएको आक्रमणमा घाइते भए यता सार्वजनिक रूपमा नदेखिएका नयाँ सर्वोच्च नेता आयतोल्लाह मोस्तफा खामेनी भोलि पहिलो पटक सार्वजनिक हुने हुन् या होइनन् भन्ने विषय विश्वभर चासोको केन्द्र बनेको छ। आज शुक्रबार, शुक्रबारको कला साहित्यमा उपन्यास चेतन कक्षका बारेमा हामी चर्चा गर्दैछौँ। साहित्यलाई केवल कल्पना र मनोरञ्जनको माध्यम मात्र मानिँदैन, यसले समाजको चेतना, समयको यथार्थ र मानवीय मूल्यलाई पनि अभिव्यक्त गर्दछ। साहित्यका विविध विधामध्ये उपन्यासले जीवनका जटिल आयामलाई सबैभन्दा विस्तृत रूपमा प्रस्तुत गर्न सक्ने क्षमता राख्छ। व्यक्ति, समाज, राजनीति, संस्कृति र मानवीय मनोविज्ञानलाई एउटै कथाको सूत्रमा बाँधेर पाठकलाई सोच्न, आत्ममूल्याङ्कन गर्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने सामर्थ्य उपन्यासमा निहित हुन्छ। यिनै विशेषताका कारण नेपाली साहित्यमा पनि वैचारिक र मूल्य केन्द्रित उपन्यासहरूको उपस्थिति क्रमशः सशक्त बन्दै गएको छ। यसै सन्दर्भमा उपन्यासकार डाक्टर शक्ति नेपालको नवीनतम कृति चेतन कक्षाले आत्मचेतना, नैतिक मूल्य र समाज रूपान्तरणको विषयलाई केन्द्रमा राख्दै एउटा फरक साहित्यिक बहसको उठान गरेको छ। थप सामग्री सहित सहकर्मी हरिराम पौडेल।
3: साहित्य समाजको ऐना मात्र होइन, समाजलाई दिशा निर्देश गर्ने माध्यम पनि हो। कविता, कथा, निबन्ध र नाटक जस्तै उपन्यास पनि जीवनका जटिल आयामलाई गहिराईका साथ प्रस्तुत गर्न सक्ने साहित्यिक विधा हो। विशेषतः उपन्यासले व्यक्ति, समाज, राजनीति, संस्कृति, मनोविज्ञान र समयको अन्तर सम्बन्धलाई विस्तृत रूपमा चित्रण गर्ने भएकोले यसको प्रभाव अन्य धेरै विधाभन्दा व्यापक मानिन्छ। नेपाली साहित्यमा पछिल्ला वर्षहरूमा सामाजिक यथार्थ, इतिहास, मनोविज्ञान र समकालीन जीवनका विविध पक्षलाई समेट्ने उपन्यासहरू प्रकाशित भइरहेका छन्। यिनैमध्ये उपन्यासकार डाक्टर शक्ति नेपालको नवीनतम कृति चेतन कक्षले फरक विषयवस्तु र वैचारिक दृष्टिकोणका कारण विशेष चर्चा बटुलिरहेको छ। उपन्यासको मूल केन्द्रमा मानिसको आत्मिक शुद्धि, नैतिक मूल्य र आत्मनियन्त्रण रहेको छ। उपन्यास चेतना कक्षमा लेखकले आधुनिक समाजमा मानिसले आत्मसंयम गुमाउँदै जाँदा त्यसको प्रभाव केवल व्यक्तिगत जीवनमा मात्र सीमित नरही समाज, राजनीति, प्रशासन र समग्र सामाजिक संरचनासम्म पुग्ने सन्देश प्रस्तुत गर्नुभएको छ। उपन्यास चेतना कक्षले बाह्य परिवर्तनभन्दा आन्तरिक परिवर्तनलाई बढी महत्त्व दिएको छ। लेखकको दृष्टिमा समाज सुधारको आधार कानुनी व्यवस्था र राजनीतिक परिवर्तन मात्र होइन, व्यक्तिको चेतना, नैतिकता र आत्मअनुशासन पनि हो। यस अर्थमा चेतन कक्ष उपन्यास मात्र होइन, मानिसलाई आफ्नै अन्तर्मनसँग संवाद गर्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने वैचारिक कृतिका रूपमा हेरिएको छ। उपन्यास चेतना कक्षका बारेमा संक्षिप्त कुराकानीका लागि आज हामीसँग हुनुहुन्छ उपन्यासकार डाक्टर शक्ति नेपाल। यहाँलाई स्वागत छ कार्यक्रम घटना र विचारमा।
4: हजुर, हार्दिक धन्यवाद छ।
3: चेतन कक्ष लेख्न यहाँलाई प्रेरित गर्ने मूल घटना र विचार चाहिँ के थियो?
4: यो उपन्यास लेख्नका लागि कुनै घटना र सन्दर्भ भन्दा पनि वर्षौँदेखि, जन्मदेखि हुर्किँदैखेरि जुन खालको संरचनाको समाजमा आफ्ना बाल्यकालहरू बिते, त्यतिखेरदेखि समाजलाई नियाल्दै त्यहाँको संरचनाहरू, त्यहाँको व्यवहार, त्यहाँका चरित्र, त्यहाँका व्यक्तित्व, तिनीहरूले प्रस्तुत गरेका व्यवहारहरूलाई नजिकबाट अवलोकन गर्दै एक किसिमको प्रभाव दिमागमा परिरहेको थियो। उक्त प्रभावका कारण समाजमा परिरहेका विभिन्न खालका त्यसका चाहिँ सङ्केतहरू, तपाईँको शक्ति जाति सम्बन्धहरू, यसै गरी त्यसले देखाउने तपाईँको चाहिँ चरित्रहरू, त्यसले समाजमा चाहिँ पार्ने वैचारिक, राजनीतिक, धार्मिक, शैक्षिक, प्राज्ञिक, यसै गरी व्यक्तिगत, पारिवारिक जस्ता कुराहरूमा पार्ने विभिन्न खालको चाहिँ संरचनात्मक परिवर्तनहरू आदि कुराहरूले दिमागमा एक किसिमको हिट गरेको अवस्था थियो। उक्त कुरालाई यो परिपक्व उमेरमा आइसकेपछि लिपिबद्ध गर्नुपर्छ भनेर त्यो बाल्यकालदेखिको अन्तश्चेतनालाई शब्द मार्फत व्यक्त गरियो।
3: उपन्यासको शीर्षक चेतन कक्षले के जनाउँछ र यसको प्रतीकात्मक अर्थ पनि के रहेको छ कि?
4: चेतन कक्ष चाहिँ चेतनाको कक्षबाट चेतन कक्ष बनाएको हो। चेतनाको कक्ष अब चेतनाको प्राप्ति अब यसरी चारवटा दिवारहरूको बिचमा चाहिँ सुविधा सम्पन्न कोठाबाट मात्रै चेतना निर्माण हुँदैन। अब चेतनाको लागि अब यी भौतिक सुख सुविधा भन्दा सबैभन्दा ठुलो कुरा अब व्यक्ति हो। व्यक्तिको अन्तर्मनको परिपक्वता, अन्तर्मनको शुद्धता, अन्तर्मनको चाहिँ प्रौढताबाट मात्रै चेतनाको विकास हुन्छ। उक्त चेतनाको विकासका लागि व्यक्तिमा आत्मसंयमता आवश्यक छ, आत्मनियन्त्रण आवश्यक छ, उसले चाहिँ बोध गर्नुपर्ने मानवताको आवश्यकता छ। सबभन्दा ठुलो कुरो चाहिँ चेतनशील र विवेकशील प्राणी हुँ, मान्छे हुँ भनेर मान्छेको जस्तो चरित्रको विकास गर्नु आवश्यक छ। हो, यिनै कुराहरूलाई जोडेर चेतन कक्ष भनेर नामकरण गरिएको हो। अब यसले आजको व्यक्ति दिन प्रतिदिन स्वार्थी बन्दै गएको छ, सामाजिक संरचना एक खालको छ, त्यहाँ चाहिँ तपाईँको भौगोलिक संरचना छ, जातीय संरचना, भाषिक संरचना, समग्रमा हेर्ने भने समाजमा दुईवटा वर्ग छ। एउटा चाहिँ तपाईँको चाहिँ सुविधा सम्पन्न वर्ग छ, अर्को सुविधा विहीन वर्ग छ। सुविधा सम्पन्न वर्गले सुविधा विहीनलाई सँगैभरि आफ्नो दमनमा राख्न खोज्छ, सुविधा विहीन वर्गले चाहिँ आफ्नो सुविधा खोज्न खोज्छ। यो समाजमा वर्षौँदेखि चल्दै गरेको जुन एउटा संरचना छ, त्यो संरचनाबाट मान्छेका चेतनाहरू पनि धरापमा परे। त्यसै कारण व्यक्ति बिस्तारै बिस्तारै बिस्तारै अब चाहिँ यो आन्तरिक चेतना होइन, अब भौतिक आकर्षणमा अलिक बढी चाहिँ आकर्षित हुन थाल्यो।
3: आजका युवा पुस्ताले चेतन कक्षबाट सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के सिक्न सक्छन्?
4: अहिलेको युवा पुस्ता नम्बर एक चाहिँ यो पहिचान योग्य बन्नुपर्छ, सेल्फ आइडेन्टिटीलाई फोकस गर्नुपर्छ। त्यो आत्म पहिचान भनेको के हो भने व्यक्तिको चरित्र हो। व्यक्तिको चरित्र पछि मात्रै उसको व्यक्तित्व निर्माण हुन्छ। व्यक्तिको व्यक्तित्व पछि मात्रै उसको चाहिँ बजारमा वा चाहिँ समाजमा वा वरेभर जहाँ पनि उसको चाहिँ प्रभाव बढ्छ। जो व्यक्ति प्रभावशाली बन्छ नि, त्यो प्रभावशाली व्यक्तिको पछाडि सिङ्गो समाज कुद्छ क्या। त्यो सिङ्गो समाजलाई डोर्याउने व्यक्तिको व्यक्तित्व प्रभावशाली बन्नुपर्छ। उक्त प्रभावशाली व्यक्तित्वको पछाडि व्यक्ति अब आत्मनियन्त्रित हुनुपर्छ, आत्मसंयम अपनाउनुपर्छ, उसले मान्छे हुनुको चाहिँ एउटा मर्म बुझ्नुपर्छ, मानवताको बचावटमा ऊ लाग्नुपर्छ। सँगसँगै त्यति मात्र होइन कि वर्षौँदेखि चलेर आएका कुराहरूलाई, संरचनाहरूलाई, परम्परालाई, रीतिथितिहरूलाई पनि उसले चाहिँ संरक्षण गर्दै त्यसभित्र नवीनता प्रदान गर्दै यो सिङ्गो सभ्यतालाई नै अगाडि डोराउनको निम्ति उसले चाहिँ नेतृत्व प्रदान गर्नुपर्छ।
3: यहाँको दृष्टिकोणमा नेपाली उपन्यास साहित्य अहिले चाहिँ कुन दिशातर्फ अघि बढिरहेको महसुस गर्नुभएको छ?
4: नेपाली साहित्य अब चाहिँ हामी अनुसन्धानमा प्याराडाइम सिफ्ट भन्छौँ। अब साहित्यमा कथा मात्र भनिँदैन, अब साहित्यमा कसैका कहानी मात्र सुनाइँदैन, अब साहित्यमा चाहिँ तपाईँको चेतनाको कुरो गरिन्छ, साहित्यमा पहिचानको कुरो गरिन्छ, साहित्यमा अब तपाईँको चाहिँ आवाजविहीनहरूको आवाज बोलिन्छ, साहित्यमा अब तपाईँको चाहिँ त्यो अवसरविहीनहरूलाई अवसर प्रदान गर्नको निम्ति एक किसिमको अभियान चलाइन्छ। त्यो भएर साहित्यको अब छाती निकै ठुलो भइसकेको छ। यसको मतलब अब साहित्य अब एउटा सिङ्गो एउटा संस्कृतिमा मात्र अनुबन्ध छैन, साहित्य अब चाहिँ तपाईँको एउटा विश्व ग्लोबल एउटा भिलेजमा परिणत भइसकेको छ। त्यहाँका मान्छेका पीडाहरू, भावनाहरू, सम्वेगहरू, दुःखहरू, खुसीहरू, साइनाहरू, सम्बन्धहरूलाई पनि साहित्य मार्फत चाहिँ व्यक्त गर्न थालिएको छ। अब सीमान्तीयताका कुराहरूमा, पहिचानका कुराहरूमा, सांस्कृतिकताका कुराहरूमा, उनीहरूका आवाजका कुराहरूमा, अधिकारका कुराहरूमा पनि साहित्य प्रवेश गरिएको छ। सबैभन्दा बढी चाहिँ अब साहित्यले राष्ट्र निर्माणमा, राष्ट्रियतामा र मानवता अनि सँगसँगै सिङ्गो सभ्यता, मानवीय सभ्यताको संरक्षणमा पनि विश्व स्तरका साहित्यले चाहिँ आवाज उठाइरहेको देखिन्छ। नेपाली साहित्य पनि त्यही लयमा छ। हामीले हिजोदेखि पृथ्वीनारायण शाहकालीन नेपाली भाषाको चाहिँ कुरो गर्दै आउने हो भने, र चाहिँ तपाईँको जब नेपाली साहित्य चाहिँ आधुनिक कालमा प्रवेश गर्यो त्यहाँदेखि अहिलेसम्मको आउने हो भने त्यहाँका विषयवस्तु छनौट, सन्दर्भ छनौट, पात्र छनौट हेर्ने हो भने हिजोको एउटा अभिजात वर्गीय पात्र, अभिजात वर्गले अपनाएको जीवनशैलीका विषयवस्तु मात्रै प्रयोग गरिने साहित्यमा आज चाहिँ तपाईँको अत्यन्तै गरिब, निम्न चाहिँ तपाईँको चाहिँ वर्गीय, निमुखा, सीमान्तकृत वर्ग, यसै गरी पहिचानबिन अवसर अवसरबिनहरूको पनि पहिचानलाई अब साहित्यमा प्रस्तुत गरी साहित्यलाई अब चाहिँ सिङ्गो छातीका रूपमा एउटा सिङ्गो धरतीको रूपमा विकास गर्न थालेको छ यो नेपाली साहित्य र यसको पारखीहरूको लागि चाहिँ यो खुसीको कुरा
5: हजुर हुन्छ यहाँलाई यो समय र कुराकानीको लागि धेरै धन्यवाद
4: हस् हार्दिक आभार छु सर यहाँसम्म आउने आफ्ना कुराहरू चेतन कक्षको बारेमा राख्ने मौका दिनुभयो रेडियो नेपाल र हजुरलाई विशेषमा आभार व्यक्त गर्छु
5: उहाँ हुनुहुन्थ्यो डाक्टर शक्ति नेपाल
2: हवस् त यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइटेल सुनिता पोखरेल हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ नमस्कार

0: प्रमाणित तथा स्वस्थ सुन्तलाको बिरुवा लगाऊ, सुखी जीवनको लागि आफ्नो आमदानीको स्रोत बढाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि आदर्श जीवन कार्यक्रम, त्यस्तै शैक्षिक रेडियो कार्यक्रम प्रसारण हुनेछ। बेलुकीको 8 बज्ने लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

हामी सँगै भएर पनि एक्लै हुने बानीमा बस्दै गइरहेका छौँ। यसै आदर्श भनाइसँगै आज पनि प्रस्तुति आदर्श जीवन मार्फत नवीन दाहाल आएको छु। प्रस्तुतिमा यहाँहरूलाई स्वागत गर्छु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शुक्रबार यसै समयको सदुपयोग गर्दै उत्प्रेरणात्मक प्रस्तुति आदर्श जीवनसँगै हामी हुन्छौँ। यहाँहरू सबैलाई आदर्श जीवनको करिब 15 मिनट समय अवधिभर सँगै रहिदिनु हुन पनि अनुरोध गर्छु। आज हामी सोसल मिडियाका सन्दर्भमा कुरा गर्छौँ। आजको संसार जहाँ एउटा सानो स्क्रिनले हाम्रो सम्पूर्ण जीवन समेट्न थालेको छ, हामी उठ्ने बित्तिकै मोबाइल हेर्छौँ र सुत्ने बेलासम्म स्क्रोल गरिरहन्छौँ। सोसल मिडिया हाम्रो साथी पनि हो, तर कहिलेकाहीँ यही साथी हाम्रो सबैभन्दा ठुलो दुश्मन

मन पनि बन्न सक्छ। यसर्थ आज यो सन्दर्भमा कुरा गर्नु अघि एउटा गीत सुनौ। आज हामी सन्तोष श्रेष्ठको गीत रचना, सङ्गीत र स्वरमा रहेको यो गीत सुनाउँदैछौँ।

रेडियो नेपालको प्रसारण अनि आदर्श जीवनको प्रस्तुतिमा अहिले हामी छौँ। आज हामी सोसियल मिडियाको समसामयिक सन्दर्भमा कुरा गर्न लाग्दैछौँ। सोसियल मिडियामा हामी अरूको जीवन देख्छौँ, सुन्दर फोटोहरू, खुसीका पलहरू, सफलताहरू देख्छौँ, तर हामी बिर्सिन्छौँ त्यो केवल आकर्षण मात्रै हो, हाइलाइट मात्रै हो, तर त्यो वास्तविक जीवन होइन। हामी तुलना गर्न थाल्छौँ, ऊ सफल भयो म किन भइनँ, ऊ खुसी छ म किन छैन। तर यही तुलनाले बिस्तारै बिस्तारै हाम्रो आत्मविश्वासलाई खाइरहेको हुन्छ। समय सबैभन्दा मूल्यवान कुरा हो, तर हामी त्यही समय मोबाइलको अनगिन्ती स्क्रोलमा गुमाइरहेका छौँ। घरमा हामी सँगै हुन्छौँ परिवारसँग, तर मनले भने टाढा भइरहेका हुन्छौँ। हामी अनलाइनमा छौँ, कनेक्टेड छौँ, तर रियल लाइफमा वा भनौँ वास्तविक जीवनमा डिस्कनेक्टेड छौँ। सोसियल मिडियाको नकारात्मक मात्र होइन, यसले प्रदान गरेका, हामीले प्राप्त गरेका कति धेरै सकारात्मक कुराहरू पनि छन्, राम्रा र फाइदाका धेरै कुराहरू पनि छन्। तर यो सँगै सचेत हुनुपर्ने कुराहरू पनि छन्, जसलाई व्यवस्थित गर्न सकिएन भने यसले नै फेरि धेरै समस्याहरू र दुःखहरू प्रदान गर्ने रहेछ। यसर्थ आज हामी सोसियल मिडियाको सञ्चालन कसरी गर्ने भन्ने सन्दर्भमा कुरा गर्छौँ। सोसियल मिडियाको सबैभन्दा ठुलो समस्या हो लत, अर्थात् एडिक्सन। मानिसहरू घन्टौँसम्म मोबाइलमा झुन्डिरहन्छन्। यसले समयको दुरुपयोग मात्र होइन, जीवनको गुणस्तर पनि घटाइरहेको छ। लत हुँदाहुँदै कुलत पनि बनिसकेको हामीलाई पत्तै हुँदैन। दोस्रो कुरा हो तुलना, अर्थात् कम्प्यारिजनको समस्या। सोसियल मिडियामा मानिसहरूले आफ्नो जीवनको राम्रो पक्ष मात्र देखाउँछन्। सफल भएको, राम्रो देखिएको, उपलब्धि हासिल गरेको मात्र देखाइरहेका हुन्छन्। अरूको यस्तो उपलब्धि, राम्रा कुराहरू देख्दा आफूलाई आफ्नो जीवन चाहिँ कम महत्त्वपूर्ण भएको जस्तो लाग्ने गर्छ, जसले गर्दा तनाव बढ्न थाल्छ, हीनताबोध हुन्छ र एन्जाइटी बढाउँछ। तेस्रो हो वास्तविक सम्बन्ध कमजोर हुँदै जानु। भर्चुअल कुराकानीले प्रत्यक्ष संवादलाई विस्थापित गरिरहेको छ। धेरै टाढाका मानिस वा प्रविधिसँग हामी नजिक भइरहेका हुन्छौँ, कुरा गरिरहेका हुन्छौँ, तर साथमै रहेकाहरूसँग भने टाढा भइरहेका हुन्छौँ। यसै गरी अर्को समस्या हो मानसिक स्वास्थ्यमा प्रभाव। सोसियल मिडियाको अत्याधिक प्रयोगले मानसिक स्वास्थ्यमा गहिरो असर परिरहेको छ। अझ निरन्तर स्क्रोलिङले हाम्रो ध्यान अर्थात् फोकस घटाइरहेको हुन्छ कुनै पनि कुराको लागि। स्मरण शक्ति पनि कमजोर बनाइरहेको हुन्छ। नोटिफिकेसन र लाइकको आशले डोपामिनको निर्भरता बढाउँछ, जसले मानिसलाई बारम्बार मोबाइल चेक गर्न बाध्य बनाइरहेको हुन्छ। अर्कोतर्फ नकारात्मक सामग्री, हेट कमेन्ट वा गलत सूचना अर्थात् मिसइन्फर्मेसनले मानिसलाई मानसिक रूपमा थकित बनाइरहेको छ। यस्ता कारणहरूले डिप्रेसन, एन्जाइटी र स्ट्रेस जस्ता समस्याहरू बढ्दै गएका छन्।

0: फैलाउने सामग्रीबाट टाढा रहन चाहिँ आवश्यक छ। यसको सट्टा सकारात्मक, शिक्षामूलक र प्रेरणादायी सामग्री प्रवाह गर्नु चाहिँ अत्यन्त महत्त्वपूर्ण हुन्छ र त्यो आवश्यक पनि छ। त्यसै गरी समय व्यवस्थापन अत्यन्त जरुरी छ। अनावश्यक स्क्रोलिङ र लतले हाम्रो बहुमूल्य समय नष्ट गरिरहेको हुन्छ। त्यसैले सोसियल मिडियालाई नियन्त्रणमा राख्नु आवश्यक छ, न कि त्यसको नियन्त्रणमा पर्नु। डिजिटल शिष्टाचार पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। अरूको विचारलाई सम्मान गर्ने, सभ्य भाषा प्रयोग गर्ने र स्वस्थ बहस गर्ने बानीले सोसियल मिडियालाई स्वस्थ र उपयोगी पनि बनाइरहेको हुन्छ। अन्तत सोसियल मिडिया हाम्रो जीवनको एउटा हिस्सा मात्र हो, सम्पूर्ण जीवन भने होइन। यसलाई सही रूपमा प्रयोग गर्दा यसले अवसर, ज्ञान र प्रेरणा दिन्छ, तर गलत प्रयोगले भने समय, शान्ति र सम्बन्ध गुमाउन सक्छ। त्यसैले सोसियल मिडिया प्रयोग गरौँ तर सचेत भएर गरौँ। त्यसै गरी सोसियल मिडियाबाट आफ्नो प्रभाव फैलाउँ तर सकारात्मक रूपमा। यसै गरी सोसियल मिडियाबाट सबैसँग कनेक्ट हुन सक्छौँ, जोडिन सक्छौँ, तर वास्तविक जीवनलाई भने कहिल्यै पनि नबिर्सौँ। यदि हामीले यसलाई सही रूपमा प्रयोग गर्यौँ भने यसले ज्ञान, अवसर र सम्बन्ध विस्तार गर्छ। तर यदि हामी यसमा हरायौँ भने यसले हाम्रो समय, मानसिक शान्ति र वास्तविक जीवनको आनन्द खोस्न सक्छ। त्यसैले जीवनको वास्तविक खुसी मोबाइलको स्क्रिनमा होइन, हाम्रो वरिपरिका मानिसहरू, हाम्रा परिवारका सदस्यहरू, अनुभवहरू र सम्बन्धहरूमा लुकेको हुन्छ। अन्तत सफल र सुखी जीवनको रहस्य नै यही हो। डिजिटल संसारमा जोडिनुहोस् तर वास्तविक जीवनमा बाँच्न चाहिँ नबिर्सिनुहोस्। जीवन केवल स्क्रिनभित्र सीमित छैन। साँचो खुसी लाइक र कमेन्टमा होइन, बरु परिवारसँग बिताएको समय, साथीहरूसँगको हाँसो र आफैसँग गरिएका संवादहरू नै महत्त्वपूर्ण हुन्छन्। सोसियल मिडिया खराब होइन, तर यसको गलत प्रयोगले जीवन बिगार्न सक्छ। हामीले निर्णय गर्नुपर्छ, हामी सोसियल मिडिया प्रयोग गर्ने कि सोसियल मिडियाले हामीलाई प्रयोग गर्ने। जीवन छोटो छ, यसलाई स्क्रिनमा होइन वास्तविकतामा जिउन सिकौँ। डिजिटल दुनियाँमा जोडिनुहोस् तर वास्तविक जीवनमा बाँच्न कहिल्यै नबिर्सिनुहोस्। यही अनुरोध र सुझाव सहित अब आजको प्रस्तुति आदर्श जीवनबाट बिदा लिने समय भएको छ। जाँदै गर्दा आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना आफन्तहरूका लागि पनि छँदैछ। त्योभन्दा अलि पर अरू कसैका लागि पनि काम लागोस्, सहयोगी बन्न सकोस्, उपयोगी हुन सकोस्। यही शुभ भावना, शुभकामना सँगै नवीन दाहाल बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।
2: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
3: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 5 रहेको सत्यमोहन जोशी जीवनी पाठ अन्तर्गत रहेर बोध र अभिव्यक्ति खण्डमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौँ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
4: ए सामना, सत्यमोहनका बारेमा लेखिएका सन्दर्भ सामग्री के छन्?
5: के म पुस्तकालयमा काम गर्ने मानिस हुँ र मलाई सबै थाहा हुन?
4: किनभने आज खुबै बाङ्गो उत्तर दिँदैछौ, यसो थाहा छ कि भनेर पो सोधेको त।
5: मलाई यस्तो कुरा थाहा भएको भए त तिमी भन्दा जान्ने भइहाल्थे नि।
4: कसले भने तिमी जान्ने छैनौ भनेर? अर्को कुरा, सबैले सबै कुरा जानेका पनि हुँदैनन्। नजानेका कुरा विभिन्न ठाउँमा खोजेर पनि अचेल जान्ने भन्न सकिन्छ। त्यही भएर त पुस्तकालय जान खोजेको। तिमी त के भन्छौ के?
5: ओहो, कुरा त राम्रै गर्यो तिमीले।
4: सत्यमोहनको जीवनी पाठ पढ्दा मेरा मनमा धेरै जिज्ञासा उत्पन्न भए। मलाई उनका बारेमा थप कुरा पनि जान्न मन लाग्यो। त्यही भएर पो त
5: आफूले पाठका बारेमा त राम्ररी जानेको छैन, उसलाई थप कुरा जान्नु परेको छ। पुस्तकालयमा पो हुन्छन् त थप जानकारी दिने पुस्तक।
4: ओहो, तिमीले क्या राम्रो कुरा गर्यो। जाउ न त हिँड पुस्तकालयतिर।
5: तिमी जाऊ न पुस्तकालयमा, मानस दाईलाई सोध, उहाँले तिमीलाई चाहिने सबै कुराको जानकारी दिनुहुन्छ। अनि तिमीलाई थाहा छ कि छैन, उहाँ त आफै पनि धेरै पुस्तक पढ्ने मानिस हुनुहुन्छ नि।
4: ओ है, तिमी पनि हिँड न एकछिन, उहाँसित पाठका बारेमा पनि केही कुरा सोधौ। गुरुले पढाउनु भन्दा अगाडि नै केही कुरा जान्न पाए कति जाति हुन्छ।
5: लौ लौ तिमीले ठिकै भन्यो है।

0: नमस्कार मानस दाई।
1: नमस्कार, नमस्कार रूपा। धेरै दिनपछि पुस्तकालयमा आयौ त, अनि सामना पनि आइछन्।
0: आए नि दाई, यिनले कराएर बस्नै दिनन्।
1: ए, कुरा त्यो पो हो रूपा।
2: खास कुरा के हो भने, हामीलाई कक्षामा माधव गुरुले सत्यमोहन पाठ पढाउँदै हुनुहुन्छ। मलाई सत्यमोहनका बारेमा थप कुरा जान्न मन लाग्यो, अनि यसो थप किताब भए पढौँ भनेर।
1: ओहो, कति राम्रो विचार।
0: विचार त राम्रो हो कि दाई, तर मलाई त हजुरसित पाठकै बारेमा जान्न मन छ।
2: सोध न त सोध, पाठकै बारेमा सोध। दाईलाई नआउने के छ र? पहिला पाठका बारेमा पुरा सिकौ, अनि थप कुरा सिकाउला।
1: लौ, पहिला दुवैजना बस, तिमीहरूलाई जान्न मन लागेको कुरा मैले जाने बुझेसम्म बताइदिउँला।
0: धन्यवाद दाई। मलाई चाहिँ यो सत्यमोहनको जीवनी पाठको मूल विषयवस्तुका बारेमा बुझाइदिनुहोस् न।
2: हो दाई, मलाई पनि यो कुरा जान्न मन छ।
1: लौ सुन, सत्यमोहन जोशी नेपाली भाषा साहित्यका एक अविश्रान्त साधक हुन्। विक्रम सम्बत 1977 जन्मिएका सत्यमोहनले साहित्य यात्राको सुरुवात विक्रम सम्बत 1998 गरेका हुन्। लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे र पुष्कर शमशेरको साथ र प्रेरणाबाट उनको साहित्यिक यात्रा झनै फराकिलो भयो।
0: यो अविश्रान्त भनेको चाहिँ के हो नि दाजु?
2: यो त मलाई आउँछ नि, अविश्रान्त भनेको कहिले नथाक्ने होइन त दाजु?
1: हो हो रूपा, ल अरू कुरा सुन है त। सत्यमोहनले जागिरको यात्रा र साहित्यको यात्रालाई सँगसँगै अगाडि बढाए। उनले अनुवाद गरे, नाटक, कविता, कथा र निबन्ध लेखे, नेपालको संस्कृतिका बारेमा गहन अध्ययन गरे, नेपाल प्रज्ञा प्रतिष्ठानमा पनि काम गरे, नेपाल भाषा एकेडेमी र नेवारी साहित्य, कला र संस्कृति जोगाउन क्रियाशील रहे।
2: नेपाल प्रज्ञा प्रतिष्ठानमा नाटक महोत्सव र गाई जात्रा महोत्सवलाई पनि उनले प्रवर्धन गरेका थिए, होइन त दाजु?
0: तिमी बीचमा कुरा नकाट न रूपा।
1: ठिक छ सामना, उनले कुरा काटेकी होइनन्, आफूले जानेका कुरा भन्दैछिन्। तिमी पनि आफूले जानेका कुरा थप्न सक्छौ।
0: आफूले जानेको कुरा त छँदैछ नि, हजुरले भन्नुभएको सुन्नमा चाहिँ मजा लाग्छ मलाई त।
1: सत्यमोहन दिनरात खटेर आफ्नो जिम्मेवारी पुरा गर्थे। काठमाडौँको जमलमा राष्ट्रिय नाचघर बनाउन अनि भक्तपुरमा राष्ट्रिय सङ्ग्रहालयको निर्माण गर्न पनि उनले पहल गरेका थिए। शेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बू, मैथिली, लेप्चा, थारू, दनुवार, नेवार र चेपाङ भाषाको अध्ययन गरी 14 भाषाको पर्यायवाची कोष तयार पारेका थिए।
2: आम्मामा, 14 भाषामा पर्यायवाची कोष?
1: हो त नि, अझै कति कुरा बाँकी छन्। उनले चीन, भारत, अमेरिका, बेलायत, बङ्गलादेश, रुस लगायतका देशमा नेपाली भाषा र संस्कृति फैलाउन मद्दत गरेका छन्। भ्रिकुटी र अरण्यको विषयमा गहन अध्ययन गरेका छन्। प्राचीन नेपाली मुद्राको खोजी गर्नुका साथै चिनिया कवितालाई नेपालीमा अनुवाद गर्ने काम समेत गरेका छन्।
0: ओहो, एउटै मानिसले कति धेरै काम गर्न सकेको अघि?
1: त्यही त भनेको नि, महान मानिसहरू काम गरेर कहिले पनि थाक्दैनन्। त्यसैले त उनीहरू सबैका प्यारा हुन्छन्, उनीहरूको कामको कदर पनि हुन्छ। सत्यमोहनको योगदानको कदर गर्दै उनलाई धेरै पुरस्कार र सम्मान पनि प्रदान गरिएको छ। उनले नेपालको सम्मानित मदन पुरस्कार मात्रै 3 पटक पाएका छन्।
2: अनि अरू पुरस्कार नि दाई?
1: पख न पख, म भन्दैछु। उनले गोर्खा दक्षिण बाहु, पृथ्वी प्रज्ञा पुरस्कार, भानुभक्त पुरस्कार पनि प्राप्त गरेका छन्। त्रिभुवन विश्वविद्यालयले विक्रम सम्बत 2068 उनलाई महाविद्यावारिधिको उपाधि प्रदान गरेको थियो। उनलाई त्रिमूर्ति निकेतनले 2071 साल मङ्सिर 15 गते शताब्दी पुरुषको उपाधि प्रदान गरेको थियो। नेपाल सरकारका तर्फबाट विक्रम सम्बत 2074 वैशाख 21 गते उनलाई पाङमय शताब्दी पुरुषको उपाधि प्रदान गरिएको थियो।
0: ओहो, कति धेरै सम्मान! यस्तो कुरा सुन्दा त मलाई पनि सम्मान पाउने काम पो गर्न मन लाग्यो।
2: ल ल, बधाई छ तिमीलाई।
1: ल अब के छ बुझ्न बाँकी?
0: बुझ्न बाँकी कुरा त के छन्? के अब संक्षिप्त उत्तर लेख्ने तरिका सिकाइदिनु भयो भने।
1: ल ठिक छ, संक्षिप्त उत्तर लेख्ने सबैभन्दा सजिलो तरिका बताइदिन्छु। सबैभन्दा पहिला दिएका प्रश्नलाई ध्यान दिएर पढ्ने, त्यस प्रश्नको उत्तर कुन अनुच्छेदमा वा कुन सन्दर्भमा छ किताबबाट खोज्ने, अनुच्छेदलाई ध्यान दिएर पढ्ने, अनि मुख्य कुरा टिप्ने, अन्त्यमा 4-5 वाक्यमा नघटाइकन आफ्नै शैलीमा उत्तर लेख्ने।
0: यति हो र दाई?
1: खासमा अहिलेको नयाँ पाठ्यक्रम अनुसार संक्षिप्त उत्तर लेखन भन्दा पनि पठन बोध र पाठगत बोधलाई बढी जोड दिएको छ। अहिले संक्षिप्त उत्तरमा भन्दा पनि त्यसमा ध्यान दिनुपर्छ भन्ने मेरो विचार छ।
2: ए त्यसो पो हो। अनि मैले यो पाठगत बोध भनेको अलि बुझिन नि दाजु।
1: पाठगत बोध भनेको कुनै पाठबाट अनुच्छेद दिई चारवटा प्रश्न सोधिन्छन्। प्रश्न चाहिँ सन्दर्भ, विषयवस्तु, परिवेश, सन्देश, तर्क, पात्रको तुलना आदिमा आधारित हुन्छन्।
0: यसका केही नमुना गर्न पाए हुने
1: हो। म पनि यही सोध्दै थिएँ। अब म केही प्रश्न सोध्छु। पहिला प्रश्नको मौखिक उत्तर भन्ने अनि लेखेर देखाउने है त। पहिलो प्रश्नको उत्तर कसले भन्ने त? ल रूपा नै भन। सत्यमोहन जोशीको साहित्य लेखनको प्रारम्भ कहिले भएको थियो?
2: सत्यमोहन जोशीको साहित्य लेखनको प्रारम्भ विक्रम सम्वत 1998 भएको।
1: स्याबास। अब सामनाको पालो। जोशीले के कस्ता सम्मान र पुरस्कार प्राप्त गरे?
0: सत्यमोहन जोशीले थुप्रै पुरस्कार, सम्मान र पदक पाएका छन्। उनलाई काठमाडौँ विश्वविद्यालयले विक्रम सम्वत 2068 महाविद्यावारिधिको उपाधि प्रदान गरेको थियो। त्रिमूर्ति निकेतनले 2071 साल मङ्सिर 15 गते शताब्दी पुरुषको उपाधि प्रदान गरेको थियो। नेपाल सरकारका तर्फबाट विक्रम सम्वत 2074 वैशाख 21 गते बाङ्मय शताब्दी पुरुषको उपाधि प्रदान गरिएको थियो। साथै गोर्खा दक्षिण बाहु मदन पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार, भानुभक्त पुरस्कार लगायतका प्रसिद्ध पुरस्कार प्राप्त गरिसकेका छन्। उनलाई झण्डै 200 संघ संस्थाले सम्मान तथा अभिनन्दन गरेका छन्।
2: ओहो, सामनाले त सबै याद गरेकी रहेछिन्। अब यसलाई लेख्नु पनि पर्यो होइन त?
1: हो नि, अब रूपाकै पालो है त। जोशीले लोक साहित्यको क्षेत्रमा के काम गरेका छन्?
2: जागिरको सिलसिलामा तनहु र लमजुङ जिल्लामा रहँदा सत्यमोहन जोशीलाई नेपाली ग्रामीण लोकलयको महले तान्यो। विक्रम सम्वत 2014 उनले हाम्रो लोक संस्कृति नाम गरेको पुस्तक प्रकाशित गरे।
1: अनि
2: अरू त मलाई थाहा छैन दाई।
0: म भन्छु है त, उनले कर्णाली लोक साहित्य नाम गरेको पुस्तक पनि प्रकाशित गरेका थिए।
2: हो, मेरो पनि मनमा आएको तर घाँटीमा अड्किएको थियो, तिमीले भनिहाल्यौ।
1: अब उत्तर दिने सामनाको पालो। नेपाल भाषा र संस्कृतिको संरक्षणमा जोशीको योगदान कस्तो रहेको छ?
0: सत्यमोहनले नेपाल भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा अविस्मरणीय योगदान दिएका छन्। उनले नेपाल भाषाका विभिन्न विषय र विधामा 4 दर्जनभन्दा बढी कृति प्रकाशित गरेका छन्। नेपाल भाषा एकेडेमीको स्थापना गर्नका लागि पनि महत्त्वपूर्ण योगदान गरेका छन्।
1: होइन, कहिले पढेर तयारी गर्न भ्याइसकेका यति राम्ररी? सबै आउँदो रहेछ त।
0: उत्तर कसरी खोज्नुपर्छ, कसरी भन्नुपर्छ र लेख्नुपर्छ भनेर हजुरले नै सिकाउनु भएको होइन र दाई?
2: त्यही भएर त हामी यहाँ बेला बेलामा आउँछौँ नि, होइन त सामना?
0: हो नि रूपा।
1: तिमीहरू दुवैजना बाठा छौ, यसरी उत्तर भन्न जानेपछि शैली मिलाएर लेख्न पनि जान्नुपर्छ नि। लेख्न सकिन्छ नि, होइन त?
0: हो दाई।
2: अरू प्रश्न पनि सोध्नु न दाई, कस्तो रमाइलो हुँदैछ।
1: त्यसो हो भने दुवैजनाले पृष्ठ 52 रहेको अभ्यास 6 दिएको अनुच्छेद पढ्ने अनि म प्रश्न सोध्छु।
0: हुन्छ दाई।
1: पढिसकियो त? सकियो होला होइन त?
2: सकियो दाई।
1: ल पहिलो र दोस्रो प्रश्नको उत्तर तिमीले नै देऊ त है त। ल पहिलो प्रश्न छ, सत्यमोहन जोशीका आमा बुबा चिन्तित हुनुको कारण के हो?
2: सत्यमोहन जोशीको 5 वर्षको उमेरसम्म बोली नफुटेको कारणले उनको आमा बुबा चिन्तित भए।
1: स्याबास। अब दोस्रो प्रश्न है त, सत्यमोहन जोशीको अक्षरारम्भ कुन उमेरमा कहाँ भएको थियो?
2: सत्यमोहन जोशीको अक्षरारम्भ 7 वर्षको उमेरमा नेपाल भाषाका माध्यमबाट घरबाटै भएको थियो।
1: स्याबास। अब सामनाको पालो। ल आयो है प्रश्न, उनको पढाइ अघि बढ्न नसक्नुको कारण के देखिन्छ?
0: विद्यालयको कडा अनुशासन र पाठ घोकेर कण्ठ गर्नुपर्ने बाध्यताका कारण उनको पढाइ अघि बढ्न सकेन।
1: हो, अब रूपाको पालो सुरु है त। सत्यमोहनले कुन तहसम्मको शिक्षा हासिल गरेका थिए?
2: सत्यमोहन जोशीले त्रिचन्द्र कलेजबाट आइएसम्मको शिक्षा हासिल गरेका थिए।
1: हो, राम्रो उत्तर। अब कसको पालो? सामनाको होइन? ल सामना, अनुच्छेदमा वर्णन गरे अनुसार त्यस बेलाको पठन पाठन कस्तो थियो भन्ने अनुमान गर्न सकिन्छ?
0: अनुच्छेदमा वर्णन गरे अनुसार त्यस बेला केटाकेटीलाई अनावश्यक दबाब दिएर, घोक्न लगाएर अनि कडा अनुशासन पालना गराएर पठन पाठन गराउने चलन भएको अनुमान लगाउन सकिन्छ।
1: आहा, कति राम्रो उत्तर। दुवैजनालाई धन्यवाद है। ल मैले अझै एकछिन समय दिन सक्छु, हामी अझै केही विषयमा छलफल गर्न सक्छौँ। ल अब के माथि छलफल गर्ने त?
2: अब लामो उत्तर लेख्ने तरिका सिक्न पाए हुने दाजु।
1: हुन्छ, त्यो पनि। लामो उत्तरलाई समीक्षात्मक र व्याख्यात्मक उत्तर पनि भनिन्छ। यही पाठको अभ्यास 10 दिएको प्रश्न हेरौँ त। के छ प्रश्न?
0: प्रश्न छ, जीवनीका आधारमा सत्यमोहन जोशीलाई देशभक्त व्यक्तित्वका रूपमा चिनाउनुहोस्।
1: अब यस प्रश्नको उत्तर दिनका लागि सबभन्दा पहिला के गर्नु पर्ला त?
2: सुरुमा परिचय खण्ड हुन्छ होइन?
1: हो, म यही कुरा सुन्न चाहन्थे। सुरुमा भूमिका वा परिचय खण्ड हुन्छ, अनि
2: बीचमा प्रश्नले खोजेको मूल भावको बयान गर्ने होइन?
0: बयान गर्ने खण्ड चाहिँ मूल खण्ड हो, होइन त दाजु?
1: हो नि।
0: म एउटा कुरा जहिले पनि झुक्किन्छु, समीक्षात्मक उत्तर लेख्दा कति अनुच्छेदमा लेख्नुपर्छ?
1: यति नै अनुच्छेदमा लेख्नुपर्छ भन्ने छैन, परिचय वर्णन र निष्कर्ष गरी जम्मा तीन खण्डबाट एक एक अनुच्छेद कम्तीमा हुने नै भए बीचको वर्णन खण्डलाई आफ्नो क्षमता अनुसार एकदेखि तीन अनुच्छेदसम्म बढाउन सकिन्छ। यसरी हेर्दा जम्मा तीनदेखि पाँच अनुच्छेदमा लेख्न सकिन्छ।
2: जीवनीका आधारमा सत्यमोहन जोशीलाई देशभक्त व्यक्तित्वको रूपमा चिनाउनुहोस्, यस प्रश्नको समीक्षात्मक उत्तर लेख्दा के गर्नुपर्छ त?
1: सामनालाई केही ज्ञान छ कि यस बारेमा?
0: अघिल्लो पाठमा सिके अनुसार चाहिँ सुरुमा पाठको परिचय दिने होला, सत्यमोहनको परिचय दिने होला, अनि देशभक्ति भनेको के हो छोटो परिचय दिने होला। यो मेरो अनुमान मात्रै हो, बाँकी कुरा त हजुरबाटै सुन्न पाए हुने।
1: हो नि त, सुरुमा जीवनी पाठको परिचय दिने, सत्यमोहनको थोरै परिचय दिने, अनि कस्ता व्यक्तिलाई देशभक्त भनिन्छ यसबारेमा थोरै लेख्ने, परिचय खण्ड तयार भइहाल्यो।
0: अनि वर्णन खण्डमा के लेख्ने, कसरी लेख्ने?
1: वर्णन खण्डका लागि सबैभन्दा पहिला केही मुख्य बुँदाहरू तयार पारेर गर्दा अलि सजिलो हुन्छ।
2: जस्तै
1: म केही बुँदा भन्छु, ध्यान दिएर सुन्ने, है त? सत्यमोहनले नेपाली राष्ट्रिय पोसाकलाई अत्यन्त सम्मान गर्ने, जहिले पनि दौरा सुरुवाल र नेपाली टोपीमा सजिएर हिँड्ने, नेपालको भाषा साहित्य कला र संस्कृतिलाई असाध्यै माया गर्ने, व्यक्तिगत फाइदा भन्दा नेपाली जाति र देशको हित हुने कार्य गर्ने,
0: नेपाली साहित्यको सेवा गरेको, भाषा र संस्कृतिको पनि सेवा गरेको कुरालाई पनि देशभक्त व्यक्तित्वको रूपमा लिन सकिन्छ कि सकिँदैन दाई?
1: यसलाई पनि लेख्न सकिन्छ। नेपाल भाषा एकाडेमीको स्थापना, नेपाली भाषालाई विश्वमा फैलाउन गरेको योगदान, नेपालका अन्य भाषाको उन्नतिका लागि गरेको योगदान, नेपाली वास्तुविद अरनिको र भृगुटीका बारेमा गरेको खोज र अनुसन्धान गरेका कुरा पनि समेट्न सकिन्छ।
2: नेपाली लोक संस्कृतिको क्षेत्रमा गरेको योगदानलाई पनि जोड्न सकिन्छ कि सकिँदैन त दाजु?
1: किन नसकिनु, यो त राम्रो बुँदा भन्यौ तिमीले। साथै आफ्नो व्यक्तिगत सुख सुविधालाई छोडेर राष्ट्रको हितलाई सर्वोपरि महत्व दिएको कुरालाई पनि यसमा समेट्नुपर्छ।
0: यति जानकारी भएपछि त अब मजाले लेख्न सकिन्छ होला, होइन त रूपा?
2: हो नि, खासमा आज किताब बाहिरको जानकारी लिन भनेर आएको, किताब भित्रकै कुरा पो धेरै जानियो त।
0: आखिरमा जे जाने पनि ज्ञान बढाउनु त हो नि, होइन त दाई?
1: हो नि, अब के छ त सोध्न मन लागेको कुरा?
2: सत्यमोहनले गरेका मुख्य योगदान के हुन्, यस बारेमा जान्न पाए पनि हुने।
0: त्यही साहित्यिक, सांस्कृतिक, भाषिक र प्रशासनिक योगदानका बारेमा लेख्ने त हो नि।
2: त्यति मात्रै भनेर हुन्छ त? अलि बयान गरिदेऊ न त।
0: त्यो त मलाई आउँदैन, दाइले भनिदिइहाल्नुहुन्छ नि।
1: ठिक छ नि त, म बताइदिन्छु। उनको पहिलो योगदान साहित्यिक योगदान हो। विक्रम सम्बत 1998 21 वर्षको उमेरबाट उनको साहित्यिक लेखन यात्राको सुरु भएको हो। 102 वर्षको उमेर पुगिसक्दा पनि उनी निरन्तर साहित्य साधनामा लागिरहेका थिए। यसबीचमा उनका 80 भन्दा बढी किताब प्रकाशित भएका छन्, अर्थात् नेपाली भाषामा 3 दर्जन र नेपाल भाषामा 4 दर्जन किताब निस्किएका छन्।
2: सांस्कृतिक योगदानमा चाहिँ के लेख्ने दाई?
1: म ठ्याक्कै त्यसमै आउँदै थिएँ। उनले नेपाल प्रज्ञा प्रतिष्ठानमा गाई जात्रा महोत्सवको प्रवर्धन गर्नेदेखि लिएर नाटक महोत्सवको समेत जग बसाले। जमलमा राष्ट्रिय नाचघरको लागि जग्गा किन्ने कामदेखि लिएर भक्तपुरमा राष्ट्रिय संग्रहालयको निर्माणमा अग्रसरता लिए। राजा जयप्रकाश मल्लका पालामा निस्किएको मुद्रालाई संसारको सबभन्दा सानो मुद्रा भनेर पत्ता लगाउने कामको अगुवाई उनैले लिए।
0: अब भाषिक र प्रशासनिक योगदानका बारेमा त आफै पनि लेख्न सकिन्छ।
2: साँच्ची प्रशासनिक योगदान भनेको चाहिँ कस्तो योगदान रे?
1: प्रशासनिक योगदान भनेको उनले कुन कुन ठाउँमा जागिर खाए, कुन कुन पदमा बसेर काम गरे, कुन पदमा छँदा कस्ता कस्ता नयाँ काम गरे, यस्तै कुरा खोजेर लेख्ने हो।
2: अब चाहिँ छर्लङ्ग भइयो ल, अब हाम्रो कक्षा पनि लाग्ने बेला भयो, पुस्तकालयमा पनि किताब पढ्न आउने साथीहरूलाई बाधा होला। अब हामी जानुपर्छ कि सामना?
0: ठिक कुरा गर्यो रूपा, अब हामी जानु पनि पर्छ। हस् त दाजु, फुर्सदको बेलामा हामी आउँछौँ। कुनै राम्रो नयाँ किताब आएको छ भने हामीलाई छुट्याएर राखिदिनु होला है।
1: लौ लौ, हुन्छ।
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
4: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
5: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
4: वैदेशिक रोजगार बोर्डको सचिवालय।
6: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल।
3: श्रोतावृन्द नमस्कार। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
7: डियर स्टुडेन्ट्स, टुडे वी डिल विथ द पोएम अपहिल बाय क्रिस्टिना रोजेटी गिभन इन युनिट 10 अफ ग्रेड 9 कम्पलसरी इङ्ग्लिस टेक्स्ट बुक। Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
8: Dear students, how are you all?
9: We are fine, and you?
8: I'm also fine. Dear students, have you gone through the poem Uphill?
9: Yes, ma'am. We have gone through it twice or thrice and found it quite complicated.
8: It's fine. At least you have gone through it. If you didn't get it, don't worry. I'm there to help you. We can go through and discuss line by line today.
9: Yes, ma'am. We really need your help.
8: Now let me tell you something about the poet before we discuss anything from the book.
9: Sure, ma'am.
8: The poem Uphill is composed by an English poet, Christina Rossetti, one of the Victorian age's finest poet. She wrote various romantic, devotional and children's poems. Some of her famous works were Remember and Goblin Market.
9: Okay, we came to know much about her. Can we go through the poem now?
8: Sure, but we need to deal with some pre-reading questions and discussion on the picture given.
9: May I tell something about the picture, ma'am?
8: Okay. Go ahead.
9: Thank you so much, ma'am. I can see two people in the picture. They are standing at the foothill, maybe going somewhere, and talking to each other as well.
8: Okay, that's good observation. Let's start with pre-reading questions. Dear students, in last class we completed some exercises, speaking and grammatical exercises of Unit 10. Today we are reading a poem, Uphill, reading II of Unit 10, The Earth and Space. So turn over page number 126.
9: Okay, ma'am.
8: Dear students, I know this lesson could be tough to you, but will be simplified as we read and discuss.
9: Yes, ma'am. Today's poem seems really tough, but maybe interesting to talk about.
8: Now, we start with the first question given in pre-reading section.
9: May I read the instruction, ma'am?
8: Sure, why not?
9: Reading second. Look at the picture and guess the answer to the questions. A. Who are the people in the picture? B. Where are they traveling to? C. What is the lady asking the man?
8: Okay, we had a slight talk about picture before. Now let's just answer the question given. Namuna, you answer first. Who are the people in the picture?
9: As Namita said, there are two people in the picture. I think they were travelers.
8: Good guess. Then, question B. Where are they traveling?
9: Actually, I think they are at the foothill and looking towards uphill. They are traveling to the mountain, or as the title of the poem suggests, to the uphill.
8: Very smart answer. Then let's move to the third question. That is C. What is the lady asking the man?
9: We cannot be sure about, but my guess is the lady must be asking about the way to somewhere or how far her destiny is, or may asking about how is the way or the place she is heading to.
8: That's okay, at least you have made guesses. Now we can move towards the poem. We have finished talking about the poet, picture, given and some pre-reading questions too.
9: Then let me start with the first stanza. Does the road wind uphill all the way? Yes, to the very end. Will the day's journey take the whole long day? From morn to night, my friend. Ma'am, now can you help to get this line?
8: Okay, I can. The poem is an exchange of questions and answers that compares life to a journey. The journey is uphill all the way, which takes a long way to reach, maybe a whole day. But at the end, and in a resting place that cannot be missed and which has room for everyone.
9: What does my friend refer to, ma'am?
8: Don't worry about that, my dear. And don't hurry up as well. I can help you in that case. Here, the word my friend means a traveler who is called my friend by Jesus. The traveler is directed the way by the guide. The guide is Jesus, who shows the way to the people towards destiny.
9: Thank you, ma'am. Then can continue reading?
8: Sure, go ahead.
9: But is there for the night a resting place? A roof for when the slow dark hours begin. May not the darkness hide it from my face. You cannot miss that inn.
0: Oh, there are some unfamiliar words in the stanza. Could you please help me with that, ma'am?
8: Don't worry about that. Let me tell you the meanings myself. Here, a resting place is a place where the traveler can stay and rest. In, the last word, means also a resting place where the traveler can stay at night or stay peacefully. It metaphorically represents the haven as well. No matter how hard is our life, there is a resting place which is peaceful like heaven.
0: Can we get more description of second stanza?
8: That's okay. Here the speaker asks the question. That is, there any resting place along the road where one can rest? The answer states there's only one place exists when the slow dark hours begin. The darkness does not matter. Everyone can find that.
9: Yes, ma'am. We got this stanza. Now, can we enter to the third stanza?
8: Namuna, it's your turn to read the third stanza.
0: Okay, here it goes. Shall I meet other wayfarers at night, those who have gone before? Then must I knock, or call when just in sight? They will not keep you standing at that door.
8: Okay, thank you, Namuna. These lines state that the question of the speaker is whether the traveler meet other travelers or not. And the answer is yes, you will meet those who have gone and reached there before her.
9: Is that all, ma'am?
0: Maybe not, right, ma'am?
8: Oh, you are so quick, Namuna. Yes, the next couple of lines says that the traveler or speaker is confused. If there will be only people who traveled before or reached before, then whether she shall ask to get in or not. And the reply is no, not required to ask. They will call her inside themselves.
9: Okay, we got that, ma'am. Now let me read next stanza.
8: Sure, go ahead.
9: Okay, ma'am. Here it goes. Shall I find comfort, travel sore and weak? Of labor you shall find the sum. Will there be beds for me and all who seek? Yeah, beds for all who come. Wow, the line seems beautiful. But we need your help again, ma'am, for better clarification.
8: You like that? I also liked it. Now let me help you with meaning. The speaker again asks the question that whether she will find any comfort or not when she is tired of traveling. And the answer is yes, you will find the place over there. You will be paid for your hard work over there.
9: Okay, and what about for the lines, ma'am?
0: Yeah, final couple of lines may have the deep meaning.
8: Yes, you're right. Whether there would be enough bed or resting place for her or not. And the answer was yes, there is bed for all. I hope you understood the lesson well.
9: Yes, ma'am, we got it.
8: Now let's move to exercises.
9: Okay, ma'am.
8: Now, Namuna and Namita, look at the exercise.
9: Okay, ma'am.
8: Look at the given words. Exercise A is for Namuna and B is for Namita. Then exercise C is for both of you. Then D will be assigned you as your homework. So turn goes to Namuna.
9: Certainly, ma'am. Let me read all the words first. Here it goes. Match the words in column A with their meaning in column B. Column A. A. Wind. B. Mourn. C. In. D. Wayfarer. E. Sick. Column B. Person who usually travels on foot. A small hotel usually in the country. To have many bends and twists. Look for. Morning. Here, the word meaning for wind is to have many bends and twists. Meaning for the word mourn is morning. Meaning for the word in is a small hotel, usually in the country. The meaning for the word wayfarer is person who usually travels on foot. Finally, sick means look for.
8: You have done a wonderful job, Namuna. Now turn goes to Namita.
10: Okay, ma'am. I am also reading the words first, then the paragraph with answer. B. Complete the summary of the poem using suitable word or phrases given below. The road ahead, a place, a journey, uphill, someone, in the affirmative, on the way, everyone, fellow travelers, and in. The speaker is making a journey with her guide. She asks the guide 8 different questions about the road ahead. The first question is if the road is all uphill and if the journey will take all day. The guide replies in the affirmative. Next, she asks if there is a place to rest for the night. The guide informs the speaker that there is an inn which she won't miss. The speaker's 5th question is whether she will meet the other travelers on the way. At the inn, the speaker asks if she should knock or call someone. The guide replies that fellow travelers will open the door. Lastly, the speaker asks if there will be a bed for her. The guide tells her that there are beds for everyone.
8: Good, Namita. You have done a great job. All your answers are right.
9: Now, let's move to exercise. C. Answer the following question. A. How far is the road uphill according to the guide?
10: I can answer it. The road uphill is very far as it will take morning to even in the dark. And the next question is for Namuna. What does the speaker doubt about the place to rest?
9: Okay, I will answer this question. The speaker is not sure whether there will be resting place or not. So, asking about it with her guide.
8: Both of you did a wonderful job. Namuna, you can read the 3rd question. Namita, you answer it.
9: Okay, ma'am. See, who has traveled the road before?
10: The answer is those who have gone before.
9: Well done. You can read next question for me.
10: Okay. The 4th question is D. What is the speaker's 7th question?
9: The 7th question is whether the traveler finds the comfort when she is tired.
10: Good. Next question, please.
9: Here you go. E. Who do you think opens the door?
10: The one who is there first will open the door.
8: With this answer, the following session is over. One more question. That is D. D. Write a short description of an interesting road that you have recently traveled along. This is homework for you. Go home, think with a cool mind and write it.
10: Okay, ma'am.
8: Today's class was really successful. You have done excellent job. Dear students, I hope you enjoy today's lesson.
9: Yes, ma'am.
8: This much for today. Have a wonderful time. Goodbye.
9: Goodbye, ma'am.
3: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्. नमस्ते.
11: डाक्टर साहब नमस्कार. मेरो बच्चालाई त ठिक नै भएन भने 2 पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन.
12: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
11: हो डाक्टर साहब.
12: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टिमाइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ, तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
11: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
5: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र
13: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अन्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
15: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो स्वास्थ्य। यति बेला भने रातिको 9 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। प्रमुख निर्वाचन आयुक्तमा मान बहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय। स्वास्थ्य बिमा बोर्डद्वारा चालू आर्थिक वर्षको मङ्सिरसम्मको 23.44 अर्ब रुपैयाँ बकेउता रकम भुक्तानी। मनसुन जन विपदका घटनामा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन प्रहरीद्वारा पूर्व तयारी सम्पन्न। मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आपूर्ति बन्द। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि र फिफा विश्वकप अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट बीच खेल हुँदै। समाचार अब विस्तारमा। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक 2083 का विभिन्न शीर्षक अन्तर्गत आज उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा छलफल भएको छ। छलफलमा सांसदहरूले आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने, राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट पर्याप्त छुट्याउनुपर्ने र समयमा निर्माण सक्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। सांसदहरूले भूमिहीनको व्यवस्थापन गर्ने कुरा आए पनि 12 लाख सुखमवासीको 1 वर्षभित्र व्यवस्थापन गर्न आवश्यक पर्याप्त बजेट नआएको, दैलेखमा भएको मिथेन ग्यास उत्पादन गर्ने विषयमा कुनै बजेट नछुट्याइएको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिनको 1:15 बजे बस्नेछ। स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मङ्सिरसम्मको बकेउता रकम भुक्तानी गरेको छ। बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक संस्थालाई बकेउता बापत उपलब्ध गराउनुपर्ने 23.44 करोड 2,98,000 रुपैयाँ भुक्तानी गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बिमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मङ्सिर महिनाको दाबी बकेउता फरक भएको जनाएको छ। गत पुसदेखिको दाबी भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मान बहादुर कार्की मोरङलाई नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा काठमाडौँ र यही आषाढ 23 गतिदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले ओकल ढुङ्गालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषदका सदस्य एवं प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारी ठाकुरले जानकारी दिनुभयो। मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेको पहिरो, गेग्रान तथा बाढीका कारण सुरङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मनसुन अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागि जानकारी दिएको छ। समितिका सूचना अधिकृत मधु तिमिल सिन्हाले नदीमा पानीको धमिलोपना, पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी हुने अवस्था सिर्जना हुन सक्ने भएकाले सुरङको सुरक्षालाई ध्यानमा राखी पानी पथान्तरण रोकिएको जानकारी दिनुभयो। नेपाल प्रहरीले मनसुन जन विपदका घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्व तयारी सम्पन्न गरेको छ। विपदको अवस्थामा तत्काल परिचालन हुने गरी प्रहरी हेडक्वार्टरदेखि चौकी स्तरसम्मका प्रहरी इकाइमा आवश्यक उपकरण सहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसुन जन विपद पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। विपद प्रतिकारका लागि 10,085 जना प्रहरीलाई तत्काल परिचालित हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। वर्षाका कारण देशका विभिन्न स्थानमा अवरुद्ध भएका प्रमुख राजमार्ग मध्ये 3 सडक सञ्चालनमा आएका छन् भने जाजरकोट डोलमा डोल्पा जोड्ने भेरी करिडोर अझै अवरुद्ध रहेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफलेका अनुसार 15 गते गएको पहिरोका कारण अवरुद्ध भएको अर्घाखाँचीको पाणनी गाउँपालिका 2 स्थित साल झण्डी ढोरपाटन सडक अषाढ 17 गते पहिरो खसेपछि बन्द भएको पाल्पाको तानसेन नगरपालिका 8 डुम्रे क्षेत्रको सिद्धार्थ राजमार्ग तथा अषाढ 18 गते पहिरोले अवरुद्ध बनाएको चितवनको इच्छा कामना गाउँपालिका 6 स्थित मुगलिङ नारायणगढ सडक खण्ड पुनः सञ्चालनमा आएका छन्। यसै गरी यही अषाढ 17 गतेको अविरल वर्षासँगै अवरुद्ध भएको रुकुम पश्चिमको 8-20 कोट नगरपालिका 6 रिजेगाड खोला स्थित जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर भने हालसम्म सञ्चालन हुन नसकेको प्रहरी नायब महानिरीक्षक काफलेले जानकारी दिनुभयो। सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेद्वार मध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। जसअनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशन दत्त भट्ट नियुक्त हुनुभएको छ। मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त गरिएको छ। त्यसै गरी कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षी जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मराठा उपकुलपति पदमा नियुक्त हुनुभएको छ। नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गर्नुभएको छ। खुला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भएको बताउनु भएको छ। पार्टीका सांसद लक्षित डिजिटल प्लेटफर्म पल्स आरएसपी र साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग उहाँले नागरिकका सुझावलाई ग्रहण गरेर अझै परिपक्व ढङ्गले सरकार अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। सभापति लामिछानेले विकास निर्माण र दूरगामी महत्त्वका विषयमा आज गरिएको कामको प्रभाव केही समयपछि देख्दै आउने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। केही बेर विज्ञापन र सन्देश।
1: सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब बाँकी समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले नेपालमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भएको छ। काभ्रे प्लाञ्चोकको धुली खेलस्थित काठमाडौँ विश्वविद्यालय केऊको आज 31 दीक्षान्त समारोहमा मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। नयाँ पिँढीले सोचे जस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले त्यसमा युवाको सक्रिय भूमिका रहनुपर्नेमा जोड दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड रुपैयाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पन्छी अन्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्याय ले निकास भएको रकम पीडित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। पशु सेवा विभागले कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकको पशु सेवामा जानकारी गराउन अनुरोध गरेको छ। विभागले बर्ड फ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले रोग नियन्त्रणका लागि सबै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि व्यापक तयारी भइरहेको छ। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न तेहरानमा इरानी नेताका साथै विदेशी उच्च पदाधिकारीहरूको समूहको पनि सहभागिता रहनेछ। खामेनीको शव तेहरानको ग्रान्ड मोसल्लामा पुर्याइएको छ। 7 दिनसम्म चल्ने अन्त्येष्टि कार्यक्रममा लाखौँ मानिसहरू सहभागी हुने अपेक्षा गरिएको छ। पाकिस्तानका पश्चिमी प्रान्त स्थित दाना सार क्षेत्रमा एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु भएको छ। क्वेटाबाट पेसावर जाँदै गरेको यात्रुवाहक बस सडकबाट 20 मिटर तल खोलामा खसेको थियो। दुर्गम पहाडी क्षेत्रमा दुर्घटना भएका कारण उद्धारमा कठिनाई भएको अधिकारीहरूले बताएका छन्। पाकिस्तानमा ट्राफिक नियमको उल्लङ्घन, उच्च गति र कमजोर सडक सुरक्षा मापदण्ड र लापरवाहीपूर्ण ड्राइभिङका कारण धेरै सडक दुर्घटनाहरू हुने गरेका छन्। अब आर्थिक समाचार।
2: तनहुँमा निर्माण हुन लागेको 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम सुरु भएको छ। आयोजनाको मुआब्जा निर्धारण समितिको बैठकले जग्गा अधिग्रहण र त्यसको मुआब्जा निर्धारण गरेको तल्लो सेती जलविद्युत आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाबाट तनहुँको ब्यास नगरपालिका, बन्दीपुर, देवघाट, रिसिङ र आबु खैरेनी गाउँपालिका तथा भरतपुर महानगरपालिकाका केही भाग प्रभावित हुनेछन्। आयोजनाबाट वार्षिक करिब 520 करोड युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो। पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् 2026 जुन महिनामा मात्रै 80,200 जना भन्दा बढी विदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेका छन्। जुन महिनामा 78,600 जना भन्दा बढी सार्क राष्ट्रभित्रका र 1,500 जना भन्दा बढी अन्य मुलुकका पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। जुन महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटक मध्ये करिब 95% भारतीय पर्यटक रहेको एक्याप जोमसोमका कार्य प्रमुख राजेश गुप्ताले बताउनुभयो। यस वर्षको जनवरीदेखि जुन महिनासम्मको 6 महिनामा मात्रै 2,22,900 जना भन्दा बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरिसकेका छन्। गत वर्षको जुन महिनामा जम्मा 20,800 जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए भने जनवरीदेखि जुनसम्मको 6 महिनाको अवधिमा 98,500 जना विदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेको एक्याप जोमसोम कार्यालयले जनाएको छ। चालु आर्थिक वर्षमा पाल्पाबाट करिब 3,48,000 केजी दालचिनी र 12,88,000 केजी भन्दा बढी तेजपात भारत निर्यात भएको छ। चालु आर्थिक वर्षमा गएको 6 वर्ष यताकै उच्च परिमाणमा दालचिनी र तेजपात भारत निर्यात भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो। गत आर्थिक वर्षमा करिब 1,21,000 केजी दालचिनी र 8,82,000 केजी तेजपात भारत निकासी भएको थियो। पाल्पाका किसानले तेजपात प्रति केजी 60-50 रुपियाँ र दालचिनी प्रति केजी 100 रुपियाँमा बिक्री गर्दै आएको डिभिजन

0: वन कार्यालय पाल्पाका सूचना अधिकारी खिलबहादुर तामाङले बताउनु भयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा 7,200 रुपियाँ बढेको छ। यस्तै चाँदीको मूल्य पनि प्रति तोला 165 रुपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रति तोला 2,90,700 र चाँदी प्रति तोला 4,615 रुपियाँमा कारोबार भएको छ।
1: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अच्युत अर्यालबाट।
2: अस्ट्रेलिया र इजिप्ट 2026 फिफा विश्वकपको अन्तिम 32 शुक्रबार अमेरिकाको डालसमा आम्ने सामने हुँदैछन्। दुवै टोली पहिलो पटक विश्वकपको नकआउट चरणमा ठूलो सफलता हासिल गर्ने लक्ष्यमा छन्। खेल नेपाली समयअनुसार आज राति 12:15 हुनेछ। इजिप्टले समचरणमा न्युजिल्यान्डलाई 3-1 हराउँदै विश्वकप इतिहासकै पहिलो जित दर्ता गरेको थियो। यता अस्ट्रेलिया भने विश्वकपको नकआउट चरणमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। विश्वकप 2026 ब्रेन इम्बोलो र डान एन्डोएले गरेको 1-1 गोलको मद्दतले स्विजरल्यान्डले शुक्रबार अल्जेरियालाई 3-0 हराएको छ र प्रतियोगिताको अन्तिम 16 चरणमा प्रवेश गरेको छ। स्विस टिमले विश्वकप नकआउट चरणमा जित निकालेको यो सन् 1938 यता पहिलो पटक हो। नेपालले 16 दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा 16-3 पदक प्राप्त गरेको छ। भुटानको थिम्पूमा जारी प्रतियोगितामा 1 स्वर्ण 1 रजत र 1 काँस्य पदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका सचिव दिनेश कुमार राज भण्डारीले जानकारी दिनुभयो।
1: अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। त्यसै गरी देशको पहाडी र तराई भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय। स्वास्थ्य बीमा बोर्डद्वारा चालु आर्थिक वर्षको मङ्सिरसम्मको 23.44 अर्ब रुपैयाँ बकियौता रकम भुक्तानी। मनसुन जन विपदका घटनामा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन प्रहरीद्वारा पूर्व तयारी सम्पन्न। मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आपूर्ति बन्द। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि तयारी व्यापक। र फिफा विश्वकप अन्तर्गत आज राति अस्ट्रेलिया र इजिप्ट बीच खेल हुने। यसका साथै राति 9 समाचार सक्यो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।
3: सार्वजनिक सेवामा महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग, सीमान्तकृत समूहलाई प्राथमिकता दिउँ।
4: यस्ता समुदायको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सबैले सहयोग पुर्याउँ।
3: भ्रष्टाचारले यी समुदायलाई पार्ने प्रभावहरूको पहिचान गर्दै सचेतना अभिवृद्धि गरौँ।
4: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।

सिजन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766

0: नमस्कार, म पूर्ण चन्द्र घिमिरे। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। यो कार्यक्रमलाई यहाँहरूले रेडियो नेपालबाट सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी मुख तथा दाँत स्वास्थ्यको बारेमा कुराकानी गर्नेछौँ। हामी सामान्यतया मुख तथा दाँत स्वास्थ्यलाई त्यति धेरै महत्त्व दिइरहेका छैनौँ। मुख तथा दाँत स्वास्थ्यलाई उचित ध्यान नदिँदा हामीले विभिन्न किसिमका समस्याहरू भोग्दै आएका छौँ। आज हामी विशेष गरी मुख र दाँतमा आउन सक्ने समस्या, यसबाट उत्पन्न हुन सक्ने जोखिमहरू र यसबाट बच्ने उपायका बारेमा आज कुराकानी गर्नेछौँ। हामीले आरसिटी गरेपछि खोल राख्ने अथवा नक्कली नयाँ दाँतहरू राख्ने कुरा पनि हामी सुन्छौँ। वास्तवमा यो दाँत राख्ने, दाँतमा खोल राख्ने यी यावत विषयहरूमा आज हामी जानकारी दिने प्रयत्न गर्नेछौँ। आज यस विषयमा कुराकानी गर्नका लागि हाम्रो अतिथिको रूपमा हुनुहुन्छ वरिष्ठ दाँत रोग विशेषज्ञ डाक्टर मनजीव गुरागाई आजको अतिथि हुनुहुन्छ। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
1: नमस्कार, मलाई यस लोकप्रिय कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा पूर्णचन्द्र सरलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। साथै यस कार्यक्रममा म सबै आम श्रोता तथा दर्शकहरूलाई पनि स्वागत गर्न चाहन्छु।
0: डाक्टर साहब, अब यहाँ त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा अब प्राध्यापन पेसामा संलग्न पनि हुनुहुन्छ, निरन्तर रूपमा बिरामीहरूको उपचार पनि गराइरहनु भएको छ। अघि मैले कार्यक्रमको आरम्भमा अलिकति कुरा उल्लेख गरेँ, किनभने दाँत तथा मुख स्वास्थ्यलाई हामीले त्यति ध्यान दिइरहेका छैनौँ। आम समुदायले दाँतमा भोगिरहनु भएको समस्याहरूलाई आज यहाँ मार्फत जानकारी दिने प्रयत्न गर्नेछु। सबैभन्दा पहिले त यो दाँत र मुखको महत्त्व के हो, किनभने हामीले यसको महत्त्व बुझ्न सकेको भए त हामी समयमा उपचार खोज्थ्यौँ होला।
1: हजुर,
0: हामीले यसको महत्त्व नै बुझ्न सकेनौँ र यसको उपचार खोज्न ढिलो गऱ्यौँ कि यो दाँत तथा मुखको महत्त्व चाहिँ के हुन्छ? डाक्टर साहब,
1: एकदम महत्त्वपूर्ण प्रश्न उठाउनु भयो सुरुमै। यस्तो छ, अब दाँतको फाइदालाई संक्षेपमा हामीले चार पाँच बुँदामा हामीले त्यसलाई बयान गर्न सक्दछौँ। सबैभन्दा पहिलो महत्त्वपूर्ण कुरा भनेको त दाँतको काम हाम्रो पाचन प्रणालीसँग सम्बन्धित छ। हामीले खाएको खानेकुराहरूलाई पिसेर सानो टुक्रा बनाउनलाई दाँत चाहिन्छ। त्यसरी सानो पारेर टुक्रा पारिसकेपछि हाम्रो शरीरले त्यसलाई राम्रोसित सोच्न, त्यसबाट प्राप्त हुने जुन न्युट्रिसनहरू छ त्यसरी प्राप्त गर्न सक्छ। पहिलो त त्यो भयो। दोस्रो कुरा भनेको नमिलेको दाँतहरू भनौँ, यदि दाँत छैन भने त्यसले हाम्रो सौन्दर्यलाई पनि असर गर्ने हुन्छ। मिलेको दाँत, पुरा दाँत छ भने यसले सौन्दर्यतालाई पनि अलिक बढाउने काम गर्दछ। तेस्रो कुरा भनेको बोलीचाली, जस्तो कि दाँत, ओठ भयो, जिब्रो भयो, यो सबै अङ्गहरूको मद्दतले नै हामीले प्रष्टसित बोल्न सक्दछौँ। अर्को साथसाथै राम्रो र मिलेको दाँतले चाहिँ मान्छेको कन्फिडेन्स बढाउने काम पनि गर्छ। यी चाहिँ मुख्य रूपमा दाँतका।
0: यहाँले कति राम्रोसँग भन्नुभयो। पहिला त किनभने हाम्रो शरीरलाई ऊर्जा चाहिन्छ, ऊर्जाका लागि हामीले केही खानुपर्छ। त्यो खाएको चिज हामीले जति चपाएर जति मसिनो गरेर पठाउँछौँ त्यति नै हामीले पोषण लिन सक्छौँ। पोषणयुक्त कुराहरू, त्यो पोषण लिनका लागि हामीले चाहिँ चपाएर खानुपर्छ। चपाउने माध्यम भनेको हाम्रो दाँत हो। पहिलो महत्त्व त यही नै। दोस्रो चाहिँ हाम्रो सुन्दरता, किनभने दाँत झरेपछि त हामी कस्तो देखिन्छ नि, होइन? अब दाँत भयो भने, मुखमा टम्म दाँत भयो भने दाँतले शरीरको सुन्दरता, मान्छेको आकर्षण पनि बढाउने भयो, होइन? अब अर्को बोलीचालीमा, त्यो कतिपय मानिसहरूको बोली अलिकति प्रष्ट नहुन सक्छ। दाँत झरेपछि उहाँहरूले भन्न खोज्नुभएका कुरा, कतिपय कुरा बुझ्न नसकिने अवस्था आउँछ। तसर्थ यदि हाम्रो मुखमा दाँत भयो भने हाम्रो बोली प्रष्ट हुन्छ, होइन? सुन्दरता सँगसँगै हाम्रो वाणीको सुन्दरताका लागि पनि यसले काम गर्छ। र अर्को चाहिँ एउटा कन्फिडेन्स बढाउने काम, होइन? आत्मविश्वास सबैभन्दा ठुलो कुरो हो। त्यो आत्मविश्वास बढाउने काम पनि दाँतले गर्छ भनेर यहाँले भन्नुभयो। अब यस्तो महत्त्वपूर्ण दाँत, होइन, यति महत्त्वपूर्ण, अहिले यहाँले बुदागत रूपमा संक्षेपमा बताइदिनु भयो, यति महत्त्वपूर्ण दाँतमा समस्या आउँछ कसरी, बिग्रन्छ कसरी, यो कारण होला नि केही?
1: अझ सुरुदेखि भन्ने हो भने कुनै कुनै चाहिँ वंशाणुगत वा जेनेटिक अवस्थादेखि पनि दाँतको समस्याहरू आउन चाहिँ सक्छ। त्यो बाहेक अब हाम्रो रहनसहनले गर्दा धेरै समस्या चाहिँ हुने गर्छ। मुख्य रूपमा हुने दाँत तथा गिजाको भनौँ समस्या, ब्याक्टेरियाले, मुखमा त जीवाणुहरू छन्, ब्याक्टेरियाले गर्दाखेरि एसिड बनाउँछ र त्यो एसिडले गर्दा दाँतमा किरा लाग्ने हो। साथै त्यही ब्याक्टेरियाहरूमध्ये नै केही ब्याक्टेरियाहरूले चाहिँ गिजाको रोगहरू पनि लगाउने हुन्छ। एउटा किरा लाग्ने र गिजाको समस्या चाहिँ यसरी आउने भयो। अरू अब दुर्घटनाले गर्दा पनि दाँत बिग्रिने गर्ने हुनसक्छ। अर्को चाहिँ दारा किट्ने बानीहरूले गर्दा दाँत खिएर पनि दाँत बिग्रिने हुन्छ। त्यसबाहेक अब हामीले खानेकुराहरू मध्ये कति पेय पदार्थहरू हुन्छ नि, जुनमा चाहिँ बोतलमा भएको पेय पदार्थहरू त्यसमा एसिड हुनेहरू छ भने त्यसको एसिडले पनि दाँतहरू त्यसरी बिगारिरहेको हुन्छ।
0: हिसाबको कुरो सुन्दा मलाई के लाग्यो भने, पहिलो चाहिँ हामी वंशाणुगत कारण हुन्छ, किनभने जेनेटिक रूपमा मेरो बुवाको आमाका गुणहरूका आधारमा पनि मेरो दाँतमा केही संक्रमणहरू आउन सक्छ, केही रोगहरू आउन सक्छ, होइन, त्यसका कारणले पनि एउटा दाँत बिग्रन सक्ने कुरा आयो। अर्को चाहिँ हाम्रो जीवनशैली, रहन सहन, हाम्रो खानपान, होइन, विशेष गरी अब हामीले खाने अहिले यहाँले भन्नुभयो पेय पदार्थहरू, होइन, अब त्यसले चाहिँ दाँत बिगार्ने काम गर्छ भन्नुभयो। अब दुर्घटना हुँदा कतिपयको दाँत भाँचिने, झर्ने, होइन, यस्ता कुराहरू पनि हामीले सुनेकै हो। र दाँतमा चाहिँ जस्तो किराले खाने यी समस्याहरू पनि हामीले देख्दै भोग्दै आएका हौँ। अब यसलाई हामी अलि विस्तृत रूपमा छलफल गर्दै जाउँला, होइन, जस्तो किरा लाग्ने, दाँत भाँचिने जस्ता यहाँले धेरै कुराहरू ल्याउनु भएको छ। अब यो समस्या आउन नदिन, जस्तो दुर्घटनाको कुरालाई पनि एउटा हामी सावधान भएर सवारी साधन चलाउने, चन्ने, बाटामा हिँड्दा पनि ख्याल गर्ने गर्न सकिएला। अरू कुरालाई अहिले जस्तो भन्नु भने वंशाणुगत रूपमा आउने कुराहरूलाई सायद हामी रोक्न नसकौँला, अथवा त्यसका पनि रोकथाम गर्ने तरिका हुन्छन् कि। अब भएन भने हाम्रो खानपिनलाई त हामी बदल्न सक्छौँ, होइन, हाम्रो जीवनशैलीलाई त हामीले बदल्न सक्छौँ, होइन, हाम्रो आहार व्यवहारलाई हामी बदल्न सक्छौँ। हामीले के गर्यौँ भने दाँतमा यस्ता समस्या नआउने अवस्था सिर्जना गर्न सक्छौँ। यसका उपाय के छन्?
1: धन्यवाद। दाँत तथा अब गिजा मुखको स्वास्थ्यको लागि एउटा भनेको त घरमा हामीले दैनिक रूपमा कसरी दाँत र तथा मुखको हेरचाह गरिरहेको छौँ, सबैभन्दा महत्त्वपूर्ण त त्यो भयो, होइन, त्यसको लागि नियमित रूपमा हामीले र तरिका पुरा गरेर ब्रस गर्नु पर्यो दिनको दुई टाइम बिहान बेलुका, होइन, ब्रसको साथसाथै अर्को चाहिँ दुईवटा दाँत बिचमा सफा गर्नलाई अर्को फ्लस भन्ने हुन्छ धागो जस्तो, होइन, त्यसले पनि नियमित रूपमा सफा गर्ने गर्नु पर्यो। केही खानेकुरा खाएको छ भने खानेकुरा खाएपछि कुल्ला गर्ने बानी गर्नु पर्यो। त्यसबाहेक अब यो त घरमा गर्ने हेरचाहहरूको कुरा भयो, त्यसबाहेक नियमित रूपमा हस्पिटल वा क्लिनिकमा गएर आफ्नो दन्त परीक्षण, मुखको परीक्षण गराउनु पर्यो। त्यो गर्यो भने हाम्रो दाँत स्वास्थ्यलाई केही हदसम्म, होइन, हामीले रोक्न
0: बिग्रने अवस्थाबाट प्रारम्भिक चरणमा हामी के भने उपचारका कुरा हामी यस पछाडि गरौँ, होइन, पहिलो चरणमा हामीले के गर्न पर्यो, हरेक मानिसले बालकदेखि वृद्धसम्मले ब्रस गर्नु, एउटा ब्रस गरेर हामी आफ्नो दाँतलाई चाहिँ किनभने सफा राख्न सक्ने भयौँ। अर्को चाहिँ हामी फ्लस, किनभने जहाँ त्यो ब्रस मात्रै गर्दा पनि दाँतमा मुखमा अड्किएका दाँतको जुन जोइन्ट हुन्छ त्यो बिचमा अड्किएका कुराहरूलाई हामीले एउटा धागोको माध्यमले पनि निकाल्न सक्छौँ भन्ने कुरा गर्नुभयो। अर्को चाहिँ कुल्ला गर्ने, किनभने जस्तो हामी बच्चाले मिठाई खायो भने कुल्ला गर्न लगाउने, अलिक सचेत अभिभावकले कुल्ला गर्न लगाउने गर्नुहुन्छ, त्यो हरेक मानिसले, हामीले गुलियो खायौँ भने गुलियोले किराले बिगार्ने सम्भावना बढी हुन्छ होला, त्यस्तो अवस्थामा हामी कुल्ला गर्न सक्यौँ। र अर्को नियमित परीक्षण, किनभने समय समयमा जचाउने गर्यो भने पनि हामी दाँत स्वास्थ्यलाई, मुख स्वास्थ्यलाई चाहिँ राम्रो राख्न सक्छौँ भन्नुभयो। अब यो परीक्षणको सन्दर्भ, जस्तो हामी कसरी गर्ने, छ छ महिनामा गर्ने कि वर्ष वर्ष दिनमा गर्ने कि, यसको पनि केही एउटा तालिका बनाएर गऱ्यो भने, अथवा आफ्नो प्रत्येक वर्ष आफ्नो जन्मदिन चाहिँ म मुख स्वास्थ्य राम्रो बनाउँछु, दाँत जचाएर चाहिँ मेरो बर्थडे मनाउँछु भन्ने हो कि, विभिन्न किसिमले आफ्ना बर्थडेहरू बनाइराखेका छन्, स्वास्थ्य सजगताकै हिसाबले हामीले त्यो गऱ्यौँ भने राम्रो हुन्छ कि, जचाउने सन्दर्भमा अलिकति प्रश्न पारिदिनु न।
1: छ छ महिनामा भनेको अवस्था भनेको चाहिँ कस्तो हो भने, आफ्नो मुख स्वास्थ्य सब एकदमै राम्रै छ भने पनि कम्तीमा पनि छ महिनाको एकचोटि चाहिँ जचाउनु भन्ने हिसाबले भनेको हो। मुखको समस्या, दाँतको अवस्था हेरेर त्योभन्दा अलिक छिटो छिटो जचाउनु पर्ने अवस्थाहरू पनि हुनसक्छ, त्यो चाहिँ कम्तीमा पनि छ महिनामा एकचोटि देखायो भने बिग्रिनुभन्दा अगाडि नै त्यसको रोकथामहरू पत्ता लाग्छ भनेर हो।
0: अब हामी छ छ महिनामा कमसेकम हरेक नागरिकले छ महिनामा देखाउँ, यदि यहाँहरूले अहिले भन्नुभयो नि उसको अवस्था हेरेर चाँडै पनि गर्न पर्न सक्नेछ भन्नुभएको छ, छ महिनामा हामीले देखायौँ भने त्योभन्दा अगाडि बोलाउनु पर्ने भयो भने यहाँहरूले अवश्य पनि बोलाउनुहुन्छ, त्यो अनुसार हामी गर्न सक्छौँ। अब हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरू हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी दाँत तथा मुख स्वास्थ्यका बारेमा कुराकानी गरिरहेका छौँ। यस विषयमा कुराकानी गर्नका लागि आज हाम्रो अतिथिको रूपमा हुनुहुन्छ वरिष्ठ दाँत रोग विशेषज्ञ डाक्टर मनजीव गुरागाई। उहाँ त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा दाँत विभागमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ, साथै उहाँ प्राध्यापन पेसामा संलग्न व्यक्तित्व पनि हुनुहुन्छ। म फेरि डाक्टर साहब अब अलिकति यहाँको विषयसँग जोडिन चाहन्छु. दाँत राख्ने यहाँको विषय बिग्बो होइन, अब कस्तो अवस्थामा राख्ने, किन राख्ने, यो नराख्दा हुने जोखिमहरू के हुन्छ डाक्टर साहब?
1: हजुर, दाँत राख्ने भन्ने विषय चाहिँ अब यो धेरै खालको तरिकाले नक्कली दाँत राख्न सकिन्छ. एउटा भनेको त बिरामीले निकाल्न र लगाउन सक्ने खाल्ने रिमुभेबल भन्छौँ, एउटा त्यो भयो. दोस्रो भनेको फिक्स भयो. पनि हामीहरूको दाँत राख्ने दुईवटा पायहरू हुनसक्छ. एउटा भनेको चाहिँ तपाईँको डेन्टल इम्प्लान्ट भन्छौँ हामीहरू, दाँत नभएको ठाउँमा हजुरको स्क्रु जस्तो इम्प्लान्ट भन्छ त्यसलाई, त्यसलाई इम्प्लान्ट हालेर त्यसको सपोर्टमा नक्कली दाँत राख्ने हुन्छ. अर्को भनेको चाहिँ ब्रिज, कमन भाषामा ब्रिज भनिन्छ, दायाँ बायाँको दाँतको सपोर्ट लिएर त्यसमा सिमेन्टले टाँसेर हाल्ने फिक्स दाँत हुन्छ. अनि अर्को होल राख्ने हो, त्यसलाई चाहिँ क्राउन भनिन्छ. त्यो अवस्था हेरेर त्यसको विभिन्न खालको क्राउनहरू लाउन सकिन्छ.
0: हजुर, कतिपय मानिसहरू दाँत उखाल्दा राम्रो हो कि भन्ने पनि मान्नुहुन्छ कि. जस्तो मलाई पनि अलिक केही समय अगाडि दाँत दुख्यो अनि मैले हजुरसँग नै भनेको थिएँ, डाक्टर साहब यो दाँतले मलाई बेला बेलामा दुःख दिनभन्दा त बरु फाल्न पाए हुन्थ्यो क्या हो भने, होइन कहाँ फाल्ने, आफ्नो भएको दाँत त सकभर फाल्न हुँदैन भन्नुभयो यहाँले. अब हामीले फाल्दा आउने जोखिमहरू र राख्दा हुने फाइदाहरू के छन् अलिकति प्रष्ट पारिदिनु न.
1: साँच्चै भन्ने हो भने हामीले जुन प्राकृतिक रूपमा दाँत पाएको छौँ त्यो जतिको राम्रो हामीले नक्कली दाँत बनाउन सकेको छैनौँ. र आफ्नो दाँत बचाउनै सबैभन्दा महत्त्वपूर्ण कुरा हो. त्यो अवस्था रहेन भने मात्रै नक्कली दाँत लगाउने भन्ने कुरा आउँछ. प्राकृतिक दाँतलाई चाहिँ बचाउन नसक्ने अवस्था हो भने बल्ल अनि नक्कली दाँत लगाउने भन्ने कुरा आउँछ.
0: अब दाँत कस्तो अवस्थामा राख्ने र कति प्रकारका दाँत राख्न सकिन्छ? जस्तो कसैले भित्र मेटल भएको राख्ने भन्छन् होइन, हामी बाहिर सुन्दा होइन, कसैले दाँत जस्तै राख्ने भन्छन्, यो दाँतको प्रकार पनि हुन्छ होला र कस्ता दाँतहरू राख्ने यो बारे पनि अलिकति बुझाइदिनु न.
1: यो पनि फेरि अर्को एउटा महत्त्वपूर्ण प्रश्न सोध्नुभयो हजुरले है. अब यसमा कति कुराहरू समाजमा भ्रमहरू पनि छ है. आरसिटी गर्ने बित्तिकै सबै दाँतमा क्राउन लाउनु पर्छ कि पर्दैन भन्ने पनि एउटा डिबेटको विषय हो. हेर्नु, प्रायः सामान्य तरिकाले भन्यो भने हामीले आरसिटी गरेको दाँतमा क्राउन राख्ने भनेको त्यसलाई दाँतलाई भाँचिन नदिन, दाँत आरसिटी गरेपछि दाँत कमजोर हुन्छ भन्छन् होइन, त्यसलाई भाँचिन नदिनको लागि लगाउने भनेर लगाइन्छ होइन. एकदम सामान्य अवस्थामा भन्ने हो भने अगाडिको दाँतहरूमा चाहिँ आरसिटी गरेपछि त्यो बलियो बनाउनैकै लागि भनेर क्राउन चाहिँ लगाउनु पर्दैन. र पछाडिको जुन बङ्गाराहरू हुन्छ त्यो चाहिँ भाँचिने सम्भावना बढी भएको हुनाले आरसिटी गरेपछि पछाडिको दाँतमा चाहिँ अनिवार्य रूपमा क्राउन लगाउने चलन छ. दाँत चाहिँ विभिन्न प्रकारले हामीले तिनीहरूलाई क्राउन जुन भन्छौँ होइन, क्राउनहरूलाई चाहिँ हामीले विभिन्न तरिकाले वर्गीकरण गर्न सकिन्छ होइन. जस्तै कि सामग्रीको आधारमा क्राउन के मेटेरियलले बनेको छ त्यसको सामग्रीको आधारमा एउटा हामीले वर्गीकरण गर्न सकिन्छ. जस्तै कि मेटलको क्राउन हुनसक्छ एउटा होइन. अर्को भनेको भित्र मेटल र बाहिर चाहिँ दाँत रङको मेटल सेरामिक भन्छ, त्यो क्राउन हुनसक्ने भयो. र अर्को चाहिँ फुल सेरामिक, त्यसमा चाहिँ अब जर्कोनियम पनि पर्न सक्छ, जर्कोनियम भन्ने चलन चल्ती छ होइन, त्यो पनि पर्न सक्छ होला. यसरी सामग्रीको आधारमा एउटा वर्गीकरण गर्न सक्छ. अर्को भनेको चाहिँ दाँत कतिको कभरेज, दाँतको कतिवटा सर्फेसहरू कभर गरेको हो त्यो अनुसार फुल कभरेज क्राउन हुनसक्ने भयो एउटा. अर्को चाहिँ पार्सियल, अब दाँत भाँचिने भनेको माथि र तलको दाँत ठोकिएर हो होइन, त्यो माथिल्लो सर्फेस मात्रै कभर हुने गरी इनले अन्लेहरू भन्छौँ होइन, त्यो पार्सियल कभरेज क्राउनहरू पनि हुन्छ होइन. आजकल अब आरसिटी गरेरै क्राउन राख्नु, अर्को इन्डो क्राउनहरू भन्नेहरू पनि छन् होइन. त्यसपछि अर्को चाहिँ उद्देश्यको आधारमा पनि क्राउनलाई हामीले वर्गीकरण गर्न सकिन्छ है. अब जस्तै कि अब अलि अस्थायी खालको क्राउन हो कि अलि लामो समयसम्म लगाउने होइन, पर्मानेन्ट भनिन्छ, अलि लामो समयसम्म लगाउने हिसाबले गरिएको क्राउन, यसरी टेम्पोररी क्राउन र पर्मानेन्ट क्राउन भनेर त्यसलाई त्यसै वर्गीकरण गर्न सकिन्छ.
0: भनेपछि यस्तो भयो, अब एउटा सामग्रीको आधारमा भित्र त्यो दाँतमा चाहिँ कस्तो किसिमको सामग्री हालिएको छ
1: हजुर
0: होइन, एउटा त मेटलको हुने भयो, एउटा मेटल र सेरामिक भनिँदो रहेछ दाँत जस्तै भएको, सेरामिक मात्रै पनि हुनसक्ने कुरा गर्नुभयो. अर्को चाहिँ एउटा दाँतको कभरेजको, किनभने दाँत कति भाग राख्ने भन्ने हिसाब किताबमा होला यो सायद हामी सर्वसाधारण भाषामा बुझ्दा, सर्वसाधारण मानिसहरूले बुझ्दा. र अर्को उद्देश्यका आधारमा, जस्तो केही समयका लागि भयो भने त्यसलाई चाहिँ अल्पकालीन होइन अस्थायी भयो, र अर्को चाहिँ पर्मानेन्ट भनेको चाहिँ त्यो दीर्घकालीन रूपमा लामो समय हुनका लागि राख्ने कुरा भयो इन्डक्सन।
1: अब अर्को अझै भन्ने हो भने अब विशेष गरी बाल बालिकाको हकमा मार्केटमै पहिल्यै बनिसकेको क्राउन पनि हुन्छ त्यसलाई होइन प्रिफर्म्ड क्राउनहरू भनिन्छ होइन त्यो चाहिँ पहिल्यै नै बनाएर राखिएको क्राउन त्यसलाई फिट गर्ने अब अरू विशेष गरी अब ठुलो मान्छेहरूको लागि चाहिँ हामीले दाँत बिरामीको दाँत अनुसारले नाप लिएर त्यसको क्राउन बनाउँछौँ भने बच्चाहरूको चाहिँ अलरेडी मार्केटमा पाइएको क्राउन पनि हाल्ने छ यसलाई त्यसरी पनि
0: हजुर थप्न सक्छ। बच्चाको सन्दर्भमा चाहिँ बच्चाको त दाँत आउँछ नै कस्तो अवस्थामा राखिन्छ र
1: बच्चाहरूको पनि तपाईँको उमेर हुन्छ दाँत फेरिने पनि एउटा सबै दाँतको आफ्नो समय हुने भएको हुनाले यदि समयभन्दा अगाडि नै दाँतको आफ्नै खालको कम्प्लिकेसनहरू हुन्छ त्यो नहोस् भनेर यदि त्यो दाँत चाहिँ लामो समयसम्म झर्ने उमेर छ भने त्यसलाई चाहिँ बचाउनु पर्ने हुन्छ होइन पछि आउने दाँतलाई त्यसले असर गर्ने हुन्छ। त्यो दुधे दाँतको मुख्य काम भनेको हजुरको पछि आउने दाँतको लागि आफ्नो ठाउँ बचाएर राख्ने हो। यदि त्यो दुधे दाँत समयभन्दा अगाडि नै गयो भने तपाईँको त्यो दाँतको स्पेस चाहिँ बन्द हुन्छ र माथि बनिरहेको त्यो पर्मानेन्ट दाँत या त भित्र हड्डीमै अड्केर बस्ने वा बाङ्गो टिङ्गो आउने सम्भावना बढी भएको हुनाले दुधे दाँतलाई पनि आरसिटी जस्तै बच्चाहरूको चाहिँ पल्पेक्टोमी भनिन्छ त्यो गरेर तपाईँको त्यो प्रिफर्म्ड वा ती प्रायः जस्तो स्टेनलेस स्टिलको हुन्छ स्टिलको क्राउन लगाउने चलन छ
0: त्यसले चाहिँ पछि आउने दाँतलाई चाहिँ ठाउँ बनाइदिन्छ सुरक्षित राख्छ भन्ने कुरा
1: एकदम
0: म यसलाई अझ प्रष्ट पार्न चाहन्छु। मैले के भने जस्तो दाँत नराख्दा हुने बेफाइदा र दाँत आफ्नो दाँत संरक्षण गर्दा अथवा अर्को दाँत राख्दा हुने फाइदा त्यो चाहिँ के छ अलिकति बताइदिनुहोस्।
1: के कुरा बुझ्नु पर्यो भने दाँत हाम्रो जुन प्राकृतिकमा 32 भन्ने
0: हजुर
1: चलन पनि छ होइन बुद्धि बङ्गारा सहित 32 दाँत हुन्छ। बुद्धि बङ्गारा हटाउने हो भने बुद्धि बङ्गारा यदि तपाईँको बिग्रियो भने चाहिँ त्यसलाई त्यसको नक्कली दाँत हाल्नु पर्दैन। त्यो बाहेक अरू 28 दाँत हुन्छ नि एउटा दाँतले अर्को दाँतलाई सपोर्ट गरेर राखेको हुन्छ। अब त्यो मध्ये एउटा दाँत मात्रै पनि भएन भने जुन सपोर्ट राखेको वा त्यो दाँतको सिस्टम हुन्छ नि त्यो सिस्टमलाई नै अलिकति असर गर्ने भएको भएर त्यसको लागि पनि दाँत राख्नुपर्ने हो। अरू दाँत नहुँदा हुने अरू बेफाइदाहरू पनि छन् जस्तो कि दाँत भएन भने जस्तो हाम्रो सौन्दर्यलाई असर गर्छ। कसरी असर गर्छ भन्दा हाम्रो गाला जस्तो अलिकति भित्र किन अलि उमेर बढी अवस्था
0: भएको
1: देखिन्छ मुखमा त्यो क्रिजहरू आउने जुन हुन्छ नि हो त्यस्तो हुने हुन्छ। दाँतले चाहिँ हाम्रो ओठ तथा गालालाई सपोर्ट दिएर राखेको हुन्छ। यदि दाँत भएन भने हाम्रो ओठ तथा गालाभित्र धँसिएर अलि उमेर बढी वा वृद्धपना चाउरी परेको जस्तो देखिने हुनसक्छ। अर्को कुरा चाहिँ हाम्रो अनुहारको उचाइलाई पनि दाँतले अनुहारको उचाइ दिइरहेको हुन्छ है यसरी त्यो उचाइ पनि घट्ने दाँतहरू खिएर दाँतको उचाइ पनि घट्ने हुन्छ त्यसले पनि हाम्रो सौन्दर्यलाई असर पार्ने।
0: दाँतको उचाइ भन्नाले यसलाई अलिक प्रष्ट पार्न मिल्छ डाक्टर साहब मैले अलिक बुझ्न सकिनँ जस्तो हाम्रो दाँत खिइने हो कि किनभने जस्तो मेरो तपाईँको दाँत खिएको रहेछ अलि भन्नुभएको थियो होइन गिजाले छोडेका कुराहरू पनि गर्नुभएको थियो यो उचाइ घट्ने भनेको कुरा चाहिँ के हो डाक्टर साहब।
1: हाम्रो अनुहारको चाहिँ कस्तो छ भने अनुहारको उचाइलाई हामीले 3 भागमा बाँड्न सकिन्छ। माथि कपालको लाइनदेखि हाम्रो आँखी भाउँदेखि नाकसम्म र नाकदेखि तल चिउँडोसम्म यसरी चाहिँ 3 तपाईँको उति समान रूपमा 3 भागमा बाँडिएको हुनु पर्छ। यदि केही गरी दाँतहरू खियो वा दाँतहरू भएन भने यो जुन तल्लो भाग चाहिँ छ अनुहारको त्यसको हाइट चाहिँ कम भएर हाम्रो त्यो अनुहारको जुन प्रपोर्सन हुनु हो त्यो अनुसार नभएर त्यसले चाहिँ सौन्दर्यलाई असर पार्छ भन्नु खोजेको।
0: डाक्टर साहब अब यो हामीले दाँत नहुँदा मुख बाङ्गो हुने अनुहार नराम्रो देखिने कुरा त सुन्यौँ सामाजिक सञ्जालमा अहिले सुन्छौँ जस्तो टिएमजे भनेको पनि सुन्छौँ यो टिएमजे भनेको चाहिँ के हो किनभने हामी जस्तो सर्वसाधारणका लागि त यो त नौलो कुरा छ यो भनेको चाहिँ के हो डाक्टर साहब।
1: टिएमजे भनेको चाहिँ हामी टिम्पोरो मेन्डिबुलर जोइन्ट भनिन्छ। यो चाहिँ हाम्रो दुईवटा दायाँ र बायाँ कानको अगाडि दुईवटा जोर्नी हुन्छ त्यसलाई चाहिँ हामीहरू टिम्पोरो मेन्डिबुलर जोइन्ट भन्छौँ। यो जोर्नी तथा यो जोर्नीको वरिपरि वा हाम्रो मुखको मांसपेसीहरूमा केही समस्या आयो भने चाहिँ टिएमडी वा टिम्पोरो मेन्डिबुलर डिसअर्डर भनिन्छ। यसले यो हाम्रो जोर्नी टिम्पोरो मेन्डिबुलर जोइन्ट मात्र नभई यहाँ वरिपरिको मासु र दाँतसम्मको लागि एक आपसमा इन्टरकनेक्टेड स्ट्रक्चर स्ट्रक्चर भएको हुनाले यो सबैको केही गरी कम्बिनेसन बिग्रियो भने चाहिँ टेम्परामेन्टल जोइन्ट डिसअर्डर भएको भनिन्छ।
0: जस्तो दाँतको समस्याले पनि हामी कानसम्म पनि असर गर्न सक्ने कुरा आयो होइन डक्टर?
1: ठ्याक्क भन्दा कानै त नभनौँ, तर त्यो कानको वरिपरि त्यसको समस्या आउने भएको हुनाले बिरामीहरू कहिलेकाहीँ कानको समस्या हो कि यो जोर्नीको समस्या हो भनेर अलि झुकिने चाहिँ गर्नुहुन्छ।
0: यसको उपचार विधि के छ, कस्ता लक्षणहरू देखाउँछ नि त्यस्तो अवस्थामा?
1: एक त जोर्नी आफैको समस्या पनि हुन सक्ने भयो, अर्को कुरा हाम्रो अनुहारको मांसपेशीहरूको समस्याले गर्दा पनि टिएमडी आउने, तिनीहरूको दुखाइहरूको आउन सक्ने भयो। प्राय जसो यो चाहिँ हामीले थाहा नपाइकन अब खाएको बेलामा वा थुक निलेको बेलामा भनौँ भने हाम्रो माथि र तलको दाँत चाहिँ जुत्छ होइन, तिनीहरूको कन्ट्याक्ट हुन्छ। तर यदि हामीले न अरू बेलामा पनि थाहा नपाई दाँतहरूको कन्ट्याक्ट भइरहेको, दाँत घिस्रिरहेको छ भने त्यसको ठ्याक्कै दाँतको तपाईँको त्यो लोड हुन्छ जुन त्यो माथिको जोर्नीमा र मासु मांसपेसीमा जाने हुन्छ। र प्रायः जसो चाहिँ यो स्ट्रेसहरूको यसमा धेरै रोल छ, स्ट्रेसहरूले गर्दा वा अरू कारणहरू पनि हुनसक्छ। यसरी दाँतहरू घिसिन थाल्यो, दाँतको प्रयोगको बेला यो युज गरेको बेला बाहेक पनि दाँतहरू चाहिँ एक आपसमा घिसिन थाल्यो भने चाहिँ टेम्परामेन्टल जोइन्ट डिसअर्डर टिएमडी हुन गर्दछ।
0: त्यस्तो अवस्थामा हामी तत्काल यहाँहरू जस्तो विशेषज्ञ डक्टरहरूको समीपमा पुग्नु पर्यो होइन डक्टर साहब? यसको हामीले घरमा गर्ने त्यस्तो केही घरायसी उपचारहरू त हुँदैन होला, के हुन्छ?
1: जस्तै कि यदि टिएमडी भएर त्यसरी दाँत एक आपसमा जोडिरहेको छ भने सबभन्दा पहिला त म आफूले थाहा पाउने बित्तिकै त्यसरी दाँत घिसिनको लागि होइन मैले यसरी दाँत चाहिँ टोक्नु हुँदैन भनेर आफ्नो अवेर सेल्फ अवेर
0: हजुर
1: दाँत त्यो घिसाउन अब आफूले बन्द गर्नु पर्यो पहिला कुरो त्यो गर्नु
0: हजुर आफू सजग हुनु पर्यो।
1: अब यसको पछाडिको कारणहरू हामीले फोतल्नु पर्ने हुन्छ अर्को भनेको होइन, जस्तै स्ट्रेस एङ्जाइटी यिनीहरूको धेरै अवस्था भएको होला वा निन्द्राको कमी वा होइन तनाव यिनीहरू छ भने अब यिनीहरूलाई कसरी न्यूनीकरण गर्ने त्यतातिर जानु पर्यो आफूले, या त अब हस्पिटल वा अरू चिकित्सकको सल्लाह लिएर वा आफैले कसरी यसलाई कन्ट्रोल गर्न सकिन्छ हो त्यतातिर जानु पर्यो। हजुर
0: भनेपछि दुईवटा कुरा ध्यान दिनु पर्यो, एउटा पहिला आफू सजग हुनु पर्यो यस्तो समस्या भयो भने, अर्को कुरा चाहिँ हामी उपचारमा के कारणले मलाई यो समस्या आयो, जस्तो यहाँले एन्जाइटीका कुराहरू पनि ल्याउनुभयो होइन, यो विविध कारणले हुनसक्छ, यसको कारण के हो त्यो कारण खोज्न पर्यो र उपचारमा जानु पर्यो होइन डाक्टर साहब?
1: मैले अलिकति थप्न पनि
0: हजुर हजुर हजुर,
1: एउटा त हामीले कारण भन्यो, अब यसको उपचारतिर पनि जाने हो भने
0: हजुर
1: अब घरमा बिरामीले यति गर्ने बाहेक अस्पतालमा यसको उपचारको चाहिँ विभिन्न खालको प्रविधिहरू छ। एउटा हामी नन इन्भेसिभ टेक्निकहरू भन्छौँ, अर्को इन्भेसिभ, नन इन्भेसिभ तरिकाले गर्ने भन्नाले तपाईँको अब घरमा गर्नेमा पनि अरू कुराहरू पनि गर्न सकिन्छ होइन, जस्तै कि त्यो ठाउँमा जोर्नीमा वामा भएको छ त्यसमा अब तातो चिसोले सेक्नेहरू गर्न त घरमा पनि गर्न सकिने भयो। त्यो बाहेक अब दुखाइ कम गर्ने औषधि, अब दुखाइको अवस्था हेरेर मसलको पनि समस्या आउने भएर त्यो मसल रिल्याक्सेन्ट वा पेन किलरहरू जे हुन्छ एकदम चिकित्सकको सल्लाहले त्यसरी घरमा त्यो औषधिहरू वा स्ट्रेस एङ्जाइटी छ भने त्यसको औषधिहरू आफूले कसरी उहाँहरूले दिनुभएको छ त्यो सुझाव अनुसार आफूले त्यसको सेवन गर्ने पनि गर्नु पर्यो। त्यो बाहेक अब अस्पतालमा चाहिँ यसको नन इन्भेसिभ र इन्भेसिभ भनेर दुई तरिकाको उपचार हुने भयो।
0: त्रिवेशी क्षेत्र अस्पताल जहाँ अहिले यहाँ कार्यरत हुनुहुन्छ यहाँ संलग्न अस्पताल त्रिवेशी क्षेत्र अस्पताल महाराजगञ्ज भनेपछि आम नागरिकहरूले आशा भरोसा र विश्वास गरेका छन्, किनभने एउटा यहाँ गुणस्तरीय सेवा पनि पाउन सकिन्छ भन्ने आम मानिसको धारणा छ, अर्को अन्तभन्दा अलिकति सस्तो पनि होला भन्ने आशाले पनि आम नेपालीले आशा भरोसा गरिरहेको एउटा अस्पताल हो त्रिवेशी क्षेत्र अस्पताल र यो दाँत विभाग। अब यहाँ हामी यो अहिले हामीले भनियो नि मुख तथा दाँतमा आउने के कस्ता समस्याहरूको समाधान गर्न सक्छौँ, के कस्ता उपचार विधि पद्धतिहरू हामी यस अस्पतालमा अथवा यहाँहरू संलग्न भएको यो स्थानमा आम नागरिकले पाउन सकिन्छ, यहाँको सेवाबारे पनि अलिकति जानकारी दिनुहोस् न।
1: अब यसमा चाहिँ अब हाम्रो यो शिक्षण अस्पताल हो, यो शिक्षण अस्पताल भएको र अब बिडिएस वा ब्याचलर लेभलको हाम्रो पठन पाठन पनि हुने भएको हुनाले होइन सामान्यतया अरू अस्पतालमा हुने सेवा सुविधाहरू हाम्रो अस्पतालमा पनि उपलब्ध छन्।
0: को चाहिँ सामान्य परीक्षणदेखि
1: हजुर
0: गिजाको परीक्षण आरसिटी गर्ने दाँत राख्ने यी लगायत
1: हजुर
0: यी सबै सुविधा हामी पाउन सक्छौँ नि।
1: हजुर हजुर मुख्यतया होइन बेसिक ट्रिटमेन्ट चाहिँ हामीले सबैको नै पाउँछौँ, अब यो कुन लेभलमा जाने भन्ने कुरा चाहिँ अब अर्को कुरा भयो। हजुर अब पुरानो अस्पताल हुनु त छँदैछ, यो बाहेक अब हाम्रोमा ब्याचलर लेभलसम्मको डक्टर उत्पादन गर्ने सस्ता भएको हिसाबले अब यहाँ चाहिँ हामीले दाँतको सामान्य उपचारहरूदेखि लिएर विशेषज्ञ सेवा पनि दिइरहेको हुनाले प्रायः जसो उपचारहरू चाहिँ हाम्रो अस्पतालमा उपलब्ध छ।
0: यसरी बुझौँ, किनभने यहाँ हामी सामान्य उपचारदेखि विशेषज्ञसम्मको सेवाहरू पनि यहाँ पाइरहेका छौँ। त्यो सँगसँगै यो एउटा चाहिँ प्राज्ञिक थलो पनि हो, किनभने यहाँ विद्यार्थीहरू पठन पाठनमा आइरहेका हुन्छन्, उनीहरूलाई पढाउने, ज्ञान बाँड्ने, ज्ञान हस्तान्तरण गर्ने कुराहरू पनि यहाँ भइरहन्छ। होइन,
1: त्यसको साथसाथै हामीहरू चाहिँ अब अनुसन्धानको कुराहरूमा, रिसर्चहरूको काममा पनि हामी संलग्न भइरहेको हुन्छौँ।
0: अब यो दाँत तथा मुखजन्य समस्याहरूबाट बच्नका लागि, जस्तो यहाँहरू त अहोरात र खटिराख्नु भएको छ, अब हामी देखिरहेका छौँ डेन्टल अरू दाँतको क्षेत्रमा खटिने अरू स्वास्थ्य कर्मीहरू पनि खटिरहनु भएको छ, एक्सरे पनि भइरहेको छ, टेस्टहरू पनि भइरहेको छ, हामी देखिराखेका छौँ। यहाँहरू विशेषज्ञ डक्टरहरू त अहोरात र खटिराख्नु भएको छ। अब यतिले मात्रै पनि नहोला, सबभन्दा पहिला त मेरो मुख तथा दाँत स्वास्थ्यको बारेमा म नै सजग बन्नु पर्ला, एउटा व्यक्तिकै भूमिका ठुलो होला। त्यसपछि मेरो घर परिवार, किनभने मेरो मुखमा दाँतमा समस्या आयो भने परिवारले उपचारमा लैजाने के गर्ने कुराहरूमा परिवारको भूमिका होला। त्यसपछि समाजले पनि, किनभने जस्तो अहिले हामी दाँत मुख स्वास्थ्यलाई त्यति ध्यान दिइरहेका छैनौँ, समाजले यो चाहिँ महत्त्वपूर्ण विषय हो, यो जचाउनु पर्ने विषय हो भनेर एउटा समाजले पनि, एउटा सामाजिक अभियन्ताहरूले पनि भूमिका खेल्नुपर्ने विषय होला, होइन? त्यस्तै गरी सरकारले पनि यस विषयमा केही पोलिसीहरू बनाउनु पर्ने कुराहरू होला, सरकारवालाहरूको पनि भूमिका होला। कस कसले के गर्यो भने हामीले मुख तथा दाँतमा आउने स्वास्थ्य समस्याहरूलाई चाहिँ सकेसम्म आउनै नदिने, र आयो भने समयमै उपचार गरेर एउटा मानिसले दुःख नपाइकन आफ्नो मुख स्वास्थ्यलाई सफा राखेर आफ्नो जीवन जिउने अवस्था आउला, कस कसले के गरिदियो हुन्थ्यो भन्ने लाग्छ।
1: यो अर्को महत्त्वपूर्ण प्रश्न सोध्नुभयो, यसको लागि म तपाईँलाई धन्यवाद पनि दिन चाहन्छु। है, यसको बारेमा दुई चारवटा कुराहरू मलाई प्रस्ताउन मन पनि लागिरहेको थियो। अब हाम्रो जस्तो अब लो इन्कम देश, अहिले पनि भनौँ अलिकति आर्थिक रूपमा, दाँत मात्र नभएर अरू स्वास्थ्यको लागि पनि सबभन्दा राम्रो गर्न सक्ने भनेको तपाईँको प्रिभेन्टिभ होइन, थामतिर नै हामीले पहिला चाहिँ ध्यान केन्द्रित गर्नुपर्दछ होइन। त्यसपछि यदि केही भइहाल्यो भने पनि सुरुकै अवस्थामा रोग पत्ता लगाउने, अब त्यो बिरामीले आफै एक्जामिनेसन, सेल्फ एक्जामिनेसन, सेल्फ अवेरनेसले हुन्छ कि अब स्वास्थ्य संस्थामा गएर त्यसको उपचार गरेर हुन्छ, त्यो दाँतको लागि पनि त्यही लागु हुन्छ। अनि त्यसपछि अब हामीले अर्को कुरा भनेको के छ भने, टिचिङ हस्पिटल भनेको अलिकति सबैले बुझ्नुपर्ने कुरा के हो भने, यो एउटा रिफरल हस्पिटल जस्तो खालको पनि हो होइन। अब हामीहरूमा सबै आम जनताहरूको अब आशा भरोसा एक्सपेक्टेसन हुनु राम्रो कुरा हो, त्यो अवसर पनि हो र त्यो चुनौती पनि हो होइन। अब सबैलाई हामीहरूले मात्रै यही एउटै थलोमा सबै उपचार गर्न सक्छौँ भन्ने पनि छैन। अब आजकल अब जिल्ला अस्पताल देखि लिएर सबैतिर पनि सामान्य दाँतको सामान्य उपचारहरू गाउँ गाउँसम्म पनि ब्याचलर लेभलको डक्टरहरू, बिडिएसहरू पुग्नु भएको अवस्थामा साधारण उपचार जे छ आफ्नो नजिकैको ठाउँबाट लियो भने त्यसमा फलोअपमा जान पनि सजिलो हुन्छ, त्यो हिसाबले पनि हामीले सेवा लिनु पर्यो, र केही अवस्था आयो वा आवश्यकता अनुसार हामी पनि त्यसको उपचार गरि नै हाल्छौँ। त नभन अब यो साधारण प्राथमिक स्वास्थ्य केन्द्रदेखि लिएर अब टर्सरी लेभलसम्मको हस्पिटलमा अरू रोगको जस्तै दाँतको रोगलाई पनि हामीले कसरी व्यवस्थापन गर्ने हो, त्यो बारेमा सरकारले सोच्नु पनि पर्यो।
0: अलिकति विशिष्टीकृत सेवा चाहियो भने त्रिवेशी चेड अस्पताल अहिले यहाँहरू जहाँ संलग्न हुनुहुन्छ त्यहाँ आइदिनु भयो भने गुणस्तरीय सेवा दिन सक्ने अवस्था पनि रहन्छ। डाक्टर साहब, महत्त्वपूर्ण संवाद भयो, आफ्नो यस्तो व्यस्तताका बिच पनि हामीलाई अमूल्य समय र विचार दिनुभयो, यो समय र संवादका लागि यहाँलाई हार्दिक धन्यवाद डाक्टर साहब।
1: हजुरलाई पनि धन्यवाद, मलाई यस कार्यक्रम मार्फत आफ्नो दुई चारवटा जानेको कुराहरू राख्ने अवसर दिनुभयो, त्यसको लागि धन्यवाद छ।
0: अहिले हामीले दाँतको विषयमा केन्द्रित भएर छलफल गऱ्यौँ। आजको हाम्रो अतिथिको रूपमा हुनुहुन्थ्यो डाक्टर मन्जीव गुरागाई, उहाँसँग गरिएको यो संवाद यहाँहरूलाई कस्तो लाग्यो? उहाँ त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा कार्यरत वरिष्ठ डाक्टर हुनुहुन्छ भने उहाँ प्राध्यापन पेसामा संलग्न व्यक्तित्व पनि हुनुहुन्छ। आजको यो संवाद यहाँहरूलाई कस्तो लाग्यो? यो संवादका विषयमा यहाँहरूका केही राय, सुझाव र सल्लाहहरू छन् भने यहाँहरूले कार्यक्रममा हाम्रो स्वास्थ्य रेडियो नेपाल पोस्ट बक्स नम्बर 634 सिंहदरबार काठमाडौँ नेपाल भनेर लेखी पठाउन सक्नुहुनेछ। यदि यहाँहरूसँग इमेलको पहुँच छ भने इमेलमा swasthyhamro@gmail.com लेखी पठाउन सक्नुहुनेछ। आजको कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दै, आजका अतिथिलाई विशेष धन्यवाद दिँदै, आजको यो प्रस्तुतिबाट म पूर्णचन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: सुशासन प्रवर्धनमा आम नागरिकसँगै सामाजिक स्वयंसेवी संघ संस्थाहरूको ठूलो भूमिका हुन्छ।
1: त्यसैले स्थानीय तहमा सुशासन प्रवर्धन गर्न स्वयंसेवी नागरिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ।
0: नागरिक संस्था आफू पनि जवाफदेही र पारदर्शी बनौ र अरूलाई पनि आफू जस्तै बन्न प्रेरित गरौ।
1: नेपालमा सुशासनको पहल ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल भ्रष्टाचार विरुद्धको सहकार्य।
2: झण्डु आयुर्वेद
0: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
0: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
0: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

0: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
1: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पंक्षीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित बिरामी वा मरेका पंक्षीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पंक्षीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पंक्षी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराउ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
3: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
4: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको
3: हो
4: आमा?
3: हो डाक्टर साहब।
4: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स AMR भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ। तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठूलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
3: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
5: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल समाचारपछि सुन्न सक्नुहुनेछ करिब 11 बजेसम्म रोधी कार्यक्रम। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: काल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
1: कोशी प्रदेशमा
0: भेडेटार धनकुटा
1: आइतबारे इलाम
0: पत्ताले डाँडा सोलुखुम्बु
1: र सिलौटी डाँडा पाँच थर
0: मधेश प्रदेशमा
1: जितपुर बारा
0: र गौरी डाँडा महोत्तरी
1: बागमती प्रदेशमा
0: खुमलटार ललितपुर
1: सिमभन्ज्याङ मकवानपुर
0: र चरीकोट दोलखा
1: गण्डकी प्रदेशमा
0: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
1: दुर्लुङकोट पर्वत
0: पोखरा कास्की
1: जोमसोम मुस्ताङ
0: र बन्दीपुर तनहु
1: लुम्बिनी प्रदेशमा
0: सात दो बाटो रोल्पा
1: बगनाश काली पाल्पा
0: रेसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ
0: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला
0: खलङ्गा जुम्ला
1: मानमा कालीकोट
0: मुर्माटप मुगु
1: जुफाल डोल्पा
0: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
1: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
0: सुदूरपश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली
0: खोडपे बैतडी
1: छापरी दार्चुला
0: हेमन्तबाडा बजाङ
1: उडीतोला डोटी
0: र काला जाग्रा पोरखेगढी बाजुरा
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेको हो। आज पनि हामी तपाईँहरूको घर आँगनीमा टुप्लुक्क आइपुगेका छौँ, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

श्रोताहरू, समय गतिशील छ, न त यसले कसैलाई पर्खन्छ, न त यसलाई कसैले रोक्न नै सक्छ। हामी यतिखेर मध्य बर्खायाममा छौँ। किसानी दाजुभाइ दिदीबहिनीहरू खेतमा नै व्यस्त छौँ। आफ्नो ठाउँ विशेष, आफ्नै संस्कार संस्कृति अनुसार अरिम परिम गर्दै जस्तो सुकै कठोर मेहनत र परिश्रम गर्न परे पनि सरल र सहजसँग बित्ने गर्दछन् आज भोलिका दिनहरू। तर समयको गतिसँगै आफ्नो घर व्यवहार चलाउन भनौँ कि आफ्नो समस्या र बाध्यताले गर्दा पहिला पहिलाको जस्तो छैन आजकल गाउँघर अनि खेतबारी। युवा युवतीहरू कमै नै बस्ने गर्दछन् गाउँघरमा, तैपनि जति छौँ त्यतिले नै मिलिजुली खेतरोपाई गरिरहेका छौँ, जुन कुरालाई यो गीतले पनि प्रमाणित गरिसकेको छ। असारे बाली गीत सुर थियो भुवन विश्वकर्मा, देवी घरती र साथीहरूको। अब भने फेरि पनि तीर्थराज पोखरेल, दिपेन्द्र बज्राचार्य, विपिन घिमिरे, शिला विष्ट, राधिका भण्डारी र जसराज राईको यो मिठो असारे भाका।

0: श्रोताहरू, यो महिना भ्याएसम्म पाएसम्म घरबाट टाढा रहेकाहरू पनि खेत रोपाईको लागि आफ्नो गाउँघर पुग्ने गर्दछन् भने 15 असारलाई सरकारले पनि धान दिवसको घोषणा गरेको हुनाले पनि किसानीहरू मात्र नभएर आज भोलि त विभिन्न स्थानीय तह सङ्घ संस्थाले पनि विभिन्न कार्यक्रमको साथ हिलो खेल्दै धान रोप्दै गरेका दृश्यहरू प्रशस्त देख्न पाइन्छ। यसैले हामी पनि तपाईँहरूसँग असारे मासको यो दबदबे हिलो जानेर टिको हुइने र गिलो यस्तै असारे भाकामा रमाउने अनि रम्ने महिना हो असारको महिना भन्दै अबको पालोमा दुर्गा रायमाझीको स्वर।
1: छिटो छिटो गरौँ अनि अगाडि पार है।

घरकै हाल्ला जस्तो छ।

श्रोताहरू, लोक संस्कृति हाम्रो संस्कार अत्यन्तै रमाइलो छ, आफ्नै मूल्य मान्यता छ। समय अनुसार आउने चाडबाड होस् वा बर्खा होस् कि हिउँद अनुसारका गीत सङ्गीतले झनै उत्साह उमङ्ग बनाउँछ। यसैले यो असार महिनाको वर्णनको बारे होस् वा ऋतुसँगै परिवर्तन हुँदा काफल पाको भन्दै हिँड्ने कोइली चरीले जसरी प्रकृतिको कुरा गरेको हुन्छ, त्यसरी नै यो असार महिनामा व्याकुताको ट्वर्र ट्वर्र आवाज, झ्याङ्कुरीले गाएको आफ्नै भाषाको गीतले पनि काम गर्ने किसानीहरूलाई झनै उत्साहित बनाइदिन्छ। त्यति मात्र होइन, मुसलधारे पानी होस् कि चर्को घाम, वारिपारि पानीको झरनाको आवाज, खोला खोल्सीले भरिएको पानीको दृश्य, अनि मालेर चौरे गोरु धपाउँदै रोपारहरूसँग असारे भाका भाका मिलाउँदै काम गरिएको पत्तै हुँदैन। यसैले फेरि पनि तपाईँहरूको लागि राजेश ढकाल, प्रतिमा अर्याल र माधुरी सापकोटाको स्वर।

श्रोताहरू, असारको महिना बिहान उदायदेखि साँझ अस्ताएसम्म काम गर्ने महिना, मुठी खाएर मुरी उब्जाउने महिना यो महिना गैरीखेतको टारी खेतको दबदबे हिलोमा असारे भाका गाउँदै छुपुमा छुपु हरियो धानको बिउ रोप्दै बाउसे ब्याडे हली र रोपारहरूसँग जिस्कँदै हिलो खेल्दै असारे गीत गाउँदै कहिले पानीमा भिज्दै त कहिले घाममा सुक्दै काम गरेको पत्तै हुँदैन आज भोलिका दिनहरूमा अरू महिनाभन्दा छुट्टै पहिचान र विशेषता भएको यो महिना कति रमाइलो छ। आज भोलिका दिनहरू चाहे त्यो टारी खेत होस् वा बेसी खेतका फाँटहरूमा जताततै खेतालाहरू छपक्क छापिएर काम गरेको देख्न पाइन्छ। आज नि रोपाई भोलि नि रोपाई पर्सि नि जानु छ अनि यसरी नै असारे भाका गाउनु छ। स्वर हो नवीन खड्का, पुस्तका खड्का र साथीहरूको।

लौ परमेश्वरी, यो गैरी खेतका सिमे भूमि नागनगिनी देवी देवता सबैले काइला भएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गर।

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा असारे भाकाहरू सुनाउने इच्छा हुँदा हुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार धर्मराज थापाको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्रि।

0: हाल काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा केही पन्छीमा बर्ड फ्लू पुष्टि भएको छ। यसबाट बस्न संक्रमित, बिरामी वा मरेका पन्छीसँग प्रत्यक्ष सम्पर्क नगरौं। पन्छीको मासु र अण्डा राम्रोसँग पकाएर मात्र खाऊ। मृत पन्छी देखिएमा नजिकको पशु सेवा निकायमा जानकारी गराऊ। थप जानकारीका लागि हेलो स्वास्थ्यको टोल फ्री नम्बर 1115 सम्पर्क गरौं। नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय।
1: डाक्टर साहब नमस्कार। मेरो बच्चालाई त ठिक नै भएन भने दुई पटक औषधि पसलबाट एन्टिबायोटिक किनेर खुवाइसके, कुनैले छोएन।
2: चेक जाँच नगरी डाक्टरको सिफारिस बिना नै एन्टिबायोटिक किनेर खुवाउनु भएको हो आमा?
1: हो डाक्टर साहब।
2: हेर्नुहोस्, एन्टिबायोटिक प्रतिजैविक औषधिको समूहमा पर्छ। यस्ता प्रतिजैविक औषधिहरूले प्रभावकारी रूपमा काम नगर्ने अवस्थालाई प्रतिजैविक प्रतिरोध अर्थात् एन्टी माइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ। औषधिको गलत, अनावश्यक वा अपुरो प्रयोगले यो समस्या निम्त्याउँछ। ब्याक्टेरिया, भाइरस, ढुसी वा परजीवी जस्ता सूक्ष्म जीवहरूको संक्रमणको उपचार गर्न प्रतिजैविक औषधिको प्रयोग हुन्छ। तर यी औषधिहरूको गलत र जथाभावी प्रयोग ठुलो चुनौती बनेको छ। तपाईँले जस्तै चेक जाँच नगरी आफू खुसी प्रतिजैविक औषधिको सेवनले यो प्रतिजैविक प्रतिरोधको समस्या अहिले मेडिकल साइन्सलाई नै चुनौती बनेको छ आमा।
1: हो र डाक्टर साहब, अब चाहिँ म आफू खुसी प्रतिजैविक औषधि खुवाउँदिन पनि खाँदिन पनि।
3: याद गरौँ, सामान्य रुगाखोकी वा फ्लू जस्ता भाइरल रोगमा एन्टिबायोटिकको प्रयोग नगरौँ। अनावश्यक प्रयोगले जीवाणु झन बलियो बन्छन्। आफू खुसी एन्टिबायोटिक सेवन नगरी चिकित्सकको सल्लाहमा मात्रै खाऊ। सही औषधि सही मात्रामा पूरा अवधिसम्म र सही तरिकाले मात्रै प्रयोग गरौँ। प्रतिजैविक प्रतिरोध रोक्न सबैले हातेमालो गरौँ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

0: यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्रबाट समाचार सुन्नुहोस्। शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न सात विश्वविद्यालयका नवनियुक्त उपकुलपतिलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले आज विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा सात विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको हो। शपथ लिनेमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका कृष्ण दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयका श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयका देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयका सुजन बाबु मरहट्टा रहनु भएको छ। शपथपछि मन्त्री पोखरेलले निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढंगले विश्वविद्यालय सञ्चालन गर्ने निर्देशन दिनुभयो। उहाँले आफ्नो कार्यकालमा उदाहरणीय काम गर्न आग्रह गर्नुहुँदै सरकार र मन्त्रालयबाट पूर्ण सहयोग रहने बताउनुभयो। उहाँले सबै विश्वविद्यालय तथा सम्भव भएका आङ्गिक क्याम्पसमा 10% छात्रवृत्ति पारदर्शी ढंगले अनिवार्य लागू गर्न र विश्वविद्यालय तथा क्याम्पसमा रहेका ट्रेड युनियनका ब्यानर हटाउन पनि निर्देशन दिनुभयो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मान बहादुर कार्की मोरङलाई नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा काठमाडौँ र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद बाग्ले उखाढुङ्गालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषदका सदस्य एवं प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारी ठाकुरले जानकारी दिनुभयो। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक 2083 विभिन्न शीर्षक अन्तर्गत आज उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिंचाई, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा छलफल भएको छ। छलफलमा सांसदहरूले आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने, राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट पर्याप्त छुट्याउनु पर्ने र समयमै निर्माण सक्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भएको बताउनु भएको छ। पार्टीका सांसद लक्षित डिजिटल प्लेटफर्म पल्स आरएसपी र साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग उहाँले नागरिकका सुझावलाई ग्रहण गरेर अझ परिपक्व ढंगले सरकार अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। सभापति लामिछानेले विकास, निर्माण र दूरगामी महत्वका विषयमा आज गरिएको कामको प्रभाव केही समयपछि देखिँदै आउने बताउनुभयो। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मङ्सिरसम्मको बक्यौता रकम भुक्तानी गरेको छ। बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बक्यौता बापत उपलब्ध गराउनु पर्ने 23,44,02,98,000 रुपियाँ भुक्तानी गरिएको जनाएको हो। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मङ्सिर महिनासम्मको दावी बक्यौता फरफारक भएको जनाएको छ। गत पुसदेखिको दावी भुक्तानी गर्न आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ। मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले आज विज्ञप्ति जारी गर्दै यस वर्ष मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेको पहिरो, गेग्रान तथा बाढीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मनसुन अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागिएको जानकारी दिएको छ। रेडियो नेपालबाट प्रसारित राति 11 बजेको समाचार सकियो। हस्त नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: हस् त आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यहीँ पुरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र रामकृष्ण शाह, सहयोगी नारायण बाबु श्रेष्ठसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती काँस्न सक्नुहुन्छ।

हामी सबैको साझा चौतारी वा साझा घर हो रोधी घर, जहाँ हाम्रो पुर्खाले सुम्पिएको सिकाएको संस्कार संस्कृति रीति थिति चाल चलन सिक्न पाइन्छ जान्न पाइन्छ, अर्थात् जीवनका भोगाई अनुभव र अनुभूति दुःख सुख बिसाउने चौतारी पनि हो रोधीघर। रोधीघरको आफ्नै नियम त छँदैछ, विशेष गरेर चाडबाड र लाउरीहरू आउँदा यसरी नै लाउरे र सोल्टिनीहरू बीच नाच्ने गाउने एक आपसका मनका कुराहरू गीतबाट सुनाउँदा सुनाउँदै रात काटेको पत्तै हुँदैन र भन्छन् आखिर लाउरे न हो होला भेट नमरी बाँचे त जुगै जाने पिरती साँचे त। यस्तै यस्तै भावको एकले अर्कालाई प्रभाव पार्न नदी भन्दा लामो छ सम्झना, अरूलाई त बोली र वचन मायालुलाई साँचेको जोबाना। यस गीतको सुमधुर स्वर थियो कवि गिरी र टिका पुनको, हो मुखले राम्रो सबैलाई जोबान दिनु एउटालाई, हामीले मात्र भनेर कहाँ हुन्छ र चिन्जानै नभएको मान्छेसँग पहिलो भेटमा नै मन पराएपछि कस्तो हुँदो रहेछ। स्वर हो शिरीष देवकोटा र

चिन्जान नभएको मान्छेसँग पहिलो भेटमा नै मायाको प्रस्ताव सफल होला त? चिन्जान नभएको मान्छेले सोझी हो कि उत्ताउली हो कसरी थाहा पाउने? यो त गीत न हो। जब यतिको चिन्जान भएपछि नदेख्दा देखम देखम लाउँछ, भेट हुँदा खुसी बिछोडमा रुन मन लाग्छ। जीवन त एउटा यात्रा न हो, आखिर यात्री माया र प्रेममा फसिसकेपछि कुनै पनि जोडीलाई देख्दा आफ्नै सम्झना आउँदो रहेछ। यस्तै रोइला भाकामा नाच्दा नाच्दै, रोदी घरमा गाउँदा गाउँदै, भोलि त तिमी जानी म त एक्लै होला नि, यो मन कति रोला नि। खोइ बिचरा ती यात्री आफै, भोलि त यति बेला रुँदै आँधी खोलामा तिम्रै फोटो झोलामा। उनले फोटो झोलामा मात्र राखे वा मनभित्र सदाए, अर्थात् उनले बिछोडमा रुनीलाई सधैँ रुवाए वा हँसाए। जब एक आपसमा यति धेरै माया प्रेमको गाँठो परेपछि पक्कै पनि दिल बसेको हुनुपर्छ। स्वर हो बुद्ध राई र बसन्त राईको।

आफ्नो मनभित्रको कुरा सुनाएपछि जवानीको राप र तापले सेकेपछि सुन्यौ कि मायलुले सम्झ्यौ कि मायलुले भन्नै पर्दैन, मायाको भाषाले बोलाउनलाई नै साइनो चाहिन्छ न त कुनै न्यूनै, जब हजुरसँग दिल बसेपछि ज्यान जाने कोसँग भनेर सुन्नै परेन नि, दुखी र सुखी जे भए पनि सँगै जिउने सँगै मर्ने कसम खाएपछि मनका कुरा भन्न डराउनै परेन नि, यस्तै त हो संसारको रित, कहिलेको सुख कहिलेको दुःख कहिलेको मिलन कहिलेको बिछोड, हरेक मानिसको जीवनको आफ्नै कहानी कथा व्यथा छ जुन कुरालाई गीत सङ्गीतले समेट्ने गरेको पाइन्छ, र त अब भने सुन्दर दार्चुला जहाँ स्वर्ग सरी छ, स्वर हो प्रकाश थापा।

कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोकभाकाहरू यहाँहरूलाई सुनाउने इच्छा हुँदाहुँदै आजको हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुटिनुभन्दा अगाडि यी कलाकार उमा श्रेष्ठ, अमृत खाती, सञ्जीव र रिना थापाको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नौपानेलाई बिदा दिनुहोस्। नमस्कार, शुभ

देखेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असार महिनाको 20 गते शनिबार, आषाढ कृष्ण पक्ष चतुर्थी तिथि, तदनुसार जुलाई 4 तारिक सन् 2026, नेपाल सम्बत 1146, तछला गा चतुर्थी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी राजन छेत्री अनि म नरहरि नेउपाने। सदा झैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

0: अहिले सुनायौँ आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब हामी जानकारी गराउँदैछौँ अहिले बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसार हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरमा हामी प्रस्तुत गर्नेछौँ कार्यक्रम जीवन विज्ञान, यसपछिको प्रस्तुतिमा राख्नेछौँ अध्यात्म सन्देश। 5:50 संस्कृतमा समाचार सुन्नुहुनेछ भने 6 बजे नेपालीमा समाचार, नेपाली समाचारपछि विभिन्न पत्र पत्रिकाहरूको सङ्गालो कार्यक्रम अखबार सुनाउनेछौँ। करिब 36 भने 6:30 समय रहनेछ अन्तर सम्वादको। 7 बजे समाचार, 7:25 कार्यक्रम आर्थिक नेपाल प्रस्तुत गरिसकेपछि धितो पत्र तथा वस्तु विनिमय कार्यक्रम यहाँले 7:40 सुन्न सक्नुहुन्छ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजी समाचारपछि विपदका कुरा राख्नेछौँ भने 8:30 सिप र सिर्जना कार्यक्रम प्रस्तुत गर्नेछौँ। 9 बजे समाचार, 9:10 नेपाल भाषामा समाचार सुनाइसकेपछि हाम्रो भूगोल कार्यक्रम यहाँले 9:20 सुन्नुहुनेछ। यसपछि समय रहेमा केही असारे गीतहरूबाट यहाँलाई मनोरञ्जन गराउनेछौँ करिब 10 बजेसम्म। 10 बजे समाचार, 10 बजेको समाचारपछि स्थलगत रेडियो बहस कार्यक्रम यहाँलाई सुनाउनेछौँ करिब 11 बजेसम्म। र 11 बजे समाचार, 11 बजेको समाचार सँगसँगै हाम्रो कार्यक्रमहरू यहाँले निरन्तर सुन्न सक्नुहुनेछ। यति अहिले बिहान 11 बजेसम्म रेडियो नेपालबाट प्रसार हुने कार्यक्रमहरूबारे जानकारी। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ कार्यक्रम जीवन विज्ञान, र यसपछिको प्रस्तुतिमा राख्नेछौँ अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: सुखको मूल सूत्र एउटा हरि इच्छा, अर्को हरि कृपा। दुईटा कुरा बुझ्यो भने जीवनमा कहिल्यै दुःखको अनुभव हुँदैन, मानसिक दुःख हुँदैन, शारीरिक पीडा स्वाभाविक हो। दुई प्रकारको पीडा हामीले अनुभव गरेका हुन्छौँ, एउटा मानसिक अर्को शारीरिक। कहीँ ठेस लाग्यो दुख्छ, त्यसलाई कसरी हटाउन सक्दैन। कहीँ घाउ लाग्यो चोट लाग्यो दुख्नु स्वाभाविक हो, तर त्यस्तो पीडा हामीले अत्यन्तै कम भोगेका छौँ। सबैभन्दा बढी पीडा चाहिँ मानसिक भोगेका छौँ, र मानसिक पीडा छैन मन खुसी छ भने शारीरिक पीडा पनि सामान्य लाग्दो रहेछ। कहीँ चोटै लाग्यो भने पनि हाँसेर हिँड्छ मान्छे, मन प्रफुल्ल छ भने। तर मन दुखी छ भने, अलिकति शरीरमा चोट लाग्यो भने पनि त्यही भारी हुन्छ, त्यही ठुलो पीडा भन्छ। शारीरिक पीडालाई पनि मानसिक पीडाले बढाइदिन्छ, र मानसिक पीडा छैन भने शारीरिक पीडालाई घटाइदिन्छ। त्यसकारण मूल हो मन, मनको पीडा सबैभन्दा ठुलो, र मनको पीडालाई घटाउने सुन्दर उपाय भनेको हरि इच्छा र हरि कृपा, दुईटा कुरा। हरि इच्छा भनेको के हो? जे पनि घटना घट्यो, जस्तो परिणाम आयो प्रतिफल आयो, चित्त बुझेन, सबै चित्त बुझ्छ जरुरी छैन, धेरै घटनाहरू घट्छन् हामीलाई चित्त बुझ्दैन, जहाँ चित्त बुझ्दैन त्यही मन दुखी हुन्छ। दुःखको मूल कारण नै असहमति हो, घटनासँग सहमत हुन सकिएन, घटनाहरू चित्त बुझेन अनि दुःख आउँछ। चित्त नबुझ्ने स्थिति नबनिकन कहिल्यै मनको पीडा हुँदैन। मनको पीडा भनेको असन्तोष हो, जे भयो त्यहाँ म सन्तुष्ट हुन सकिनँ, अब मनको पीडा सुरु हो। सन्तुष्ट भइदियो भने कहिल्यै कहिल्यै पीडा आउँदै आउँदैन। मनको कुनै पनि पीडा असन्तुष्टिबाट आउँछ, अतृप्तिबाट आउँछ, असहमतिबाट आउँछ। जहाँ जहाँ सहमत हुन सकिएन दुःख आइ नै हाल्यो। अब सहमत हुन सकिएन भने दुखी नहुने प्रयत्न गर्ने, प्रयास गर्ने। अरू मेरो मेहनत पुगेन होला, अरू प्रयास पुगेन होला, खुब खुब प्रयास गर्ने। प्रयास अन्तिम हदसम्म गर्नुपर्छ। मेरो प्रयास जहाँसम्म छ त्यहाँसम्म खुब प्रयास गर्ने। हामी मात्रै यहाँ छैनौँ, म मात्रै यहाँ छैन, यहाँ प्रकृति छ, सारा दुनियाँ छ। त्यसकारणले मैले गरे मात्रै सबै हुन्छ, मै सबै कुरा सर्वे सर्व मै हुँ भन्ने मनस्थितिबाट मुक्त हुनुपर्छ। यहाँ म मात्रै छैन, प्रकृति छ, उसको कारणले म छु। जसलाई प्रकृति भन्न सकिन्छ, ईश्वर भन्न सकिन्छ,

हो त्यो जसले बनायो, चाहे प्रकृति नाम दिउँ चाहे जेसुकै भगवान् दिउँ जेसुकै भनौँ, एउटा शक्ति त छ र हर्ता कर्ता सारा त्यही शक्ति हो। ऊ नभइकन मैले एक पाइला पनि चल्न सक्दिनँ, हिँड्न सक्दिनँ, किनभने प्रत्येक पाइला चाल्नको लागि उसकै शक्ति चाहिन्छ, उसको शक्ति बिना केही पनि हुँदैन। त्यसकारण आफूले अन्तिमसम्म प्रयास गर्ने, प्रयास सफल भएन भने यहाँ दुईटा इच्छाले काम गर्छ, एउटा मेरो इच्छा, एउटा त्यो हरिको इच्छा, प्रकृतिको इच्छा। अब प्रकृतिको इच्छालाई छोड्दिने, मलाई के थाहा भोलिको कुरा, जुन काम हुनै पर्छ भन्ने मलाई लागेको थियो भएन, जुन घटना मेरो अनुकूलको अहिलेको परिस्थिति अनुकूल घट्नुपर्छ भनेको प्रतिकूल स्थिति भयो, तर मलाई के थाहा त्यो प्रतिकूल हुनु चाहिँ राम्रो हो कि, मलाई भोलि थाहा छैन क्यारे, मलाई त हिजो गएको थाहा छ, त्यसैको आधारमा अहिले काम गरिरहेका छु। धेरै घटनाहरू छन् जहाँ हाम्रो हात हुँदैन, गर्छ उसले, प्रकृतिलाई सब कुरा थाहा छ तर हामीलाई थाहा छैन। उसले हाम्रो भविष्य हेरेको छ, आज जेलाई हामी राम्रो ठानिरहेको छौँ हुनसक्छ भोलिको लागि त्यो नराम्रो हुन्थ्यो होला, त्यसकारण त्यो काम उसले हुन दिएन, हाम्रै हितमा हुन दिएन। जे पनि नराम्रा घटना घटे भन्छौँ हामी, कुनै घटना नराम्रो हुनै सक्दैन, किनभने ईश्वरले हाम्रो अहितमा कहिल्यै कुनै काम गर्दै गर्दैन, हुँदै हुँदैन। जहाँ आफ्नो प्रयास पुगेन त्यहाँसम्म चाहिँ गल्ती हुनसक्छ, त्यसको सजाय अथवा त्यसको जस अब जस मैले लिनै पर्छ, मैले गरेको, जहाँ मेरो कर्मको सीमा सकियो, जहाँ मैले प्रयास गरेर पनि भएन, त्यहाँभन्दा उता चाहिँ उसको इच्छा हो, बुझ्नुपर्छ मेरो हितमै छ है यो काम, नहुनु मेरो हितमा थियो, यो काम भइदिएको भए कुनै न कुनै दुर्घटना घट्थ्यो, कहीँ न कहीँ म अप्ठ्यारोमा पर्थेँ, त्यसकारण यो काम भएन, मैले त हुनै पर्छ भनेर मेहनत गरेर गरेँ नि, त्यत्रो मेहनत गर्दाखेरि पनि यो काम मैले खोजेको जस्तो मैले चाहेको जस्तो भएन, यसको अर्थ यो काम भइदिएको भए अवश्य पनि म ठुलो दुर्घटनामा पर्थेँ, बचायो मलाई प्रकृतिले कि यो काम भएन, धन्यवाद भगवान्, यो काम तिमीले हुन दिएनौ, तिम्रो इच्छा पुरा होस् अब, मेरो इच्छा होइन, मेरो इच्छाको सीमा छ, तिम्रो इच्छा असीमित छ, मेरो इच्छा के गर्नु हिजोको आधारमा छ, भोलि के हुन्छ मलाई थाहा छ र तिमीलाई भोलि के हुन्छ थाहा छ, त्यसकारण मेरो इच्छा होइन, तिम्रो इच्छा पुरा होस्। एउटा हरि इच्छा सुखको सूत्र, हरि इच्छाद्वारा सबै कुरा भएको छ र उसको इच्छा पुरा होस् भन्यो कि सुखै सुख, आफ्नो इच्छा पुरा नभएकोमा कहीँ दुखी हुनु पर्दैन, दुखी नहुने सूत्र यही नै हो। त्यसकारण जे पनि होस् हरि इच्छा अनुसार होस्, मेरो इच्छा अनुसार होइन, तर आफ्नो इच्छा अनुसार पनि खुब प्रयत्न गर्ने, प्रयत्न अन्तिमसम्म गर्नुपर्छ, जति सकिन्छ खुब खुब प्रयास, प्रयास जहाँ समाप्त भयो त्यहाँनिर चाहिँ बुझ्नुपर्छ यो हरि इच्छा, त्योभन्दा अगाडिको मेरो इच्छा, आफ्नो इच्छामा खुब खुब काम गर्नै पर्छ। जसले आफ्नो इच्छा पूर्ति गर्नको लागि भरपूर रूपमा मेहनत गर्दैन त्यसले हरि इच्छालाई बुझ्नै सक्दैन। र जे पनि काम भयो, अब आफ्नो इच्छा पुरा भयो नि, जे मेहनत गर्यो पुरा भयो इच्छा भने यो हरि कृपाबाट भयो, मेरो मेहनतबाट होइन, मैले गरेर होइन, किन मैले गरेर होइन भने नि म त के पो गर्न सक्छु, न म यो बुद्धि मैले बनाएको हो, न यो मन मैले बनाएको हो, न यो शरीर मैले बनाएको हो, न विचार मैले बनाएको हो, न चित्त मैले बनाएको हो, न अहंकार मैले बनाएको हो, न प्रेम मैले बनाएको हो, मैले के बनाएको छु र, उसले बनाएको कुरालाई प्रयोग गरिदिएको मात्रै हो। हे हरि, तिमीले मलाई जे दिएका थियौ त्यही चिज प्रयोग गरेर यो काम भयो, तिम्रो साधन प्रयोग गरेर भयो, मैले गरेर भएको हो र, म त एउटा माध्यम मात्रै हुँ, तिमीले दिएको कुरा प्रयोग गर भन्यो मैले प्रयोग गरिदिए मात्रै हुँ, किनभने बनाउनेवाला तिमी थियो, सब साधनहरू तिम्रो थियो, त्यसकारण हरि तिम्रो कृपा, जे पनि उपलब्धि भयो तिम्रो कृपा, जे पनि उपलब्धि हुन सकेन तिम्रो इच्छा, तिम्रो इच्छा थिएन अथवा
मेरो हितमा

0: थिएन, त्यस कारण भएन। यो काम भइदिएको भए मेरो अहित हुन्थ्यो, त्यस कारण तिमीले यो काम गर्न दिएनौ। धन्यवाद, हर हमेसा धन्यवाद भावले भरिनु आनन्दको सुखको मूल स्रोत हो। सुखी हुने एउटै उपाय हो धन्यवाद भावले भरिनु, कृतज्ञता भाव। जहाँ अनुग्रहित भाव छ, जहाँ धन्यवाद भाव छ, सुख त्यही छ ल। र धन्यवाद भाव त्यतिखेर आउँछ जब व्यक्तिले कुरा बुझ्यो, सत्य बुझ्यो कि मेरो प्रयासले मात्रै यो जगत चल्ने होइन रहेछ, मेरो प्रयास र उसको प्रसाद दुइटैको आवश्यकता रहेछ, हामी दुःखबाट मुक्त हुन्छौँ। होइन मेरै मात्रै इच्छा पुरा होस्, मैले गरे मात्रै हुन्छ, मभन्दा ठुलो यो जगतमा कोही पनि छैन भन्ने हो भने हामी अनि दुःखमा जान्छौँ, समस्यामा जान्छौँ। अर्को दुःख मुक्तिको अन्तिम उपाय, यो त ब्रह्मास्त्रै हो। अघिको यो हरि इच्छा र हरि कृपामा व्यक्ति गयो, दुःखमुक्त भइ नै गयो। त्योभन्दा पनि गहिरो अर्को एउटा बाटो छ, त्यो चाहिँ के हो भने हामी आठवटा तत्त्वलाई प्रयोग गरिरहेका हुन्छौँ, अथवा आठवटा तत्त्वबाट संसारको भोग गरिरहेका हुन्छौँ। जगतको भोग गर्ने आठवटा तरिकाहरू अथवा आठवटा क्षेत्रहरू, त्यसमध्ये पाँचवटा हाम्रा इन्द्रियहरू, अर्को मन छ, बुद्धि छ, अहङ्कार छ। मनबाट पनि हामी भोग गरिरहेका छौँ, अर्को अहङ्कारको पनि हामी भोग गरिरहेका हुन्छौँ, बुद्धिको पनि भोग गरिरहेका हुन्छौँ। यी कुराहरूलाई हामी प्रयोग गरिरहेका हुन्छौँ र यो यी पाँचवटा इन्द्रिय, बुद्धि, मन, अहङ्कार भन्दा पर अर्को एउटा क्षेत्र छ, भाव जगत, प्रेमको जगत। जो व्यक्ति त्यो प्रेमको जगतमा पर्यो, स्वत सम्पूर्ण दुःखबाट मुक्त भयो। सबैभन्दा सजिलो माध्यम चाहिँ केही गर्नै नपर्ने, हृदय प्रेमपूर्ण भयो, व्यक्तिले सुखको अनुभूति गरि नै गयो, भए भरको तनाव अहिलेको अहिले स्वाहा। जहाँ प्रेम छ त्यहाँ के को तनाव, प्रेम भएको ठाउँमा तनाव हुन्छ र। आज मैले फलानलाई कति माया गरेँ, उसले पनि मलाई कस्तो माया गर्यो, त्यही भएर तनाव बाछ भन्छ कि कसैले। प्रेममा त आनन्दै आनन्द, सारा तनावलाई हटाउने, मनको दुःखलाई विसर्जित गर्ने अर्को एउटा क्षेत्र छ, भावको क्षेत्र। र त्योभन्दा पनि अर्को गहिरो क्षेत्र छ, आफ्नो मूल केन्द्र, आफ्नो बोधको क्षेत्र, जुन क्षेत्रमा बिना ध्यान पुग्न असम्भव हुन्छ। ध्यानलाई प्रयोग गरेर मात्रै बोध केन्द्रमा पुग्न सकिन्छ, बोधको विज्ञानमा प्रवेश गर्नुपर्छ, बोध विज्ञान। र यो ध्यानको गहिरो तहमा प्रवेश गर्यो भने चाहिँ सम्पूर्ण दुःख सुख सबबाट व्यक्ति मुक्त भयो, न सुख रह्यो न दुःख रह्यो, अन्तिम मुक्ति, व्यक्ति मुक्त भयो। मुक्तिको लागि बोधको केन्द्र, यसरी पहिला हरि कृपा या हरि इच्छा, दोस्रो भक्ति प्रेम, तेस्रो बोध, यसरी हामी सम्पूर्ण दुःखबाट मुक्त हुन सक्छौँ।
1: वहाँ हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरि ओम।
2: झण्डो आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डो नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-4418।

बन्यो माया ते संसार, याति मन भावत सदा, यह संसार असार। भक्ति शतक। भगवान को बहिरंगा माया शक्ति द्वारा निर्मित जीवात्मा को मनले मायिक सारहीन संसारलाई नै रुचाउँछ, तर वास्तवमा जीवले परमात्मालाई रुचाउनु पर्ने हो, किनकि उसको वास्तविक सुख परमात्मामा नै छ। सद्गुरुदेव चरण कमलमा शत शत वन्दन गर्दै जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित अनमोल ग्रन्थ भक्ति शतकको यो मार्मिक दोहाका साथ कार्यक्रम अध्यात्म सन्देश सुनेर बसिरहनुभएका आदरणीय श्रोताहरूमा राधे राधेको अभिवादन। श्रोताहरू, जबसम्म जीव भगवानसँग विमुख हुन्छ, तबसम्म ऊमाथि मायाको प्रभाव परि नै रहन्छ। मायादेखि मुक्तिको एकमात्र उपाय भगवत सन्मुखता नै हो। आउनुहोस्, भगवत सन्मुखताको आवाज दिने यो सुमधुर संकीर्तन सुनेर कार्य

0: श्रोताहरू, भगवान एवं महापुरुषका हरेक कार्यको एकमात्र उद्देश्य जीव कल्याण नै हो। चाहे युद्ध प्रसंग होस् या आशीर्वाद या श्राप या कतै वाद विवाद नै गरिएको किन नहोस्। एकपटक भक्त ब्रह्मर्षि वशिष्ठजी एवं तपस्वी राजर्षि विश्वामित्रजी बीच तपस्या ठुलो कि सत्सङ्ग गरेको क्षण ठुलो भन्ने विवाद चल्यो। यसको समाधानको लागि दुवै ब्रह्माजी कहाँ गए। ब्रह्माजीले दुवैलाई भगवान विष्णु कहाँ पठाइदिए। फेरि विष्णुजीले पनि शङ्करजी कहाँ पठाइदिनुभयो। अन्तमा दुवैको निर्णय गर्न पातालमा शेषनाग कहाँ पठाइयो र फैसला भयो, आधा घडीको सत्सङ्ग नै 10,000 वर्षको तपस्याभन्दा पनि अधिक फलदायक हुन्छ। यसरी यसमा आउँदा पुस्ताका लागि सत्सङ्गको महत्त्व दर्शाइयो। यो प्रसङ्गपछि आउनु श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीको समन्वयात्मक दार्शनिक प्रवचन। प्रवचन अत्यन्त सावधानीपूर्वक सुन्नाले नै यसको मर्म बुझ्न सकिन्छ।
1: महापुरुषमा एक विशिष्ट चीज हुन्छ जुन अरूमा हुँदैन। त्यो चिज यदि तपाईँहरूले समात्नु भयो गएर सङ्ग गरेर भने अब फरक पर्दैन, अब तपाईँको काम बन्यो, यो पक्का व्यक्ति हो। त्यो कसरी चिन्ने, कसरी समात्ने, सङ्गमा के लक्षण हुन् शास्त्रमा बताइएको छ, त्यसलाई म बताउने छु, तर भोलि बताउने छु। बाँकी अहिले अहिले यो कि तमाम व्यक्तिहरूको यो जिज्ञासा थियो कि स्वामीजीको गुरुदेवको बारेमा हामीलाई जान्न इच्छा छ। जुन गुरुदेव हुनुहुन्छ कृपालुजी महाराज, जगत गुरु श्री कृपालुजी महाराज, यसमा तपाईँहरूको तमाम मनमा जुन प्रश्न छ त्यसको निमित्त म केही प्रकाश पार्न प्रयत्न गर्न सक्छु। यो हो भारतवर्षको एक मनगढ भन्ने गाउँमा, जहाँ अहिले विश्व भक्ति धामको नामले चिन्दछ, त्यहाँ प्रकट हुनुभयो सन् 1922 14 वर्षसम्म उहाँ त्यही रहनुभयो गाउँमै, साधारण पढाइ लेखाइ गर्नुभयो। पश्चात चित्रकूटको घना जङ्गलमा रहनुभयो केही समय, त्यसपछि वृन्दावनमा गह्वर वन इत्यादि छन् त्यहाँ रहनुभयो, र त्यो अवस्था उहाँको परमहंस अवस्था थियो। परमहंस माने भक्तिमा एक भावावेश अवस्था हुन्छ, समाधि अवस्था, तपाईँले समाधि सुन्नु भएको छ, समाधिस्थ अवस्थामा, जसमा के हुन्छ, जसमा आफ्नो शरीरको भान रहँदैन, कसैले खाना दियो खायो, दिएन लडिरह्यो, भगवानको लागि निरन्तर आँसु बगिरह हुन्छ। यो अष्ट सात्विक भाव हुन्छन् महापुरुषको जुन पहिचानको, त्यो अवस्थामा उहाँ रहनुभयो। 14 वर्ष पछि जब जानुभयो त 22 वर्षसम्म यही अवस्था रह्यो। पश्चात जब जब खास महापुरुषहरू आउँछन्, जगद्गुरुहरू भगवानकै अवतार हुन्छन्, त त्यति बेला यहाँ जीव कल्याण हेतु सहयोगार्थ अन्य व्यक्तिहरू पनि उहीँबाट आउँछन् महापुरुषहरू। त उनीहरूले श्री महाराजजीलाई रिक्वेस्ट गरे कि महाराजजी, आजको अवतार यहाँ जीव कल्याणको लागि भएको हो, आफै मस्तमा रहनुहुन्छ त फेरि अरूको कल्याण कसरी हुन्छ। रिक्वेस्ट गरे त श्री महाराजजीले 22 वर्षको उमेरमा वृन्दावनबाट भगवान नाम सङ्कीर्तनको प्रचार सुरु गर्नुभयो, किनकि कलियुगमा त्यो नै एकमात्र मार्ग हो। भागवतको अन्तिम श्लोक मैले सम्झाएँ तपाईँहरूलाई, भगवान नाम सङ्कीर्तनद्वारा। त्यति बेला प्रवचन आदि दिनुहुन्न थियो, खालि सम्झाउनुहुन्थ्यो गवारी भाषामा कीर्तन गराउनु। त यो कीर्तन गराउने क्रममा विभिन्न ठाउँमा जानुहुन्थ्यो र अलि थाई बसोबास चाहिँ उहाँको एक स्थान थियो प्रतापगढ भन्ने ठाउँ, जिल्लाको सदर मुकाम। त्यहाँ एक महाबनीजी नाम गरेका व्यक्ति रहन्थे, श्री महाराजजीका अनुयायी। त्यो घरमा बस्नुहुन्थ्यो प्राय, र जहाँ रातभर भर सत्सङ हुन्थ्यो, संकीर्तन हुन्थ्यो। त रातभर सत्सङ पश्चात अन्य व्यक्तिहरू आफ्नो कामधाममा जान्थे, श्री महाराज जी दिउँसो आराम गर्न जानुहुन्थ्यो महाबनीजीको घरको सबभन्दा माथि तल्लामा, उहाँको रुम थियो कोठा बस्नको निमित्त। त एक दिन सधैँ झै उहाँ आराम गर्न जानुभयो त्यो कोठामा, त एक विचित्रको घटना घट्यो। घटना के घट्यो कि त्यो घरको एक छोरी, सानो केटी, खेल्दै खेल्दै माथि कौशीमा पुगेछ। त उसले सुने कि महाराजजीको कोठामा धेरै व्यक्तिहरू एक आपसमा गफ गर्दैछन् ठुल्ठुलो स्वरले। त उसले सुने, उसले सोचे कि महाराजजी त एक्लै रहनुहुन्छ यहाँ, कोही आउँदैन, यो यत्रो व्यक्ति को यहाँ कुरा गर्दछ। त उसले त्यो कुरा परिवारका अन्य सदस्यलाई नि बताइदिए, किनकि त्यहाँ कोही जाँदैन थियो, अरू एलाउ थिएन कसैलाई जानलाई। त यो आश्चर्य भयो कि महाराजजीको कोठामा को छ। त जब महाराजजी निक्लिनु भयो त्यहाँबाट, कोठाबाट, त फेरि एक्लै निक्लिनु भयो। त घरका परिवारले सोधे कि महाराजजी को थिए कोठामा। महाराजजीले भन्नुभयो, सब भ्रम हो, तिमीहरूको कोही थिएन, म एक्लै थिएँ। बस अब बच्चाले भनेको कुरा यही खतम भयो। केही दिन पछि फेरि यस्तै घटना घट्यो। त जसले सुन्यो उसले सबलाई बतायो, घरभरिका व्यक्तिलाई, घरभरिका व्यक्ति ढोकामा गएर सुने, सबले सुने। भित्र विचित्रको भाषामा वार्ता हुँदैछ ठुल्ठुलो स्वरमा, धेरै व्यक्ति बसेर, तर उनीहरूले बुझेनन् त्यो कुरा। जब श्री महाराजजी निस्किनु भयो कोठाबाट, त सबले सोधे महाराजजी को थिए त्यहाँ। जब निस्किँदा एक्लै, महाराजजीले भन्नु कोही थिएनन्, टार्न खोज्नु भयो, तर तिनीहरूले छोडेनन्। महाराजजी हामी सबले सुनेका छौँ, पुरा परिवारले, बताउनुहोस् आज को थिए। त महाराजजीले सरल ढङ्गले बताइदिनु भयो कि ती जति थिए ती सब वेद थिए, वेद, वेद सगुण साकार स्वरूप धारण गरेर आथे र रिक्वेस्ट गर्दै थिए कि हामीलाई ठिक ढङ्गबाट संसारमा प्रकट गरिदिनु पर्यो। संसारमा गलत ढङ्गले प्रचारित गरिदिएका छन्, त्यसैले सही ढङ्गमा गरिदिनु पर्यो, रिक्वेस्ट गर्दै थिए। महाराजजीले सिम्पल यति बताइदिनु भयो। त ती घरका व्यक्ति जुन थिए उच्च क्लासका साधक थिए, उनीहरूलाई कुनै आश्चर्य लागेन। अरे वेद आएर महाराजजीलाई रिक्वेस्ट गर्नु के ठुलो कुरा हो? महाराजजी कुन पर्सनालिटी हो त्यो उनीहरू जान्दथे, त्यसैले त्यति धेरै चर्चाको विषय बनेन त्यो घरमा। अरूलाई आश्चर्य लागेन त्यो घरका व्यक्तिलाई, महाराजजीको जुन अनुभव थियो त्यो हिसाबमा। हेर्नुहोस्, कसैलाई अनुभव छ कि प्रधानमन्त्रीसँग चिन्जान छ यो व्यक्तिको, त त्यो व्यक्तिका मन्त्री गयो भने आश्चर्य लाग्दैन, अरे प्रधानमन्त्री त आउने ठाउँ हो, मन्त्री आयो त के ठुलो कुरा हो? तपाईँहरू भन्नुहुन्छ नि, सांसद आयो के ठुलो कुरा हो? त यसपछि श्री महाराजजीले वेदको यो अनुरोधलाई स्वीकार गरेर 1956 चित्रकूटमा एक विशाल धार्मिक सम्मेलन गर्नुभयो, जसमा सब जति विद्वान थिए सबलाई डाकिएको थियो। यी तमाम शंकराचार्य, मठका मठाधीश जगद्गुरुहरू लगायत अन्य सम्प्रदायका जगद्गुरु, विद्वान, महामण्डलेश्वर आदि सबलाई त्यहाँ निम्ता गरिएको थियो धार्मिक सम्मेलन, जसमा हजारौं विद्वान थिए, कहलिएका टप टप 70-80 जना थिए, त्यहाँ शास्त्रार्थ हुनेवाला थियो र पब्लिक थिए लाखौं, भव्य आयोजन थियो 18 दिन लामो, र श्री महाराजजीको उमेर थियो 32-33 वर्षको ठिटो, र सब विद्वान त्य एक से एक दारी जुंगा जटा पाले का 80-90 वर्ष का विद्वान। तो श्री महाराज जी ले आयोजन गर्नु भएको यो सम्मेलन में श्री महाराज जी को स्वयं से बोलने कुनै प्रोग्राम थिए न, त्यहाँ लिस्ट में महाराज जी को नाम थिए न, अरु विद्वान को थियो जसले बोलने वाला थिए। श्री महाराज जी जगत गुरु श्री कृपालु जी महाराज ला हामी प्रेमले श्री महाराज जी मात्र भन्छौं, त्यति बेला वहाँ जगत गुरु हुनु भएको थिएन, कृपालु परमहंस को नामले चिनिनु हुन्थ्यो, परमहंस को नामले। त वहाँ त्यो सभा को स्वागताध्यक्ष हुनुहुन्थ्यो, स्वागत गर्ने। जति संत महात्मा विद्वान आउँथे सबको चरण धुने र तिनीहरूलाई लगेर यथास्थानमा राख्ने, भोजन गराउने, यो सब सेवा थियो उहाँको। त जब सम्मेलन सुरु हुने भयो त श्री महाराजजीले स्वागताध्यक्षको हैसियतले माइकमा सबलाई स्वागत गर्नुभयो। बस त्यसपछि त उहाँलाई बोल्नु छैन, बोल्नु त अरूलाई छ, तर स्वागत गर्दा उहाँले एक प्रश्न त्यहाँ राखिदिनु भयो जनताको तर्फबाट। के प्रश्न राख्नु भयो? यो प्रश्न कि आज हाम्रो परम सौभाग्य कि पुरा विद्वान जति छन् सब यहाँ उपस्थित छन्, उहाँहरूलाई म निवेदन गर्दछु कि हाम्रो वेद शास्त्रमा तमाम विरोधी सिद्धान्त छन्, कहीँ के बताइएको छ, कहीं के बताइएको छ। त्यस्तै पूर्ववर्ती आचार्य धर्माचार्य जति भए उनीहरूको सिद्धान्तमा पनि विरोध छ। कोही भन्छन् कि हामी नै ब्रह्म हौ, कोही भन्छन् होइन ब्रह्म अलग हो, हामी दास हौ उसको। तमाम सिद्धान्त त सर्वसाधारण व्यक्ति त्यो कुरा सुनेर कन्फ्युज हुन्छ कि मेरो लक्ष्य के हो, बाटो के हो, भ्रम पर्छन्। त्यसैले यहाँ उपस्थित विद्वानहरूले वेद शास्त्रको समन्वय गर्दै, पूर्ववर्ती आचार्यहरूको पनि समन्वय गर्दै, ठिक के हो, गलत के हो, यसलाई एक निष्कर्ष दिएर सर्वसाधारण कुन मार्गद्वारा हिँड्दा लक्ष्य प्राप्ति हुन्छ, एक निश्चित मार्ग बताइदिउन् ताकि जनताको कन्फ्युजन नरहोस्, कल्याण होस्। यो मन जनताको तर्फबाट यहाँ उपस्थित विद्वानहरूलाई निवेदन गर्दछु, यहाँ उपस्थित सबलाई स्वागत गर्दछु। यति भनेर महाराजजीले आफ्नो मन्तव्य खत्म गर्नुभयो। अब विद्वानहरूले बोल्न थाले, हेर्नुहोस् वेदमा तमाम चिज छन्, ब्राह्मण छ, आरण्यक छ, संहिता छ, उपनिषद छ। अब कसैले ब्राह्मणबाट बोल्न थाले, कसैले आरण्यकबाट बोल्न थाले, कसैले उपनिषदबाट बोल्न थाले, कसैले अलग उपनिषदबाट बोल्न थाले, कसैले ऋचा ऋचाको व्याख्या गर्न थाले, त्यहाँ त भयो के? एउटाले सिद्धान्त प्रस्तुत गर्छन् यस्तो छ वेदमा, अर्को वक्ता आउँछ बोल्न उसको कुरो काटिदिन्छ, फेरि अर्को आउँछ गीताको कुरो लिएर, अर्को भागवतको कुरो लिएर आउँछ, काटिदिन्छ। यही चल्दैरह्यो 9 दिनसम्म, समन्वय भएन। एक आचार्यको कुरा लिएर आउँछन् यसो, आदि जगत गुरु शङ्कराचार्यजीले भने कि ब्रह्म सत्य जगन मिथ्या, ब्रह्म सत्य हो यो जगत मिथ्या हो, यसको बारेमा व्याख्या गरेर एक हिँडे, अर्को आए वेदान्त सूत्र लिएर, होइन आत्मकृत्य हो परिणाम, भगवान स्वयं यो विश्व बने त भगवान मिथ्या कसरी हुन सक्छ? सर्वम खल्विदम ब्रह्म, यो सब ब्रह्म हो, भगवान हो, फेरि कसरी हुन सक्छ? उसको सिद्धान्त उसले काटिदियो। यही चलिरह्यो त व्यक्तिहरू जो हो, महाराजजीले बताइदिनु भएको थियो कि व्यक्तिहरूको तर्फबाट प्रश्न, त उनीहरूले भने 9 दिनपछि तिनीहरूले भने कि ए आप आफ्नो कुरा नबोल, समन्वय गर, कृपालु परमहंसले राखेको प्रश्नको जवाब देऊ। हुटिङ भयो, लाखौँ जनताले हुटिङ गर्न थाल्यो त्यहाँ। बोल्नै दिएनन् विद्वानहरूलाई, कहाँ भयो समन्वय? त यति हुटिङ भयो कि उनीहरूले फिल गरे कि यहाँ हाम्रो बेजत भयो, क्रिटिसाइज भयो। त विद्वानहरू सब मिलेर एक प्राइभेट मिटिङ गरे, प्राइभेटमा नै कृपालु परमहंसलाई छोडेर बाँकीले मात्र यहाँ गर्न थाले अलग चर्चा। त के चर्चाबाट के निष्कर्ष निकाले? जसको ध्यान दिनुहोस्, भगवानको प्रेम छैन, भगवत प्राप्ति गरेका छैन, ती विद्वानहरू पनि अहङ्कारी हुन्छन्, अहङ्कारी। तिनीहरूले सही डिसिजन लिन सक्दैनन्, विपरीत चिन्तन गर्छन्। ती विद्वानहरूले पनि सकेनन्, अरे यो त जनताको हितको कुरा हो, चलो कृपालु परमहंससँगै बसेर सल्लाह गरेर एक कङ्क्रिट दिउँ, यो सोचेनन्। उनीहरूले भने कि हामीलाई यहाँ अपमान गरियो, म गीता ज्ञानी, मैले 60 वर्ष गीतामा रिसर्च गरेको छु, म कठोपनिषद्को ज्ञानी, म मुण्डकोपनिषद्को ज्ञानी, म श्वेतरोपनिषद्को ज्ञानी, हामीलाई यहाँ अपमान गर्ने, क्रिटिसाइज गर्ने, यो सम्भवै छैन, सबको समन्वय हुनै सक्दैन, कहीँ के लेखा छ, कहीँ के लेखा छ, कसरी हुन्छ? त यो कृपालु परमहंसले हामीलाई यहाँ फसाए, अपमान गरे, यो फिलिङ। त अब के गर्ने? अब यो गर्ने कि कृपालु परमहंसले नै यो जवाब दिन्छन्, यो माइकमा गएर बोलिदिनु, प्राइभेट यो मिटिङ गरे, डिसिजन गरे, र कृपालु परमहंसलाई नबताइकन सिधा माइकमा एनाउन्समेन्ट गरिदिए। के एनाउन्समेन्ट गरे? कि जुन प्रश्न यहाँ कृपालु परमहंसले राखे, वेद शास्त्र अनुसार त्यसको समाधान हुन सक्दैन, अत यस प्रश्नको समाधान स्वयं कृपालु परमहंसले आएर गर्नेछन्।
0: भर्खरै सुन्नुभयो स्वामी श्री हरिदासजीले दिनुभएको दार्शनिक प्रवचन। आदरणीय श्रोताहरू, अत्यन्त महत्त्वपूर्ण विषयमा निरूपण गरिएको यस प्रवचनको बाँकी भाग भोलिको कार्यक्रममा पनि अवश्य सुन्नुहोला। आदरणीय श्रोताहरू, प्रवचन सुनेर प्राप्त ज्ञानलाई प्रयोगात्मक रूप दिनु पनि अनिवार्य हुन्छ, अन्यथा केवल ज्ञान मात्र प्राप्त गर्नुले अहङ्कारको वृद्धि हुन जान्छ, त्यसमा भक्ति पनि जोडिएको छैन भने दीनता, नम्रता आदि सद्गुणबाट निकै पर पुग्न सक्छौँ। यसको लागि जगद्गुरु श्रीद्वारा निर्देशित क्रियात्मक भक्ति साधना पनि गर्नु अनिवार्य हुन्छ। यसको लागि श्यामा श्याम धाम ठिमीमा सम्पर्क गरी सुझाव प्राप्त गर्नुहोला। सम्पर्क 01-663-0059। यसका साथै हाम्रो कार्यक्रमको समय आजका लागि यही नै समाप्त हुन्छ। भोलि पुनः प्रभातकालीन सत्सङ्ग प्रदान गर्नका लागि यहाँहरू समक्ष उपस्थित हुनेछौँ। तबसम्मका लागि